0: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भो बेहुली हुँदा पनि।
1: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
2: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
1: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
3: सुवर्ण अवसर।
4: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका आठ छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
0: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका आठ छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9556042057 र 9840067787।
5: सन्तोष जी, तपाईँले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
6: धन्यवाद सञ्जय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझै यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
5: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका सात त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
7: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
1: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
8: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
9: लमजुङ कालिका यातायात सञ्चालक प्रणाली विशेषहरूको सूचना। यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ। तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढी समयसम्म सट्टामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने, उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मरमत गर्दा 3 महिना भन्दा बढीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ, अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँच नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रणालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागजपत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने, अथवा चालक वा परिचालकलाई जानकारी गराउनु हुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौं, सबै नागरिक, चालक, परिचालक, सवारी साधनको परिचय दिउं। लमसुङ कालिका यातायात सञ्चालक प्रणाली, बेसी सहर लमसुङ।
10: होइन हौ दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
3: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
10: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नादार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई बस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
3: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
10: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
3: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
11: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
12: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
13: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
12: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
13: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
9: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 98560-46662।
14: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 12 गते मंगलबार, सन् 2026 मे 26 तारीक अधिक जेठ शुक्ल पक्षको दशमी तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौ मुख्य खबरका शीर्षकहरूबाट।
1: डेढ दर्जन करको मारमा सर्वसाधारण, सरकारी ढुकुटी भने घाटामै, उपभोक्ताको आमदानी जस्ताको तस्तै महँगी आकाशियो।
0: प्रदेश सरकारका आकर्षक नीति तथा कार्यक्रम तर कार्यान्वयन भने फितलो, बाँदर आतंकले किसान समस्यामा।
1: कृषिदेखि घरेलु उद्योगसम्म युवा पुस्ता आत्मनिर्भर बन्दै, विदेश जानुभन्दा आफ्नै देशमा उद्योग गर्न सल्लाह।
3: यहाँ केही पनि छैन भनेर बाहिर मात्र जाने हो भने त हाम्रो देश कहाँ पुग्छ त? रोजगार स्वदेशमा नभएको होइन, छ, मेहनत गर्यो भने यहीँ पनि धेरै कमाउन सकिन्छ, धेरै गर्न सकिन्छ।
0: युक्रेनको कियेभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशी नागरिक र कूटनीतिज्ञलाई शहर छोड्न आग्रह।
1: र साफ महिला च्याम्पियनशीप फुटबलमा भूटानलाई हराउँदै नेपालको विजय शुरूआत, ए प्लस श्रेणीका तीन क्रिकेटरले मासिक 1,20,000 रूपियाँ पाउने।
4: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटीईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
4: सिटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
5: सम्पर्क फोन नम्बर 9857035578, 9857075740, 9865367788।
6: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: काया कैरनमा अब खबरको सिलसिला। सरकारले डेढ़ दर्जन भन्दा बढ़ी प्रकारका कर असूली गर्दै आए पनि पछिल्लो समय सरकारी ढुकुटी निरन्तर घाटामा रहँदै आएको छ। सर्वसाधारणले पाउने सेवा सुविधा पनि न्यून नै छ। आयमा 39% सम्म कर लाग्दा सर्वसाधारणले उपभोग गर्ने प्राथमिक कृषि उत्पादन, औषधि र छूट दिएका बाहेक अन्य सबै वस्तु तथा सेवामा 13% मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ। संघीय सरकार ले व्यक्तिगत एवं संस्थागत आयकर, मूल्य अभिवृद्धि कर अर्थात भ्याट, भन्सार महसूल, अन्तशुल्क संकलन गर्दै आएको छ। यसै गरी सेवा र वस्तु उपभोगको आधारमा कर र गैर कर गरी वैदेशिक रोजगारीमा सेवा कर, शिक्षा सेवा कर, पूर्वाधार विकास कर, सड़क मरमत सुधार कर, प्रदूषण नियन्त्रण कर, टेलिफोन सेवा शुल्क, विलासिता शुल्क, डिजिटल सेवा कर, क्यासिनो रोयल्टी, सिनेमा विकास कर, स्वास्थ्य जोखिम कर, हरित कर, सड़क निर्माण दस्तुर लगायतका शीर्षकमा सरकारले राजस्व संकलन गर्दै आएको छ। यसबाहेक प्रदेश र स्थानीय तहको क्षेत्राधिकारभित्र रहेको कर पनि जोड्दा यस्ता कर र शुल्कको संख्या धेरै हुन्छ। व्यक्तिगत आयकरको दरमा मात्र होइन अर्थतन्त्रमा राजस्वको हिस्साका हिसाबले पनि नेपाल दक्षिण एसियामा सबैभन्दा धेरै राजस्व उठाउने देश बनेको छ। कर प्रशासनका जानकार एवं पूर्व सचिव लक्ष्मण अर्यालले भन्नुभयो, नेपालमा करका प्रकार धेरै भए अब एकीकृत कर प्रणालीमा जानुपर्छ, करको दर पनि घटाउनुपर्छ। अर्थतन्त्रसँग तुलना गर्दा राजस्वको हिस्सा झण्डै 19% छ। मूलत आर्थिक गतिविधि सुस्त हुँदा पछिल्ला वर्षमा राजस्व परिचालनमा शिथिलता आएको सरकारी प्रतिवेदनले समेत औल्याएको छ। सरकारले असुल्ने करका मुख्य शीर्षकहरू आयकर, मूल्य अभिवृद्धि कर, भन्सार महसुल, अन्त शुल्क सहितको यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
1: धेरै उपभोक्ता दैनिक उपभोग्य वस्तु विशेष गरी चामल र खाने तेलको मूल्य निरन्तर बढ़िरहेकाले कठिनाईमा छन्। मूल्य वृद्धि हुनुका पछाडि पश्चिम एशियामा जारी द्वन्द्वसँगै धेरै कारण रहेको अर्थशास्त्री र व्यापारी बताउँछन्। आयातमा निर्भर नेपाल विश्वव्यापी बजारमा हुने अवरोधप्रति अत्यन्त संवेदनशील छ, जसको सबैभन्दा ठूलो असर न्यून आय भएका घर परिवारमा पर्छ। पछिल्ला तीन महिनामा डिजेलको मूल्य 60% र पेट्रोलको मूल्य 28% वृद्धि भएको छ। एलपीजी सिलिण्डरको मूल्य 11.5% बढ़ेको छ। इन्धनको मूल्य वृद्धि भएपछि सार्वजनिक यातायातको भाड़ा करिब 20% बढ़दा मालवाहक यातायात खर्च पनि 17% वृद्धि भएको छ। उपभोक्ता मूल्य वृद्धि हुनुको कारण इन्धनको मूल्य वृद्धि मात्रै होइन, नेपाली रूपैयाँको तुलनामा अमेरिकी डलर बलियो भइरहँदा आयातित वस्तु अझ महँगो भएका छन्। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार अप्रेलको मध्यसम्म उपभोक्ता महँगी दर 4.47% बढ़ेको छ, जुन 13 महिना यताकै उच्च हो। कान्तिपुरमा खबर छ।
0: लुम्बिनी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 83-84 लागि कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र डिजिटल सुशासनलाई मुख्य प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मन्त्रालयको संख्या घटाउनेदेखि कृषि आधुनिकीकरण, रोजगार सिर्जना र सेवा प्रवाह सुधारसम्मका योजना लुम्बिनी प्रदेश सरकारले अगाडि सारेको छ। प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। यसैबीच कोशी प्रदेश सरकारले हरेक वर्ष लोकप्रिय नीति तथा कार्यक्रम ल्याए पनि कार्यान्वयन पक्ष कमजोर देखिएको छ। त्यस्तै अवस्था मधेस सहित अन्य प्रदेशको पनि रहेको छ। प्रदेश सरकारहरूले लोकप्रिय नीति तथा कार्यक्रम ल्याउने गरे पनि तिनको कार्यान्वयन अवस्था भने अत्यन्तै फितलो देखिँदै आएको छ। यसबीचमा कोशी प्रदेश र लुम्बिनी प्रदेश सरकारले पुरानै शैलीमा नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन्। अन्य प्रदेशहरू पनि त्यस्तै ढाँचामा नीति तथा कार्यक्रम ल्याउने तयारीमा देखिन्छन्। आकर्षक कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा शुरूमा उत्साहित भएका नागरिक अन्तत निराश हुन बाध्य छन्। प्रदेश सरकार आकर्षक नीति कार्यक्रम फितलो कार्यान्वयन शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
1: सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री तथा कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी तथा पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवालाई काठमाडौँ जिल्ला अदालतबाट जारी पक्राउ पूर्जीका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। अर्कोतर्फ सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धानमा तानिएका देउवा दम्पति विरूद्ध कागजात नपुगेको भन्दै रेड नोटिस जारी गर्न इन्टरपोलले दोस्रो पटक पनि अस्वीकार गरेको छ। हिजो सर्वोच्च अदालतका न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले चैत 24 जिल्ला अदालत काठमाडौँबाट जारी भएको पक्राउ पूर्जीलाई बदर गर्दै त्यसका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो। देउवाका तर्फबाट जेठ 1 रिट दायर गरिएको थियो।
0: सरकारले आउँदो आर्थिक वर्ष 83-84 लागि बर्खे धानबालीको समर्थन मूल्य निर्धारण गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा हिजो बसेको मन्त्री परिषद बैठकले समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार मोटो धानको प्रति क्विन्टल 3,660 रूपियाँ र मध्यम धानको प्रति क्विन्टल 3,860 रूपियाँ समर्थन मूल्य तोक्ने निर्णय भएको हो। आर्थिक वर्ष 83-84 वर्षे धानबालीको न्यूनतम
8: न्यूनतम समर्थन मूल्य मोटो धानको 3,660 रूपियाँ प्रति क्विन्टल र मध्यम धानको 3,880 रूपियाँ प्रति क्विन्टल निर्धारण गर्ने निर्णय भएको हो। यसैबीच सरकारले नेपाल चीन जोड्ने चिलिमे केरूङ विद्युत प्रसारण लाइन आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रति उत्तर पत्र लेटर अफ रिप्लाइङ स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री सस्मित पोखरेलका अनुसार मन्त्री परिषद बैठकले सहकारीमा भएको व्यथिति जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले आज काठमाण्डौस्थित युरोपियन युनियन यूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नुहुने भएको छ। काया कैरनमा देशभित्रै विभिन्न पेशा व्यवसाय गरी आत्मनिर्भर बनेकाहरूको अनुभव समेटिएको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: नेपाल ब्याङ्क लिमिटेड।
10: अय्या मरेनियामा, यो दाँतले मलाई साह्रै दुःख दियो।
11: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
10: जान त जाने, बरु कहाँ जाने होला खै।
11: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
12: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।
13: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
14: मन चारैतिर नडुलाउनुहोस् है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
13: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
14: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
13: सम्पर्क मोबाइल 98460-9918, 98460-9918।
15: मर्सिङ एफएम 95 मेगाहर्ज।
16: स्वादको मिठास जहाँ हुन्छन्, आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
8: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले डेढ दर्जन करको मारमा सर्वसाधारण, सरकारी ढुकुटी भने घाटामै, उपभोक्ताको आमदानी जस्ताको तस्तै, महँगी आकाशियो, प्रदेश सरकारका आकर्षक नीति कार्यक्रम तर कार्यान्वयन फितलो, देउबा दम्पति विरूद्धको पक्राउ पूर्जी बदर, रेड नोटिस पनि फेरि अस्वीकार, रोपाई नै बर्खे धानको समर्थन मूल्य तोकियो, सहकारी व्यथिति जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री परिषदको निर्णय लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी प्रसंग। पछिल्लो समय वैदेशिक रोजगारी नेपाली युवा पुस्ताको प्रमुख रोजाई बने पनि केही युवाले आफ्नै देशमा सम्भावना खोज्न थालेका छन्। कसैले कृषि र पशुपालन गरेर आत्मनिर्भर भएका छन् भने कसैले परम्परागत सिप, स्थानीय तालिम र नयाँ सोचलाई व्यवसायमा रूपान्तरण गर्दै आफू मात्रै होइन समुदायलाई समेत प्रेरित गरिरहेका छन्। उच्च शिक्षा हासिल गरेका युवाहरू पनि अरूको जागिर गर्नुभन्दा आफ्नै उद्यम मार्फत स्वतन्त्रता, आत्मसन्तुष्टि र सम्मानजनक जीवन खोज्न थालेका छन्। थप जानकारी सहित महेश गेवालीको रिपोर्ट।
17: <थाँगा। laughs>
9: ललितपुरको शान्त बस्ती बुङ्गमतीमा 30 वर्षीय रमिला पुन मगरले कृषि र पशुपालन मार्फत आत्मनिर्भर जीवन बिताइरहनु भएको छ। मकवानपुर माइती र रोल्पा घर भएकी रमिलाले विगत 5 वर्षदेखि भाडाको जग्गामा तरकारी खेतीसँगै बंगुर, बाख्रा, हाँस, कुखुरा र गाई पालन गर्दै आउनु भएको छ। बिहानदेखि बेलुकासम्म खेतबारी, पशु चौपाया र बजारको चटारोमा व्यस्त रहने उहाँ आफैले उत्पादन गरेका ताजा तरकारी सातो बाटो, चापागाउँ र खुमलटारसम्म पुगेर बेच्नुहुन्छ। मेहनत, आत्मविश्वास र निरन्तर संघर्षकै बलमा उहाँले यही व्यवसायबाट वार्षिक 8-10 लाख रूपियाँसम्म आमदानी गर्दै सन्तुष्ट जीवन बिताइरहनु भएको छ।
17: अरूको देशमा गएर पसिना बगाउनु भन्दा आफ्नै देशमा अब नमिठोलाई नि मिठो मानेर खाएर आफ्नै देशमा गरे भने यहीँकै हावा पानीमा घुलमिल हुन्छ। अब उमेर हुँदाखेरि त पैसा कमाउँछ, बुढेसकालमा आएर नै यहाँ नेपालमा आएर के गर्ने भन्ने हुन्छ। पहिलेदेखि नै अब योजना बनाएर अब काम गरिराख्यो भने त अब म यस यही पेसामा आबद्ध भएर अब कहिले घाटा होला कहिले नाफा होला तर सन्तुष्टि लिएर बस्यो भने चाहिँ नेपालमै सही लाग्छ मलाई त।

0: भन्न सकिने प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।
1: आफूले घरमा भएको समयलाई चाहिँ सदुपयोग गरेर यस्तो प्रकारको आइटमहरू बजारमा लिएर आउन चाहिँ यत्रो आमदानी गर्नु भनेको त धेरै राम्रो कुरा हो। त्यस्ता उदाहरणलाई हेरेर अगाडि बढ्नु भयो भने चाहिँ अझै पनि राम्रो हुन्छ कि भन्ने महसुस गरेको छु। म पनि मेरो आफ्नो दिदी मम्मीहरूलाई हेर्छु, उहाँहरूले गरेको मेहनत देख्छु, अनि मलाई पनि त्यही मेहनत गरौँ, त्यस्तै प्रकारको मेहनत गरेर प्रोत्साहित भएर अगाडि बढाउँ भन्ने कुरा म पनि आफै प्रेरित भइरहेको छु। अरूहरू पनि प्रेरित हुनुहुन्छ कि भन्ने म आशा गर्दछु।
0: पछिल्लो समय धेरै पालिकाले महिलालाई आत्मनिर्भर र उद्यमी बनाउन सञ्चालन गरेका सिपमूलक तालिम प्रभावकारी बन्दै गएका छन्। काठमाडौँ महानगरपालिका वडा नम्बर 23 अन्तर्गत एक गुठी एक तालिम कार्यक्रममा सहभागी रीता मानन्दर लगायत महिलाहरूले नेपाली कागजबाट ब्याग र खाम बनाउन सिकेर आफै व्यवसाय शुरू गर्नुभएको छ। उहाँहरूको उत्पादन अन्तर्राष्ट्रिय क्लब र ठूला प्रदर्शनीहरूमा समेत लोकप्रिय बन्दै गएको छ, जहाँ एकै दिनमा 50,000 रूपियाँसम्मको कारोबार भएको अनुभव छ। यसले स्थानीय तहले प्रदान गर्ने स्वदेशमै पनि राम्रो आमदानी र आत्मनिर्भरता सम्भव छ भन्ने सन्देश दिएको छ।
2: अब विदेश भनेको जानुपर्छ, सिक्नुपर्छ, हामी कसरी चाहिँ विदेशहरू माथि विकसित भयो त भन्ने कुरा सिक्नु अवश्य नै पर्छ। तर रोजगारी निकै लागि जाने हो भने देश हेर्ने कसले त? यहाँ केही पनि छैन भनेर बाहिर मात्रै जाने हो भने त हाम्रो देश कहाँ पुग्छ त? रोजगार स्वदेशमा नभएको होइन, छ। मेहनत गर्यो भने यहीँ पनि धेरै कमाउन सकिन्छ, धेरै गर्न सकिन्छ। मेहनत अनुसार अगाडि बढ्यो भने रोजगार हाम्रो हातमा छ।
0: काठमाडौँको वसुन्धराकी ललिता भण्डारी पहिले सरकारी कार्यालयमा करारको जागिरी हुनुहुन्थ्यो। पछि उहाँले आत्मसन्तुष्टि र स्वतन्त्रताको खोजीमा जागिर छोडेर आफ्नै व्यवसाय शुरू गर्नुभयो। समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएकी उहाँले युट्युबबाट सिकेर घरमै सुगन्धित तथा विभिन्न डिजाइनका मैनबत्ती बनाउन थाल्नुभयो। 8 महिना अघि तिहारलाई लक्षित गर्दै शुरू गरेको यो व्यवसायबाट अहिले मासिक 30-40 हजार रूपियाँसम्म आमदानी भइरहेको छ। स्वदेशमै भविष्य खोज्नुपर्छ, त्यसको लागि दृढ इच्छा शक्ति चाहिने उहाँ बताउनुहुन्छ।
3: आफ्नो इच्छा, आफूले गर्न खोजेको काम चाहिँ आफूले बुझ्ने होइन, आफूसँग जे चिज छ त्यहीबाट सुरु गर्ने कि, अब यस्तो भएन उस्तो भएन भनेर बाहना चाहिँ नखोज्ने, जे छ आफू त्यहीसँग अगाडि बढ्नु पर्यो कि।
4: स्वदेशमै सम्भावना देखेर संघर्ष, मेहनत र आत्मविश्वासका साथ सफलता हासिल गरिरहेकाहरूको अनुभव सहितको कार्यक्रम देश परदेश अहिले बिहान 8 बजे सुन्न सक्नुहुन्छ।
5: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
6: मध्य प्रदेशमा विगत 4 महिनादेखि एन्टी रेबिज भ्याक्सिन एआरभी को अभाव रहेको छ। सरकारले मध्य प्रदेशका 44 अस्पताल तथा स्वास्थ्य संस्थालाई भ्याक्सिन उपलब्ध गराउने गरेको भए पनि फागुनदेखि कुनै पनि स्वास्थ्य संस्थामा भ्याक्सिन उपलब्ध छैन। सरकारी अस्पतालहरूमा निशुल्क पाइने यो भ्याक्सिन अभाव भएपछि कुकुरले टोकेको बिरामी निजी स्वास्थ्य संस्थामा महँगोमा खरिद गरी भ्याक्सिन लगाउन बाध्य भएका छन्। संघीय सरकारको प्रदेश सरकार र प्रदेश सरकारले अस्पतालमा भ्याक्सिन पठाउने प्रणाली रहेको छ। मध्य प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 एन्टी रेबिज भ्याक्सिनका लागि विनियोजन गरेको बजेटबाट खरिद गरिएको 759 भाइल खोप केही दिनमै सकिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरले जनाएको खबर गोर्खा पत्रमा छ।
4: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
8: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
7: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
9: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
7: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
10: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
11: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
10: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
11: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि

0: प्रतिबद्धता
1: मर्संगे फिल्म 95 मेगाहर्ज
2: गाथा रामायण को नेपाली भाषा में हरेक बिहीबार र शुक्रबार राति 8 बजे मात्र विषम को रमाइलो टीवी में
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। कोशी प्रदेशका पहाड़ी जिल्लामा बाँदरको आतंक तीव्र बन्दै गएपछि खाद्य संकटको जोखिम बढ़ेको छ। पहाड़ी जिल्लाका गाउँघर र बस्तीमा सर्वसाधारण त्रसित बनेका छन् भने कृषि बाली नष्ट हुँदा किसान संकटमा परेका छन्। विशेष गरी ताप्लेजुङ, भोजपुर, खोटाङ, संखुवासभा, तेह्रथुम, धनकुटा र उदयपुरका पहाड़ी क्षेत्रमा बाँदरका समूह बस्तीमै पसेर अन्न बाली सखा पार्न थालेपछि ग्रामीण जीवन कष्टकर मात्र होइन खाद्य संकट हुन सक्ने स्थानीय बासिन्दाको भनाई छ। स्थानीय किसानका अनुसार मकै, कोदो, गहुँ, आलू, फलफूल तथा तरकारी खेतीमा सबैभन्दा बढ़ी क्षति पुगेको छ। कतिपय स्थानमा बाँदर धपाउन महिलादेखि वृद्धसम्म पालै पालो खेतबारीमा बस्न बाध्य छन्। कृषि तथा वनविज्ञ राम अवतार शाह अव्यवस्थित वन व्यवस्थापन, जलवायु परिवर्तन र खेती योग्य जमीन परित्याग हुँदा बाँदरको वासस्थान तथा व्यवहारमा परिवर्तन आएको बताउनुहुन्छ। विज्ञ शाहका अनुसार यसको दीर्घकालीन समाधानका लागि वन मानव द्वन्द व्यवस्थापन नीति, बाँदरको वैज्ञानिक गणना, वासस्थान व्यवस्थापन तथा क्षतिपूर्ति कार्यक्रम आवश्यक छ। पूर्वी पहाड़मा बाँदर आतंक, खाद्य संकटको जोखिम बढ़दो शीर्षकको खबर गोर्खा पत्रमा छ।
0: अब विदेशको खबर। रूसले युक्रेनको कियेभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै त्यहाँ रहेका विदेशी नागरिक र कूटनीतिज्ञलाई शहर छोड्न आह्वान गरेको छ। रूसी सशस्त्र बलले कियेभमा रहेका युक्रेनी सैन्य औद्योगिक प्रतिष्ठानमाथि आक्रमण शुरू गरिरहेको रूसी विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। युक्रेनले रेड स्क्वायरमा सैन्य परेडमा बाधा पुर्याएमा मध्य कियेभमा ठूलो आक्रमण गर्ने धम्की रूसले यसअघि दिएको थियो। रूसले यस महिनाको शुरूमा नै विदेशी नागरिक र कूटनीतिज्ञलाई कियेभ खाली गर्न आह्वान गरिसकेको सकेको थियो। रूसले गएको हप्ताको अन्त्यमा युक्रेनमा थुप्रै ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो, जसमा 4 जनाले ज्यान गुमाउनुका साथै धेरैजना घाइते भएका थिए। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि भएको आक्रमणको बदला लिन आफ्नो सेनालाई आदेश दिनुभएको खबरमा उल्लेख छ। रूसले सन् 2022 फेब्रुअरीमा युक्रेनमा आक्रमण शुरू गरेको थियो।
3: अब खेल खबर। नेपालले साफ महिला च्याम्पियनशीप फुटबलमा विजयी शुरूआत गरेको छ। हिजो बेलुका भएको आफ्नो पहिलो खेलमा नेपालले भूटानलाई 1-0 गोलले हरायो। नेपालले 3 अंक जोड़ेको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा भएको खेलमा नेपालका लागि 23औं मिनटमा गरेको गोल नै निर्णायक भयो। नेपालका लागि गीता राणाले गरेको प्रहार विपक्षी खेलाड़ीलाई लाग्दै गोलमा परिणत भएको थियो। नेपालको टोलीमा नियमित खेलाड़ी साबित्रा भण्डारी साम्बा र सविता राणा मगर चोटका कारण अनुपस्थित छन्।
0: फेरि पनि खेलकै खबर। नेपाल क्रिकेट संघ क्यानले क्रिकेट खेलाड़ी वर्गीकरणमा ए प्लस श्रेणी पहिलो पटक समावेश गरेको छ। एक दिवसीय कप्तान रोहित पौडेल, टी20 कप्तान दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेलाई ए प्लस श्रेणीमा समावेश गर्दै क्यानले वर्ष 2026 लागि 38 पुरूष र 25 महिला खेलाड़ी वर्गीकरणमा समेटेको हो। वर्गीकरणमा रोहित, दिपेन्द्र र सन्दीपलाई उच्च स्थानमा राखिएको हो। क्यानले खेलाड़ी वर्गीकरणमा ए प्लस श्रेणी पहिलो पटक समावेश गरेको हो। यो श्रेणीका खेलाड़ीले मासिक 1,20,000 पारिश्रमिक पाउनेछन्। बी श्रेणीमा रहेकाहरूले 75,000 र सी श्रेणीमा रहेकाले 55,000 रूपियाँ मासिक पारिश्रमिक पाउने भएका छन्। महिलातर्फ कप्तान इन्दु वर्मा, पूजा महतो, रूबिना छेत्री, सीता राणा मगर ए श्रेणीमा परेका छन्। महिलातर्फ ए श्रेणीमा परेका खेलाड़ीले मासिक 55,000, बी श्रेणीले 40,000, सी श्रेणीले 30,000 र डी श्रेणीले मासिक 25,000 रूपियाँ पारिश्रमिक पाउनेछन्। त्यस्तै पुरूष र महिला खेलाड़ीले टी20 अन्तर्राष्ट्रियमा प्रतिखेल 10,000 र एक दिवसीय अन्तर्राष्ट्रियमा 15,000 प्रतिखेल म्याच फी पाउनेछन्। नेपाली महिला टोलीले टी20 अन्तर्राष्ट्रिय खेल्दै आए पनि एक दिवसीय अन्तर्राष्ट्रिय भने अझै खेलिसकेको छैन। अब केही खबर संक्षेपमा। गैराती देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। काठमाण्डौ सहित देशका विभिन्न ठाउँमा पानी परेको हो। गण्डकी, बागमती, मधेश र कोशी प्रदेशको धेरैजसो ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा पनि हल्का वर्षा भएको छ।

0: पानी पर्नु अघि हिजो देशैभर गर्मी अत्यधिक बढ़ेको थियो। हिजो सबैभन्दा धेरै नेपालगंज, धनगढ़ी र दिपायलमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्यो। लगातार उकालो लागिरहेको तापक्रमको कारण जनजीवन प्रभावित बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तातो दिन हुने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा आज हावाहुरीको पनि सम्भावना रहेको छ। साथै आज देशका धेरै जसो ठाउँमा बदली भई पानी पर्न सक्ने अनुमान रहेको छ।
1: सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्ता रोक्का गरेपछि अटोमोबाइल्स व्यापारमा त्यसको चेन इफेक्ट पर्ने व्यवसायीले बताएका छन्। सरकारले कानूनलाई छलेर सार्वजनिक सवारी आयात हुने गरेको आशंका गरेर दर्ता रोकेको हुन सक्ने व्यवसायीले अड्कल गरेका छन्। सरकारले दर्ता नै रोक्ने निर्णय गर्दा त्यसको प्रभावमा अटोमोबाइल क्षेत्र नराम्रोसँग फस्न सक्ने उनीहरूको गुनासो छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दुई दिने भारत भ्रमणबारे यति बेला चर्चा शुरू भएको छ। भारतीय मीडियाले पनि चासो देखाएका छन्। लामिछानेको आसन्न भारत भ्रमण सम्बन्धी समाचार भारतीय मीडियाले चासो र उत्सुकताका साथ प्रकाशन गरिरहेका आजको हिमालय टाइम्सले छापेको छ।
1: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसीको सुधार कार्य योजना अगाडि सारेसँगै दैनिक 1 करोड़ रूपियाँ किसानलाई भुक्तानी भइरहेको जानकारी दिनुभएको छ। पछिल्लो 4 महिनाको 58 करोड़ रूपियाँ बक्यौता दायित्व मध्ये अहिले 12 करोड़ रकम भुक्तानी भइसकेको मन्त्री चौधरीले जानकारी दिनुभयो।
0: र त्रिभुवन विश्वविद्यालय तिर्वीको अतिक्रमित जग्गा फिर्ता गर्न दिएको 35 दिने म्याद सकिए पनि कुनै पनि निकायले जग्गा फिर्ता नगरेको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको।
1: खोलामा आएपो कुलोमा आउँछ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: डेढ दर्जन करको मारमा सर्वसाधारण सरकारी ढुकुटी भने घाटामै, उपभोक्ताको आमदानी जस्ताको तस्तै महँगी आकाशियो।
0: प्रदेश सरकारका आकर्षक नीति कार्यक्रम तर कार्यान्वयन फितलो, बाँदर आतंकले किसान समस्यामा।
1: कृषिदेखि घरेलु उद्योगसम्म युवा पुस्ता आत्मनिर्भर बन्दै, विदेश जानुभन्दा आफ्नै देशमा उद्यम गर्न सल्लाह।
0: युक्रेनको किएवमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशी नागरिक र कूटनीतिज्ञलाई शहर छोड्न आग्रह।
1: र साफ महिला च्याम्पियनशीप फुटबलमा भूटानलाई हराउँदै नेपालको विजय शुरूआत, ए प्लस श्रेणीका 3 क्रिकेटरले मासिक 1,20,000 रूपियाँ पाउने।
0: र अन्त्यमा आजको कार्टुन। अविनले बनाउनु भएको कार्टुन प्रमुख प्रतिपक्षीय दल समेत रहेको नेपाली कांग्रेससँग सम्बन्धित रहेको छ। यहाँ कांग्रेसको बैठक चलिरहेको छ। एकजना सशक्त प्रतिपक्ष खोज्दै बैठक चलिरहेको हल बाहिर पुगेका छन्। ढोका भित्रबाट टाउको निकाल्दै अर्का एकजनाले भन्दैछन्, यहाँ त देउबा पक्ष, कोइराला पक्ष, गगन पक्ष जस्ता मात्रै छन् त, को हो त्यो प्रतिपक्ष भने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। गर्मीबाट बच्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
3: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
2: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
4: जाँच हुने दिन र समय यही डेट 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
2: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477269229।
5: जिल्ला प्रशासन कार्यालय लमजुङको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। जिल्ला प्रशासन कार्यालय लमजुङको कार्यालयबाट भइरहेको सेवा प्रवाह र कार्य सम्पादन सम्बन्धमा नागरिकका गुनासो तथा सुझावका लागि सामुदायिक रेडियो मर्स्याङको सहजीकरणमा निम्न मिति स्थान र समयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थितिका लागि सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौ। सार्वजनिक सुनवाई हुने मिति 2083 जेठ 12 गते मंगलबार। स्थान धोर्दी गाउँपालिका सभाहल नौथर सेरा। समय बिहान 11 बजे। जिल्ला प्रशासन कार्यालय लमजुङ।
6: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीसहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीसहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
7: तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ।
5: सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीसहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
6: बेसीसहर नगरपालिका लमजुङ।
8: स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, लमजुङ एजुकेशन सेन्टर र सुबारू कन्सल्टेन्सीको संयुक्त आयोजनामा लमजुङ जिल्ला स्तरीय मावि एकल छात्र छात्रा ब्याडमिन्टन प्रतियोगिता 2083।
9: मावि तह कक्षा 9 देखि 12 सम्म हाल यसै परीक्षा दिएको तथा कक्षा 12 को परीक्षा दिएर बसेका विद्यार्थीहरूले पनि सहभागी हुन पाउनेछन्। तर विद्यालयको सिफारिश अनिवार्य आवश्यक हुनेछ।
8: पुरस्कारहरू छात्र छात्रा दुवै तर्फ। प्रथम पुरस्कार नगद रु 6,000 मेडल र प्रमाण पत्र। द्वितीय पुरस्कार नगद रु 4,000 मेडल र प्रमाण पत्र। तृतीय पुरस्कार नगद रु 2,000 मेडल र प्रमाण पत्र।
9: कार्यक्रम हुने मिति 2083 जेठ 15 र 16 गते। स्थान बेसीसहर 8 फिटनेस कम्प्लेक्स कबाड हल। टिम दर्ता अन्तिम मिति 2083 जेठ 13 गते बेलुका 5 बजेसम्म। टिम दर्ता निशुल्क रहेको छ।
8: थप जानकारीका लागि कर्ण गुरुङ 9560602900, राजकुमार धिकाल 9461052091, विनोद तामाङ 9560633066।

0: नमस्कार, रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org मा बिहान 6:35 बजेको मर्स्याङदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: वर्षायाममा हुन सक्ने सम्भावित विपद न्यूनीकरणका लागि मर्स्याङदी गाउँपालिकामा सर्वपक्षीय छलफल, लमजुङमा 14 र 15 गते विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै जिल्लाका दुई पालिका बेसेसहर र मर्स्याङदीलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा र प्रतिनिधि सभा सदस्य केसीद्वारा गृह जिल्ला स्थित ज्येष्ठ नागरिक आश्रमको स्थलगत अवलोकन। अब समाचार विस्तारमा। लमजुङको मर्स्याङदी गाउँपालिकाले वर्षायाममा हुन सक्ने सम्भावित विपद तथा प्राकृतिक जोखिम न्यूनीकरणको तयारी थालेको छ। गाउँपालिकामा विपद पूर्व तयारी तथा न्यूनीकरणको लागि सोमबार सर्वपक्षीय संयुक्त बैठक सम्पन्न भएको छ। पालिका स्तरीय विपद व्यवस्थापन समितिका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष अर्जुन गुरूङको अध्यक्षतामा गाउँपालिका कार्यालयमा बसेको बैठकमा गाउँपालिकाका जनप्रतिनिधिहरू, कर्मचारी, माथिल्लो मर्स्याङदी ए जलविद्युत हाइड्रो पावर कम्पनी, सरोकार समिति, दिव्यज्योति हाइड्रो पावर कम्पनी लिमिटेड तथा सुरक्षा निकाय प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकमा वर्षायामका बेला हुन सक्ने बाढ़ी, पहिरो लगायतका प्राकृतिक विपदबाट हुने सम्भावित क्षति न्यूनीकरणका उपायहरूबारे गम्भीर तथा विस्तृत छलफल गरिएको थियो। साथै पूर्व तयारी, आवश्यक सतर्कता, आपसी समन्वय तथा प्रभावकारी व्यवस्थापनका उपायहरू अवलम्बन गर्दै सम्बन्धित निकायबीच सहकार्यलाई अझ सुदृढ बनाउने निर्णय भएको छ। विशेष गरी वर्षातका कारण मर्स्याङदी नदीको बहाव अत्याधिक बढ़न सक्ने भएकोले हाइड्रो पावर ड्याम क्षेत्र, नदी किनार तथा तटीय आसपासका जोखिमयुक्त स्थानहरूमा अनावश्यक रूपमा नजान गाउँपालिकाले सम्पूर्ण सर्वसाधारणलाई अनुरोध गरेको छ। सचेतना, सतर्कता र सामूहिक जिम्मेवारी नै विपद न्यूनीकरणको मुख्य आधार भएकोले गाउँपालिकाले सबै नागरिकलाई सुरक्षित रहन र सचेत बन्न आग्रह समेत गरेको छ। विपद घटना अचानक हुने हुँदा सम्भावित विपद जोखिम न्यूनीकरणको लागि पालिकाले पूर्व तयारी थालेको र यसमा नागरिक पनि सचेत र सजग बन्नुपर्ने पालिका अध्यक्ष अर्जुन गुरूङले बताउनुभयो। वर्षाजन्य विपदहरू विशेष गरी असार, साउन, भदौ महिनामा हुन सक्ने सम्भावनालाई मध्यनजर गरी गाउँपालिकाले सर्वपक्षीय बैठकपछि छलफल गरेको जनाएको छ। लमजुङमा यही जेठ 14 र 15 गते विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइने भएको छ। जेठ 15 गते गणतन्त्र दिवस मनाउने सम्बन्धमा नेपाल सरकार गृह मन्त्रालयले गरेको परिपत्र बमोजिम लमजुङमा 14 र 15 गते विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय भएको हो। दिवस मनाउने सम्बन्धमा जिल्ला समन्वय समिति प्रमुख पूर्ण बहादुर गुरूङको संयोजकत्वमा जिल्ला स्तरीय समिति गठन भएको र सोही समितिले सोमबार सरोकारवालाहरूसँग छलफल गरी कार्यक्रम तय गरेको हो। जिल्ला समन्वय समिति प्रमुख गुरूङको अध्यक्षतामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल, स्थानीय विकास अधिकारी बेसेसह नगरपालिकाका उपप्रमुख, सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालय तथा संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, संचारकर्मी लगायतको उपस्थिति थियो। समितिले तय गरेको कार्यक्रम अनुसार आगामी 14 र 15 गते जिल्ला स्थित सबै सरकारी निकाय, प्रतिष्ठान तथा संघ संस्थाहरूमा राष्ट्रिय झण्डा राख्ने र कार्यालयमा साँझ दीपावली गर्ने कार्यक्रम तय भएको छ। गणतन्त्र दिवसको अवसरमा रेडियो परिसंवाद एवं पत्र पत्रिकाहरूमा गणतन्त्र सम्बन्धी सन्देश, सचेतनामूलक सूचना प्रकाशन तथा प्रसारण गर्ने, 14 गते बिहान जिल्ला प्रहरी कार्यालय सशस्त्र प्रहरीको सहभागितामा बेसेसर स्थित कर्पूरेश्वर मन्दिर सरसफाई गर्ने र सोही दिन कर्पूरेश्वर मन्दिर र पार्क वरिपरि पहिरो रोकथामका लागि डिभिजन वन कार्यालयको समन्वयमा वृक्षारोपण गर्ने कार्यक्रम भएको छ। दिवसकै अवसरमा लमजुङ उद्योग वाणिज्य संघले रायनस स्थित सर्वोदय सेवा आश्रममा खाद्यान्न तथा फलफूल वितरण गर्ने गर्ने वैशेषह नगरपालिकाले बालगृहमा शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम तय भएको छ। यसै गरी भक्ति नमूना माभिमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीहरूलाई सहायता सामग्री वितरण गर्ने निर्णय भएको छ। उक्त कार्यक्रम शिक्षा विकास तथा समन्वय एकाईका सहजीकरणमा एकीकृत सेवा कार्यालयले आयोजना गर्ने निर्णय भएको छ। सोबाहेक जिल्लामा रक्तदान कार्यक्रम, महिलाहरूको लागि क्यान्सर स्क्रीनिङ, विगतका विभिन्न आन्दोलनमा घाइते बेपत्ता तथा शहीद परिवारलाई सम्मान कार्यक्रम गर्ने निर्णय भएको छ। प्रदेश अस्पताल लमजुङको आयोजनामा रक्तदान कार्यक्रम जेठ 15 गति रायनसको सात बीसीमा हुने र क्यान्सर स्क्रीनिङ सोही दिन बेसेसर स्थित अस्पतालमै हुने भएको छ। जनआन्दोलन 2062-63 को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ 15 गते देशभर गणतन्त्र दिवस मनाइन्छ। गणतन्त्र दिवस मनाउने सन्दर्भमा राजनीतिक दलको चासो भने न्यून देखिएको अवस्थामा संघ संस्था कार्यालय र स्थानीय तहले विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन्। वैशेषह नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगो पर्णापालिका घोषणा गरिएको छ। नगरपालिकाभित्र खोप पाउनुपर्ने बालबालिकाले सबै खोप पाएको सुनिश्चित गर्दै पालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो। वैशेषह नगरपालिका खोप समन्वय समितिका अध्यक्ष एवं नगर प्रमुख गुमान सिंह आर्यलको अध्यक्षतामा बसेको बैठकले सोमबार नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको हो। नगरपालिका स्वास्थ्य शाखाका प्रमुख मनोज सिंह बोहराका अनुसार वैशेषह नगरपालिकाभित्र रहेका 11 वडामा पूर्ण खोप सुनिश्चित घोषणा गरिएसँगै नगरपालिकालाई खोप सुनिश्चित घोषणा गरिएको हो। नगरपालिकामा जन्मिएका 15 महिनाभित्रका 437 र 16 महिनादेखि 59 महिनासम्मका 979 जना बालबालिका रहेकोमा सबैले खोप पाएपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख बोहराले बताउनुभयो। बैठकमा स्वास्थ्य शाखाका प्रमुख बोहराले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको बैठकमा उपप्रमुख पदमा गुरूङ, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, स्वास्थ्य संस्थाका प्रमुखहरू, स्वास्थ्य शाखाका कर्मचारी, महिला स्वयंसेविका लगायतको उपस्थिति थियो। नगर प्रमुख कार्यालयले पालिकाका सबै वडाका बालबालिकामा खोपको पहुँच पुगेपछि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको बताउनुभयो। सहभागीहरूले आगामी दिनमा पालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपनाका लागि प्रतिबद्धताका साथ हस्ताक्षर समेत गरेका थिए। नगर प्रमुख कार्याल, उपप्रमुख गुरूङ, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, स्वास्थ्य संस्थाका प्रमुखहरू, स्वास्थ्य शाखा कर्मचारी लगायतले पूर्ण खोप सुनिश्चित तथा दिगोपनाका लागि प्रतिबद्धतामा हस्ताक्षर गर्नुभएको हो। खरसाङदी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ। गाउँपालिकाभित्रका 16 महिनादेखि 59 महिनासम्मका सम्पूर्ण बालबालिकाले राष्ट्रिय खोप तालिका बमोजिम 15 महिनाभित्र पाउनुपर्ने सबै खोप प्राप्त गरिसकेको सुनिश्चित भएको तथा पूर्ण खोप दिगोपना कायम रहेको आधारमा गाउँपालिकालाई घोषणा गरिएको हो। सोमबार खरसाङदी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा आगामी दिनमा कुनै पनि बालबालिका कुनै पनि खोपबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै पालिका स्तरीय खोप समन्वय समितिका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले पूर्ण खोप सुनिश्चितता बालबालिकाको स्वास्थ्य र सुरक्षित भविष्यसँग प्रत्यक्ष जोड़िएको विषय भएकोले यसको दिगोपना सबैको साझा जिम्मेवारी भएको बताउनुभयो। वहाँले गाउँपालिकाभित्र कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि पूर्ण खोप दिगोपनालाई निरन्तर दिने उल्लेख गर्नुभयो। गाउँपालिकाभित्र 0-15 महिनासम्मका 173 जना तथा 16-59 महिनासम्मका 536 जना बालबालिका रहेको स्वास्थ्य शाखा प्रमुख तरूण गुरूङले जानकारी दिनुभयो। गुरूङले सहजीकरण गर्नुभएको कार्यक्रममा अहेब रोशन गुरूङले खोप सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, वडा अध्यक्षहरू, स्वास्थ्य शाखा प्रमुख, सबै वडाका स्वास्थ्य संस्था प्रमुखहरू लगायत सरकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। तपाई अहिले सुन्दै हुनुहुन्छ मर्सङ्गदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
3: मधुमेह, उच्च रक्तचाप, पाचन समस्या र शरीरमा बोसोले हैरान बनाइसक्यो।
4: अब चिन्ता नलिनुहोस्, स्वास्थ्यका लागि प्राकृतिक विकल्प इन्सुलिन बिरुवा अब नेपाली बजारमा उपलब्ध छ। यसको नियमित सेवनले सुगर नियन्त्रण, कोलेस्ट्रोल घटाउन, रक्तचाप सन्तुलन, पाचन प्रणाली सुधार, शरीरको अतिरिक्त बोसो कम तथा रोगसँग लड्ने क्षमता बढाउन सहयोग पुर्याउँछ।
3: स्वास्थ्य लाभ लिन आज सम्पर्क गर्नुहोस्। कुलिङ जडीबुटी उद्योग, मंगल बजार, चितवन। सम्पर्क 97694888589। विशेषहरूको लागि सम्पर्क युक्मी गुरुङ, मोबाइल 98663-58220। विशेषहर खानेपानी कार्यालयको ठिक अगाडि।
5: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 लागि रेडियोग्राफी, एचए, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहस्र जानकारी गराउँदछौ।
6: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
5: थप जानकारीको लागि सम्पर्क
6: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0655-95-911, 98452-11-511, 98457-0-78-69।
7: हुनुहोस् त, यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा बीएएलएलबी को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
8: दिदी, अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
9: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
8: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
9: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
10: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 98560-74486।
11: मर्सेङ एफएम 95 मेगाहर्ज।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङ जिल्लाबाट प्रतिनिधि सभामा सदस्यमा निर्वाचित सांसद धर्मराज केसीले गृह जिल्ला भ्रमणका क्रममा सर्वोदय सेवाश्रम धर्मनाथ धामको स्थलगत अवलोकन गर्नुभएको छ। अवलोकनका क्रममा सांसद केसीले आश्रम अन्तर्गत संचालित ज्येष्ठ नागरिक ग्राम, आरोग्य ग्राम, आध्यात्मिक बगैचा, योग तथा ध्यान हल, करेसा बारी तथा गौशाला लगायतका संरचनाको निरीक्षण गर्नुभएको थियो। आश्रममा आश्रित बाबा आमाहरूसँग भेटघाट गरी फलफूल वितरण गर्दै संस्थाले सामाजिक सेवा, प्राकृतिक संरक्षण तथा संस्कृतिको जगेर्नमा पुर्याएको योगदानबारे जानकारी लिनुभएको थियो। सो अवसरमा सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले संस्थाको भावी योजना समितिको मागपत्र तथा मायाको चिनो सांसद केसीलाई हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रमका उपाध्यक्ष सुखदेव रिसाल, कोषाध्यक्ष भूमिनन्दन तिमिलसिन्हा, प्रचार प्रसार संयोजक लक्ष्मी प्रसाद मिश्रा, योग तथा प्राकृतिक चिकित्सा संयोजक ऋषिराम गेवाली लगायत स्थानीयवासीहरूको उपस्थिति रहेको थियो। सांसद केसीले सर्वोदय सेवाश्रमले मानवीय सेवा, प्रकृति संरक्षण तथा नेपाली संस्कृतिको प्रवर्धनमा पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। वहाँले यस्ता सामाजिक तथा सेवामूलक संस्थालाई सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन आफू प्रतिबद्धता रहेको बताउनुभयो। स्थानीय स्तरमै ज्येष्ठ नागरिकहरूको संरक्षण, योग, प्राकृतिक चिकित्सा तथा आत्मनिर्भर जीवनशैली प्रवर्धनमा सक्रिय सर्वोदय सेवाश्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको सहभागीहरूले बताएका छन्। मर्सङ्गी गाउँपालिकामा आर्थिक वर्ष 2082-83 वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सञ्चालन हुन लागेको 30 दिने कम्प्यूटर शिक्षा तालिमको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाभित्र स्थायी बसोबास भई बसोबास भई विभिन्न शिक्षण संस्थाबाट हालसालै कक्षा 12 परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गरी तालिम संचालन गर्न लागि हो। अभिमुखीकरण कार्यक्रम गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङको अध्यक्षतामा भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरूङले युवा पुस्तालाई समय अनुसार प्रविधि मैत्री दक्ष तथा आत्मनिर्भर बनाउन कम्प्यूटर शिक्षा अत्यन्त आवश्यक रहेको बताउनुभयो। वहाँले तालिमबाट विद्यार्थीहरूले आधारभूत कम्प्यूटर ज्ञानसँगै व्यावहारिक सिप हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा कम्प्यूटर शिक्षाको महत्व यसले सिर्जना गर्ने अवसर तथा भविष्यका सम्भावना बारे सहभागी विद्यार्थीहरूलाई विस्तृत जानकारी प्रदान गरिएको थियो। अभिमुखीकरण कार्यक्रममा सहभागी विद्यार्थीहरूले तालिमप्रति उत्साह र सकारात्मक ऊर्जा व्यक्त गरेका थिए। तालिमले युवाहरूको क्षमता विकाससँगै भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गाउँपालिकाले लिएको छ। तालिम मर्सङदे गाउँपालिका 3 खुदीमा जेठ 12 गते मंगलबारदेखि सञ्चालन हुने भएको छ। तालिममा 35 देखि 40 जना विद्यार्थी सहभागी हुने गाउँपालिका अध्यक्षका स्वकीय सचिव प्रदीप गुरूङले जानकारी दिनुभयो। देशभर 338 पालिकाले भू उपयोग वर्गीकरण सम्पन्न गरेका छन्। भू उपयोग योजना तर्जुमा र कार्यान्वयनका लागि गएको चैत मसान्तसम्म ती पालिकाले आधार तथा मापदण्ड नक्सा अध्यावधि गरी कित्तागत विवरण सकाएको हुन्। 169 पालिकाले नक्सा अध्यावधि र कित्तागत विवरण संकलन गरेका छन् भने 134 पालिकाले नक्सा अध्यावधि गर्दैछन्। 15 पालिकाले कृषि क्षेत्रको मापदण्ड अनुसार विवरण तयार गरेका छन् भने 50 पालिका आधार तथा मापदण्डमा तयारीमा छन्। तर 47 पालिकाले भने अझै काम शुरू नै गर्न सकेका छैनन्। भूमि तथा सहकारी मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टका अनुसार भू उपयोग ऐन र नियम अनुसार पालिकालाई भूमि वर्गीकरणको अधिकार तोकिएको छ। यो वर्गीकरण छिट्टै सम्पन्न भएमा कृषि योग्य जग्गाको संरक्षण, खाद्य सुरक्षा, व्यवस्थित शहरीकरण र प्राकृतिक स्रोत साधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सहज हुने मन्त्रालयले जनाएको छ। पालिकाहरूलाई भू उपयोग वर्गीकरण सम्पन्न गर्न यही असार मसान्तसम्मको समय तोकिएको छ। गए राती देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका धेरैजसो ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा केही ठाउँमा पानी हल्का वर्षा भएको छ। गएको 12 घण्टामा सबैभन्दा धेरै कास्कीमा 57 मिलिलिटर वर्षा मापन भएको छ। पानी पर्नु अघि हिजो देशैभर गर्मी अत्याधिक बढ़ेको थियो। हिजो सबैभन्दा धेरै नेपालगंज, धनगढ़ी र दिपायलमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा पनि माथि पुगेको थियो। लगातार उकालो लागिरहेको तापक्रमका कारण जनजीवन प्रभावित बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुन सक्ने सम्भावना रहेको जनाएको छ। साथै मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना रहेको छ। साथै आज देशका धेरैजसो ठाउँमा बदली भई पानी पर्ने पनि विभागले जनाएको छ। मर्सङदी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसीसहर 7 लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: वर्षायाममा हुन सक्ने सम्भावित विपद न्यूनीकरणका लागि मर्सङदी गाउँपालिकामा सर्वपक्षीय बैठक सम्पन्न। लमजुङमा 14 र 15 गते विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइदै जिल्लाका दुई पालिका बेसीसहर र मर्सङदीलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा र प्रतिनिधि सभा सदस्य केसीद्वारा गृह जिल्ला स्थित ज्येष्ठ नागरिक आश्रमको स्थलगत अवलोकन। बिहान 6:35 बजेको मर्सङदी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र मनोजलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: हेलो मरसंग एफएम 95 मेगाहर्ज
1: आया मरेनियामा यो दादले मलाई सारै दुःख दियो।
2: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
1: जान त जाने, बरु कहाँ जाने होला खै।
2: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
3: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा, पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9865677272।
1: यो मोबाइलले पनि तनावै दियो भने
2: हैन, के तनाव दियो ए खुशी।
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसहर नगरपालिका साथ पुरानो बैंक चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942।
5: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ।
1: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
6: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845913236 र 9840059261।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठिक 7 बजेको छ।
8: एक्सट्रीम इनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

नमस्कार, कृषि विकास कार्यालय लमसुङको सहकार्यमा सामुदायिक रेडियो मर्सेङदी 95 MHz प्रस्तुति कार्यक्रम कृषिका कुरा लिएर म लक्ष्मी घले उपस्थित भइसकेको छु। कार्यक्रम कृषिका कुरा दोस्रो भागमा यहाँलाई स्वागत छ। यो कार्यक्रम तपाईँले एफएम ब्याण्डको 95 MHz, इन्टरनेट अनलाइन रेडियो मर्सेङदी .org, हाम्रो पात्रो र रेडियो मर्सेङदीको फेसबुक पेजबाट पनि प्रत्यक्ष सुन्न सक्नुहुनेछ। हरेक मंगलबार बिहान 7 बजे कृषि सम्बन्धी किसानहरूले जान्नै पर्ने विषय लिएर विभिन्न विषय लिएर हामी आएका छौं। आशा छ यो कार्यक्रमले तपाईंलाई कृषि उत्पादन वृद्धि गर्न र उत्पादनका क्रममा तपाईंले परेका प्राविधिक समस्या समाधानका लागि पनि विशेष सहायता पुग्नेछ। यो कार्यक्रम बिल्कुल कृषक केन्द्रित कार्यक्रम हो। हामी यो कार्यक्रममा मौसम अनुसारको कृषि जानकारी राख्नेछौ। कृषकहरूका विभिन्न समस्याहरूलाई सम्बन्धित व्यक्तिसम्म पुर्याउने, कुनै पनि जिज्ञासा वा प्राविधिक सल्लाहका लागि कृषि विज्ञको परामर्श पनि यो कार्यक्रममा राख्नेछौ। मौसम अनुसारका खेती प्रणाली बारे जानकारी दिनु यो कार्यक्रमको मुख्य विषय हो। कार्यक्रम अन्तर्गत अघिल्लो हप्ता हामीले मकै खेतीका बारेमा जानकारी राखेका थियौं। मकै खेती गर्दा ध्यान दिनुपर्ने कुराहरू, बिउ छनौटदेखि रोग किरा व्यवस्थापनका विषयमा तपाईंले धेरै जानकारी पाउनुभयो भन्ने हामीले विश्वास गरेका छौं। आजको कार्यक्रममा भने हामीले बिल्कुलै नयाँ विषय लिएर आएका छौं। आज हामी तपाईंलाई प्राङ्गणिक खेतीका विषयमा महत्वपूर्ण जानकारी राख्नेछौं। प्राङ्गणिक खेतीको परिचय। प्राङ्गणिक खेती भन्नाले रासायनिक मलखाद र विषादी प्रयोग नगरी गरिने खेती बुझिन्छ भने प्राङ्गणिक कृषि एउटा समग्र उत्पादन प्रणाली हो, जसमा कृषि वातावरण तथा मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने मल बिउ, विषादी सामग्री, विधि तथा व्यवहारको प्रयोग नगरिकन स्वस्थ, सभ्य र स्वच्छ तरिकाले कृषि उत्पादन अभ्यास गरिन्छ। विशेष गरी प्राङ्गणिक खेतीबाट कृत्रिम तरिकाबाट बनाइएका रासायनिक मलखाद, विषादी, कीटनाशक, रोगनाशक विरोधका विशेष गरी प्राङ्गणिक खेतीमा कृत्रिम तरिकाबाट बनाइएका रासायनिक मलखाद, विषादी, झारनाशक, कीटनाशक, रोगनाशक आदि बिरुवाका वृद्धि नियन्त्रक रसायनहरू, हर्मोन, एन्टीबायोटिक्स, जैविक परिवर्तन गरी बनाइएका जीवहरू, रात्रि मल आदिको प्रयोग गर्न निषेध गरिएको हुन्छ। यस प्रविधिले प्रति इकाई जग्गामा बढ़ी उत्पादन गर्ने भन्दा बीको कृषि उत्पादनमा जोड़ दिन्छ। साथै प्राङ्गणिक खेतीले कम्पोस्ट मलको बढ़ी प्रयोग, प्राकृतिक रोग व्यवस्थापन, बाली विविधीकरण, वातावरणीय प्रदूषण न्यूनीकरण, स्थानीय स्रोतको सदुपयोग आदि पक्षलाई बढ़ी जोड़ दिएको हुन्छ। यसको नारा स्वस्थ माटो उत्पादन, स्वस्थ बिरूवा, पोषणयुक्त खाना, स्वस्थ जीवन रहेको छ। बढ़दो जनसंख्या वृद्धिको साथसाथै बढ़ेको खाद्य सामग्रीको मागले गर्दा रासायनिक विषादी मल र अन्य विभिन्न रसायनहरूको व्यापक प्रयोग गरी कृषि उत्पादन र उत्पादकत्व बढ़ाउने होड विश्वभरि नै चलिरहेको छ। रासायनिक मलको प्रयोगले उत्पादनमा टेवा त पुग्यो नै, तर यसको जथाभावी प्रयोग हुँदा वातावरण तथा मानव स्वास्थ्यमा धेरै हानिकारक असरहरू देखा पर्दै आएका छन्। विक्रमसम्म 2023 सालमा पहिलो पटक नेपाल भित्रिएको रासायनिक मल र योसँगै अत्याधिक मात्रामा प्रयोग गरिएका घातक विषादीले गर्दा माटोको उर्वर शक्ति समेत घटिरहेको छ। निरन्तर रूपमा अव्यवस्थित तरिकाले रासायनिक मलको प्रयोग हुँदा माटोको अम्लीयपन बढ़ने, कड़ा हुने, माटोको पानी अवशोषण गर्ने क्षमतामा कमी आउने, बोट बिरूवाको लागि चाहिने सूक्ष्म पोषक तत्वहरूमा कमी आउनुका साथै माटोमा पाइने फाइदाजनक सूक्ष्म जीवाणुहरूका लागि अनुकूल वातावरण नहुने हुँदा यी जीवाणुहरूको संख्यामा समेत ह्रास आउने हुन्छ, जस अनुरूप माटोमा रोग व्याधि फैलाउने सूक्ष्म जीवहरू सक्रिय भई विभिन्न प्रकारका रोगहरू
रोगहरूको संक्रमण बढ़ाउने गर्दछन्। यसरी दीर्घकालीन रूपमा खेतीयोग्य जग्गामा माटोको उर्वर शक्तिमा ह्रास आउँदा बोट बिरूवाहरू राम्रोसँग नहुर्किने र उत्पादनमा कमी आउने गरेको पाइन्छ। तसर्थ तत्कालीन रूपमा रासायनिक मलको प्रयोगले उत्पादनमा सुधार भई उपज फात्तै बढ़े तापनि दीर्घकालीन रूपमा भने माटोको भौतिक जैविक तथा रासायनिक गुणमा गिरावट आई कुल मिलाएर सम्पूर्ण माटोकै गुणस्तर घट्ने, सम्पूर्ण माटोकै गुणस्तर घट्दै जाने एवं खेतीयोग्य जमीनको उत्पादनले घट्दै जाने समस्या आइपर्छ। अत रासायनिक मलका यिनै नकारात्मक असरहरूलाई न्यूनीकरण गर्दै माटोको गुणस्तरलाई कायम राख्नका निमित्त प्रांगणिक खेतीका विभिन्न विधिहरू अभ्यासमा आएका छन्। प्रांगणिक खेतीले घुम्ती बाली प्रणाली, बाली विविधीकरण एवं बाली व्यवस्थापनलाई बढ़ावा दिनुका साथै पाहुना बोट र शिकारी किराहरूको सम्बन्धलाई समेत सन्तुलन गर्न मदत गर्दछ। खेतमै उत्पादन भएका जैविक अवशेषहरू र पोषक तत्वलाई पुनः माटोमै प्रयोगमा ल्याउने कार्य गर्दछ। यस खेती प्रणालीले सुरक्षित, पौष्टिक र गुणस्तरीय खाद्य उत्पादनहरूसँगै पारिस्थितिक सन्तुलन र यसको स्थिरता कायम गर्न मदत गर्दछ, जसका लागि यो पद्धतिमा स्थानीय स्तरमा पाइने जैविक वनस्पतिहरू जस्तै असुरो, तस्तीपाती, खुर्सानी, सुर्ती, वनमारा, सिस्नु, बोझो, टिमुर आदि बिरूवाको मिश्रणबाट तयार गरिएको प्रांगणिक विषादीहरूको प्रयोग गरिन्छ।

प्रांगणिक खेतीको इतिहास। नेपालको कृषि इतिहास नियालेर हेर्दा परपूर्व कालदेखि नै प्रांगणिक खेतीको कयौं उदाहरणहरू देख्न सकिन्छ। हाम्रा पूर्वजहरूको पालादेखि नै नेपाली किसानहरूले स्वयंको प्रयोगका लागि मात्र खेती किसानी गर्ने गर्दथे। सानो क्षेत्रमा विभिन्न प्रकारका बिरूवाहरूको उत्पादन गरी आफ्नो र आफ्नो परिवारको खाद्य आवश्यकता पूरा गर्दथे र बाँकी रहेको केही उत्पादन मात्रा बेच्नको लागि बजारमा लग्ने गर्दथे। विस्तारै छिमेकी राष्ट्रहरू र अन्तर्राष्ट्रिय समुदायसँग व्यापारिक सम्बन्ध बढ़दै गएपछि र खेती किसानीको नयाँ पद्धतिको देशमा प्रवेश भए पश्चात व्यावसायिक खेतीको विकासले गति लिँदै गयो। सन् 1950 पश्चात नै नेपालमा रासायनिक पदार्थहरूको प्रवेश कृषि क्षेत्रमा भएको विश्वास गरिन्छ। त्यसअघि मल तथा विषादीको लागि प्राकृतिक पदार्थहरू जस्तै गोबरमल, पात पतिंगर, गौमूत्र इत्यादिको प्रयोग गरेर नै कृषि आवश्यकताहरू पूरा हुँदै आएका थिए। सन् 1966 कृषि सामग्री कम्पनीको स्थापना सँगै व्यावसायिक कृषिमा विकासको क्रम अघि बढ़न थालेको थियो। तर केही दशक अघिदेखि सारा विश्वमा प्रांगणिक खेतीको महत्वबारे बहस बढ़दै गएसँगै नेपालमा पनि यस पद्धतिको विस्तारै प्रवेश भयो। नेपालमा व्यावसायिक प्रांगणिक कृषि सन् 1990 शुरू भएको हो। यसको कारण विश्व जगतमा प्रांगणिक कृषिको बढ़दो लोकप्रियता मात्र नभई विश्वमा रासायनिक मल र विषादीको बढ़दो मूल्य पनि भएको देखिन्छ। प्रांगणिक कृषिको महत्व। प्रांगणिक कृषि दिगो पर्यावरण र पारिस्थितिकीय प्रणाली, सुरक्षित गुणस्तरीय तथा पोषणयुक्त खाना, प्राणी जातिको कल्याण र सामाजिक न्यायका लागि कृषि प्रणालीमा प्रयोग हुने निश्चित प्रक्रियाहरूको एकीकृत उपागम हो। प्रांगणिक कृषि प्रणालीमा बाहिरी स्रोत तथा लगानीको न्यूनतम उपयोग गरिन्छ र बाली उत्पादन कार्यमा कृषि प्रणालीका केही उत्पादन सामग्री तथा प्रक्रियाहरूको उपयोगलाई निकालिन्छ। यसबाट पर्यावरणीय सन्तुलन कायम राख्न र यसको निरन्तरताको लागि सहयोग हुन जान्छ। हालको परिदृश्य नियाल्दा विश्वको जनसंख्या आकाशिँदै गएकाले खाद्यान्नको माग पूरा गर्नु एक चुनौतीपूर्ण कार्य बनेको छ। दिगो खेती एवं उत्पादनको माध्यमबाट सम्पूर्ण मानव समुदायको खाद्य मागको आपूर्ति गर्नु नै वर्तमान युगको प्रमुख आवश्यकता बनेको देखिन्छ। लाभांश घट्दै जाने र लाभ दिगो हुन नसकेका कारणले गर्दा हरित क्रान्ति र यसको रसायनिक आधारित टेक्नोलोजीले पुनरावृत्ति

यिनै समस्याको न्यूनीकरण र समाधान गर्नका निमित्त प्रांगणिक खेतीका विधिहरू अपनाउन उचित हुन्छ। यी विधि अपनाउनु पर्ने मुख्य कारणहरू निम्न सूचित अनुसारका छन् यी विधि अपनाउनु पर्ने मुख्य कारणहरू निम्न सूचित अनुसारका छन् पौष्टिक तत्वहरूको फाइदा लिन व्यवस्थित र दिगो अभ्यासहरूको प्रयोगले अर्गानिक फार्म पोषित हुने हुँदा खानाहरू पारम्परिक फार्मको तुलनामा भिटामिन इन्जाइम खनिज र अन्य सूक्ष्म पोषकहरू जस्ता पोषक तत्वहरूले भरिएका हुन्छन्। वास्तवमा केही विगतका अन्वेषकहरूले जैविक फार्म र पारम्परिक फार्महरूबाट तरकारी फलफूल र अन्नहरू संकलन र परीक्षण गरे जसबाट अर्गानिक फार्मका खाद्य वस्तुहरूमा व्यावसायिक वा परम्परागत फार्मबाट भन्दा बढ़ी पोषक तत्वहरू भएको निष्कर्ष निस्कियो। प्राकृतिक र उत्तम स्वाद विभिन्न अध्ययनहरूले अर्गानिक फार्मबाट उत्पादित खाद्य वस्तुको स्वाद प्राकृतिक र उत्तम भएको देखाउँदछ। यस प्रकारको उत्कृष्ट स्वाद राम्रो सन्तुलित र पौष्टिक माटोबाट उत्पन्न हुन्छ। अर्गानिक किसानहरूले सधैँ मात्रामा गुणस्तरलाई प्राथमिकता दिने हुँदा यी खाद्य वस्तु उपयुक्त हुन्छन्। कृषि विविधता संरक्षणका निमित्त वर्तमान समयमा विभिन्न प्रजातिहरू लोप भएको समाचार आउनु कुनै असामान्य कुरा होइन। अघिल्लो शताब्दीमा मात्र करिब 75% जति कृषि विविधता बोक्ने बाली लोप भएको कुरा अध्ययनले जनाउँछ। एउटै बाली लगातार लगाउँदा किरा एवं रोगहरूको प्रकोप बढ्दै जाने र यस्तै क्रम वृद्धि हुँदै जाँदा अत्याधिक नकारात्मक प्रभावले बालीलाई लोप हुने सम्भावना बढ्छ। प्रांगणिक खेतीमा भने घुम्ती बाली प्रणाली अपनाइन्छ जसले कृषि विविधता संरक्षणमा टेवा पुर्याउँछ। प्रांगणिक खेतीका विशेषताहरू जैविक सामग्रीको प्रयोग गरेर माटोको गुणस्तरलाई जोगाउने र जैविक क्रियाकलापलाई प्रोत्साहित गर्ने माटोको सूक्ष्म जीवहरू प्रयोग गरेर बालीको पोषणको अप्रत्यक्ष प्रावधान गर्ने कोषे बालीको प्रयोगबाट नाइट्रोजन फिक्सेसन वृद्धि गरी माटोको उर्वर शक्तिमा सुधार झार र किट नियन्त्रण फसल घुम्ती बाली प्रणाली जैविक विविधता प्राकृतिक सिकारी जैविक मल र उपयुक्त रासायनिक थर्मल र जैविक हस्तक्षेप जस्ता विधिहरूमा आधारित हुन्छ। प्राकृतिक वातावरण र वन्य जन्तुहरूको ठूलो वातावरण र संरक्षणको लागि हेरचाह गर्ने प्रांगणिक कृषिको दृष्टिकोण दिगो प्रकृति भावी पुस्तालाई सुम्पिने कुरामा कुनै सम्झौता नगरी अहिले चाहिने खाद्य तथा अन्य कृषि उत्पादनको लागि सम्पूर्ण जैविक जीवनमा प्रतिकूल प्रभाव नपर्ने उपयुक्त कृषि प्रणाली अपनाइनेछ। रसायन विषादी र अन्य कृत्रिम रसायनमा आधारित सामग्रीहरूको प्रयोग बिना गरिने स्वच्छ कृषिबाट स्वच्छ र पोषणयुक्त खानेकुरा र मानव जीवनमा बहुउपयोगी कृषि उपजको उत्पादन गर्न सक्षम कम भन्दा कम बाह्य स्रोतको उपयोग गरी दिगो कृषिका आधारभूत सिद्धान्तमा आधारित कृषि प्रणाली अपनाउनु यसको मूल ध्येय हुनेछ। यसका अतिरिक्त मुलुकलाई खाद्यमा आत्मनिर्भर बनाउने र तुलनात्मक लाभका कृषि उपजको प्रवर्धनबाट आयात प्रतिस्थापन रोजगारी र आमदानीमा वृद्धि गर्न सक्षम बनाउने सबै नागरिकका लागि रसायनमा आधारित विषादी र अन्य कृत्रिम रसायन रहित कृषिबाट पर्याप्त पोषिलो खानेकुराको उपलब्धता र पहुँच बढ़ाउने र आर्थिक रूपले सबल सामाजिक न्याय र समानतामा आधारित र दिगो पर्यावरणका सिद्धान्तको आधारमा कृषि क्षेत्रलाई उत्पादनशील र प्रतिस्पर्धी बनाउँदै लैजाने दूरदृष्टि प्रांगणिक कृषिको हुनेछ। प्रांगणिक खेतीको सम्भाव्यता प्रांगणिक खेतीबाट उत्पादन गरिएका सबै कृषि उपजहरू मानवीय स्वास्थ्यका लागि महत्वपूर्ण भएकोले यसको माग दिन प्रतिदिन बढ़िरहेको अवस्था रहेको छ। विश्व जनसंख्याको बढ़दो क्रम र खेतीयोग्य जमीनमा आएको रासले गर्दा कृषिमा विविध चुनौतीहरू थपिएका छन्। विद्यमान मागलाई पूर्ति गर्न यस प्रांगणिक खेतीको दायरालाई बढ़ाउँदै उत्पादनमा पनि अनुपातिक वृद्धि आवश्यक देखिन्छ। हावापानी भूबनोट अनुसार कृषि पकेट क्षेत्रको घोषणा गरी त्यही अनुसार सुहाउँदो प्रांगणिक खेतीमा उपलब्ध स्रोत साधनका लागि गर्न सक्ने वातावरण प्रशस्त रहेको पाउन सकिन्छ। आज हामीले कार्यक्रम कृषिका कुरामा प्रांगणिक खेतीको प्रकार र प्रयोगका विधिका बारेमा तपाईलाई जानकारी गरायौं। कार्यक्रमको अर्को भागमा पनि हामी कृषिसँग सम्बन्धित विभिन्न विषय

धेरै भन्दा धेरै जानकारी लिएर आउनेछौ। कार्यक्रम कृषिका कुरा प्रत्येक साता मंगलबार बिहान 7 बजे सामुदायिक रेडियो मर्सेङ्गी 95 MHz निरन्तर प्रसारण हुनेछ। कार्यक्रमलाई अझै प्रभावकारी बनाउन तपाईँको सुझाव सल्लाह र प्रतिक्रियाको हामी अपेक्षा गर्छौ। आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी साता पुनः नयाँ विषय लिएर आउने वाचा गर्दै कार्यक्रमबाट विदा माग्ने बेला भएको छ। प्राविधिक मित्र दिलु तामाङलाई विशेष धन्यवाद दिँदै आजका लागि कार्यक्रमबाट म लक्ष्मी बिदा माग्छु। रेडियो मर्सेङ्गी सुन्दै गर्नुहोला। नमस्कार।

0: लमजुङ कालिका यातायात संचालक प्रणाली विशेषणको सूचना। यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ। तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढ़ी समयसम्म सट्टामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने, उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भए सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मरमत गर्दा 3 महिना भन्दा बढ़ीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँच नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रणालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनुहुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौं, सबै नागरिक चालक परिचालक सवारी साधनको परिचय दिऊ। लमजुङ कालिका यातायात संचालक प्रणाली बेसी सर लमजुङ।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
2: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
0: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: होइन खुसी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
5: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
4: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
5: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
4: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
5: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीधन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
4: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
6: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 14 नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
5: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
0: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
7: लमजुङमै पहिलो पुष्प नर्सरी, रोज

0: मलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856 46244।

0: होइन दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
1: ए हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
0: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ, खोजी खोजी लगाऊ।
3: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर,
4: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
3: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
5: जाँच हुने दिन र समय यही डेट 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
3: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477692।
6: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीसहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीसहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो, तसर्थ बेसीसहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोगचलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
4: बेसीसहर नगरपालिका, लमजुङ।
7: सन्तोष जी, तपाईँले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
8: ल बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
7: धन्यवाद सञ्जय जी, हेर्नुहोस् न घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
8: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
9: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
10: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
6: बछलामाई सटर ग्रिल उद्योग, बेसीसहर नगरपालिका 7 मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
11: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463838518।
12: त्यो मोबाइलले पनि तनावै दियो भने
13: होइन, के तनाव दियो ए खुसी?
12: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
13: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
14: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
15: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532।
16: ए बुढा, कहाँ गफाबाबी फोहोर फाल्न लाग्नु भएको?
17: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
16: यही बानीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
17: अब यो फोहोर के गर्ने त?
16: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
17: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ, अबदेखि म सचेत भएँ।
18: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ, सफा गाउँ स्वस्थ जीवन।
19: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप, इलाका कार्यालय भुजुङ।

0: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
1: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
0: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
1: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँ घर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
2: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
3: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
4: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
5: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
4: टू फाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
6: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
7: ओए अस्मी, हेर्न दुलैले लगाएको सिनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है, मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
8: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
9: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
10: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
9: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
10: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
9: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
10: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
11: आकर्षक ज्वेलरी सुनचादी पसल, बेसीसार नगरपालिका 7 त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
12: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल,

0: लाइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना चिन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-21083,
5: सम्पर्क मोबाइल नम्बर 98573-375।
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: होइन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
7: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
6: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
7: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
6: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
7: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
8: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ, खोजी खोजी लगाऊ।
5: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बैशिसर 7 लमजुङ, सम्पर्क 0665200004, 98400506063।

नायुबे बेलारी तलखाबा घटनाइना बारे न्यूनीकरण लबै लागि मर्संग दिनास पालिका जी सर्वपक्षीय छलफल लमजुङ गरी 14 र 15 गते विविध कार्यक्रम लैबरे गणतन्त्र दिवस मने बताइमो जिल्लारी हेलो पालिका बेसरदारी मर्संग दे मर्संग दिदी पूर्णको सुनिश्चितता दिएर दिएको पना घोषणा दे प्रतिनिधि सभा सदस्य केसीजी गृह जिल्ला खैमारी ज्येष्ठ नागरिक आश्रमरी गुम्दीबारी याइगो।

नारी भए समय भरि तलखा वा विपद बारे न्यूनीकरण लगाइ लागि मर्सदी नाश पालेपछि सर्वपक्षीय बैठक थियो। लमजुङ गरी 14 र 15 गते विभिन्न कार्यक्रम लैमरे गणतन्त्र दिवस मने बताइमो जिल्ला रिङ्गौला पालिका विसर्जन मर्स्याङ दिदे पूर्ण खो सुनिश्चितता दिएर दिगोपना घोषणालाई मध्ये प्रतिनिधि सभा सदस्य केसीजी गृह जिल्ला खैमरी ज्येष्ठ नागरिक आश्रमरी अवलोकन लैम। नानर खबर तमिकुए मर्सिङ फेते तोखोबे लागे छिजी प्राविधिक छु मनोज दे धन्यवाद पिमारी फेटेका छेक्याङ खुसी माया तमुसियो विदा किमो रेडियो मर्सिङ 95 मेगाहर्ज देरा इन्टरनेट अनलाइन रेडियो मर्सिङ .org यदि मिलात ओ छ्यादलो।

0: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665 20 19 0665 20 370 वा 590 370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
0: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
5: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
5: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
5: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9565 46 244।
6: ब्याङ्किङ खैमत बिले चौधे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी रि विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण रि विषया ब्याङ्के निल पर्दिमो न्यो तने सतर्क तना ठगरे क्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
8: जय श्री राम, जय श्री राम।
9: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइत गर्न लाग्नु भएको हो र?
8: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
9: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
8: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
9: हो नि भाउजू।
10: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
11: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
10: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
11: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
10: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
11: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
12: सम्पर्क मोबाइल नम्बर 9864 95 074 र 9805 58 54

0: फर्निचरको सामग्री पो रहेछ, कति राम्रा चिटिक्क परेका छन् त, छुँदा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ मैला?
1: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
2: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ठोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ठोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
0: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ लमजुङ।
1: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
0: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74-065।
1: नोट, फल सिलिङ, कार्य बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
3: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
4: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
3: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
5: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
6: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्गानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो, कारागार अगाडि लम्सुन। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
7: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
8: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
8: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ। प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98560-46662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
10: यो दाँतले मलाई साह्रै दुःख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
10: जान त जाने, बरु कहाँ जाने होला खै?
1: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ।
5: प्रोप्राइटर सन्तोष विश्वकर्मा। ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा, पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465-00271 र 98065-67272।

0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
1: मधुमेह, उच्च रक्तचाप, पाचन समस्या र शरीरमा बोसोले हैरान बनाइसक्यो।
2: अब चिन्ता नलिनुहोस्, स्वास्थ्यका लागि प्राकृतिक विकल्प इन्सुलिन बिरुवा अब नेपाली बजारमा उपलब्ध छ। यसको नियमित सेवनले सुगर नियन्त्रण, कोलेस्ट्रोल घटाउन, रक्तचाप सन्तुलन, पाचन प्रणाली सुधार, शरीरको अतिरिक्त बोसो कम तथा रोगसँग लड्ने क्षमता बढाउन सहयोग पुर्याउँछ।
1: स्वास्थ्य लाभ लिन आजै सम्पर्क गर्नुहोस्। कुलिङ जडीबुटी उद्योग, मंगल बजार, चितवन। सम्पर्क 97694888589। बेसी दरको लागि सम्पर्क युक्मी गुरुङ, मोबाइल 9863858220। बेसी दर खानेपानी कार्यालयको ठिक अगाडि।
3: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
4: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
3: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
5: जाँच हुने दिन र समय यही डेट 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
3: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477969229।
6: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
6: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
7: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
8: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
7: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थानचोक। फोन 0665201120, मोबाइल 9846077745।
6: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: आबद्ध हुन आज आफ्नो ब्याङ्क वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर, नेपालको आफ्नै क्यूआर।
1: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
2: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
1: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
2: मलाई त एकदमै मन पर्यो।
1: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
3: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
4: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: California.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्छौ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
4: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
5: यो ब्लाउज न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको।
4: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाएँ नि।
5: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
4: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
5: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, वैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 98-461-92-406 र 98-164-372।
2: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
5: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज। एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
1: Extreme energy drink. Taste the difference. Feel the energy.
2: Kisan Pai Products Prali ko ho.
3: Rashtra ko shaan. Kisan.
2: A complete piping solutions.

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रासोपाका सभापति रवि लामिछाने अर्को हप्ता नयाँ दिल्ली जाँदै, प्रधानमन्त्री शाहको भ्रमण अहिलेसम्म अनिश्चित। आज पनि दिउँसोपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना, तराईका थोरै ठाउँमा हावाहुरी चल्न सक्ने। जापानद्वारा बीपी राजमार्गको पिपले बर्खेखोला सड़क खण्डको पुनर्निर्माण शुरू। समस्याग्रस्त थप 3 सहकारीका 1700 ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न निर्देशन। अमेरिकी सेनाद्वारा दक्षिण इरानमा नयाँ आक्रमण, आत्मरक्षाका लागि आक्रमण गर्नु परेको दावी। र काबा भलिबलमा नेपालले सेमी फाइनलमा इरानसँग खेल्ने। नेपाल खबरमा अब पूरा खबर। भारत सरकारको निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 3 दिने भ्रमणका लागि अर्को हप्ता जेठ 18 नयाँ दिल्ली जाँदै हुनुहुन्छ। लामिछाने 3 दिने औपचारिक भ्रमणको लागि आउँदो सोमबार दिल्ली जान लाग्नु भएको हो। नेपाल र भारतबीच पछिल्लो समय सीमा विवाद र कूटनैतिक तनाव बढ़िरहेका बेला लामिछानेको भ्रमण हुन लागेको हो, तर दुवै पक्षले औपचारिक घोषणा गरेका छैनन्। नेपाल सरकारले लामिछानेको भ्रमणबारे औपचारिक रूपमा जानकारी नभएको जनाएको छ। चुनावबाट झण्डै 2/3 बहुमत ल्याएको रासोपाले बालेन्द्र शाह बालेन नेतृत्वमा नयाँ सरकार गठन गरेसँगै नेपाल भारत सम्बन्धबारे चासो र भारत भ्रमणको विषयमा चर्चा हुँदै आएको छ। प्रधानमन्त्री शाहको दिल्ली भ्रमण अहिलेसम्म अनिश्चित छ। यसबीचमा लामिछाने नयाँ दिल्ली जान लाग्नु भएको हो। रासोपा सभापति लामिछानेको भारत भ्रमणबारे भारतीय मीडियाले पनि चासो देखाएका छन्। भ्रमणको क्रममा लामिछानेले भारतीय विदेश मन्त्री एस जयशंकर, विदेश सचिव विक्रम मिश्री सहित उच्च अधिकारी भेट गर्ने तयारी छ। लामिछानेको भ्रमण भारतीय विदेश सचिव मिश्रीको काठमाण्डौ भ्रमण स्थगित भएको र सीमा विवाद चर्किएको पृष्ठभूमिमा हुन लागेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्री शाहको कुनै सम्बन्ध नरहेको जनाउनु भएको छ। हिजोको मन्त्री परिषद बैठकपछि उहाँले सभापति आफ्नै ढंगले भारत जान लागेको बताउनुभयो। अहिले बिहान देशका धेरैजसो ठाउँमा घाम लागे पनि दिउँसोपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा समेत चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको छ। चितवन, तनहुँ, लमजुङ, धादिङसहित काठमाण्डौ उपत्यकामा दिउँसोपछि र बेलुका पानी पर्ने सम्भावना छ। हावाहुरी चल्न सक्ने सम्भावना भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। पछिल्लो 24 घण्टामा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर बाहेक प्राय सबै जिल्लामा पानी पर्यो। आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तातो दिन हुने अनुमान छ। हिजो सबैभन्दा धेरै नेपालगंज, धनगढ़ी र दिपायलमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्यो। लगातार उकालो लागिरहेको तापक्रमको कारण जनजीवन प्रभावित बन्दै गएको छ। यसैबीच रौतहटमा हावाहुरीले घर भत्किँदा एक महिलाको ज्यान गएको छ। वृन्दावन नगरपालिका साथ धमौरा टोलकी 35 वर्षीय फूलकुमारी देवी को हुरीली भत्केको घरले थिचिदा ज्यान गएको जिल्ला प्रहरीकारले रौतहटले जनाएको छ। घाइते वहाँको उपचारको क्रममा गैराती गरूडामा रहेको बेटर नेपाल अस्पतालमा ज्यान गएको जिल्ला प्रहरीकारलेका निमित्त सूचना अधिकारी रोहित कुमार शर्माले जानकारी दिनुभयो। हुरीले घरको टायलको छानो र बाँसको बार भएको एक तले कच्ची घर भत्किएको हो। जापानको सहयोगमा बीपी राजमार्ग अन्तर्गत काभ्रेको पिप्लेबाट बर्खेखोला सड़क खण्डको पुनर्निर्माण थालिएको छ। नेपालका लागि जापानी राजदूत माएदा तोरू र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले हिजो संयुक्त रूपमा परियोजनाको शिलान्यास गर्नुभयो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा पिप्ले बर्खेखोला सड़क खण्डमा पर्ने 3.2 किलोमिटर सड़क खण्डको पुनर्निर्माण शुरू भएको सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो। उहाँका अनुसार 2081 साल असोज 12 बाढ़ी पहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्ग अन्तर्गत काभ्रे र सिन्धुली गरी झण्डै 30 किलोमिटर सड़क खण्ड पुनर्निर्माण तथा मरमत गर्नुपर्नेछ। पिपले बर्खेखोला सड़क खण्डको जापानको सिमिजु कर्पोरेशनले निर्माणको जिम्मा लिएको हो। योगेशका अनुसार जापानले 2.80 करोड़ एन अनुदान दिने गरी 2082 कार्तिक 13 गते द्विपक्षीय सम्झौता भएको थियो। बाँकी प्रक्रिया पूरा गरेर निर्माण शुरू भएको हो। यसअघि जाइका टोलीले पूर्व तयारी स्वरूप क्याम्प बनाउने, अस्थायी बाटो बनाउने लगायतका काम गरेको छ। यो समेत गरी अहिले बीपी राजमार्गको क्षतिग्रस्त सड़क 4 खण्डमा निर्माणाधीन अवस्थामा रहेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त थप तीनवटा सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरेको छ। समितिका अनुसार समस्याग्रस्त घोषित तीनवटा सहकारीका 1770 जना ऋणीहरूको नाम सार्वजनिक गरिएको हो। समितिले घेदुङ बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल एमुना बहुउद्देश्यीय सहकारीका ऋणीको नाम सार्वजनिक गरेको हो। समितिले हिजो सूचना निकालेर सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ। अन्यथा कानून बमोजिम असुली गरिने उल्लेख छ। साथै अन्य ऋणीहरूको नामावली समेत क्रमिक रूपमा प्रकाशित हुने भएकोले ऋणीहरूले कार्यालयमा सम्पर्क गरी ऋण तिर्न निर्देशन दिएको छ। समितिले समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक गर्दै आएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चारभञ्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: हैन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
3: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
2: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
3: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
2: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्खर धान US 312 नै लगाउने निर्णय गर्यौं।
3: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्खर धान US 312 नै लगाउने छौ।
4: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्खर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: सामान्य प्रशासन मन्त्रालयले पालिकाका जनप्रतिनिधि र कर्मचारी बीच हुने विवाद समाधानका लागि उच्च स्तरीय समिति गठन गरेको छ। संघीय सरकारले पठाउने प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधि बीच नीतिगत विषयमा विवाद हुने गरेको छ, जसका कारण समयमा निर्णय नहुने, बजेट कार्यान्वयन नहुने तथा बेरुजु बढ़ने समस्या छ। समस्याको अध्ययन गरी दीर्घकालीन समाधान निकाल्न मन्त्रालयले सचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालयका सहसचिव, नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ समेत प्रतिनिधि रहने गरी उच्च स्तरीय समिति गठन गरेको हो। यो समितिले पालिकामा प्रमुख प्रशासकीय अधिकृत, लामो समयसम्म रिक्त हुने, सरूवा वा पदस्थापन गरिएका प्रमुख प्रशासकीय अधिकृत समयमै कार्यालयमा हाजिर नहुने, जनप्रतिनिधिसँग समन्वय नगर्ने, सुशासन विपरीतका गतिविधि र स्वार्थ प्रेरित काममा संलग्न रहने, निर्णय कार्यान्वयन गर्न असहयोग गर्ने जस्ता समस्याको अध्ययन गरी दीर्घकालीन समाधान निकाल्नेछ। साथै खटिएका कर्मचारीलाई प्रक्रिया नपुगेका, कानून विपरीतका कार्यको भुक्तानी गर्न दवाब दिने, कर्मचारी नियुक्ति, इन्धन वितरण, अतिथि सत्कारका काममा ठूलो खर्च हुने, भुक्तानी गर्नुपर्ने जस्ता दवाबमा राख्ने समस्याको समेत अध्ययन गर्नेछ। समितिले समस्या समाधानको लागि विभिन्न उपसमिति तथा कार्यसमूह गठन गरी काम गर्न सक्ने मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसीको सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक 1 करोड़ रूपियाँ किसानलाई भुक्तानी भइरहेको दावी गर्नुभएको छ। पछिल्लो 4 महिनाको झण्डे 58 करोड़ बक्यौता दायित्व मध्ये अहिलेसम्म 12 करोड़ रकम भुक्तानी भइसकेको छ। 1 महिनाको रकम आउँदो असार 13 गतेभित्र भुक्तानी गर्ने तयारी छ। डीडीसीको अहिले दैनिक झण्डै 1 करोड़को कारोबार भइरहेको छ। यो रकम दैनिक रूपमा किसानलाई भुक्तानी भइरहेको हो। बाँकी रहेको रकम 46 करोड़ 2 महिनामा भुक्तानी हुनेछ। दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित रूपमा अघि बढ़िरहेकोले बाँकी रकम समेत चरणबद्ध रूपमा किसानको खातामा जम्मा हुने मन्त्री चौधरीले बताउनुभयो। दुग्ध किसानको श्रम र योगदानको सम्मान गर्दै किसानको हितलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको कृषि मन्त्रालयले जनाएको छ। अब विदेशको खबर। अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको छ। त्यसको निशाना इरानी क्षेप्यास्त्र स्थल र बारूदी सुरुङ बिछ्याउने प्रयास गरिरहेका डुंगालाई बनाइएको अमेरिकी दावी छ। अमेरिकी सेन्ट्रल कमाण्डले आत्मरक्षाका लागि र इरानी फौजबाट उत्पन्न खतराबाट आफ्ना सेनालाई जोगाउन आक्रमण गर्नु परेको बताएको बीबीसीले जनाएको छ। सेन्ट्रल कमाण्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले युद्ध विरामको क्रममा अमेरिकी सेनाले संयमपूर्वक आफ्नो सेनाको प्रतिरक्षा गरिरहेको उल्लेख गर्नुभएको छ। इरानले अमेरिकी आक्रमणबारे प्रतिक्रिया जनाएको छैन। अमेरिका र इरान बीच हुने सम्भावित शान्ति सम्झौतामा पछिल्लो आक्रमणले कस्तो असर गर्छ भन्ने अन्यल छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले अमेरिकासँगको कुराकानीमा केही प्रगति भएको तर युद्ध अन्त्यका लागि तत्कालै सम्झौता नहुने बताएपछि पछिल्लो आक्रमण भएको हो। अमेरिका र इरान बीच सम्झौताको खाका लगभग तय भएको ट्रम्पले दावी गर्दै आउनुभएको छ। अब खेल खबर। घरेलु टोली नेपालले काबा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा इरानसँग खेल्ने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवडहल त्रिपुरेश्वरमा हिजो भएको समूह चरणको अन्तिम खेलमा इरानले काजकिस्तानलाई 3-0 सोझो सेटमा हरायो। यो नतिजासँगै सेमी फाइनल समीकरण पनि पूरा भएको हो। लगातार तेस्रो जीतसँगै समूह बीको इरान अपराजित रहँदै विजेताका रूपमा सेमी फाइनलमा पुगेको हो। समूह बीको इरानले समूह एको उपविजेता नेपाल र समूह एको विजेता भारतले समूह बीको उपविजेता काजकिस्तानसँग सेमी फाइनलमा पर्सि बिहीबार खेल्नेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राजसभाका सभापति रवि लामिछाने अर्को हप्ता नयाँ दिल्ली जाँदै, प्रधानमन्त्री शाहको भ्रमण अहिलेसम्म अनिश्चित। आज पनि दिउँसोपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना, तराईका थोरै ठाउँमा हावाहुरी चल्न सक्ने। जापानद्वारा बीपी राजमार्गको पिप्ले बर्खे खोला खण्डको पुनर्निर्माण शुरू। समस्याग्रस्त थप 3 सहकारीका 1700 ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न निर्देशन। अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण, आत्मरक्षाका लागि आक्रमण गर्नु परेको दावी। र काबा महिला भलिबलमा नेपालले सेमी फाइनलमा इरानसँग खेल्ने।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: साली नदीको शिर,
3: मणि टुडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841549481, वेबसाइट झुले.com.np।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
9: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
10: प्राविधिक शिक्षा विकल्पमा होइन, समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
9: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
10: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856713414 सम्पर्क गर्नुहुन अनुरोध छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँको न्यू रोडबाट प्रहरीले ठूलो परिमाणमा भेप अर्थात इलेक्ट्रोनिक चुरोट बरामद गरेको छ। हिजो बेलुका न्यू रोडमा रहेको एक गोदाममा छापा मारेर भेप बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। आरबी कम्प्लेक्समा संचालित स्माइल योर च्वाइस नामको पसल र त्यहाँ रहेका दुईवटा गोदामबाट 28,500 थान भेप बरामद गरी टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगिएको प्रहरीको भनाई छ। अवैध रूपमा भेप निर्यातमा संलग्न ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर 8 बस्ने एकजना पक्राउ पनि परेका छन्। बरामद भेपको बजार मूल्य झण्डै 6 करोड़ रूपियाँ हुने अनुमान प्रहरीको छ। काठमाडौँ महानगरपालिकाले खुलाएको छात्रवृत्ति परीक्षाको आवेदनमा त्रुटि भएका आवेदकलाई थप कागजात पेश गर्न दुई दिनको समय दिएकोमा आज अन्तिम दिन रहेको छ। संस्थागत निजी विद्यालयमा कक्षा 11 र 12 अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्तिको अनलाइन आवेदन खुल्ला गरेकोमा त्रुटि भएकोलाई सच्याउन समय थप भएको शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार 3302 आवेदकको विवरण सच्याउनु पर्ने देखिएकोले सच्याउनका लागि मोबाइल र इमेलबाट आवेदकलाई सूचित गरिएको छ। आज दिउँसो 12 बजेसम्म विवरण सच्याएर पुनः पेश गर्नुपर्नेछ। आवेदक मध्ये 23,499 जनाको आवेदन स्वीकृत भइसकेको छ। दोस्रो संस्करणको एभरेस्ट समिटियर समिट 2026 काठमाडौँमा हुँदैछ। यही जेठ 27 गते काठमाडौँमा हुने सम्मेलनमा 26 देशको सगरमाथा आरोहीहरू सहभागी हुँदैछन्। एभरेस्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा हुने सम्मेलनमा सगरमाथा आरोहीलाई सम्मान गर्ने आयोजकले जनाएको छ। यस वर्ष विश्वका 26 देशका 176 सगरमाथा आरोहीलाई विशेष पदक र प्रमाणपत्रसहित सम्मान गरिने एभरेस्ट अलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले जानकारी दिनुभयो। गएको वर्षदेखि सगरमाथा आरोहीलाई सम्मान गर्ने उद्देश्यले यो कार्यक्रम गर्न थालिएको हो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज पनि दिउँसोपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना। तराईका थोरै ठाउँमा हावाहुरी चल्न सक्ने। जापानद्वारा बीपी राजमार्गको पिपले बर्खेखोला खण्डको पुननिर्माण शुरू। काठमाडौँ महानगरले खुलाएको छात्रवृत्ति आवेदनमा त्रुटि भए थप कागजात पेश गर्न आजसम्मको समय अवधि। छात्रवृत्तिका लागि 26,888 जनाको आवेदन। र 26 देशका सगरमाथा आरोहीलाई काठमाडौँमा सम्मान गरिँदै बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: Mania.
1: Extreme energy drink.
2: होइन नि खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेसर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ECG डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
6: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
5: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 066-40-21-23 40-21-24 मोबाइल 9841-4514-48
7: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
8: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
7: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
8: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट

0: छ नि किन नआउनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
0: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
2: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
3: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
4: त्यति सानो कुरामा पनि के को चिन्ता, त्यसको लागि त हाम्रै बेसीसार साथ, पुरानो बेन्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
5: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
4: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, लमजुङ। सम्पर्क 9841626344, 9841626344।

0: होइन हो दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
1: ए हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
0: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई बस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउने छौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ, खोजी खोजी लगाऊ।
3: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
4: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
3: हाम्रै बेसी सहर नगरपालिका साथ NMB ब्याङ्क अगाडि रहेको AS किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
4: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ, साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोपाइटर दिलीप श्रेष्ठ, AS किचन हाउस, बेसर नगरपालिका साथ, NIMB ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 98564-4486।
6: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
7: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
6: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
8: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665-20-497।
6: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ। लमसुङ कालिका यातायात सञ्चालक प्रणाली विशेषहरूको सूचना। यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ। तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढी समयसम्म सट्टामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने, उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मर्मत गर्दा 3 महिना भन्दा बढीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ, अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँच नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाडीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाडा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने, अथवा चालक वा परिचालकलाई जानकारी गराउनु हुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौं, सबै नागरिक, चालक, परिचालक, सवारी साधनको परिचय दिउ। लमसुङ कालिका यातायात सञ्चालक प्रणाली, बेसी सर, लमसुङ।
9: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरै जनाले खोज्ने गरेको त बेसीसार सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा संचालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
10: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टील का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङ का कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
11: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209373, मोबाइल 97463 06501।
8: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्य मंगला हेटौनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
8: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ। प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856046662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: California.
1: Extreme energy drink.
2: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस विशेषर नगरपालिका 813 लमजुङ प्रोप्राइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856028186 फोन 0665202293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
3: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
4: मन चारैतिर नडुलाउनुहोस् है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
5: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
4: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसिसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
5: सम्पर्क मोबाइल 9846019018 9846019018।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
7: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
7: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261।

0: नमस्कार रेडियो मर्स्याङकी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org मा बिहान 10 बजेको मर्स्याङदी समाचारमा म खुशीको स्वागत छ। प्रसारण शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुन चाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: वर्षायाममा हुन सक्ने सम्भावित विपद न्यूनीकरणका लागि मर्सङ्गी गाउँपालिकामा सर्वपक्षीय बैठक सम्पन्न। लमजुङमा 14 र 15 गते विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइने। जिल्लाका दुई पालिका विस्तार र मर्सङ्गीलाई पुवाखो सुनिश्चितता तथा दिगोपना घोषणा र प्रतिनिधि सभा सदस्य केसीद्वारा गृह जिल्ला स्थित ज्येष्ठ नागरिक आश्रमको स्थलगत अवलोकन।
3: आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
4: ए हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
3: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन। धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई बस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
4: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
3: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
4: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउने छौ।
5: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
0: अब समाचार विस्तारमा। लमजुङको मर्सङ्गी गाउँपालिकाले वर्षायाममा हुन सक्ने सम्भावित विपद तथा प्राकृतिक जोखिम न्यूनीकरणको तयारी थालेको छ। गाउँपालिकामा विपद पूर्व तयारी तथा न्यूनीकरणको लागि सोमबार सर्वपक्षीय संयुक्त बैठक सम्पन्न भएको छ। पालिका स्तरीय विपद व्यवस्थापन समितिका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष अर्जुन गुरूङको अध्यक्षतामा गाउँपालिका कार्यालयमा बसेको बैठकमा गाउँपालिकाका जनप्रतिनिधिहरू, कर्मचारी, माथिल्लो मर्सङ्गी हाइड्रो पावर कम्पनी, सरकार समिति दिव्य ज्योति हाइड्रो पावर कम्पनी लिमिटेड तथा सुरक्षा निकायका प्रतिनिधिहरू को सहभागिता रहेको थियो। बैठकमा वर्षायामका बेला हुन सक्ने बाढ़ी पहिरो लगायतका प्राकृतिक विपदबाट हुने सम्भावित क्षति न्यूनीकरणका उपायहरूबारे गम्भीर तथा विस्तृत छलफल गरिएको थियो। साथै पूर्व तयारी, आवश्यक सतर्कता, आपसी समन्वय तथा प्रभावकारी व्यवस्थापनका उपायहरू अवलम्बन गर्दै सम्बन्धित निकाय बीच सहकार्यलाई अझ सुदृढ बनाउने निर्णय भएको छ। विशेष गरी वर्षाका बेला कारण मर्सङ्गी नदीको बहाव अत्याधिक बढ़न सक्ने भएकाले हाइड्रो पावर ड्याम क्षेत्र, नदी किनार तथा तटीय आसपासका जोखिमयुक्त स्थानहरूमा अनावश्यक रूपमा नजान गाउँपालिकाले सम्पूर्ण सर्वसाधारणलाई अनुरोध गरेको छ। सचेतना, सतर्कता र सामूहिक जिम्मेवारी नै विपद न्यूनीकरणको मुख्य आधार भएकाले गाउँपालिकाले सबै नागरिकलाई सुरक्षित रहन र सचेत बन्न आग्रह गरेको छ। विपद घटना अचानक हुने हुँदा सम्भावित विपद जोखिम न्यूनीकरणको लागि पालिकाले पूर्व तयारी थालेको र यसमा नागरिक पनि सचेत र सजग बन्नुपर्ने पालिका अध्यक्ष अर्जुन गुरूङले बताए। वर्षजन्य विपदहरू विशेष गरी असार साउन भदौ महिनामा हुन सक्ने सम्भावनालाई मध्यनजर गरी गाउँपालिकाले सर्वपक्षीय बैठकपछि छलफल गरेको जनाएको छ। लमजुङमा यही जेठ 14 गते र 15 गते विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइनु भएको छ। 15 गते गणतन्त्र दिवस मनाउने सम्बन्धमा नेपाल सरकार गृह मन्त्रालयले गरेको परिपत्र बमोजिम लमजुङमा 14 र 15 गते विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय भएको हो। दिवस मनाउने सम्बन्धमा जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरूङको संयोजकतामा जिल्ला स्तरीय समिति गठन भएको र सोही समितिले सोमबार सरकारवालाहरूसँग छलफल गरी कार्यक्रम तय गरेको हो। जिसा प्रमुख गुरूङको अध्यक्षतामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल, स्थानीय विकास अधिकारी, बेसी सहर नगरपालिका उपप्रमुख, सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालय तथा संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, संचारकर्मी लगायतको उपस्थिति थियो। समितिले तय गरेको कार्यक्रम अनुसार आगामी 14 र 15 गते जिल्ला स्थित सबै सरकारवाला निकाय, प्रतिष्ठान, तथा संघ संस्थामा राष्ट्रिय झण्डा राख्ने र कार्यालयहरूमा साँझ दीपावली गर्ने कार्यक्रम तय भएको छ। गणतन्त्र दिवसको अवसरमा रेडियो परिसंवाद एवं परिपत्रहरूमा पत्र पत्रिकाहरूमा गणतन्त्र सम्बन्धी सन्देश सचेतनामूलक सूचना प्रकाशन तथा प्रसारण गर्ने 14 गते बिहान जिल्ला प्रहरी कार्यालय सशस्त्र प्रहरी को सहभागितामा बेसर स्थित कर्पूरेश्वर मन्दिर सरसफाई गर्ने र सोही दिन कर्पूरेश्वर मन्दिर र पार्क वरिपरि पहिरो रोकथामका लागि डिभिजन वन कार्यालयको समन्वयमा वृक्षारोपण गर्ने कार्यक्रम तय भएको छ। विश्वकै दिवसकै अवसरमा लमजुङ उद्योग वाणिज्य संघले डायनोसिस सर्वोदय सेवा आश्रममा खाद्यान्न फलफूल वितरण गर्ने, विश्वनगरपालिकाले बाल गृहमा शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम तय भएको छ। यसैगरी भक्ति नमूना माभिमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीहरूलाई सहायता सामग्री वितरण गर्ने निर्णय भएको छ। उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईको सहजीकरणमा एकीकृत सेवा कार्यालयले आयोजना गर्ने निर्णय भएको छ। सोबाहेक जिल्लामा रक्तदान कार्यक्रम, महिलाहरूको लागि क्यान्सर स्क्रीनिङ, विगतका विभिन्न आन्दोलनका घाइते बेपत्ता तथा शहीद परिवारलाई सम्मान कार्यक्रम गर्ने निर्णय भएको छ। प्रदेश अस्पताल लमजुङको आयोजनामा रक्तदान कार्यक्रम जेठ 15 गते राइनसको साथ विषयमा हुने र क्यान्सर स्क्रीनिङ सोही दिन बेसर स्थित अस्पतालमा हुने भएको छ। जनआन्दोलन 2062/63 गणतन्त्र घोषणा भएको दिनको स्मरण हरेक वर्ष जेठ 15 गते देशभर गणतन्त्र दिवस मनाइन्छ। गणतन्त्र दिवसमा मनाइने सन्दर्भमा राजनैतिक दलको चासो भने न्यू देखिएको अवस्थामा संघ संस्था कार्यालय र स्थानीय तहहरूले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। जारी युद्ध विरामका बीच अमेरिकी सेनाले दक्षिण इरानमा नयाँ आक्रमण गरेको छ। अमेरिकी सेनाका अनुसार इरानी मिसाइल राखिएका ठाउँ र समुद्री सुरुङ माइन राख्ने प्रयास गरिरहेका ढुंगाहरूलाई लक्षित गर्दै हमला गरिएको हो। अमेरिकी सेनाको केन्द्रीय कमाण्ड ले एक विज्ञप्तिमा ती आक्रमण आत्मरक्षाका लागि गरिएको दावी गरेको छ। सेन्ट्रल कमाण्डका प्रवक्ता क्याप्टेन टिम हकिन्साले जारी युद्ध विरामका बीच अमेरिकी सेना स्वयं अपनाउँदै आफ्ना फौजको सुरक्षा गरिरहेको जिकिर गरेका छन्। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकासँगको वार्ता केही प्रगति भएको तर द्वन्द अन्त गर्ने सम्झौता तत्काल हुन नसक्ने बताएका बेला अमेरिकीले इरानमा आक्रमण गरेको हो। अमेरिकी सेन्ट्रल कमाण्डका क्याप्टेन हाकिम शाहका अनुसार आक्रमण इरानको दक्षिणी बन्दरगाह शहर बन्दर अबसमा नजिकै गरिएको थियो। यो शहर इरानी नौसैनिक अड्डाको केन्द्र हो। यो क्षेत्र हर्जुमा जलडमारू मध्य स्टेट अफ हर्जुमा क्षेत्रमा अवस्थित छ। यस अघि इरानी सरकारी संचार माध्यमहरूले बन्दर अब्बासमा विस्फोटको आवाज सुनिएपछि स्थानीय अधिकारीहरूले अनुसन्धान गरिरहेको बताएका थिए। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त थप 3 सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरेको छ। समितिका अनुसार समस्याग्रस्त घोषित 3 सहकारीका 1770 जना ऋणीहरूको नाम सार्वजनिक गरिएको हो। समितिले गेदुङ बहुउद्देश्य सहकारी, नागरिक कल्याण बहुउद्देश्य सहकारी, आइडियल यमुना बहुउद्देश्य सहकारीका ऋणीको नाम सार्वजनिक गरेको हो। समितिले हिजो सूचना निकालेर सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्त गर्न भनेको छ, अन्यथा कानून बमोजिम असुली गरिने उल्लेख छ। साथै अन्य ऋणीहरूले ऋणीहरूको नामावली समेत क्रमिक रूपमा प्रकाशित हुने भएकाले ऋणीहरूले कार्यालयमा सम्पर्क गरी ऋण तिर्न निर्देशन दिएको छ। समितिले समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक गर्दै आएको छ। ऋणीहरूको नाम सूचीमा उल्लेख छ। काठमाडौँको चितापोखरीबाट ठूलो मात्रामा इलेक्ट्रिक चुरोट भेप सहित एकजना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा खटिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले करिब 6 बराबरको भेप सहितको ललितपुरको महालक्ष्मी नगरपालिका 8 32 नवीन खड्कालाई नियन्त्रणमा लिएको हो। प्रहरी टोलीले काठमाडौँ महानगरपालिका 22 खिचा पोखरीको अरबी कम्प्लेक्सको अण्डरग्राउण्डमा रहेको इस्माइल योर च्वाइस पसल र सोही कम्प्लेक्सको अर्को बिल्डिङमा रहेको भेपमाण्डु ट्रेडर्स प्रणालीको गोदाममा खानतलासी गरेको थियो। खानतलासीका क्रममा विभिन्न कम्पनीको 28,500 बिलबीजक नभएका अवैध सामग्री भेप बरामद गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। भेपसहित पक्राउ परेका खड्का पसलका सञ्चालक हुन्। देशमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिकाको घोषणा गरिएको छ। नगरपालिकाभित्र खोप लगाउनु पनि बाल बालिकाले सबै खोप पाएको सुनिश्चित गर्दै पालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो। बेसा नगरपालिका खोप समन्वय समितिको अध्यक्ष एवं नगर प्रमुख कुमन सिंह अर्यालको अध्यक्षतामा बसेको बैठकले सोमबार नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको हो। नगरपालिका स्वास्थ्य शाखा प्रमुख मनसिंह बोराका अनुसार बेसीसह नगरपालिकाभित्र रहेका 11 वडामा पूर्ण खोप सुनिश्चित घोषणा गरिएसँगै नगरपालिकालाई खोप सुनिश्चित घोषणा गरिएको हो। नगरपालिकामा जन्मिएदेखि 15 महिनासम्मका 437 र 16 महिनादेखि 59 महिनासम्मका 999 जना बाल बालिका रहेकोमा सबैले खोप पाएपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख बोराले बताउनुभयो। बैठकमा स्वास्थ्य शाखा प्रमुख बोराले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको बैठकमा उप प्रमुख पद्मा गुरूङ, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, स्वास्थ्य शाखाका प्रमुखहरू, स्वास्थ्य शाखाका कर्मचारी, महिला स्वयंसेविका लगायतको उपस्थिति थियो। नगर प्रमुख अर्यालले पालिकाभित्रका सबै वडाका बाल बालिकामा खोपको पहुँच पुगेपछि मात्र खोप सुनिश्चित पालिका घोषणा गरिएको बताउनुभयो। सहभागीहरूले आगामी दिनमा पालिकालाई पूर्ण रूपमा सुनिश्चितता तथा दिगोपनाका लागि प्रतिबद्धताका साथ हस्ताक्षर समेत गरेका थिए। नगर प्रमुख अर्याल, उप प्रमुख गुरूङ, वडाध्यक्षहरू, पालिका सदस्यहरू, स्वास्थ्य संस्थाका प्रमुखहरू, स्वास्थ्य शाखाका कर्मचारी लगायतले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि प्रतिबद्धतामा हस्ताक्षर गर्नुभएको हो। मर्सुन्दी गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। गाउँपालिकाभित्र 16 महिनादेखि 59 महिनासम्मका सम्पूर्ण बाल बालिकाले राष्ट्रिय खोप तालिका बहुमूल 15 महिनाभित्र पाउनुपर्ने सबै खोप प्राप्त गरिसकेको सुनिश्चित भएको तथा पूर्ण खोप दिगोपना कायम रहेको आधारमा गाउँपालिकालाई घोषणा गरिएको हो। सोमबार मर्सुन्दी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा आगामी दिन कुनै पनि बाल बालिका कुनै पनि खोपबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै पालिका स्तरीय खोप समन्वय समितिको अध्यक्ष एवं गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले पूर्ण खोप सुनिश्चितता बाल बालिकाको स्वास्थ्य तथा सुरक्षित भविष्यसँग प्रत्यक्ष जोड़िएको विषय भएकाले यसको दिगोपना सबैको साथ जिम्मेवारी भएको बताउनुभयो। वहाँले गाउँपालिकाभित्र कुनै पनि बाल बालिका खोपबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि पूर्ण खोप दिगोपनालाई निरन्तरता दिने उल्लेख गर्नुभयो। गाउँपालिकाभित्र 0 शून्यदेखि 15 महिनासम्मका 173 जना तथा 16 59 महिनासम्मका 536 जना बाल बालिका रहेको स्वास्थ्य शाखा प्रमुख तरूण गुरूङले जानकारी दिनुभयो। गुरूङले सहजीकरण गर्नुभएको कार्यक्रममा अहेबा रोशन गुरूङले खोप सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जुनमाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, वडा अध्यक्षहरू, स्वास्थ्य शाखा प्रमुख, सबै वडाका सदस्यहरू, स्वास्थ्य संस्थाका प्रमुख लगायतका सरकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सुङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
6: मधुमेह, उच्च रक्तचाप, पाचन समस्या र शरीरमा बोसोले हैरान बनाइसक्यो।
7: अब चिन्ता नलिनुहोस्, स्वास्थ्यका लागि प्राकृतिक विकल्प इन्सुलिन बिरुवा अब नेपाली बजारमा उपलब्ध छ। यसको नियमित सेवनले सुगर नियन्त्रण, कोलेस्ट्रोल घटाउन, रक्तचाप सन्तुलन, पाचन प्रणाली सुधार, शरीरको अतिरिक्त बोसो कम तथा रोगसँग लड्ने क्षमता बढाउन सहयोग पुर्याउँछ।
6: स्वास्थ्य लाभ लिन आजै सम्पर्क गर्नुहोस्। कुलिङ जडीबुटी उद्योग, मंगल बजार, चितवन। सम्पर्क 97694888589। बेसी दरका लागि सम्पर्क युग्मी गुरुङ, मोबाइल 9863658220। बेसी दर खानेपानी कार्यालयको ठिक अगाडि।
8: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर।
9: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा,
8: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वागले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्।
10: जाँच हुने रोगहरू दाँत चाया पोतो धुबी लुतो एलर्जी कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
11: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
10: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
11: स्थान केयर फार्मेसी बेसर नगरपालिका 7 पुरानो बैंक चौक क्लमजुङ। सम्पर्क 9849068924 9845086780।
10: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
11: हाड जोर्नी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।

0: आबद्ध हुन आज आफ्नो ब्याङ्क वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आईपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर, नेपालको आफ्नै क्यूआर।
1: जिल्ला प्रशासन कार्यालय लमजुङको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। जिल्ला प्रशासन कार्यालय लमजुङको कार्यालयबाट भइरहेको सेवा प्रवाह र कार्य सम्पादन सम्बन्धमा नागरिकका गुनासो तथा सुझावका लागि सामुदायिक रेडियो मर्स्याङ्तीको सहजीकरणमा निम्न मिति, स्थान र समयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थितिका लागि सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौ। सार्वजनिक सुनवाई हुने मिति 2083 जेठ 12 गते मंगलबार। स्थान धोर्दी गाउँपालिका सभा हल, नौथर सेरा। समय बिहान 11 बजे। जिल्ला प्रशासन कार्यालय लमजुङ।
2: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 का लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ।
3: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गते सम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
2: थप जानकारीको लागि सम्पर्क
3: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0655 95 911, 98452 11 511, 98457 0869 69.
2: हुनुहोस् त, यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा बीएलएलबी को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।

0: مرسنگ دی پیم 95 میگا ہرتز
1: स्वागत छ। अब बाँकी समाचार। मर्सुङ्गी गाउँपालिकामा आर्थिक वर्ष 82-83 वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सञ्चालन हुन लागेको 30 दिने कम्प्यूटर शिक्षा तालिमको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाभित्र थै बसोबास भए विभिन्न शिक्षण संस्थाबाट हालसाल कक्षा 12 परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गरी तालिम सञ्चालन गर्न लागि हो। अभिमुखीकरण कार्यक्रम गाउँपालिका अध्यक्ष अर्जुन गुरूङको अध्यक्षतामा भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दा अध्यक्ष गुरूङले युवा पुस्तालाई समय अनुसार प्रविधि मैत्री दक्ष तथा आत्मनिर्भर बनाउन कम्प्यूटर शिक्षा अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले तालिमबाट विद्यार्थीहरूले आधारभूत कम्प्यूटर ज्ञानसँगै व्यवहारिक सिप हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा कम्प्यूटर शिक्षाको महत्व, यसले सिर्जना गर्ने अवसर तथा भविष्यका सम्भावनाबारे सहभागी विद्यार्थीहरूलाई विस्तृत जानकारी प्रदान गरिएको थियो। अभिमुखीकरण कार्यक्रममा सहभागी विद्यार्थीहरूले तालिमप्रति उत्साह र सकारात्मक ऊर्जा व्यक्त गरेका थिए। तालिमले युवाहरूको क्षमता विकाससँगै भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गाउँपालिकाले लिएको छ। तालिम मर्सिङ्गी गाउँपालिका 3 खुदीमा जेठ 12 मंगलबारदेखि सञ्चालन हुने भएको छ। तालिममा 35-40 जना विद्यार्थीहरू सहभागी हुने गाउँपालिका अध्यक्ष स्वकीय सचिव प्रदीप गुरूङले जानकारी दिनुभयो। देशभर 338 पालिकाले भू उपयोग वर्गीकरण सम्पन्न गरेका छन्। भू उपयोग योजना तर्जुमा र कार्यान्वयनका लागि गएको चैत मसान्तसम्म यी पालिकाले आधार तथा मापदण्ड नक्सा अध्यावधि गरी किताघाट विवरण सकाएका हुन्। 169 पालिकाले नक्सा अवधि र किताघाट विवरण संकलन गरेका छन् भने 134 पालिकाले नक्सा अध्यावधि गर्दैछन्। 15 पालिकाले कृषि क्षेत्रको मापदण्ड अनुसार विवरण तयार पारेका छन् भने 50 पालिका आधार तथा मापदण्ड तयारीमा छन्। तर 47 पालिकाले पनि अझै काम शुरू नै गर्न सकेका छैनन्। भूमि तथा सहकारी मन्त्रालयका अध्यक्ष सहसचिव गणेश प्रसाद भट्टका अनुसार भू उपयोग ऐन र नियम अन्तर्गत पालिकाहरूलाई भूमि वर्गीकरणको अधिकार तोकिएको छ। यो वर्गीकरण छिट्टै सम्पन्न भएमा कृषि योग्य जग्गाको संरक्षण, खाद्य सुरक्षा, व्यवस्थित शहरीकरण र प्राकृतिक स्रोत साधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सहज हुने मन्त्रालयले जनाएको छ। पालिकाहरूलाई भू उपयोग वर्गीकरण सम्पन्न गर्न यही असार मसान्तसम्मको समय तोकिएको छ। मर्सिङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
2: मुख्य समाचारका प्रायोजक
3: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
1: वर्तमानमा हुन सक्ने सम्भावित विपद न्यूनीकरणका लागि मर्सुङ्गी गाउँपालिकामा सर्वपक्षीय बैठक सम्पन्न। लमजुङमा 14 र 15 गते विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइने। जिल्लाका दुई पालिका विश्व र मर्सुङ्गीलाई पुनः खोप सुनिश्चित तथा निकोपना घोषणा र प्रतिनिधि सभा सदस्य केसीद्वारा गृह जिल्ला स्थित ज्येष्ठ नागरिक असंघको स्थलगत अवलोकन। बिहान 10 बजेको मर्सिङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिनुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङ्गी 95 मेगाहर्ज वा इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका 7 त्रिवेणी टोलमा रहेको

0: बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
1: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
2: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
3: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
4: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
5: आया मरे नि आमा, आया नि आया।
6: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
6: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
6: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
1: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
1: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
1: सम्पर्क फोन 9849068924, 9850386780।
5: यो मोबाइलले पनि तनावै दियो भने
8: होइन, के तनाव दियो ए खुसी?
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
10: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Insomnia Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
2: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
4: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबुको, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856774486।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665303 वा 590370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
6: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटे सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना टुला हुलास मुसम अर्कुतिल दमाइसे।

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बिकन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जु
7: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एक लाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइत गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
7: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: Sonya?
1: Extreme energy drink.
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058।

0: दराज, पलंग, टीवी दराज, टेबल दराज, ऑफिस टेबल, लो बेड, डाइनिंग टेबल, प्लास्टिक का टेबल, भाड़ा का आइटम, स्टील तथा गिफ्ट आइटम, गैस चूल्हो का सेट, कप सेट,
1: साथ में सिरक, मैट्रेस, कुशन कवर, सोफा, मैट तना, डोर मैट र पर्दा को लागि सधैं हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसिसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
0: सम्पर्क मोबाइल 98460918 98460918।
3: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार ल्याएको सर्वोत्तम सिमेन्ट।
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
5: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
4: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ, सानीमा बैंकको ठीक अगाडि।
6: हेलो, म सङ्गीत एफएम 95 मेगाहर्ज

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाई सक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका 7 मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
6: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
7: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
6: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
8: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
6: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
9: डिभिजन वन कार्यालय लमजुङको अनुरोध, वन्य जन्तुको बसस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतना उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आफेटो पहार, ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनता अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड, जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
10: यो मोबाइलले पनि तनावै दियो भने
11: हैन, के तनाव दियो ए खुशी?
10: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
12: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
13: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
10: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो,
14: कहाँ बनाएको नि डार्लिङ?
15: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त। उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
14: मलाई त एकदमै मन पर्यो।
15: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
16: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
17: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245275475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 4 2 44।

0: अलिकति आश्रम छैन माथि के गरेयो
1: तिम्रो हातका बाहेक मेरा गालामा

0: दिदी घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: सम्पूर्ण छाला यौन कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर,
5: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा,
4: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वार्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
5: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
4: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
5: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजोङ, सम्पर्क 9849068924, 9845086780।
4: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
5: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
6: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
7: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू, जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
6: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
7: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
6: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 06640213240124, मोबाइल 9841454448।

0: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
1: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु।
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
1: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
1: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
0: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
1: महको सेवन स्वस्थ र दीर्घ जीवन।
3: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665 20 19 0665 20 370 वा 590 370 जानकारी गराउनुहोस्।
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
5: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ब्यूरा कलर छ्यान बन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना टुला हुलास मुसम अर्कु तिल दमाइसे
6: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: California. Extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
2: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटेको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्छुन। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक, लमसुङ। सम्पर्क 98461-26344, 98461-26344।
8: आधार मजबूती।

0: सर्वोत्तम सुपर ग्रिप मा छ 60% बढी पकड शक्ति जसले बन्छ सर्वोत्तम निर्माण सर्वोत्तम स्टील।
1: होइन हो दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
2: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
1: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
2: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
1: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
2: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउने छौ।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
4: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
5: तपाईं अहिले रेडियो सुन्दै हुनुहुन्छ।
6: Bonjour, I'm Benny Hurst.

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773। मोबाइल 97463 06501।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
1: तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ।
0: सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसेसह नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सु।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसिसर साथ, भीमसेन थानचोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
7: हेलो, मर्सेङ्गदी एफएम 95 मेगाहर्ज

0: Mania Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
2: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुम थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400 67787

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 066-520-152
1: मोबाइल 97460-00-454
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पानी उमालेर पिउने मास्क लगाएर हिँड्ने तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी यो
3: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि
2: यसलाई शोक नमान्नु साथी सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग उच्च रक्तचाप दीर्घ श्वास प्रश्वास रोग मधुमेह क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्
3: ए हो र
2: त्यति मात्र होइन साथी शारीरिक रूपमा निष्क्रिय रहनु नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्
3: बाप्रे यति धेरै जोखिम
2: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन् तर तपाईँ मास्क लगाउनुहुन्छ राम्रो बानी हो
4: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं गुलियो नुनिलो तथा चिल्लो कम खाऊ शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
5: जिल्ला प्रशासन कार्यालय लमजुङको सार्वजनिक सुनवाई सम्बन्धी सूचना जिल्ला प्रशासन कार्यालय लमजुङको कार्यालयबाट भइरहेको सेवा प्रवाह र कार्य सम्पादन सम्बन्धमा नागरिकका गुनासो तथा सुझावका लागि सामुदायिक रेडियो मर्स्याङ्तीको सहजीकरणमा निम्न मिति स्थान र समयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थितिका लागि सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौं सार्वजनिक सुनवाई हुने मिति 2083 जेठ 12 गते मंगलबार स्थान दोर्दी गाउँपालिका सभा हल नौथर सेरा समय बिहान 11 बजे जिल्ला प्रशासन कार्यालय लमजुङ
6: अय्या मरेनी आमा यो दाँतले मलाई साह्रै दुःख दियो
7: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ
6: जान त जाने बरु कहाँ जाने होला खै
7: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
8: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर सम्पर्क नम्बर 98465-00-271 र 98065-67-272
9: स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद लमजुङ एजुकेशन सेन्टर र सुबारू कन्सल्टेन्सीको संयुक्त आयोजनामा लमजुङ जिल्ला स्तरीय मावि एकल छात्र छात्रा ब्याडमिन्टन प्रतियोगिता 2083
10: मावि तह कक्षा 9 बाह्र सम्म हाल यसै परीक्षा दिएको तथा कक्षा 12 परीक्षा दिएर बसेका विद्यार्थीहरूले पनि सहभागी हुन पाउनेछन् तर विद्यालयको सिफारिस अनिवार्य आवश्यक हुनेछ
9: पुरस्कारहरू छात्र छात्रा दुवै तर्फ प्रथम पुरस्कार नगद रु 6,000 मेडल र प्रमाण पत्र द्वितीय पुरस्कार नगद रु 4,000 मेडल र प्रमाण पत्र तृतीय पुरस्कार नगद रु 2,000 मेडल र प्रमाण पत्र
10: कार्यक्रम हुने मिति 2083 जेठ 15 र 16 गते स्थान बेसी सहर 8 फिटनेस कम्प्लेक्स कबाड हल टिम दर्ता अन्तिम मिति 2083 जेठ 13 गते बेलुका 5 बजेसम्म टिम दर्ता निशुल्क रहेको रहेको छ।
9: थप जानकारीका लागि कर्ण गुरुङ 9556602900, राजकुमार धिकाल 9416052091, विनोद तामाङ 9556633366।

0: तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452136 र 98400058।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ।
5: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
4: थप जानकारीको लागि सम्पर्क
5: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0655 95 911, 98452 11 511, 98457 0879।
6: हुनुहोस् यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा बीएलएलबी को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
7: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
8: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
7: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
8: मलाई त एकदमै मन पर्यो।
7: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मङ्गलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
9: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
10: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665 520 435 520 475। विश्वास तपाईँको, सेवा हाम्रो।
11: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर,
12: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा,
11: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वार्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
12: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
11: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
12: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजोङ, सम्पर्क 9849068924, 9845086780।
11: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
12: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
13: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
14: मन चारैतिर नडुलाउनुहोस् है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
15: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
14: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा म्याट, तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
16: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसिसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
15: सम्पर्क मोबाइल 98460918, 98460918।
1: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
17: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
17: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
17: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98560-46244।
18: हेलो मर्सेङ्गे एफएम 95 मेगाहर्ज

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: सुवर्ण अवसर, सुवर्ण अवसर।
5: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 दिन 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासबस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20/8 13 फिल्म हल चोक, लमजुङ।
6: मधुमेह, उच्च रक्तचाप, पाचन समस्या र शरीरमा बोसोले हैरान बनाइसक्यो।
7: अब चिन्ता नलिनुहोस्, स्वास्थ्यका लागि प्राकृतिक विकल्प इन्सुलिन बिरुवा अब नेपाली बजारमा उपलब्ध छ। यसको नियमित सेवनले सुगर नियन्त्रण, कोलेस्ट्रोल घटाउन, रक्तचाप सन्तुलन, पाचन प्रणाली सुधार, शरीरको अतिरिक्त बोसो कम तथा रोगसँग लड्ने क्षमता बढाउन सहयोग पुर्याउँछ।
6: स्वास्थ्य लाभ लिन आज सम्पर्क गर्नुहोस् कुलिङ जडीबुटी उद्योग, मंगल बजार, चितवन। सम्पर्क 97694888589। बेसी तारको लागि सम्पर्क युक्मी गुरुङ, मोबाइल 9863058220। बेसी तार खाने पानी कार्यालयको ठिक अगाडि।
8: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
9: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
8: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
9: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।

0: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जु।
1: स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, लमजुङ एजुकेशन सेन्टर र सुबारू कन्सल्टेन्सीको संयुक्त आयोजनामा लमजुङ जिल्ला स्तरीय मावि एकल छात्र छात्रा ब्याडमिन्टन प्रतियोगिता 2083
2: मावि तह कक्षा 9 देखि 12 सम्म हाल यसै परीक्षा दिएको तथा कक्षा 12 को परीक्षा दिएर बसेका विद्यार्थीहरूले पनि सहभागी हुन पाउनेछन्। तर विद्यालयको सिफारिश अनिवार्य आवश्यक हुनेछ।
1: पुरस्कारहरू छात्र छात्रा दुवै तर्फ। प्रथम पुरस्कार नगद रु 6,000 मेडल र प्रमाण पत्र। द्वितीय पुरस्कार नगद रु 4,000 मेडल र प्रमाण पत्र। तृतीय पुरस्कार नगद रु 2,000 मेडल र प्रमाण पत्र।
2: कार्यक्रम हुने मिति 2083 जेठ 15 र 16 गते। स्थान बेसी सहर 8 फिटनेस कम्प्लेक्स कबाड हल। टीम दर्ता अन्तिम मिति 2083 जेठ 13 गते बेलुका 5 बजेसम्म। टीम दर्ता निशुल्क रहेको छ।
1: थप जानकारीका लागि कर्ण गुरुङ 9856602900, राजकुमार धिताल 9461052091, विनोद तामाङ 9856633066।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज
1: पूर्व जनता आफ्नो कार्यक्रमलाई सुरुवात गर्ने क्रममा राष्ट्रपति समाजको लागि मैले कार्यक्रम गर्नुपर्छ।

ಸಂಬಂಧಿಸಿದ ಅಧಿಕಾರಿ ಸಂಬಂಧಿಸಿದ ಕಾರ್ಯಕ್ರಮಗಳು

0: धन्यवाद रेडियो मुस्लिम लीका सम्मेलनको संचालक थिए डोसी गाउँपालिकाका आदरणीय अध्यक्षज्यू उपाध्यक्षज्यू लगायत जनप्रतिनिधिज्यूहरू जिल्ला प्रशासन कार्यालय त्यसै गरी प्रमुख प्रशासकीय अधिकारीज्यू यहाँ उपस्थित विभिन्न संघ संस्था राजनैतिक दल उपस्थित सम्पूर्ण महानुभावहरूलाई म स्पष्ट रूपमा जिल्ला प्रशासन कार्यालयको तर्फबाट सम्बोधन गर्न चाहेँ। र आज हामी यो जिल्ला प्रशासन कार्यालयसँग जोडिएर गरिने विभिन्न प्रकारका सेवा प्रभावहरूसँग जनताहरू कसरी चाहिँ परिचित छन्, गुनासाहरू के छन् भन्ने उद्देश्यले दोस्रो गाउँपालिका भौगोलिक हिसाबले पनि अलिकति विकट जस्तो पनि लाग्छ महाआयोजना यो कार्यक्रम सुनवाई कार्यक्रम आयोजना गरेका हौ। यसको सहजीकरण चाहिँ हाम्रो मसेन्टी रेडियो मसेन्टीले गरिरहेको छ र यसको लागि विभिन्न माध्यमहरूबाट प्रचार प्रसार भए पनि हामीले अपेक्षा गरे अनुसारको उपस्थिति चाहिँ रहेन। सायद आउँदै पनि हुनुहोला, हामी दस साढे दसमा नै यहाँ आएर बसेका थियौँ तर कार्यक्रम सुरु गर्न सकिएन। र विशेष त हामी लोकतन्त्रको कुरा गर्छौँ, लोकतन्त्रको कुरा गर्दै गर्दाखेरि 2007 सालतिर फर्केर हालसम्म हामी लोकतन्त्रका विभिन्न रूपहरूमा हाम्रो राज्य व्यवस्थालाई पाएका छौँ र वास्तविक लोकतन्त्र के हो त भन्ने कुरा आज त्यो सार्वजनिक सुनवाई कार्यक्रमको एउटा उपलब्धि पनि हो भन्ने मलाई लाग्छ। किनकि लोकतन्त्रमा नागरिकले आफ्ना प्रतिनिधि चुन्छन्, उहाँले कानुन बनाउनुहुन्छ, कानुन बनाउनुमै नागरिकले सेवा प्राप्त गर्छ र नागरिकप्रति जवाबदेही राज्यका प्रत्येक निकायहरू नागरिकप्रति जवाबदेही हुनुपर्छ। नागरिकका हक हित उहाँका गुनासालाई राज्यले सम्बोधन गर्नुपर्छ भन्ने मर्म नै लोकतन्त्रको मर्म हो। तर हामी त्यो प्रत्यक्ष निर्वाचित प्रत्यक्ष लोकतन्त्रबाट विमुख हुँदै जाँदा अप्रत्यक्ष लोकतन्त्रमा हामी छौँ, त्यसले गर्दा जनताप्रतिको दायित्व पनि बिर्सदै गएको जस्तो अवस्था देखिन्छ। र यो सार्वजनिक सुनवाई लगायतका कार्यक्रमहरूले सेवा प्रदायक निकायहरूलाई जनतासँग जोडेर नागरिकप्रति थप उत्तरदायी बनाउने प्रयास गर्दछन्। यसैको प्रयासहरू आज हामीले यो कार्यक्रम चाहिँ आयोजना गरेका छौँ। विशेष त जिल्ला प्रशासन कार्यालयले के काम गर्छ, कस्ता कस्ता प्रकारका सेवा सुविधाहरू नागरिकलाई उपलब्ध गराउँछ भन्ने कुराको मैले सुरुमा यहाँहरूलाई चाहिँ केही जानकारी गराउँछु। यसले गर्दाखेरि तपाईँहरूलाई पनि प्रश्न गर्न या व्यक्त गर्नको लागि सहजकरण होस् र हामीसँग प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद सनाजु पनि आउनुभएको छ, साथै सुरक्षा निकायको तर्फबाट पनि सुरक्षा प्रमुखहरू आउँदै हुनुहुन्छ। उहाँहरूलाई आफ्नो गराइसकेपछि म पुनः यो कार्यक्रम सुरु गर्न चाहन्छु।
1: जितेन्द्र कुमार बस्नेतको अध्यक्षता गरेको छ, उनी आफ्नो निमन्त्रणको लागि कार्यक्रम गरेको छु। हुन्छ, यसरी जोडेर धन्यवाद। र हामी कार्यक्रम सुरु गर्दा यो पनि राम्रै भयो। अब म मेरो प्रस्तुतिलाई यहाँको समस्यालाई प्रस्तुत गर्न चाहन्छु। अब विशेष त हाम्रो जिल्ला प्रशासन कार्यालय प्रमुख र महत्वपूर्ण काम भनेको यहाँ आज देख्नु भएको छ, शान्ति सुरक्षाको व्यवस्था पनि जिल्लाको सबैभन्दा महत्वपूर्ण काम हुन्छ। त्यसको लागि प्रमुख जिल्ला अधिकारी जिल्ला सुरक्षा समितिको अध्यक्षको हैसियतले सम्पूर्ण जिल्लाको शान्ति सुरक्षा र अनुमन्त्रण कायम गर्ने विषयमा प्रमुख उच्चस्तरीय अधिकारीको रूपमा काम गरेको हुन्छ र प्रमुख जिल्ला अधिकारीसँग सुरक्षा निकायका सम्पूर्ण सुरक्षा निकायहरू काममा आउँछन् जसले गर्दाखेरि जिल्लाको शान्ति सुरक्षा कायम गर्ने काममा
0: ठुलो सभा पुगेको हुँदा यहाँलाई थाहा भएकै कुरा हो, विशेष निर्णय गर्नु पर्दाखेरि जिल्ला सुरक्षा समितिले निर्णय गरेर नेपाल प्रहरी सशस्त्र प्रहरी र आवश्यक पर्दा नेपाली सेनाकै हामीले शान्ति सुरक्षा विपद व्यवस्थापन लगायतका कार्यमा परिचालन गरिरहेको अवस्था हो। र यसै गरी अर्को काम भनेको नेपाली नागरिकता प्रदान गर्ने, नेपाली प्रत्येक नेपाली नागरिकले आफ्नो चाहिँ पहिचान राष्ट्रियताको पहिचानको रूपमा नेपाली नागरिकता प्राप्त गर्छ। नागरिकता प्राप्तिका विभिन्न विधिहरू छन्, त्यो अन्तर्गत यो वंशको आधारमा नेपाली नागरिकता प्राप्त गर्ने, वैवाहिक सामग्री नागरिकता प्राप्त गर्ने महिलाहरूको, त्यसै गरी कर्मचारी परिवारको हकले पनि नागरिकता प्राप्त गर्ने लगायतका र नागरिकताको प्रतिनिधि प्राप्त गर्ने एकपल्ट निकाली सकेको नागरिकता पुनः प्राप्त गर्ने कुरा, त्यसै गरी नाबालक परिचय पत्र प्राप्त गर्ने कुरा, जसको नागरिकता प्राप्तिको उमेर हुँदैन उहाँहरूलाई नागरिकता अवस्थामा नाबालक परिचय पत्रको व्यवस्था गरिएको छ। र विद्युतीय राजधानी परराष्ट्र मन्त्रालयले राजधानी सेवा दिने हो र परराष्ट्र मन्त्रालयको एजेन्टको रूपमा हामीले राजधानीको सेवा पनि गृह मन्त्रालय अन्तर्गतका जिल्ला प्रशासन कार्यालयहरूबाट बनाइरहेको अवस्था छ। र त्यसै गरी यहाँहरूलाई चाहिने विभिन्न प्रकारका सिफारिसहरू, पेन्सनको लागि सिफारिस, धर्काको सिफारिस लगायत एवं प्रकारका सिफारिसहरू पनि जिल्ला प्रशासन कार्यालयले प्रदान गर्छ। त्यसै गरी हात हतियार कसैले व्यक्तिगत प्रयोजनको लागि सुरक्षाको लागि हात हतियार राख्नुभएको छ भने त्यो हात हतियारको इजाजत दिने, नवीकरण गर्ने, दखल गर्ने लगायतका सम्पूर्ण कार्यहरू जिल्ला प्रशासन कार्यालयले गर्छ। र सङ्घ संस्था दर्ताको काम अर्को छ र जिल्लाभित्र उद्योग कार्य क्षेत्र भएका सङ्घ संस्थाहरूलाई उहाँको चाहिँ विधान हेरेर हामीले सङ्घ संस्था दर्ता र त्यो सङ्घ संस्थालाई समयमा नवीकरण गर्ने काम हामीले गरेका हुन्छौँ। त्यसै गरी नागरिकका गुनासो छन् भने ठाडो उजुरीको माध्यमबाट पनि त्यो उजुरी लिएर हामीले आफै अथवा जिल्ला प्रहरी कार्यालय मार्फत त्यो उजुरीको सुनवाई गरेर त्यो समस्या समाधान गरिरहेको अवस्था हो। भनेदेखि विपद व्यवस्थापनको काममा हालसम्म सुरक्षा निकायको अहम भूमिका रहन्छ। विपद उद्धार हो अथवा विपदको प्रतिकार गर्नको लागि, विपदको सिमुलेसन गर्नको लागि, विपद आउनुभन्दा पूर्वको तयारीको लागि जिल्ला प्रशासन कार्यालयले विपद फोकल युनिटको रूपमा काम गरेको हुन्छ र त्यो काम पनि हामी गर्छौँ। त्यसै गरी राष्ट्रिय परिचय पत्र प्रत्येक नागरिकले राष्ट्रिय परिचय पत्र बनाउनु पर्ने आवश्यकता छ, त्यसको लागि जिल्ला प्रशासन कार्यालयबाट यहाँले राष्ट्रिय परिचय पत्र बनाउने सेवा पनि प्राप्त गर्न सक्नुहुन्छ। र यी मुख्य रूपमा मैले यति कुराहरू यहाँलाई राखेँ जिल्ला प्रशासनले प्रदान गर्ने सेवाहरू, यी बाहेक सब सेवाहरू पनि हुनसक्छ किनकि गृह मन्त्रालय अन्तर्गतको जिल्ला प्रशासन कार्यालय भएकोले अरू पनि मन्त्रालयको जिम्मेवारीमा नपरिरहेका कामहरू गृह मन्त्रालयको जिम्मेवारीमा आउँछ। त्यसैले गर्दा पनि जिल्ला प्रशासन कार्यालयका जिम्मेवारी यति नै छन् भनेर तयारी गर्न सकिँदैन, धेरै कुराहरू छन्। अब मुद्दाको कुराहरू छन्, एक वर्षभन्दा कम गई हुने मुद्दाहरू जुन चाहिँ कानुनले तोकेको छ, प्रति जिल्ला अधिकारीले हेर्ने विभिन्न सयभन्दा बढी उमेरहरूले तोकेका मुद्दाहरू पनि सुरु कार्यवाही र किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई रहन्छ। यसको अर्थ प्रमुख जिल्ला अधिकारी न्यायाधीश पनि हो। यहाँले के बुझ्नु पर्यो भने प्रमुख जिल्ला अधिकारी एकातिर प्रशासनिक कर्मचारीको हैसियतमा काम गरेको हुन्छ भने उही व्यक्तिको फेरि हैसियत फेरिएर न्यायाधीश परिषदमा पनि काम गरेको हुन्छ। अब हाम्रो जिल्ला प्रशासन कार्यालयबाट चालु आर्थिक वर्ष 82-83 सातदेखि हालसम्म वैशाख मतान्तसँग निश्चित गरेर हामीले नागरिकता सम्बन्धी कति सेवा दिउँ भन्ने कुराको यो झलकलाई यहाँ यहाँलाई उल्लेख गर्न चाहन्छु। र साउन महिनामा हामीले नयाँ नागरिकता 363 प्रदान गऱ्यौँ, भनेदेखि प्रतिनिधि नागरिकता 514 गरेर 877 जन्म नागरिकताहरू प्रदान गऱ्यौँ। त्यसै गरी भदौ महिनामा 242 नयाँ प्रतिनिधि 510 गरेर 752 नागरिकता प्रदान गरियो। असोजमा 523 नयाँ र 433 गरेर 958 नागरिकता हामीले प्रदान गऱ्यौँ। र यो असोज महिनाको डाटा हेर्दा सबैभन्दा धेरै हामीले असोजमा 958 प्रदान गरेका छौँ। यो किन यस्तो हुन्छ त भन्दाखेरि जसै प्रायः असोजमा पर्ने कारणले गर्दा कसै विधामा आउने फुर्सद हुने मान्छेहरूले नागरिकता लिने प्रतिनिधि दिने कारणले गर्दा त्यो समय हाम्रो कार्यले अलिक भेगार हुन्छ भन्ने कुरा यसले देखाउँछ। र त्यसै गरी यहाँ सबैभन्दा थोरै फागुन महिनामा देखियो, जम्मा 510 नागरिकताहरू प्रदान गरिएको छ फागुन महिनामा। यो समय खेतीपाती सुरु हुने समयको कारणले गर्दा पनि होला, जमुनमा सेवा गराइयो, काम कम हुने समय पनि हो। र जमुना सबै हेर्ने भने वैशाखसम्म हामीले 3710 नयाँ नागरिकता वितरण गऱ्यौँ भने 4511 प्रतिनिधि नागरिकता एउटा नागरिकता हामीले प्रदान गरेका छौँ। यसमा यहाँले हेर्नुभयो भनेदेखि प्रतिनिधि नायकता धेरै छन् नयाँ नायकता भन्दा, किनभने भन्दा राष्ट्रिय पहिलो कारण त राष्ट्रिय परिचय पत्रको कारण हो,
1: राष्ट्रिय परिचय पत्र बनाउनको लागि पत्र बुझिने फेरमेट नभएको फोटो काटेको नागरिकता त्यसै गरी इन्स्टिकल भएको अन्य नागरिकता प्रदान गर्दा सुनमा काम गर्छौँ त्यो नागरिकता चाहिने हुँदाखेरि त्यो भएन भने राष्ट्रिय परिचय पत्र बनाउन सकिँदैन. राष्ट्रिय परिचय पत्रको आफ्नै सिस्टम छ जसलाई चाहिँ त्यो मेसिनले स्क्यान गरेर त्यसले पहिचान गर्न सक्नुपर्छ. त्यो नहुँदाखेरि उहाँहरूको राष्ट्रिय परिचय पत्र बन्दैन र उहाँहरूलाई के गरिन्छ प्रतिनिधि नायकता बनाउन लगाइन्छ. त्यसैले गर्दा पनि प्रतिनिधि नायकता धेरै हाम्रो चाहिँ छन् भन्ने कुरा म यहाँ अनुरोध गरेँ. अब अर्को सेवा भनेको जुन परराष्ट्र मन्त्रालयले दिँदै आएको र परराष्ट्र मन्त्रालय चाहिँ थापिएर आउने राजधानी सेवा हो. हामीले यहाँबाट चाहिँ के गर्छौँ भन्दा राजधानीको आरम्भ गर्छौँ. त्यसै गरी बायोमेट्रिकमा उहाँहरूको फोटो खिच्छौँ र विवरण पठाइदिन्छौँ. त्यो विवरणहरूको आधारमा राजधानी विभागबाट राष्ट्रिय राजधानी थापिएर आउँछ र राजधानी तयार हुन्छ. अब यसमा विशेष त हाम्रो जिल्ला प्रशासन कार्यालयले के गरिरहेको छ भन्दा राजधानी सम्बन्धी सेवा मा स्वयं नागरिकले आफ्नो इच्छाले आफै फारम भरेर आउन पनि मिल्छ र आफ्नो इच्छा नभइकन हामीले चाहिँ जिल्ला प्रशासनकै निशुल्क सेवा दिएको अवस्था पनि हो. राजधानीको फारम धेरै जस्तो जिल्लाहरूमा बाहिर नै भर्ने र त्यहाँ फोटो खिच्न र बायोमेट्रिक दिनु मात्रै आउने व्यवस्था हुन्छ. त्यसको लागि पनि नागरिकलाई 400 रुपियाँ खर्च हुने कारणले गर्दा हामीले कर्मचारीले व्यवस्था गरेर अझसम्म बाहिर भर्न नपर्ने गरी त्यो सेवा प्रदान गरेका हुन्छ. राजधानीको विकासको अवस्था हेर्दाखेरि नौ महिनामा 544 वटा राजधानी जारी भएको छ र यो राजधानीले के देखाउँछ भन्दा हाम्रो विदेशी जनशक्तिलाई पनि एक प्रकारको झलक यो राजधानीबाट चाहिँ हुन्छ. र यसमा सबैभन्दा थोरै राजधानी भनेको 257 वटा कार्तिक महिनामा चाहिँ रहेको छ भने सबैभन्दा धेरै भनेको चाहिँ 557 वटा असोज महिनामा अघि नागरिकता जस्तै राजधानी पनि असोज महिनामा हामीले धेरै वितरण गरेका छौँ र वैशाखसम्मको चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म 4373 वटा राजधानी हामीले वितरण गरिसकेको अवस्था हो. यो वैदेशिक रोजगारी सम्बन्धी सहायता पनि हामीले गर्छौँ. मान्छेहरू वैदेशिक रोजगारीमा सक्नु पर्नुभयो अथवा वैदेशिक रोजगारीको सिलसिलामा दुर्घटना पर्नुभयो आफू विपदमा पर्नुभयो भने उहाँको उपचार गर्नुदेखि लिएर उहाँको खोजिएको अवस्थालाई उपचार गर्ने काम पनि जिल्ला प्रशासनले वैदेशिक रोजगार विभागको अधिकार प्रयोग गरेर धेरै कुराहरू गर्ने गर्दछ र नेपाल कम्पनी मार्फत भएका ठगीहरूलाई वैदेशिक रोजगार विभागमा पठाइन्छ भने व्यक्ति मार्फत भएका ठगीहरू हाम्रो यहाँ पनि होला सामी परियोजना सामी परियोजना मार्फत जिल्ला प्रशासन कार्यालय भएका वैदेशिक रोजगार सम्बन्धी ठगी त्यसै गरी वैदेशिक रोजगारमा जान चाहनेहरूलाई अभिमुखीकरण र लगायतका विभिन्न सुविधाहरू त्यहाँ प्राप्त हुन्छ. यसरी हेर्दाखेरि साउनदेखि हाम्रो वैशाखसम्मको अवस्थामा वैदेशिक रोजगारीमा ठगी भएको उजुरी चाहिँ 26 वटा हाम्रो यस वर्षमा वैदेशिक रोजगारीमा नभएर ठगिएका 26 वटा उजुरी जति उजुरीहरू 18 वटा फ्रेक्चर भएका छन् भनेदेखि 8 वटा फ्रेक्चरमा बाँकी छ र वैदेशिक रोजगारीमा पठाइएका 6 वटा उजुरीहरू छन् भनेको जुन चाहिँ म्यान पावर कम्पनीले नै ठगी गरेको अवस्था हो भने त्यो वैदेशिक रोजगार विभागमा जान्छन् त्यहाँबाट फ्रेक्चर भएर हुन्छ. जिल्ला सहकारी कार्यालय मार्फत समाधान गरिएका चाहिँ 3 वटा र 80 लाख फिर्ता आएको रकम 23,55,000 रुपियाँ चाहिँ सम्बन्धित व्यक्तिहरूलाई हामीले ठगिएको पैसा असुल गरेर दिएका छौँ उहाँहरूका ठगिएको पैसा. त्यसै गरी पछिल्लो आर्थिक वर्षमै 81 पैसा उठ्नु बाँकी चाहिँ 52 लाख रुपियाँ सम्बन्धित व्यक्तिहरूले पाउनुभएको छ. त्यसरी हेर्दाखेरि वैदेशिक रोजगारीमा जानुपूर्व हामीले जो जो प्राप्त गराउन आउनुहुन्छ उहाँहरू वैदेशिक रोजगारीले जानुहुन्छ भन्ने हामीले एजम्सन गरेर उहाँहरूलाई परामर्श दिने काम निशुल्क परामर्शको काम हुन्छ र खोजिँदाखेरि विदेशलाई के गर्ने के कुरामा सावधानी पुर्याउने खोजियो भने के गर्ने विदेशमा दुर्घटना भयो भने के गर्ने विदेशमा मृत्यु भयो भने लाग्छ भने के गर्ने परिवारलाई के भन्ने लगायतका विषयहरू हामीले जानकारी गराएका हुन्छौँ. त्यसले गर्दाखेरि वैदेशिक रोजगारीलाई सुरक्षित गराउनको लागि पनि यसले भूमिका खेलिराखेको कुरा म यहाँलाई अनुरोध गर्न चाहन्छु. अब यस्तो चाहिँ राष्ट्रिय परिचय पत्रको सेवा हामीले दिन्छौँ र यो राष्ट्रिय परिचय पत्र हरेक नेपालीको खाता खोल्दाखेरि सामाजिक सुरक्षा भत्ता प्राप्तकर्तादेखि लिएर विभिन्न ठाउँमा अनिवार्य छ. त्यसैले बनाउनै पर्ने आवश्यकता छ र यसमा हेर्दाखेरि प्रत्येक महिना करिब करिब 1500 एभरेजमा राष्ट्रिय परिचय पत्रहरू बनेका छन्। यसमा हेर्नुभयो भनेदेखि 1 नम्बर 2 नम्बर कुनै संख्या छ त्यो भनेको 1 नम्बर भनेको साउन भनेर बुझ्नुपर्ने हुन्छ. यहाँ साउन महिनामा 949 जना महिला र 975 जना पुरुष गरेर 1904 जनाको राष्ट्रिय परिचय पत्र बनाइएको हो र सबैभन्दा छोरी परिचय पत्र आगो महिना भनेको भदौ कार्तिक मासिक पुष्मा आगो आगो महिनामा चाहिँ पूर्वभन्दा थोरै राष्ट्रिय परिषद गर्दा राष्ट्रिय सम्झौता भने भनेदेखि सबैभन्दा धेरै 1904 साउन महिनामा नै राष्ट्रिय परिचय पत्र बनेका थियो। सामाजिक सुरक्षा भत्ता कारणले गर्दा पनि त्यो समयमा धेरै राष्ट्रिय परिचय पत्रहरू हामीले बनाएका हौ र यो हालसम्म सातदेखि बैशाख मतान्तसम्ममा 13,497 जनाले राष्ट्रिय परिचय पत्र बनाएको अवस्था हो र उहाँहरूको राष्ट्रिय परिचय पत्र कार्ड चाहिँ हामीलाई प्राप्त भएको छैन र त्यो कार्ड अधिकारी छैन। उहाँले प्राप्त गर्ने नम्बरबाट नै सम्पूर्ण सेवाहरू प्राप्त हुने अवस्था अहिले भएको कुरा म यहाँहरूलाई जानकारी गराउँछु। अन्य कामहरू हामीले के गरेका छौँ भन्ने कुरा म यहाँ जानकारी गराउँछु। सुनकरीमा नामावरण परिचय पत्र जसको नागरिकता निकाल्ने भएको हुँदैन उहाँहरूलाई हामी नागरिकता जस्तै हो कि प्राप्त गर्ने परिचय पत्र जारी गर्छौँ। 296 जनाले नामावरण परिचय पत्र लिन्छ र यो नागरिक परिचय पत्र विशेष गरेर विदेश जान चाहने बच्चाहरूदेखि गरेको देखिन्छ किनकि नामावरण परिचय पत्र बिना उहाँहरूको पासपोर्ट हुँदैन। त्यसै गरी सत्ता दर्ता 14 भएको छ सत्ता दर्ता चाहिँ अलिकति कम छ किन भन्दा जिल्लाभित्र कार्यक्षेत्र भएका संस्थाहरू मात्रै हामीले दर्ता गर्छौँ। जिल्लाभन्दा बाहिरका संस्थाहरू कार्यक्षेत्र भएका संस्था सबै कार्यक्षेत्र भएका संस्थाहरू हामीले खासै दर्ता गर्दैनौँ। त्यो स्थानीय सरकार सञ्चालन ऐनले पनि स्थानीय तहलाई नै स्थानीय क्षेत्रमा क्षेत्राधिकार भएका संस्था दर्ता गर्ने अधिकार दिएको छ मनिटर गर्ने अधिकार दिएको छ। त्यसैले सरकार हामी स्थानीय तहतिर नै दर्ता गर्न काम गरिरहेको अवस्था हो र जिल्लाभरि कार्यक्षेत्र भएको संस्था मात्रै हामीले दर्ता गर्छौँ। त्यसै गरी मनिटर भएका संस्था 2-8 संस्थाहरू मनिटर भएका छन् खारेजी भएका संस्थाहरूले पनि छैनन् र एउटा संस्था खारेजीको प्रक्रियामा मात्रै छ। त्यसै गरी दलित आदिवासी जनजाति लगायतका सिफारिसहरू 1,015 हामीले सिफारिस गरेका छौँ यो अवधिमा। अब हातियार भनेको निजी व्यक्तिहरूसँग रहेका 190 हतियारको नवीकरण गरिएको छ अनि पेन्सन सिफारिस त्यो पेन्सन सिफारिस गरी जिल्ला प्रशासन कार्यालयमा विशेष गरेर भारतीय पेन्सनवाला र ब्रिटिस पेन्सनवालाको सिफारिस हामीले गरिदिनु पर्ने हुन्छ। यसमा 1,322 सिफारिसहरू हामीले गरेका छौँ। त्यसै गरी विस्फोटक पदार्थको निदान प्रदान गर्ने काम अब कोही व्यक्ति विस्फोटक पदार्थमा त्यो रेखदेख त्यो पर्कको लागि सहयोगको रूपमा फर्मेन्टको रूपमा काम गर्छ भने उसले चाहिँ लाइसेन्स लिनुपर्ने हुन्छ र त्यस्तो लाइसेन्स हामीले एकजनालाई प्रदान गरेका छौँ यो समयमा भनेदेखि पहिल्यै लाइसेन्स लिएका 8 मान्छेहरूको लाइसेन्स नवीकरण गरेका छौँ। जस्तै हाइवेहरूमा विस्फोटक पदार्थ पड्काउनुको लागि त्यो मान्छे सहयोगी हुन्छ विस्फोटक पदार्थ जहाँ चाहिन्छ कुनै सडक आयोजना छ त्यहाँ विस्फोटक पदार्थ पड्काउनु पऱ्यो भने त्यसमा सहयोगको रूपमा काम गर्ने हो। अनि बजार अनुगमन हामीले 14 बजार अनुगमन गरेका छौँ विभिन्न ठाउँहरूमा गएर। त्यसै गरी संस्था अनुगमन विभिन्न ठाउँहरूमा दर्ता भएका संस्थाहरू नियमअनुसार चलेका छन् कि छैनन् भनेर हामीले पटनाबाट संस्थाहरूको अनुगमन गरेका छौँ यो अवधिमा। त्यसै गरी एसी सर्टिफिकेटका विवरण पत्याउने निर्णय पर्छ 16 उदाहरणको लागि कसैको एसी सर्टिफिकेट बिग्रेको छ नागरिकता र एसी सर्टिफिकेट भेट्दैन भनेदेखि नागरिकता निकालेको 5 वर्षभित्रमा त्यो सर्टिफिकेट पत्याउन पाइन्छ। त्यो पत्याउनको लागि जिल्लाको त्यहाँ सम्बन्धी इकाइ हुँदै पूर्वी जिल्ला अधिकारीले निर्णय पर्छ खडा गरिदिनुपर्छ र सोको आधारमा माथि परीक्षा नियन्त्रण कार्यालयले त्यसलाई सोच्नुहोस् त्यो काम हामीले 16 जनाको गरेका छौँ यो अवधिमा भनेदेखि प्रहरी चौकी र इलाकाहरूको 10 चाहिँ निरीक्षण गर्ने काम गरिएको छ यो कामदेखि बैठकसम्मको मैले यो विभिन्न खुद्रा कामहरूको चाहिँ यहाँ दर्शनाएँ। र यो नागरिकता हाम्रो लागि महत्त्वपूर्ण विषय जिल्ला प्रशासनले नागरिकता जारी गर्ने महत्त्वपूर्ण विषय र हामी नागरिकताको अनलाइन सिफारिसमा छौँ। यहाँले त्यो बुझ्नु पऱ्यो भने वडामा गइसकेपछि अनलाइन फारम मार्फत जिल्ला प्रशासन कार्यालयमा डाटा आउँछ र नागरिकता प्रमाण हुन्छ र त्यसको अर्थ उहाँले वडाबाट सिफारिस गरेर ल्याउनुपर्छ तर उहाँहरूको सबै डकुमेन्ट अनलाइनमा नै अपलोड भएर आएको हुन्छ र धेरै सेलाकाहरू नागरिकता नहुने हुँदा उहाँहरूले चाहिँ अलिकति दुःख पाइरहेको अवस्था वडा कार्यालयको अलिकति सावधानी नहुँदा सेलाग्राहीले पनि ज्ञान नहुँदा त्यो अवस्था पनि छ। त्यसको लागि मैले यहाँ केही फोरममा थोरै धेरै त होइन थोरै मात्र राख्न चाहन्छु। जस्तै उहाँलाई अनुसूची पाइसकेपछि अनुसूचीमा वडा कार्यालयको साथ पनि छैन वडामा सिधो हस्ताक्षर पनि छैन भन्ने कुराहरू रुज गर्नुपर्ने हुन्छ कहिले काहीँ सुतेर आएको अवस्था पनि छ। त्यसै गरी अनलाइन सिफारिस हाम्रो अहिले सबै वडाहरूबाट सुरु भइसकेको छ यसमा चाहिँ बाँकी रहेको अवस्था छैन। अब महिलाहरूको हकमा आउँदाखेरि विवाहित अविवाहित नपुराइ समस्या काटेको छ किनकि विवाहित महिलाले विवाह भएको ठाउँबाट नागरिकता लिने हो अरुलाई मात्रै माइतीबाट नाता लिनुपर्छ अनि अङ्ग्रेजी को नामको फरक पारिन्छ त्यो फरक नपारिकन के नामको अङ्ग्रेजी हो त्यो पनि स्पष्ट गरिदिनुपर्ने आवश्यकता छ भने अब अर्थसँग गरिआउँदाखेरि सिफारिसमा किचाङ नगरिकन आउने अस्पष्ट कार्यहरू आउने एउटै ढाँचाको सिफारिस र के कामको लागि सिफारिस उपलब्ध भएको भनेर स्पष्ट नभइकन आउने अवस्था पनि छ त्यसलाई काम दिनको लागि मैले अनुरोध गरेँ अब नागरिकता र सेतो पृष्ठभूमि मात्रै प्रयोग गर्ने हो कसैले रातो पृष्ठभूमि ल्याउनुहुन्छ कालो पृष्ठभूमि ल्याउनुहुन्छ त्यो सर्वसँग ल्याउनको लागि अनुरोध गर्छु अनि साई लगाएको चस्मा लगाएको होइन त्यस्ता घटनाहरू पनि कुरै हुँदैनन् दुवै कामदेखि नै स्पष्ट घटनाहरू चाहिन्छ अनि कपाल गर्नु चाहिएको पनि भएन मेसुरमै चाहिन्छ त्यसै गरी विद्यालयको पोसाकमा सन्ध्याको पोसाकमा एकता प्रकार गर्नु उपयुक्त हुँदैन त्यसै गरी कम्प्युटर किनि मेसिनबाट फोटो बनाएको छ त्यो राम्रो हुँदैन स्पष्ट के फोटो हो त्यही फोटो पनि खिच्नुपर्ने हुन्छ किनकि भोलि त्यो फोटो हेरेर मान्छे पहिचान गर्नुपर्ने हुन्छ र उडा कार्यबाट एउटा फोटो काट्दै त्यसलाई गराएर यहाँ अर्कै फोटो दिने समस्या पनि हुन्छ त्यस कुरालाई यहाँ देखाले गर्दै बनाउनुको लागि पनि अनुरोध गरेँ र नागरिकता लिन आउँदाखेरि सबै डकुमेन्ट फेला आउनुपर्छ किनकि यहाँले जुन डकुमेन्ट अपलोड गर्नुभएको छ त्यो अपलोड गरेको डकुमेन्ट हामीले हेर्न सक्छौँ त्यो सबैसँग हामीले भेटाउने त्यो नकल भनेको यहाँ राख्नको फाइलिङ गर्नुको लागि मात्र अवस्थामा नगरेको कारणले गर्दा सबै राख्नले पनि यो मान्छे हो कि होइन भनेर पहिचान गर्नुपर्ने हुन्छ त्यसैले सबै डकुमेन्ट सबै लिएर आउन सुविधाले नै छ यद्यपि हामीले सबै नभए तापनि कतिपय मान्छेहरूलाई अप्ठ्यारो परेको अवस्थामा काम चाहिँ गरेका छौँ तर त्यो बाध्यता मात्रै हो किनकि सबैले चाहिने अवस्था हो त्यसै गरी स्वास्थ्य योग्यताको प्रमाणपत्रहरू र अरू सब प्रमाणहरू छन् भने पनि लिएर आउँदाखेरि कसरी हुन्छ काम गर्दा भोलिपल्ट फर्किनुपर्ने अवस्था हुँदैन अब जति काम गर्नेको हकमा कतिको नायकता र परिवारको अरू कतिको नायकता समाधान गर्न आउनेको नायकता पनि उनीहरूले लिएर आउनुपर्ने हुन्छ उनीहरूलाई उपस्थिति चाहिन्छ सम्बन्ध विशेष भए चाहिँ पछि हटाउनु पर्यो भने नायकी तर्फको व्यक्ति अधिकार रूपमा सबै नायकता सहित उपस्थित हुनुपर्ने हुन्छ अनि सवारी कर्मी पनि हामीले कतिपय अवस्थामा गर्छौँ जहाँ चाहिँ कानुनले तोकेको भन्दा बढी अवस्था नागरिकता चाहिँ हामीलाई शङ्का लागेको अवस्थामा कानुन व्यक्ति भनेको छ भने नायकता दिने अधिकारीले चाहिँ आवश्यक जाँच दुर गर्न सक्ने भनेको छ कसैले धेरै ढिलोसम्मको नायकता चलेको अवस्था कसैले नायकता दियो होला जस्तो लागे पनि नायकता लिए छैन भनेर ढाँटेको हो कि भन्ने अवस्था लगायत विभिन्न अवस्था हेरेर त्यसलाई सार्वजनिकमा पठाउने अवस्था पनि हुन्छ त्यसै गरी नागरिकतासँग सम्बन्धित उमेर चाहिँ हामीले चाहिँ अब जस्तै यहाँका मान्छेहरू बाहिर गएर सक्नुहुन्छ बसाइ सफाइ गरेर ठाउँबाट नागरिकता लिन सक्नुहुन्छ र त्यो ठाउँबाट नागरिकता लिँदाखेरि हाम्रो यहाँको ओरिजिनल रेकर्ड पनि चाहिने हुन्छ त्यो मोबाइल उहाँबाट नागरिकता प्राप्त हुँदैन त्यसको लागि बिओ लगाउँछु हाम्रो यो देखाएको चाहिँ इमेल ठेगाना छ जिएसएसआइएस सबैले लगायत जिमेल डटकममा उहाँहरूले चाहिँ पठाएर आफ्नो चाहिँ रेकर्ड देखाउनुहुन्छ अब नामाङ्कन गर्नेको हकमा पनि अनुसूची झरेर बाबुआमाको विवाह सरकार दुवैको सक्त नायकता चाहिँ पेस गर्नुपर्ने हुन्छ र स्थानीय तहले उहाँको खुल्ने गरी सिफारिस पनि गरिदिनुपर्ने हुन्छ र नागरिकता त्याग गर्ने काम पनि हाम्रोमा हुन्छ जोडी नेपाली नागरिकले म नेपाली नागरिक हुन्न मैले विदेशी नागरिकता लिइसकेको छु भनेर भनेदेखि नागरिकता त्याग गर्न आयो भने हामी चाहिँ उसलाई नेपाली नागरिकबाट हटाएर उसको नागरिकता के दिन्छौँ र उसले नागरिकता त्यागेको प्रमाणपत्र दिन्छौँ अब उसको लागि उसले विदेशमा नागरिकता लिएको प्रमाण उसको चाहिँ पासपोर्ट लगायत रिपोर्टको आवश्यकता पर्छ त्यसै गरी अर्को गैर आवासीय नायकता नागरिकताको प्रकारमा गैर आवासीय नायकता भनेको जस्तै विदेशी नायकता प्राप्त गरिसक्नुभयो र नेपाली नायकता त्याग्नुभयो उहाँको लागि छुट्टै पहिचान गरेको यो गैर आवासीय नायकता प्रदान गर्न सकिने अवस्था छ त्यो सातभन्दा बाहिरका देशहरूको लागि मात्रै यो हुन्छ र यसको लागि अनुसूचि आठको अनुसार वडा कार्यालयले पनि गएर उहाँको तिन पुस्ता भेट्नुहुन्थ्यो भनेदेखि तिन पुस्ताको आधारमा उहाँलाई गैर आवासीय नेपाली नागरिकता दिन सकिन्छ उहाँको बुवा अथवा हजुरबा यहीँको बासिन्दा हो भन्ने आधारमा सम्बन्धित उहाँले यसलाई चाहिँ प्रमाणित गरेर पठाउनु सक्छ र कुनै प्रकारको नागरिकता प्रदान गरिन्छ वडा कार्यालयले केही विषयहरू ध्यान दिनुपर्ने आवश्यकता छ यसलाई मैले यहाँ समस्या प्रस्तुति राख्न चाहन्छु अब कतिपय अवस्थामा कार्यभार दिइसकेको मान्छे पनि वडामा नभेटिने अवस्था देखिन्छ जो मान्छे वडामा बस्नुहुन्छ उहाँलाई मात्रै कार्यभार दिनु पर्यो र कार्यभार दिइसकेको मान्छे चाहिँ वडाबाट बाहिर गइदिनु भएन काहीँ गर्ने मान्छेको कार्य अनि पहिले चाहिँ भोलिपल्ट पर्सिपल्ट सुन्नु परेको अवस्था विभिन्न वडामा आएको छ, विभिन्न तालिकाको। त्यसै गरी एउटा कार्यको छात्र जनपद प्रतिनिधिको सहयोग अनिवार्य गरेर पठाउनु पर्यो। कार्यवाहको पत्र यहाँले बनाउँदाखेरि गोराख जिल्ला प्रशासनलाई दिने व्यवस्था गर्नुभयो भने प्रत्येक प्रशासनमा सेवा स्थानमा गोराख पठाइराख्ने आवश्यकता पनि हुँदैन। त्यसै गरी सिफारिस गर्दा बेहोरा बुझेर स्पष्ट भाषामा गर्नु पर्यो। सिफारिस गरिदिनु भनेर नागरिक जाँदै गर्दा के बेहोरा हो त भन्ने कुरा यहाँले बुझेर गरिदिनु भनेदेखि राम्रो हुन्छ। स्पष्ट रूपमा गरिदिँदाखेरि हामीलाई पनि फोन गरेर पठाइ हुन्छ र सेवा गरेर जुट्न पाउने व्यवस्था हुन्छ। र हाम्रो फोनमा हाम्रो वेबसाइटमा जानुभयो भने हाम्रो प्रत्येक शाखामा काम गर्ने कर्मचारीहरूको नाम र फोनमा पनि स्पष्ट छ। पहिला खोल्ने बित्तिकै आउँछ, साइट खोल्ने बित्तिकै त्यो फोनमा काम आउँछ, त्यहाँ फोन गरेर नबुझेका कुराहरूलाई यदि गर्न सक्नुहुन्छ तर स्पष्ट रूपमा आफै सिफारिस गरिदिनुको लागि म अनुरोध गर्छु। त्यसै गरी हामीले एनजिओबाट पनि यहाँको सिफारिस दिएर काम गरिरहेको अवस्था हो। अब नागरिकताको सिफारिस गर्न सक्छौ प्रति नै स्क्यान गरिदिनुको लागि मैले अनुरोध गरेँ। जस्तै नागरिकताको सिफारिस गर्दा आमाको नागरिकता स्क्यान गरेर अपलोड गर्नुपर्ने हो, फोटोकपीलाई गरिदिने पाइएको छ, फोटोकपी होइन सबैलाई गर्नु पर्यो। स्क्यान गर्दाखेरि उहाँको रेकर्ड पनि रहने हो, जिल्लाबाट सोधाउनुको लागि त्यो उदाहरणको लागि हामीले कतिपय अनुसूचीहरू 20 वर्षपछि पनि खोज्नु पर्ने आवश्यकता छ। मेरो नायकलाई फरक पर्छ मैले थाहा पाइनँ भन्ने आएको अवस्था पनि छ। कसमा के आधारमा गर्ने भन्दा हामी जब त्यो अनुसूची भयो अनुसूचीमा एउटा नायकको हामीले यति बेलामा अर्ने गरेको रहेछ भने हामीले कसरी गर्न सक्छौँ? अनुसूची नै भेटिएन भने त हामीले गर्ने पर्ने हुँदैन, त्यो नायकलाई त्यस्तो केही पनि आयो। त्यसैले पनि त्यहाँले के गर्नुपर्छ भन्दा नेपाली आधारमा नै अनुसूची ट्रिट गर्नुपर्ने हुन्छ। अनि त्यसै गरी एउटा कार्यहरूमा जिल्ला प्रशासनमा जाँदाखेरि के के चाहिन्छ भने प्रायः सबैलाई थाहा हुन्छ, त्यो कुरा सेवा गराइलाई पनि यहाँले भनिदिनुपर्ने हुन्छ। हाम्रो नागरिक बुढापत्र पनि छ वेबसाइटमा, त्यो हेरेर त थाहा हुन्छ, फोन गरेर त थाहा हुन्छ सेवा गराइलाई तपाईँको यो यो कागज चाहिन्छ भनेर भनेको होला। र कतिपय सेवा गराइले के गर्नुहुन्छ भने हामीलाई वडाबाट पनि यति भइरहन्छ भनेको थियो भन्दै आउनुहुन्छ है, त्यो अवस्था नहोस् भन्ने हामी चाहन्छौँ। त्यसै गरी आफ्नो स्पष्ट नभएका विषयमा कर्मचारीसँग सम्पर्क गरी बुझ्ने र नागरिकताको प्रतिनिधि सिफारिस गर्दा अरू कुरा सिफारिस गर्दाखेरि कालो मसिनको पनि प्रयोग गर्नु पर्छ। निलो मसिन पनि यहाँले गरेको प्रतिक्रमा भेटिएको हुँदा कालो मसिनले मात्रै त्यो सिफारिस लेखेको सिफारिस विशेष गरेर प्रतिलिपिमा चाहिँ हुन्छ हामीले लेख्ने त्यो चाहिँ गरिदिनु पर्यो। प्रतिलिपिको अनुसूचीलाई यहाँले ओभर प्राइस नै बनाएर प्रिन्ट गरेर किनकि प्रतिलिपिमा हामी अनलाइन सुरु गरिसकेको छैनौँ र अब त कम्प्युटर सबैसँग भइसकेपछि हातले नलेखिकन प्रिन्टै गरेको नि तपाईँले सक्ने अवस्था हो, त्यो गर्नको लागि मैले अनुरोध गरेँ। र केही महत्त्वपूर्ण विषय जस्तै नागरिकता लिन राजधानी बनाउन जाँदाखेरि पुरानो राजधानी लिएरै आउनुपर्छ, त्यसो गर्नुभयो भने यहाँलाई चाहिँ शुल्क पाउनुहुन्छ, मतलब राजधानी हराएको आरोप लाग्न सक्छ यहाँलाई। त्यसै गरी राष्ट्रिय परिचय पत्र बनाउन आउँदाखेरि सिक्किममा बसेपछि दुवैको नागरिकता बिहानस्त लिएर आउनुपर्ने हुन्छ, त्यो कुरा ख्याल गर्नु पर्यो। र डिभोर्स भएको घरमा डिभोर्स दरखास्तको पत्र पनि ल्याउनुपर्छ। नामवटा परिचय पत्र बनाउँदाखेरि बाबु आमा दुवैको सक्छ नायकता विवाहकर्ता यो अनिवार्य छन् र सिफारिस चाहिने एउटा सिफारिस। अब प्राय जस्तो हामीले के गर्छौँ भन्दाखेरि एउटा कारणले जनताको सबैभन्दा नजिकको कारणले भएको कारणले गर्दा उहाँलाई नै अथेन्टिक मानेका हुन्छौँ। एउटा कारणले पनि हामीलाई त्यसको व्यवस्था अनुसार हामीले काम गरिरहेको अवस्था रहेको छ र धेरै जस्तो कुराहरूमा 99% विषयहरूमा एउटा कार्यको सिफारिस अधिकारी छ। त्यसैले एउटा कार्यले चाहिँ यहाँ जस्तो नजिकको सरकार हो, त्यो सिफारिस किन हामीले काम गरिरहेको अवस्था हुँदैन किनकि वडाले यहाँलाई चिनेको हुन्छ, पाँचो ढुटो त्यो उसले चलाएको हुन्छ, पाँचजना जनप्रतिनिधि हुनुहुन्छ, प्रत्येक वडाको भेग अनुसार मिलेको पनि हुनसक्छ। त्यसले गर्दाखेरि वडा कार्यालय जति जानकार यहाँको बारेमा सेवाको बारेमा कोही पनि हुँदैन भन्ने हामीले चाहिँ मानेका छौँ। र त्यसैले वडा कार्यालयको डकुमेन्ट यहाँले के गर्नुपर्छ भन्दाखेरि सबै डकुमेन्ट मात्रै पठाइदिनु पर्यो। यहाँ आरोप यहाँलाई के आरोप लागि गरिरहेछ भने वडाले त जे पनि सिफारिस गरिदिन्छ यहाँ त्यो आरोपबाट हामी मुक्त हुनैपर्छ। वडा कार्यालयलाई दलियो बनाउनु, स्थानीय सरकारलाई दलियो बनाउनु, जनताको नजिकको सरकारलाई दलियो बनाउनु, वडा कार्यालयका सिफारिसहरू अथेन्टिक हुनु पर्यो। हामीसँग लाउडे प्रिन्सिपलमा यस्ता कतिपय सिफारिसहरूमा दूतावासले कसरी भेरिफाई गर्ने गरेको बिलबोर्डले भेरिफाई गर्ने गरेको अवस्था त्यसको अर्थ जिल्ला प्रशासनलाई पनि सिफारिस पठाइमा सँगै अवस्था सिर्जना हुन्छ कस्तो कारणले भन्दा बढाएको कारणले गर्दाखेरि यसरी सिर्जना सिर्जना होस् यहाँ चाहिँ पछिल्लो पटक के सिफारिस गर्नु भएको थियो त्यो हेरेर मात्रै पछिल्लो पटक सिफारिस गरिदिनु मन्त्रो गर्छु पहिलोपटक मुख्यमन्त्री भन्दा एक महिना अगाडि उहाँको भेटिङ भइसकेको भनेर सिफारिस गर्नुहुन्छ चार महिना पछाडि उहाँको पोलिसीलाई गरेको भनेर लेखेर पठाइदिनुहुन्छ त्यो कारण मेरो लागि नहोस् भन्ने हामी चाहन्छौँ त्यसो हुँदाखेरि कतिपय नागरिकलाई नै अप्ठ्यारो पर्छ र हाम्रो चाहिँ विश्वसनीयता पनि पुग्न सक्छ यो कुराहरू विशेष गरेर ख्याल गरिदिनु म अनुरोध गरेँ अब जिल्ला प्रशासन कार्यालयमा हामीले चाहिँ सेवा सेवा गर्दै गर्दा नागरिक मैले हिसाबले हामी कति चाहिँ अगाडि छौँ कस्ता कस्ता प्रकारले हामीले काम गरिरहेका छौँ भन्ने कुरा म यहाँलाई सुत्तरीमा केही विषयहरू राख्न चाहन्छु र सेवाग्राहीको लागि हाम्रो प्रतीक्षालय जस्तो प्रतीक्षालय छ गर्मीमा सजा चलाएर बस्न पनि मिल्छ टेलिभिजन हेरेर बस्न पनि मिल्छ र जहाँको सफा शुद्ध माथि लिएर बस्नु पनि अवस्था हामीले व्यवस्था गरेका छौँ त्यसै गरी सेवाग्राहीको भिडभाड भएको समयमा हामीसँग टोकन लाउँछौँ भिड नहुँदा हामीले चलाउँदैनौँ र भिड हुँदाखेरि टोकन र टोकन इच्छा अनुसार पानी चालो हामीले सेवा दिने गरेका छौँ त्यसै गरी पहिले हामीले भर्खरै एक महिना जति भयो सेवा गराइहरूलाई चाहिने फोटोकपी पनि कार्यालयबाट निशुल्क गरिदिन्छौँ त्यो त्यहाँको सेवाको लागि मात्रै त्यसै गरी यहाँहरूबाट पठाएका इमेलहरूको प्रिन्ट पनि हामीले निशुल्क गरिदिन्छौँ प्रिन्ट गर्ने अथवा जस्तो कन्सर्न गरेर प्रिन्ट गर्न पठाइनु त्यो कामको लागि हामी फोटोकपी र प्रिन्टको काम अनि त्यसै गरी निवेदन लेखिन्छ हामीले निशुल्क कार्यालयमा नै हेल्पडेस्क राखेर कार्यालयको गणनामा नै हामीले गरेको व्यवस्था यहाँलाई जानकारी गराउँछु र बाहिर मैले पैसा तिरेर निवेदन लेख्नु पर्दैन केही कार्यालयले नै सिक्किममा निवेदन लेख्ने व्यवस्था फोटोकपी गर्ने व्यवस्था गरेको छ त्यसै गरी कागजात पुरा गरेर आएका नागरिकता राष्ट्रिय परिचय पत्र पासपोर्ट लगायतका कामहरू धेरै नै छिटो जानिन्छ परिचिता प्रशासन कार्यालयको तुलनामा उनीहरूले पनि पत्रिका भनेका छौँ हाम्रोमा नै कागजात पुरा गरेर आएको अवस्था छ भने 15-20 मिनटमा नै कागजात प्राप्त गर्ने अवस्था हुन्छ त्यसै गरी राजधानी पनि बढीमा आधा घन्टामा राजधानीको काम सक्ने अवस्था हुन्छ राजधानीको लागि एउटा समस्या के छ भने पैसा तिर्नुपर्छ र पैसा तिर्नको लागि विक्रम नगरपालिका स्थित ग्रिनमा जानुपर्ने कारणले गर्दाखेरि थोरै समय त्यहाँ लाग्छ मलाई राष्ट्रिय परिचय पत्रको काम गर्नु त्योभन्दा पहिला ढिलो हुन्थ्यो भने पनि छिटो हुन्छ सबैभन्दा छिटो हुने भनेको काम राख्नु सबै छ अहिले किनकि यसमा भिड पनि कम भएको कारणले गर्दाखेरि त्यसै गरी सेवाग्राहीको गुनासो सुन्नको लागि गुनासो सुन्ने अधिकारी सूचना अधिकारीको फोटो सहित हामीले बाहिरलाई स्पष्ट फोन नम्बर सहित राखिएका छौँ गुनासो शिक्षा पनि राखिएका छौँ त्यसै गरी कुनै जिल्ला अधिकारी र सायको जिल्ला अधिकारीसँग सबै हेर्न सक्ने गरी रूपमा एक्सेस पनि छ त्यसै गरी सेवा गराएर वडा कार्यालयसँग पनि सम्बन्धले हाम्रो धेरैवटा तिनीहरूले फोन गर्नुहुन्छ धेरै सेवा गराइहरू फोन आउँछन् र हामीले सेवा गराएको गुनासो आएको सन्दर्भमा उडाहरूलाई सहजीकरण पनि गरिरहेका हुन्छौँ उडालाई हामीले तपाईँले बढाइन्छ भनेर हुँदैन किनकि त्यो उहाँहरूको अधिकारको विषय हो र उहाँहरूलाई हामी सल्लाह दिन्छ तपाईँले काम सहजीकरण गर्न सक्नुहुन्छ भनेर हामीले सल्लाह दिएर कति व्यवस्थामा सहजीकरण गरिदिएको अवस्था छ यसरी हामी जिल्ला प्रशासनका कामहरू मार्फत नागरिकका घरसँग जोडिनुको लागि त्यसै गरी नागरिकको शान्ति समस्या अनुसार र विकल्पबाट जोगाउनुको लागि हामीले आफ्नो प्रोत्साहन र जनशक्ति धेरैसम्म पठिराखेको अवस्था हो हामी चाहिँ 4 बजेको काम गरे हुँदैनौँ 9 बजेबाट हामी सेवा सुरु गरेको सेवाग्राही भयो भने हामीले गत प्राथमिकसँग अगाडिको तिनीहरू हेर्छौँ भने 7 बजे 8 बजेसम्म पनि हामीले बसेर सेवा दिइराखेको अवस्था हुन्छ सेवाग्राही हाम्रो परिचयमा हुँदासम्म आज काम गऱ्यो तपाईँ भोलि आउनु भनेर हामी भन्दै 5 बजेर हिँडेपछि आएन भने त लगाएर हिँडेपछि आएन भने त हामी इमर्जेन्सीमा त्यो फर्केको अवस्था पनि छ नभए सेवा गराइ हुँदा हुँदै हाम्रोमा काम गर्दैन यहाँहरूले कुरा गर्नु पऱ्यो र यी विषयहरू पर्छ मैले चाहिँ यहाँहरूको चाहिँ कुराको लागि मात्रै राख्न खोजेँ अब हामीले गर्नुपर्ने कुराहरू धेरै छ हामी एउटा साथै साथै झोटाको अवस्थामा मात्रै छौँ हामीले डिजिटलहरूमा प्रवेश गरेर नागरिकको आकृति अनुसार सेवा प्रदान गर्नुपर्ने आवश्यकता छ तर एउटा जटिल चाहिँ रहेछ भने नागरिकता प्रदान गर्ने विषय भनेको गैर नागरिकले नागरिकता पायो भने त्यो सबैभन्दा ठुलो मेरो काम हुन जान्छ किनकि हामीले गैर नागरिकले नागरिकता पाउँदा नेपाली नागरिकहरू सबैको ठाउँमा बस्न सक्ने अवस्था रहन्छ यावत कुराहरूलाई गर्दाखेरि केही नागरिकताका केसहरू हामीले तत्काल रजिस्ट्रेसन गर्न सक्दैनौँ त्यसको लागि हामीले धेरै कुराहरू बुझ्नुपर्छ। नेपाली नागरिकै हो भन्ने कन्फर्म गर्नुपर्छ, ऊ फलानाकै छोरा हो भन्ने कुरा पनि कन्फर्म गर्नुपर्छ। त्यसैले कतिपय अवस्थामा केही व्यक्तिहरूका गुनासालाई हुन सक्छ, एक महिना गाडीको प्रायजना लिन पनि गुनासा हुनसक्छ, तर ती भनेको उपवासका व्यक्तिहरू प्रशस्ति सबै कुरा परिचय लिएर आएको अवस्थामा नागरिकताको सेवा पनि निकै सहज भएको कुरा हामीलाई महसुस भइरहेको कुरा म यहाँलाई अनुरोध गर्दै, यहाँले यहाँको कुमोबाट चाहिँ देखेका कुराहरू, यो त मेरो कुमोबाट भने हामीले कुमोबाट आयौँ देखेका कुराहरू यहाँले चाहिँ उल्लेख गरिदिनु होला, सुझाव दिनु होला, यहाँले गुनासा राख्नु होला। त्यस्तै हामीलाई सर्व हामीलाई पनि सुधार गर्न यहाँसँग सेवा प्रणाललाई बनाउनलाई सहयोग गर्छ भन्ने उद्देश्यले साथ यो कार्यक्रम राखिँदा यहाँ आज हामीसँग सभा दिनको लागि म पनि प्रमुखी नजकारीज्यू जिल्ला प्रहरी कार्यालयज्यू लगायतको उपस्थित छ। यहाँले प्रहरी कार्यालयको होइन प्रहरी कार्यालय हाम्रै कार्य हो लगायतका विषयहरू र कार्यालयमा भएका उमाल्यो जिल्लाको अरू कार्यालयसँग भएको गुनासा भएका फेरि प्रमुखी लगायतकाले जिल्लाको अरू कार्यालयको निगरानी नियन्त्रण नियमन गर्ने
2: यहाँहरू कति सबै केही छ भने आफ्नो कुराहरू राख्न सक्नुहुन्छ।

0: मरसंग दे एफएम 95 मेगाहर्ट्ज़
1: त्यो विपद सम्बन्धी एकपल्ट बाढीले मेरो जग्गालाई क्षति पुर्यायो, मैले क्षतिपूर्ति केही पनि मागेन। एक साइडमा चेपे चेपे छ, एक साइडमा के अरे मेरो जग्गाको असर गरेको छ मेरो जग्गालाई, त्यसको लागि कसले हेरियो? अनि दोस्रो कुरा, लागू औषध सम्बन्धी मान्छे जहाँ रक्सी बियर दुनियाँ खाएर राति जतिखेर पनि भर्ना गर्दै हिँड्छ, जहाँ त्यो के अरे भाइको आवाज ठुलो निकाल्न पाएन भने त्यस्तो ठुलो आवाज निकालेर हिँड्छ, त्यसको लागि अनुगमन कसले गर्ने? सिसी क्यामेरा त छ त, त्यसको लागि यसले अनि विषादिउँ त तरकारी भनेर के अरे बेच्दै आउँछ, त्यो विषादी एकपल्ट एउटा केराटीले बाहिर हेर्दा पहेँलो छ भित्र पाकेकै छैन, त्यो विषादी त होइन, त्यसको लागि अनुमान कसले गर्ने? जिल्लाले गर्ने हो कि पालिकाले गर्ने हो कि कसले गर्ने? त्यसको लागि छिटो विकास दिनु पर्यो। अनि यो बियर खाएर राति राति गाडीमै हिँड्छन्, गाडीमा हिँड्छन् खाँदै जान बाटो छेत फाल्दैछन्, त्यसको लागि कसले गर्ने? हात खुट्टा काटो खाएछ त्यो बियर त बच्चाले, त्यसको लागि के गर्ने हो? यसको निकास तपाईँले दिने कि पालिका दिने हो? यसको निकास छिटो दिनुहोस्।
2: धन्यवाद, धन्यवाद। म खेतार घोरा सलेनी माध्यमिक विद्यालय दुर्बी 8 50 त्यहाँको मैले त्यो विद्यालयमा पढिरहँदाखेरि मैले भएको र देखेको एउटा बाल विवाह न्यूनीकरण लागु पदार्थ दुर्विसेनी भन्ने विषयमा हामी चिचड गरिरहन्छौँ, खोजिरहेका छौँ, आफ्नो तहबाट हामीले शब्द प्रयास गरिरहेका छौँ। र त्यो अवस्था कस्तो छ भने यो विशेष त यो आक्षेपको लागि मात्रै नभनेको छ, मैले यो भएको र देखेको कुरामा विशेष त जनजातिको समूह दुर्बीको 8, 9 र 7 सेरोमा त्यो बाल विवाहको केसहरू चाहिँ बढिरहेको छ र त्यो देखिन्छ, तर त्यो त्यसको अब आइन्द गर्न हुन्न भन्ने मानसिकता हुन्छ हुन्छ, तर व्यवहारमा फेरि भइरहेको देखिन्छ। त्यसको लागि कहाँ के हो, हामीले प्रयास धेरै गऱ्यौँ, शरणार्थी भन्ने कुरामा हामीले त्यो सेमिनार बस्तीमा भन्ने कुरामा अघिल्लो आशा थोरै प्रशासनिक तर्फबाट पनि अलिकति कानुन पनि छ है भन्नेको हिँडनलाई अलिकति क्यारेक्टर कानुन पनि सो भइदिए हुन्थ्यो भन्ने एउटा आशा लाग्यो, किनभने दुर्बीको छिरुफुरी हेर्दा केही बजार क्षेत्रहरू सहरीकरण हुने गरिरहेको थियो, विशेष त यो नौथरको हिली बजार कृतिपुर भन्ने क्षेत्रहरू सहरीकरण हुने क्रममा अगाडि बढिरहेका छन्, ती क्षेत्रहरूमा थोरै यो लागु बजार दुर्विसेनीको नजानेको किसिमले प्रवेश गरिरहेको हामी महसुस गरेको छौँ। त्यसलाई न्यूनीकरण गर्नका लागि हामीले के कस्तो गर्नुपर्ने हो, हाम्रो जिम्मेवारी के हो, र प्रशासनिक तर्फबाट पनि त्यसलाई अझै अलिकति पारदर्शी र अझै कानुन छ र कार्यान्वयन भइरहेको छ, सजाय पनि हुन्छ भन्ने कुरो भइदिए धेरै आभारी हुन्थ्यो।
3: धन्यवाद, धन्यवाद।

0: হ্যালো,
1: মেরো নাম হরিকৃষ্ণ অধিকারী, দু তিন চার মোবাইল ঘাট। মেরো জিজ্ঞাসা দুইটা তো আমরা দু তিন বা লাইন সত্যি জানেন আমি লাইন না তা পরে জানেন ফোনার কেটে কে বিক্রি হ্যাঁ ক্লিয়ার কে বিক্রি হ্যাঁ বজ্র আমি ফোন আনে বেশ সঙ্গে তখন তো পানি পানি পরে হেলা ওই পাতা সে পেলে হেলা লাইন কবে চেরাম লাইন পেয়ে ছিল তো বলে গেলি তো কর্মচারী যে উল্টো সর্বদা হাতে আমি আরো তোর কোন ছোট সাল আমাদের মানে ভাড়া ঘর পুরো করে ফিরে তোমাকে চেরা বাট আমাদের জানালি দুইছে কি বাট হলে দুইছে কি ফিরে দুইছে আমি বাট সর্ব ঠিক হয়ে থাকে হ্যাঁ ভাড়া তো ঘটে খাই না তো কসলে হেরি হো জিল্লাল হেরি স্থানীয় দলে হেরি হো কি তো যে সরকার গর্ব পড়ে মানে ফোন ফোন পুরা উঠা কো দিয়ে তো দুইটা করে দেন ওখানে দিও
0: ধন্যবাদ আরবে
2: ধন্যবাদ। মেরো নাম গম বাহাদুর কুজুঙ্গ। মানে জিজ্ঞাসা আগে কুড়া বিদ্যুৎ মহসুল সম্বন্ধে কি না অগি বত্তিকো বিষয় আমরা আগে ভালো ভাই বত্তি আমি হুদাই হুদাইন তবে মহিনাকে পনেরো দিন আসে কি আমাদের থাকা ছিল তবে মিটার রিডিং চাঁড়ে আস আর পয়সা মধ্যে ধুলে লাগে তো বেড়া ভাইরাখে তো বিষয় কথা ভাই সকো তো কারণ সঙ্গে কে তো মানে লাগে জিজ্ঞাসা কে আইলে বিদ্যুৎ প্রাধিকরণে মহসুল উঠাউনে ক্রম ছ এমপিআর পনেরো এমপিআর টিএনসার এমপিআর আধারমা কতি ইউনিটসম বেসিক ইউনিট আধারমা দিয়ে তো বেসিক আধারমা জস্তে আবার ছ এমপিআর বিশ ইউনিটসম তিন রুপিয়ে দরলে তে নর্মাল রূপমা আশি রুপিয়ে সাত রুপিয়ে নর্মালমা ছ ক্যারে আপনার তর হামিলে বত্তি পাল্দাখেরি বত্তি পাল্যো ভনে হাম্রো বিশ ইউনিট কটেরা একাইশ ইউনিট গয়ো ভনে বাইশ ইউনিট গয়ো ভনে বিশ ইউনিটকো আধারভূত যুন মহসুল হচ্ছ তো মহসুল কটায় বড়ি ভয় দুইটা তো অতিরিক্ত ইউনিটকো মাত্র পয়সা দিদি ভনে ছিল তর উনিহার তো ইউনিট একাইশ ইউনিট কটে বিত্তিকাই একাইশ ইউনিটকো সাত রুপিয়ে পচাশ পয়সা তাকে হামলে পয়সা তিনিহার অসুল গর্ছ তো বিষয়মা মানে হামিলে তো পড়াখে পাইলতির হামি পড়াখে বেসিক ইউনিট মতো বেসিক ইউনিট ভাড়া দিতে খোঁজো তার অতিরিক্ত ইউনিট মধ্যে লিখে পড়ে সে লিখে তো বিদ্যুৎ প্রাধিকরণে লিখে নিয়মে তেসরি হোক আবার তেসরি লিখ পাওয়া হোক তো হামি লাগে ঠকি রাখে হো ভাই কুড়া এটা সোধ্ন চাহুছ তো কারণে আনি বত্তিমা হামি তেসরি পয়সা লিখে তো নিয়মিত রূপমা দিনে সেবা দিনে পো তো সেবা তো কারণে এই বিষয়মধ্যে কি হোক জস্তে আবার আইলে ইন্ডাকশন চুলোকে কুড়া গাছ ইন্ডাকশন চুলোলে হামি কে করে ভাবা গরিব মাঝে ভালো তো বিশ ইউনিট বা হামি কে সোলো ইউনিট মধ্যে সোলো এমপিএল বত্তি রাখে ভাবে তো ফেরি কি করছে ভাবে বিশ ইউনিট তিস রুপে সেবা সঙ্গে লিখে পচাশ ইউনিট করে পছে সেই অনুসারে সেবা শুল্ক বাড়াকে বাড়াইছ ইউনিটের বিষয় মধ্যে সেবা শুল্ক বাড়াতে জানি আর বেসিক ইউনিট না ঘটাইকান অতিরিক্ত ইউনিট মধ্যে সবই হিসাব করে একদিকে লাস্ট সময় নেবে সাত রুপে দশ রুপে করে নিবে এই নিয়ম কি হলো ভাবে কুড়া মো প্রশ্ন করতে চাহু এই জিজ্ঞাসা প্রশ্ন পাঠিন হলাম ভাই মেরো ছোট ভাই
0: ধন্যবাদ রূপে আমি তোমায় ধীরে ব্যবস্থাপন করো
3: সকালে নমস্কার, মেয়ের নাম কি সুমায়া গুরু। আমার গাড়ি টোলমা চৌতারা দিকে মাটি রোড সমা আমাকে পনি আনি মানপাম
4: পালিকা ভিত্রে বাইর মেরো নাম বিনলাল গুরুং গাঁ পালিকা আড়াই বছর আপনি ফোন মানে भने चाहिँ बाटो यहाँको आफ्नै पालिका भित्रीको बाटो पनि बनाइदिएन, त्यस्तो त अब सोलिङ गरेर त्यसमा कमसम्म अलिकति ढलानहरू गरिदियो हुन्थ्यो, तर ढलान पनि गरिदिएन। कति दुई तिन वर्ष भइसक्यो त्यो त्यतिकै छ। अनि चौतारोदेखि गैरी चौतारोदेखि त्यो माथि पिच रोडसम्म ठाडो बाटो बनाइदिनु पर्यो भन्ने मेरो सन्देश सबै
5: धन्यवाद। मेरो चाहिँ सानो के भने एउटा नाटकको बारेमा छ। एकजना बच्चा अनुभएको छ वडामा नाटक निकाल्न, उसको काका लिएर त्यहाँ चाहिँ लम्मचम्म गराएको छ। बाजेले बाजेको बजे मृत्यु मृत्यु भएको, बाउ चाहिँ मृत्यु के अरे बिपत्ता भएको, उस बाह्र वर्ष सत्र वर्षको लापतै, आमा पनि आएको छ बिहा भएर गएको रहेछ। त्यहाँदेखि शिवाज चाहिँ बनाएर ल्याएको उसको कामको चाहिँ सनाखतले हुन्छ कि भनेर, अनि कामको तर्फबाट चाहिँ सनाखत हुन सकेन भनेर फिर्ता आएको रहेछ। अनि कसरी गर्ने भनेर त्यसको चाहिँ नाच्दा पाउनलाई बाबा विपद, आमा आफू छ विवाह भएको, आमा नि विवाह, आमा नि घरि विवाह भइसक्यो आमा भनेर, अनि हाम्रो बाजे हाम्रो आमा र बाजेले चाहिँ अनि बाबु विपद त्यो समस्या छ सर कसो गर्ने भने त्यो मेरो
6: भाडा घरको बारेमा त्यसलाई सबै त्यो हामीहरूतिर पनि धेरै जस्तो कुरा त्यसो बुझ्छ भएको कारणले भाडाको अलिक बेसी भएको कारणले म जिल्लाको साथी कार्यालयलाई के भन्न चाहन्छु भने बेला बेलामा चाहिँ यो डोडादेखि चल्ने आवत जावतका सवारी साथीहरूको लागि अनि अनुगमन मात्रै होइन बेला बेलामा चाहिँ लाएर कति ल्याएको भनेर अब के गरे अवस्था मैले देखेका छु। हाम्रो देश कृषि प्रधान देश, त्यही माथि पनि लम्जुङमा निर्भर परेको छौँ। कृषि मलको व्यापक रूपमा अभाव भइरहेको अवस्था छ। जिल्ला प्रशासन कार्यालयले सरलीकरण गरेर जिल्लाभरि नै जस्तो गोलीमा परेको मान्छे नगरपालिकामा गएर मूल्य लिन नपाउने व्यवस्था कसरी हो, कसरी चुनौती व्यवस्था गराउन सकिन्छ, अनेत्रबाट लिएर आएर हाम्रो जाने कृषक दाजुभाइहरूलाई निष्कर्ष गर्नु पर्छ होलाई मैले सुविस्ता फोन गरेको।
7: रोटी टिमको कसरी मलाई रोटी टिमको ओडाएर चाहिँ म अहिले सत्रह साललाई सत्र हाम्रो संस्कृति सबै धन्यवाद दिन चाहन्छु। म भन्नेवाला थिएँ तर उहाँले भनिसक्नु भयो, तर त्यसको के भइरहेको छ भने एक महिनासम्म अहिलेसम्म के फोन चाहिँ रिचार्ज थियो, अझै पाँच छ दिन भएर मसिनो सम्पर्क भएर अहिले हाले पनि फोनमा चाहिँ टुङ्गी आइसकेको छु। भोलि जाँदा म आउँछु, कति नै गाउँमा आएर सबैसित सल्लाह गरेर म प्रशिष्ट रूपमा चाहिँ काम गर्न प्रारम्भ गर्छु भन्ने चाहिँ विरोधता राखेको छ। त्यसो त्यसले खुसी कुरा के छ भने हामीले यसरी कार्यक्रम गर्ने भनेर एउटा सभा पनि भेटेको थियौँ, एकदम भिडियो मार्केटिङ सामा हाम्रो प्रमुख के अरे हाम्रो यहाँ प्रत्येक रूप बताउनु पाउँदाखेरि एकदम खुसी लागेको छ। अब त्यस खोलेर फेलेन भने त्यसले चाहिँ त्यही केही कार्य गर्नुपर्छ होला, तपाईँहरूले सहायता हामी बाहेक तपाईँहरूले सहायता गर्नुपर्छ होला भन्ने आशा चाहिँ मेरो छोटो भने हामी गर्न चाहन्छु। आशा भन्नु
8: जति पनि यहाँ जति पनि महानुभावहरूले आफ्नो टिकटमा सुझाव राख्नु भएको थियो उहाँहरूलाई धेरै धेरै धन्यवाद। टिकट पनि हजुर, टिकट पनि हजुर, अब हामी
9: पर बोलो है
10: इल्ला छिटो गर्नु हो छिटो छिटो मिठो मिठो मेरे कुरा नदोरिने गरेर
11: मेरो नाम हेम कुमार हो मेरो नाम राष्ट्र मेरो छोरीको छ उसमा विद्यार्थी भाइहरू चाहिँ प्राय छ सात छ कुनै जन्म चर्चा भएको हो त्यो चाहिँ हाम्रो मानव नागरिकता पोथी हो सुन्यो मानव नागरिकता हो कि त्यसले गर्दा बनाउने गाह्रो हो प्राध्यक्षमा आएपछि पाँच पोषण र अर्का सबभन्दा अनिवार्य रूपमा छात्रवृत्ति भन्नुपर्छ अनि त्यो बच्चाले छात्रवृत्ति पढे पनि पाउने नै हुन्छ किनभने जन्मदाता पाउने पछाडि त्यहाँ जन्मदाता कसरी बनाउनु सकिन्छ उहाँका
12: धन्यवाद जिल्ला प्रशासन कार्यालय लमजुङद्वारा आयोजित डोबी गाउँपालिकाको सभामा आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण विशिष्ट महानुभावहरू लगायत उपस्थित सम्पूर्ण महानुभावहरूमा यसो सम्मान व्यक्त गर्दै यो जिल्ला प्रशासन कार्यालयबाट यो आयोजना गरिएको कार्यक्रममा जिल्ला प्रभारी कार्यालय पनि जिल्ला प्रशासन कार्यालयको एउटा अभिन्न अङ्ग हो जिल्ला प्रशासनबाट सम्पादन हुने शान्ति सुरक्षासँग सम्बन्धित कुराहरू प्रत्यक्ष रूपमा जिल्ला प्रहरी कार्यालयले सम्पादन गर्ने गर्छ र जिल्ला प्रहरी कार्यालय जिल्ला प्रशासन कार्यालयको प्रत्यक्ष नियन्त्रणमा रहेर निर्देशनमा रहेर काम गर्ने इकाइ पनि हो भन्ने कुरा यहाँहरूमा जानकारी गर्न चाहन्छु त्यस कारणले गर्दा जिल्ला प्रशासनबाट यो भएको सार्वजनिक सुनवाई कार्यक्रमको एउटा अङ्ग जिल्ला प्रहरी कार्यालय पनि हुनुपर्थ्यो त्यसको लागि यहाँ उपस्थित भएर यहाँहरूबाट उठाइएका जिज्ञासाहरू सल्लाह सुझावहरू ग्रहण गर्न पाउँदा मलाई खुसी लागेको छ जसले गर्दा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट सम्पादन हुने क्रियाकलापहरूमा सुधार आउने र जनअपेक्षा बमोजिम हुने कुरा यहाँबाट प्राप्त सुझावहरूलाई मैले सकारात्मक रूपमा दिएको छु र यो अगाडि आगामी दिनहरूमा कार्य सम्पादन गर्दै जाँदाखेरि हामीहरूले ग्रहण गर्नुपर्ने विषयवस्तुको रूपमा लिएको छु। सुरुमा प्रदेश व्यक्तिहरूबाट जुन जुन किसिमका कुराहरू थिए त्यही कुराहरूमा मैले सम्बोधन गर्ने कोसिस गर्नेछु। यहाँको जिज्ञासालाई मेटाउने प्रयास गर्नेछु। हाम्रो पखन सिंह हुनुहुन्छ र जजमा सम्बन्धी केसको कुरा उठाउनु भएको छ। जहाँसम्म लाग्छ अब यो केस चाहिँ उहाँभन्दा हामी अगाडिको हुनुपर्छ। म आइसकेको अवस्थामा त यहाँबाट मैले जजको केस दर्ता गरेको मेरो नलेजमा छैन। म माघमा मात्रै हाजिर भएको सायद यो केस माघभन्दा अगाडिको हुनुपर्छ। माघभन्दा अगाडिको केस भइसकेपछि प्रतिवादी पनि पक्राउ गरिसकेको अवस्था हो भने यो सम्पूर्ण अनुसन्धान प्रक्रिया पुरा भएर अदालतमा भइसकेको मुद्दा हुनुपर्छ। त्यस कारणले गर्दा यो थप गराउनुपर्छ जस्तो मलाई लाग्दैन। जे जसरी अनुसन्धान समाप्त भएर अदालतमा पुगेको छ अदालतबाट सम्पूर्ण बुझ्नुपर्ने कुराहरू बुझे प्रमाणहरू हेरी न्यायोचित निकास निस्किनेछ भन्नेमा हामीले विश्वास राख्नुपर्ने हुन्छ। र यस सम्बन्धमा अब हाम्रो पालिकाको अध्यक्ष ज्यूको पनि जानकारी रहेको भन्ने कुरा रहेको हुँदा अब केही भएछ भने अध्यक्ष ज्यूले पनि जानकारी गराउनु होला। र यो त्यसकै बारेमा के कुराहरू बुझ्नुपर्नेछ के भएछ म जहाँसम्म लाग्छ यो अगाडि केस भागानु र प्रतिवादीको प्रतिको कारणले त यो केस अदालत गइसकेको छ सबसम्मान गराउनुपर्ने अवस्था छैन भन्ने मलाई लाग्छ। तथापि यहाँलाई त्यो केसको सम्बन्धमा अब सक्त मतलब मिसिल हामीसँग लगानी भएको हुँदै के भएको थियो कसरी भएको थियो अदालतबाट के भयो भन्ने कुराहरूको जिज्ञासा यहाँमा छ। यो पीडक पक्षको तर्फबाट जस्तो लाग्यो भने पीडक पक्षलाई के भइरहेको छ भन्ने कुराहरूबारे पनि यहाँलाई बुझ्न आवश्यक रह्यो भने मसँग सम्पर्क गर्नु होला। म मिसिल हेरेर यहाँको जिज्ञासा मेटाउने म काम गरिदिन्छु। अब यो घाँटी अवेशसम्म त्यो होटल सञ्चालन गर्ने कुराहरू ट्राफिक चेकचाक नगर्ने कुराहरू अनि हाम्रो यता एकजना अधिकारीहरूले के अरे यो होटलहरू फाल्दै हिँड्यो भन्ने कुराहरू उठाउनु भएको छ। त्यो सम्बन्धमा प्रचण्ड कुरा पनि यहाँबाट आएको छ। निश्चय पनि जनशक्ति सबै प्रधिकारीहरूमा निम्न छन्। जिल्ला प्रधिकारले पनि अन्तर्गत जिल्लाभरिको दर्जनीमा 50 जनाको संख्या न्यून लिएर काम गरिरहेको छ। त्यति भन्नुहुँदा हुँदै हामीले दर्जनी निकासा भएको चौकीभन्दा बाहेक 13 वटा जहाँ दर्जनी निकासा हुँदैन, हामीलाई अन्य अन्य चौकीहरूको लागि जिल्ला प्रधिकारीको लागि उपलब्ध भएका जनशक्तिहरूबाट तानेर हामीले 13 वटा अस्थायी प्रहरी पीठहरू सञ्चालन गरेको अवस्था। त्यसले गर्दाखेरि हामी चौकीमा 7 जनाको दर्जनी निकासा भएको थियो भने सायद अहिले 5 जना होला। त्यो कारण के हो भने यहाँको जनशक्ति हामीले अब मुजिपुरमा राख्नु परेको होला, गुहेरीमा नजर राख्नु परेको होला, अनि हलुको धनीको कुरामा नजर राख्नु परेको होला। त्यस्तै यस्तै धेरै चाहिँ यहाँको अस्थायी प्रहरी पीठहरू छ। त्यसले गर्दाखेरि चाहिँ हामी उपलब्ध जनशक्तिहरूलाई तानेर नै हामी म्यानेज गर्नुपर्ने हुन्छ। त्यो कारणले गर्दा जनशक्ति न्यून छ, त्यो जति संख्या छ त्यो भएको संख्याले चाहिँ राम्रोसँग काम गरिदिनुपर्छ। म जिल्ला प्रधिकारले जनशक्ति आएको बखतमा अवश्य पनि हामीले अलिकति जिल्लाको भौगोलिक हिसाब किताबले पनि अनि दुर्गम अथवा भौगोलिक यो अवस्था हाम्रो गाउँ बस्तीहरूको अवस्था मैले सबै देखेको छु। किनभने म निर्वाचन अगाडि जिल्ला प्रधिकारीमा हाजिर भइरहँदा निर्वाचन प्रयोजनको लागि पनि मैले यो जिल्लाको सम्पूर्ण भूभागहरू घुमेको छु, जसमध्ये दुर्गम 9 तारिकाको पश्चिमेदेखि माथि सहरसम्म पनि हेरेको छु। यता चाहिँ यो हाम्रो 4-5 नम्बरवटातिर के भन्छ पाचोक तल्लो पाचोक माथि पाचोक आदि इत्यादि सबै ठाउँहरू घुमिसकेको कारणले गर्दा यहाँको बस्तीहरू अनि यतिका उता ठाउँहरू पनि छन्, यहाँ रहेको जनशक्तिहरू त्यो ठाउँमा घटना घटिरहँदा 4-5 घन्टामा पनि घुम्न सक्ने अवस्था छ। अस्तिमा चाहिँ त्यो हाम्रो कृतिपुर चौकीबाट धेरै त्यो समस्यामा उत्पन्न भएको थियो, राति घटना भयो। अब जानुपर्ने सिमुर कृतिपुरबाट सवारी साधनको पनि त्यस्तै अवस्था छ। तथापि पनि मैले कृतिपुरबाट राति राति चाहिँ सिमीसम्म प्रहरी पठाएँ, त्यसपछि त्यसलाई डिस्ट्रिक्टलाई मैले जिल्ला प्रधिकारीबाट गाडीसहितको टोली कृतिपुर पठाएँ। र त्यो समस्या हामीले राति समाधान गर्दा गर्दासम्म 1-1.5 बजे थियो होला, त्यो घटनामा सम्बन्ध भएको मान्छेलाई पक्राउ गर्न ल्याउँदासम्म। त्यस कारणले यहाँको हामी ठिकाहरू नहुँदा पनि जानकार हुनुहुन्छ। त्यस कारण जति जनशक्ति उपलब्ध छन् ती उपलब्ध भएका जनशक्तिहरूले इमान्दारितापूर्वक पत्रबन्धित भएर जनमुखी सेवा प्रवाह गर्नु हाम्रो दायित्व हो। मान्छे कमसम्म काम गर्दिनँ भन्न पाइँदैन, त्यहाँनिर जे कुनै घटना घटिरहेको छ दुईजना छु म जान्नु भन्न पाइँदैन, जान्छ। यहाँ हजुरलाई याद छ आजभन्दा जुन 2.5 महिना अगाडि एउटा व्यक्तिले आफ्नै घर परिवारको व्यक्ति लगायत बच्चा वृद्ध श्रीमती लगायतलाई यही प्रहार पचाउने निर्मम प्रहार गरेर घाइते बनाइरहँदा र पछि उपचारको क्रममा एकजना वृद्ध व्यक्तिको मृत्यु पनि भइरहँदा त्यो घटनामा सम्बन्ध भएको व्यक्तिलाई राति 4-5 बजे 2 जना मात्रै प्रहरी घटनास्थलमा पुगेर घटनामा सम्बन्ध व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएको अवस्था पनि हो। त्यस कारणले कामै गर्दैन भन्नुभन्दा पनि ती गतसम्म अथवा अलिकति कमै कमजोरीहरू छन् भने त्यो कमी कमजोरीहरूलाई चाहिँ सुधार अवश्य गर्नुपर्छ। यहाँबाट प्राप्त भयो भने राति अवश्य मनोभन्नु सञ्चालन गर्ने कुराहरू, भातो रातो सेवनबाट हल्ला गर्ने कुराहरू, राति गर्ती पटौरी गर्ने कुराहरू, बढी भाडा लिएका कुराहरू, ट्राफिक चेतनाथलाई चाहिँ सञ्चार गर्नुपर्छ भन्ने कुराहरू मैले ग्रहण गरेको छु। त्योभन्दा अगाडि आज मनसाति तत्काल पनि भयो कि एउटा मोटरसाइकलले मात्रै यहाँ रामचोकमा एकजना वृद्ध व्यक्तिलाई ठक्कर दिएर घटनास्थलमै मृत्यु भएको अवस्था पनि हाम्रो अगाडि छ। त्यस कारण यो हाम्रो यो कुदीपुरबाट जोड्ने यो नौथिरासम्म आइरहँदा बाटो एकदम राम्रो भएको कारण र बाटोसँगै सुनिएर घर पसेको कारणले गर्दा घरबाट फुक्क ढोकाबाट फुक्क निस्क्यो भने त्यो मान्छे रोडमा आउँथ्यो क्या, अनि घुम्दै पनि छ फेरि। त्यस कारणले गर्दा यो दुर्घटनाको अत्यन्त जोखिम एरियाको ठाउँमा लाग्छ। त्यस कारणले गर्दा हामी बसोबास गर्ने मान्छेहरू पनि त्यस कुरामा सचेत हुनुपर्छ, ताकि बाटैमा ढोका राखेपछि त ढोकाबाट निस्किने बित्तिकै बाटोमा आउने भन्ने यो त बडो कठिन कुरा छ। त्यस कारण के हो भने यसमा केही मापदण्ड बनाएर घरका केही भागहरू अलिकति फोरेर आगो जस्तो केही भाग अलिकति खाली राख्न सकिन्छ कि, त्यो कुराहरूमा पनि हामीले ध्यान दिनुपर्छ भन्ने लाग्छ। यो सबै कुराहरू ट्राफिक चेकमा गरिसकेपछि अनि घटना चाहिँ सबै घट्नै घट्दैनन्, नागरिकहरूले चाहिँ केही गर्नु पर्दैन भन्ने पनि हुँदैन होला भन्ने मलाई लाग्छ। ट्राफिक चेकमा चाहिँ सचेत गराउँदैन, आगामी दिनहरूमा यस्ता किसिमका घटनाहरू म तोडाउँदिनँ भन्ने एउटा पाठा गर्न सकिएन। तर पूर्ण रूपमा ट्राफिक प्रहरी अथवा नेपाल प्रहरीको यो जुन अङ्ग हो त्यसले मात्रै पनि अथवा चेकमा गरिदिएर जनगणना काट्दिएकै घरमा सम्पूर्ण रूपमा दुर्घटना नियन्त्रण हुन्छ भन्ने पनि हुँदैन. त्यसको लागि हामी सवारी चालक सवारी पनि हामी देखिन्न भने अनि सरकारबाट हामी पढ्ने सबैजना किसानले प्रयास हुनुपर्छ, सचेत हुनुपर्छ, सचेतना जगाउनुपर्छ. अब धेरै अब हामी कहाँ सवारी साधनहरूको पनि त्यस्तै अवस्था छ, भौगोलिक किनबाट पाउँछ, एउटा गाउँबाट एउटा गाडी छिट्नु छ, सबैलाई बजार आउनु परेको छ, सामान किनेर जानु परेको छ, नागरिकता बनाउनु परेको छ, छोरालाई विदेश बनाउनु छ, आदि इत्यादि धेरै समस्याहरू. त्यो समाधान गर्नु पनि बजार आउने गर्ने छ, सवारी साधन छैन, बाटो खोलिसकेको छ, पहिला हिँड्थ्यो चार दिन तिन दिन मान्छे, अब एक घन्टाकै पैदल हिँड्ने बाला छैन, किनकि त्यो गाउँमा एउटा गाडी चल्छ, सबैले त्यही एउटा गाडी चढ्नु परेको छ. त्यस कारणले हामीले यी यावत कुराहरूमा आफू पनि सचेत भएर सवारी दुर्घटना न्यूनीकरणमा हामी सबैजना मिलेर लाग्नुपर्छ भन्ने पनि मलाई लाग्छ. अब यो हलको लाग्नु सक्षम सम्बन्धित कुराहरू पनि धेरै नै भइरहेको छ. यहाँहरूबाट पनि फोन भयो, म आजभन्दा बाह्र पन्ध्र दिन अगाडि भोलिटारमा जिल्ला पञ्चायत कार्यालयको तर्फबाट सार्वजनिक नागरिक सुनवाई कार्यक्रम सञ्चालन गरिरहँदा त्यहाँ पनि यी कुराहरू उठेको थियो. अब हाम्रो प्रयास जारी नै छ. यही आइकन पनि मैले सातमा जति लाग्नु सक्छु मुद्दा दर्ता गरेर मान्छेहरूले पक्राउ गरेर कारागार पक्षलाई कारागार जानेदेखि धरोटीमा छुट्टीसम्म समय यावत भइरहेको छ. अहिले पनि मसँग एकजना लागु औषधको मुद्दाको दुईजना दुईजना मुद्दाको दुईजना अहिले पनि मसँग हेरेका छ. त्यही छन् त्यस कारणले प्रहरीको एकदम प्रयासबाट मात्रै पनि लागु औषध निर्माण गर्न सकिन्न. यसमा परिवार समाज र हाम्रो सरकारवालाहरूको विपक्षी सहभागिता चेतना अनि भारतको सबैभन्दा ठुलो भूमिका रहन्छ. लागु औषध निर्माणबाट अथवा सेवनलाई कमी गर्ने विषयमा त अभिभावकभन्दा पनि भूमिका अर्को हुन्छ जस्तो त मलाई लाग्दैन. अभिभावकै पहिलो आफ्नो बच्चामा त्यो उठाएको एउटा घरमा सँगै बस्ने अभिभावकै गर्न सक्दैन भने त अनि बाहिर बस्ने मान्छेले त कसरी गरिदिन्छ? हामी त थाहा नभएर अवेर भइसकेको पनि हुनसक्छ. त्यो मान्छेलाई घुम्न लगाउन छोड्न नसक्ने अवस्था अथवा खाने मात्रै मान्छे जापात पनि लगाइसकेको अवस्था आदि इत्यादि नसक्ने अवस्था हुन्छ. त्यस कारणले आफ्नो बालबच्चाहरू हानी बानी पैसा खर्च गर्ने कुरा किन खर्च गरिरहेको छ, किन मागिरहेको छ, राति हामीलाई किन आउँछ, घरमा कुरा गर्न बस्छ, बाबुआमाको छेउमा किन बस्नु मान्दैन, न्युनेहरू किन बस्छ, झोक्राहरू किन बस्छ, स्कुल जान्न भन्छ, बजार घुम्न जान्न भन्छ, आज के हुन्छ? त्यो सबै कुराहरूमा हामीले ध्यान दिन सकेनौँ र कुनै सङ्गत गर्दै गरेको व्यक्ति को हो भनेर पहिचान गर्न सकेनौँ भने ठुलो विषय हुनसक्छ. अनि त्यो लागु सँगै तपाईँले हुन्छ काठमाडौँ कारवाहीमा पनि जानुपर्ने हुन्छ. यहाँहरूबाट कसले थाहा पाएर त्यसलाई सचेत गराउने अथवा भोलि सुधार केन्द्र निर्माण सुधार गर्न सकिने अवस्था छ भने तपाईँ हामीको सहकार्यमा हामी सुधार केन्द्र पनि पठाउँछौँ. हामीले प्रोग्राम गरेको मान्छे सेवाकर्ता मात्रै छ, उसलाई चाहिँ विकासमा सुधार क्रियामा लिएर आफ्नो उच्च बुझ्न सक्ने अवस्था र भोलि छोड्न सक्ने अवस्था छ भने हामी अहिलेबाट सहकार्य गरेर सुधार केन्द्रमा पनि लिएर राखिरहेको अवस्थाहरू पनि छ. त्यस कारणले यो कुराहरूमा पनि हामी यहाँसँग सहकार्य गर्दै आगामी दिनहरूमा यस्ता कुराहरूलाई न्यूनतम गर्नेतर्फमा जिल्ला परिवारले लाग्नेछ भन्ने कुरा पनि यहाँहरूमा पत्रकार व्यक्त गर्न चाहन्छु. अब मेरो विषयमा विषयका कुराहरू नगर जिल्ला परिवारको तर्फबाट सम्पादित भइदिए हुन्थ्यो भनेर यहाँबाट आएको जिज्ञासा र सुझाव नै हुन् भन्ने मलाई लाग्छ. त्यस कारणले गर्दा यहाँहरूको सुझावहरूलाई आगामी दिनहरूमा हामीले सिरोधारले गर्दा मेरो एउटा चाहिँ यहाँहरूको सुझावलाई चाहिँ हामीले आफ्नो मार्ग निर्देशन अथवा मार्गचित्रको रूपमा चाहिँ हामीले ग्रहण गरेर गर्ने कुराहरूमा यहाँहरूसँग चाहिँ म प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छु. यदि भन्ने यहाँहरूबाट उठेका सम्पूर्ण कुराहरू मैले अहिले तत्कालको जवाब दिएँ. आगामी दिनहरूमा यस क्षेत्रमा हुने अपराधका कुराहरू र नेपाल प्रहरीसँग यहाँहरूको अपेक्षाका कुराहरू के भयो भने प्रत्यक्ष रूपमा यहाँहरूले मलाई पनि टेलिफोन मार्फत जानकारी गराएर मैले त्यो कुराहरूको यहाँहरूको समस्याहरूको हाम्रो कार्यक्षेत्रभित्र पर्ने कुराहरूको तथा समाधान दिनेछु भन्ने कुराहरू म यहाँहरूमा व्यक्त गर्दै आफ्नो सानो व्यक्त गर्छु. धन्यवाद. जय नेपाल.
9: धन्यवाद. जिल्ला परिकार लमजुङका प्रमुख एवं प्रहरी नायक परीक्षक इन्द्र कुमार बस्नेतलाई सँगसँगै यो कार्यक्रमलाई धेरै बहस नगरिकन यहाँबाट आएका जिज्ञासा र गुनासोलाई सम्बोधन गर्नको लागि सहायक प्रमुख अधिकारी कुमार सिंह सरलाई अनुरोध गर्दछु. धन्यवाद
13: सन्देश सर म यहीँबाट यहाँहरूसँग उठेका विषयहरू कतिपय विषयहरू जवाब दिनेभन्दा पनि काम गर्नुपर्ने विषयहरू पनि छन्, त्यसमा हामी कामै गर्नेछौँ भने केही विषयहरूमा मात्रै थोरै विषयहरूमा मात्रै म केही कुरा राख्न चाहन्छु। यो सहकर्मी घिमिरेले राख्नुभएको ठेकेदार भाग्यो भनेदेखि हामी सम्बन्धित आयोजना प्रमुखसँग र कार्य प्रमुखसँग पनि हामी नियमित सम्पर्क बैठकमा हुन्छौँ र उहाँहरू मार्फत यस विषयमा त्यो आयोजनाको मात्रै होइन अरू आयोजनाको पनि कुराकानी भइरहेकै हुन्छ र प्रत्येक ठेकेदारहरूसँग सम्पर्क पनि छिडेसा आफैले पनि भइरहेको अवस्था पनि हो। यहाँ जिल्लामा भएका आयोजनाहरू के हुँदैछन्, प्रगति कहाँ छ, ठेकेदार कहाँ छ, किन भाग्यो भन्ने कुराहरू यहाँहरूलाई जति चासो छ त्यति चासो हामीले दिइरहेको अवस्था छ भन्ने म यहाँलाई जानकारी गराउँछु। अनि राष्ट्रिय परिस्थितिको कारणले गर्दाखेरि अलिकति मङ्गी पुटी मध्य पूर्वको चाहिँ उत्तर लगायत कारणले गर्दाखेरि निर्माण व्यवसाय अप्ठ्यारो भएको अवस्था एकातिर छ भने यसको समाधान कसरी गर्ने भन्नेमा हामी लागिराखेको कुरा यहाँलाई म अनुरोध गर्छु। त्यसै गरी रविन्द्र अधिकारीले सोध्नुभएको थियो बाढीले बेलजङ्गामा क्षति पुऱ्यायो भनेपछि अब स्थानीय विपद व्यवस्थापन समिति पालिकामा नै हुन्छ, मेयर साथीको अध्यक्ष पनि हुनुहुन्छ, तपाईँको विपद कस्तो प्रकारको नगरपालिका गाउँपालिकामा पनि यहाँले उल्लेख गर्नु पर्यो। स्वयं सरको सिफारिस भएर आइसकेपछि हामी जिल्ला विपद व्यवस्थापनबाट पनि सम्बन्धित बाढी नियन्त्रण गर्ने इकाइमा सो सम्बन्धी के कसरी गर्न सकिन्छ भन्ने कुरा हो फरवार हामीले गर्छौँ। त्यो कुरा मैले यहाँलाई जानकारी गराएँ। अरू कुराहरू डिएसपी साहबले भन्नुभयो र पिसाकी उच्च फलफुल र तरकारीको विषय हाम्रो यहाँ चाहिँ त्यस्तो जाँच गर्ने ल्याब छैन, यो नेपाल सरकारले विभिन्न ल्याबका कर्मचारी मार्फत विभिन्न ठाउँमा चाहिँ जाँच गरिरहेको अवस्था छ, हामीमा चाहिँ छैन र सक्दर हामी यस विषयमा आफै सजग हुनुपर्ने आवश्यकता छ। हामीले अनुमोदन गरे पनि आँखाले देखिने अनुमोदन हामीले गर्छौँ, यो ल्याबको र जनशक्तिको दुईटै कुरा नभएको कारणले गर्दा यसमा हामीले गर्न सक्ने अवस्था रहेन। अब अर्को केदार पोखराले उनले गर्नुभएको बाल विवाहको कुरा छ, अब यो एउटा प्रकार समस्या धेरै ठाउँ नेपालका धेरै ठाउँमा चाहिँ समस्या छ र यस सँगसँगै अब यो बाल विवाह मुक्त बाल मैत्री नगरपालिका बाल मैत्री स्थानीय तह घोषणा गर्ने अभियान पनि छ र यसमा बाल विवाह पनि एउटा सूचक रूपमा रहन्छ नियमित र यसमा समस्या के रहेछ भने सबैले बाल विवाह भयो भन्ने भन्ने जाहेरी चाहिँ कसैले नदिने अवस्था नै हो, जाहेरी नदिइकन यो बाल विवाहको केसमा प्रहरीले केही पनि गर्न सक्दैन यो कुरा, त्यसैले जाहेरी यहाँबाट आउँछ, जाहेरी आइसकेपछि कानुनमा जुन कारवाही हुन्छ त्यसमा कुनै पनि दुविधा छैन। डिएसपी साहबमा यहाँ गइराखेर मैले भनेको छु जाहेरी बिना काम हुँदैन, जाहेरी चाहिँ दिनु पर्यो किनकि म अघिल्लो पटक गएको नगरपालिका पनि यस्तो समस्याहरू थियो, जाहेरी दिन हस्किने कुरा गर्नुहुन्थ्यो उहाँले जाहेरी दिन हस्किने त्यो एकजना दिएको जाहेरी अनुसार कारवाही पनि भएको थियो र त्यसलाई चाहिँ एउटा डेमोनस्ट्रेटिभ इफेक्ट पनि भनिन्छ त्यसलाई, दुईजनामा कारवाही गर्यो भने त्यसको प्रभाव चाहिँ पर्छ अलिकति। त्यसै गरी लागु औषध दुर्मिसन सम्बन्धमा त सरकारले जवाब दिइहाल्नुभयो, यसमा प्रहरीले लागु गरेको अवस्था छ र विद्युतको अवस्थाको बारेमा लमजुङमा अलिकति समस्या छ, यहाँ मात्रै होइन लमजुङ जिल्लामा केही समस्या छ, कतिपय पुराना विद्युतका चाहिँ सिस्टमहरू फेर्दै जाने कारणले गर्दा समस्या भएको, कतिपय मौसमको कारणले भएको, यसमा हामी नियमित बिजुलीको चाहिँ कार्यालयसँग सम्पर्क गरेर यसको अपडेट हामीले लिइरहेकै हुन्छौँ। यहाँ उठेको कुरा पनि हामीले उहाँलाई चाहिँ पुर्याउँछौँ र अर्को भाडाधारको विषय छ, भाडाधार चाहिँ पेट्रोलियम पदार्थको निरन्तर वृद्धिले गर्दा हामीले अन्धेर भएर स्पष्ट एउटा मापदण्ड बनाइदिन नसकेको अवस्था चाहिँ हो, अब छिटै एक चार महिनामा नै हामीले फेरि व्यवसायसँग बसेर यो नमिलेका केही ठाउँहरूको भाडाधार यहाँ लगायत केही ठाउँहरू धेरै ठाउँ त छैन नमिलेको तिनीहरूको भाडा घटाउनु पर्ने आवश्यकता चाहिँ छ, त्यो हामीलाई लागेकै विषय हो, यहाँहरूबाट धेरैबाट आइसकेको पनि छ, त्यो हामीले गर्छौँ, त्यो छिटै नै असार महिनामा नै हामीले गर्ने चाहिँ योजनामा छौँ र सो बाहेक बढी भाडा लिएको अवस्थामा त प्रहरीले कारवाही गरिरहेको चाहिँ दिनदिनै कारवाही गरिरहेको छ, अब हामीसँग जनशक्ति जति छ त्यो अनि कारवाही गर्ने हो, ट्राफिकले कारवाही चाहिँ नगरेको कुनै दिनै छैन भाडा गरिलिएको भनेर त्यो अवस्था चाहिँ म यहाँमा जानकारी गराउँछु। कोही बत्ती जानेर आउने विषय भइहाल्यो होइन र पैसाको युनिटको कुरा गर्नुभयो, सायद चाहिँ यो कार्यालयले मात्रै आफू खुसी युनिटको पैसा दिँदैन होला जस्तो लाग्छ किनकि यो त अनलाइनै हुन्छ, बिलिङ पनि अनलाइन हो, उहाँले युनिटको पैसा बढी लिएर आफूलाई खाना मिल्ने पनि होइन, त्यसैले यो हुँदैन जस्तो लाग्छ। तैपनि हामी मैले अघि फोन गरेर त्यहाँ हामीको फोन त्यसपछि त्यति उठेन र यो कुरा हामी बुझेन त्यस्तो रहेछ भने त्यो निराकरण गर्न चाहिँ हामी पहल गर्छौँ, जहाँ कहाँ लाग्छ हाम्रो विचारमा त्यो हुँदैन होला जस्तो लाग्छ तर के हो त्यो हामी बुझ्छौँ। अब ठ्याक्कै चाहिँ नागरिकताको मिनबहादुर गुरुङले गर्नुभयो नागरिकताको केस जुन उहाँले बताए अनुसार चाहिँ नागरिकता नपाउने अवस्था चाहिँ देखिँदैन, जहाँ काका हुनुहुन्छ भने भतिजले नागरिक पाउँछ, नागरिकता पाउँछ, यसमा चाहिँ समस्याको विषय होइन होइन। तर ती प्रमाणका कागजहरू जुटाउनु पर्ने आवश्यकता हुन्छ, उहाँको बुवाको नागरिकता थियो कि थिएन, हजुरबुवाको नागरिकता थियो कि थिएन भन्ने विषय महत्त्वपूर्ण हुन्छन्। र काकाको नागरिकता छ र ऊ भतिजो नै हो भने नागरिकता पाउने कुरामा यहाँ त्यति अप्ठ्यारो विषय चाहिँ हुँदैन। त्यसको लागि उहाँले नै हामीले सम्पर्क गरेर यो विषय सुझाइदिन पनि म अनुरोध गर्छु, किनकि यस्ता व्यक्तिहरूले नागरिकता पाउनु भनेर हाम्रो प्रयास पनि हामीले चाहिँ निकै चाहिँ मेहनत पनि गरिरहेका छौँ वडा मार्फत, विभिन्न वडा मार्फत अरू व्यक्तिहरू पनि यस्ता मान्छेहरू नागरिकता पाउँ, जस्तो चाहिँ काका छ भनेर कि नागरिकता नपाउने भन्ने अवस्था रहँदैन। अब बाबु नाम चाहिँ नभएको कारणले प्रमाणका कुराहरू ती विषयहरूमा हामी सहजीकरण गर्नको लागि तयार छौँ, त्यसमा व्यक्तिगत रूपमा नै यसमा सहजीकरण गराउन। अब मलको अनुगमनको काम पनि हामी गर्छौँ, अब पालिकालाई नै तोकेर मल निवारण गरिसकेपछि एउटा पालिकाको अर्को पालिकामा नजाला होइन, तर यसको चाहिँ बिचबिच भत्तो छ कि छैन भन्ने अनुगमनको काम हुन्छ, जुन दक्षिण प्रसादले उठाउनु भएको कुरा छ। त्यसै गरी जन्मदर्ताको कुरा कुमार गुरुले उठाउनु भयो, जन्मदर्ता बिच कोही पनि हुँदैन, पहिलो कुरा म यहाँलाई जानकारी गराउन चाहे, उसको बाबै भएन भने पनि जन्मदर्ता हुन्छ, जन्मदर्ता बिच हुँदैन। अब बाबाको नायरता नभएको कारणले जन्मदर्ता पनि नहुने पनि हुँदैन, जन्मदर्ता चाहिँ अनिवार्य हुन्छ। र जन्मदर्ता कोही भएन भने चाहिँ वडालाई शिक्षक बसेर पनि गर्नुहुन्छ, नभए बा आमा पुग्छ सम्बन्धित व्यक्ति सूचक बसेर जन्मदर्ता चाहिँ हुन्छ। कतिपय अवस्थामा चाहिँ अब नागरिकतै चाहिने भन्ने होइन र नायरता नहुँदैन जन्मदर्ता नहुने भन्ने होइन, त्यसैले जन्मदर्ताको समस्यालाई यदि नबनाइकन बुढाहरूले पनि सत्य तथ्य बुझेर जन्मदर्ता गरिदिनको लागि त्यो पाँच कक्षा छ कक्षा कति बेलासम्म जन्मदर्ता नभएको अवस्था त्यो हुँदैन। व्यक्तिले जन्मने बित्तिकै प्राप्त गर्ने नैसर्गिक अधिकारै हो, उसको बाबामा खुलेको छ भने भोलि नागरिकता बनाउने बेलामा समस्या होला त्यो आफ्नो ठाउँमा छ होइन, भोलि बाबामा नेपाली नागरिक रहेनछ भने उसले उसको नागरिकता बनाउन सकिँदैन त्यो आफ्नो ठाउँमा छ होइन, तर जन्मदर्ता नहुने अवस्था चाहिँ हुँदैन भन्ने कुरा म यहाँलाई अनुरोध गर्दै जन्मदर्ता सबैको गराउनु पर्छ यहाँको भने यति राखेँ। यहाँ मैले केही सम्बोधन गर्न चुकाएको विषय र स्पष्ट पार्नुपर्ने विषय भए अहिले आफ्नो बोल्ने क्रममा सदरपुर जिल्ला अधिकारीज्यूले राख्नुहुनेछ छ भन्ने कुरा मैले अनुरोध गर्दै, कतिपय विषयहरू हामीले गरिराखेकै विषय तर यहाँलाई चाहिँ जानकारी नभएका विषय र कतिपय हामी तपाईँहरूलाई जवाब दिनुभन्दा पनि काम गर्नुपर्ने विषयहरू पनि छन् यहाँ, तिनै कुराहरू मैले अनुरोध गर्दै मैले मेरो भनाइ हुन्छ गरिरहेको छु। धन्यवाद।
14: यसै क्रमलाई कार्यक्रम अगाडि बढाउने क्रममा मेरो श्री साथको सम्बोधन थापी राख्दै रजतज्यूलाई केही कुरा सम्बोधन गर्नुको लागि पनि अनुरोध गरे। धन्यवाद आज रोज कार्यक्रममा आदर्श श्रीमान पुर्णजी लागेको छु, स्वास्थ्य निगमका प्रमुखज्यूहरू जस्तै यहाँ नायक सुरक्षा हुनुहुन्छ, हाम्रो वार्डज्यू र यहाँ पुग्ने सम्पूर्ण कर्मचारी जनप्रतिनिधि र उपस्थित महानुभावहरू सबैभरि भएको छ जिल्लामा हामी कार्यक्रम सुरु गऱ्यौँ र यो कार्यक्रम जस्तो जिल्ला प्रशासनको जुन चाहिँ आयोजना अब हामीले चाहिँ सहजीकरण गरेको अवस्था हो, कोसमा सुरुको मात्रै कतिको कुराहरू हामी सबै जोडी लगाएका छौँ, म त्यो कुराहरू स्पष्ट गर्न चाहन्छु। र हामी यी कुराहरू राख्नको निम्ति जुन पनि कुराहरू आएका छन् बेसरमा गरेको त्यो असमर्थन चाहिँ भन्छ कम्तीमा यहाँ अब जिल्लाको चाहिँ प्रमुख विभागको सदस्य निकास छ हाम्रो गुनासो राख्नु पर्ने अवसर प्रदान गरेको हाम्रो सुरु कार्यालयमा प्रमुख विभागले लागेको टिमलाई म हार्दिक धन्यवाद पनि दिन चाहन्छु। यो दोर्जी गाउँपालिकामा यो हाम्रो हल भवन बनिसकेपछि पहिलोचोटि उपस्थित हामीलाई स्वागत पनि गर्न चाहन्छु। यो एउटा जबरको चढाउ कुरा चाहिँ जोडिरहेको दुई सालले मात्र प्रश्न पाइसक्नु भएको छ, त्यो तिहारको टिका विधिमा कुरा थियो, तिहारको टिका विधिमा र हामी यहाँ बस्ने जनसङ्ख्याहरूको अवस्था हेर्दाखेरि हुन्छ हामी रमाइलो रमाइलो भएको अन्तिम पानी पनि हाम्रो चलन चल्ति नै छ, त्यसले गर्दाखेरि अब तिहार मान्नुपर्ने बेला बच्चाहरू पनि चौकी लिँदाखेरि यिनीहरू हुने रेडियो सङ्गठन एउटा छोटो पत्र लेखाएको चाहिँ जनविषय गुनासो थियो, त्यो बेला म पनि आइपुगेँ चौकी अनि यहाँ अलिक ठन्डासँग अलिकति लगातार गरेर पुलिस प्रशासनले भित्र राख्ने खालको अवस्था र हामी स्थानीयहरू चाहिँ अलिकति आक्रोश व्यक्त गरेको अवस्था थियो, त्यो स्वाभाविक थियो हेर्दाखेरि त्यो धेरै त्यो बच्चाहरूले चाहिँ त्यो त्यो घटना घटाएर आउनु भन्ने मलाई पनि लाग्थ्यो लाग्थेन अब मैले त्यो त्यो घटना घटिन्छ नि त मेरो मेरो बाबुको छोराको साथीहरू पनि थिए मैले सोधेँ बाबु के यस्तो कुरा त त्यो त हुनै सक्छ बाबु त्यो त हुन्छ उसले पनि एकदम चाहिँ मनमा लाग्छ होइन यो हुनै सक्छ भने त्यो सबै बुझ्दै गरेँ त्यो त्यो घटना यिनीहरूले घटाए जस्तो लाग्थेन तर पनि त्यो इन्भेस्टिगेसन नै गरिकन यहीँबाट छोडिदिनुपर्छ भन्ने कुरा चाहिँ नआएको कि मेरो भनाइ अलिकति चिन्ता भएको थियो मैले यो त्यहाँ त्यो विदेशमा पठाउँ त्यहाँ चाहिँ अब डक्टर डक्टर पनि गरौँ त्यो बाबुको पनि इन्क्वायरी पनि गरौँ अब त्यसपछि चाहिँ अरू छोरीलाई किन चाहिँ हामी चाहिँ सेक्रेट गर्नु पर्ने प्रशासनले इन्भेस्टिगेसन गरिदिनु भयो नि त भन्ने चारवटै जग्गा चाहिँ नराम्रो पायो भने त्यो अनि खालको आवाज थियो अनि मैले अलिक ठिक छ त्यस्तो भयो है आज चाहिँ त्यो पेटमा पठाइदिनु अब उहाँसँग पठाइदिनु पेटमा जान्छ त्यसपछि चाहिँ भोलि पर्सि पनि एउटा चार्ज सिकेपछि अनि त्यो कम हुँदा जाँदा त्यो घर पनि उठाउँदैन त त्यो खालि आँखा लिएर पाइरोटी देखेर त्यो त्यो भोटी सोचा मैले पनि छोडेँ कसैको सोचा त्यो खालको कुरा आयो त्यही कस्तो अवस्था थियो अरे एकदमै बिग्र त्यो अपालना गर्नु नसक्यो हामीले भन्छ कि अब अपालना हुन्छ अब लाग्यो भन्ने चलाउने छ तर त्यो त त्यो भन्नु मिल्दैन त्यसमा चाहिँ के हुन्छ साठी वर्ष पछि अनि त्यो के भन्नु चाँडोसम्म जान्दैन त्यो घरमा अनि राति निस्केर पिसासँग जानुभएको पिसास फेरेर फर्केपछि त्यो पहिलो बत्ती गएको थियो अनि त्यसपछि त्यो आमा बत्ती गएपछि त्यो लाग्यो मान्छे आमा जस्तो आफ निस्क्यो निस्केर चाहिँ छोरी काट्यो हुन्छ छोरीले चाहिँ आएर हेर्दाखेरि आमा चाहिँ त्यस्तै अवस्थामा सुतिरहेको र उहाँको चाहिँ त्यो तलाएको कपडामा पनि चुसो कतै भएको देखियो त्यसपछि भोलिपल्ट बिहान अनि त्यो नानी आएर चाहिँ यहाँ यसो राति चाहिँ बत्ती पनि त्यो बेला फेरि ठ्याक्कै बत्ती गएको के पऱ्यो बत्ती निमा अहिले पनि बत्ती दिएपछि उहाँले आवाज दिन्छु त्यो त्यो खालको घटना घट्यो कि मेरो आमा बत्ती मान्छेले सुन बत्ती जस्तो घटना घट्यो कि त्यो भनेर भोलिपल्ट बिहान सडक उठेर छिमेकीहरूलाई के भएर बिहान हात गर्नु पर्दै सुधा आउनु आइसकेपछि किन चाहिँ त्यो दुईवटा बाबुहरू जसरी आरोप लिएको थियो त्यो दुईवटा बाबु चाहिँ त्यहाँ तिहारको जग्गा चाहिँ यसरी उहाँले अरू बजी आउँछ मेरो सरकार बस्यो कुन चाहिँ सुनिमा त्यसरी आएको भयो नि त त्यो चोकमा बाहिर तर चाहिँ घरमा अलिक माथि रोड्छ चाहिँ त्यो बाबुहरू बसेको अप्ठ्यारो छ बसेर चाहिँ फेरि त्यो कस्तो त्यो बाबु चाहिँ एउटा चाहिँ फेरि त्यो आफ्नै बाबु आमालाई सोधियो त तिमीहरू चाहिँ फेरि मेरो छोरा र फलान फलान थियो त्यहाँ गएपछि त्यो यसरी गाह्रोमा गएर भइरहेको छ भनेपछि अनि त्यही कारणमा समाधान ल्याइ मिलेन अब त्यो कसैले देखेर पनि छैन छैन भोलिपल्ट बिहान पाहाडमा भेटेर चाहिँ समाधान ल्याएको छ त यहाँ अन्याय भयो भने त आवाज पनि निस्क्यो त्यो सक्यो पनि थियो अनि त्यसपछि अनि त्यो त्यो खालको फेरि चिसो पिसाब उहाँलाई हामीले होइन गाडी सुन्यो भने त्यो साडीमै पिसाब फेरेको अवस्था हो कि सङ्ग भयो हाम्रो त्यो स्याहारसँग त लाग्छ नि त पिसाबहरू त्यो साफ केन्द्र गर्थ्यो त्यही थिएन प्रमाणित भयो मैले त्यो सक्छु नि कन्डिसन गर्दा के गर्दा चाहिँ अनि त्यो चाडबाट गएर बेच्छ अनि त्यहाँ हाम्रो सोध्ने अवस्था छ त्यसलाई अलिक सङ्गीत गरेर पठाउनु पर्यो त्यसलाई चाहिँ अब हामी त्यो पुनर्काम सेक्टर तत्कालीन थाहा भयो हुन्छ त्यो गर्दा सबै राजमा पठाउँछ त्यो आफ्नो पनि अवस्था हुँदैन कोटेसन भइरहेको हुन्छ त्यसपछि त्यो भएर उहाँ पुर्याउने पनि त्यतिले पठाइयो चेकजाँच गरेर भयो पनि अब त्यो दिन चेकजाँच भयो डक्टर पनि भयो भोलिपछि बाबाहरू भयो हामी पनि ठानेन प्रमाणित भएन शङ्का शङ्का भयो भने अब त्यो आमा पराएरको अवस्था अवस्था हेर्ने के भयो छोरीले बिहे पनि त्यो भएको कारणले गर्दा चाहिँ त्यो पनि डक्टर पाउनु पर्ने चलन भेटिँदै छलफल भयो अनि एक दिन दुई दिन चाहिँ तारिक जस्तो भएपछि इन्क्वायरी लियो बाबुहरूको चाहिँ ब्यान्डसन लियो त्यसपछि त्यो पनि भयो त्यो अलिकति छोडेर थियो किनकि त्यो त्यस्तो अवस्था हुन्छ उहाँले पुनर्सिने अवस्था हुन्थ्यो तर त्यो खालको त्यो डाउट प्रमाणित पनि भएन नभएपछि हामी चाहिँ त्यो पहिले गएर उहाँ त्यो प्रमाण मिल्नु खाना भएन नभए त नलाँदा थियो होला किन चाहिँ दुईजना चारवटाजना हुने खालको चाहिँ आएको चाहिँ मेरो पनि चाहिँ थियो फेरि मैले चेकजाँच त गर्नै पऱ्यो भने चाहिँ पठाएको नराम्रो त्यति मात्रै हो पछि रिलिज भयो प्रमाणित भयो भएन फर्केर आशीर्वादको कुरो भएन अब त्यो चाहिँ त्यसरी सिद्धिएको कुरा अनि पगानजीले उठाउनु भएको थियो त्यो कुरा उहाँको कुरा भनेको स्वभाव पनि हो अनि अर्को चाहिँ यो मतलब यो कार्यक्रम के भनेर बुझ्नु पनि पर्छ हामीले बुझाउनु भयो हाम्रो अस्ति सबै सुनाइ पाइकेको थियो अनि जिल्ला प्रशासनले गर्दा त हस्पिटलको कुरा चिन्ता त्यहाँ अलिक उठाइ उठाएको थियो अनि अर्को तलबाट त्यहाँ भने मिल्ने अवस्था पनि धेरै साथीले कुरा गर्नुभयो ठिक छ त्यो भएको थियो हामी त्यहाँ बाह्रको पनि जग्गा हस्पिटल पर्सन हस्पिटल हो त्यहाँ खरिदेको गरेका थियौँ लोको पनि सम्पूर्ण खाना पनि हामी खरिदेको छैन अनि तपाईँ तिम्रो पनि त्यति जग्गा पुगेको छैन तिमीले पनि जग्गा पुगेको छ त्यहाँ पनि हामी जग्गा दिन्छौँ हस्पिटल बनाउनु पऱ्यो भने जुन ठिक आउँछ पालिकामा दिल्लीले आउँछ जवाबदेखि त्यहाँ हस्पिटल त्यहाँ बनाउनु पऱ्यो बनाउनु सकिनँ उहाँले र त्यसले हस्पिटल जग्गा नहुनु पर्ने त किन यो अनि तिम्रो पनि किन्न भएको छ अहिले कोही आउँदैन अब नहरू पनि जान्छ चाहिँ थाप्ने यो चाहिँ पाउँछ तपाईँले यसमा पाउँछ भनेर चाहिँ थाप्नु पनि जानुभएको त्यहाँ साथीहरू मैले अब चाहिँ थाप चाहे पर्दैन त्यहाँ सहजीकरण गर्नु पऱ्यो बाटो उत्राउनु पऱ्यो त्यहाँ सबै कुरा हुन्छ कि बाटो पनि नदिन तिम्रो पनि जग्गा पनि नदिन पालिकाले छुट्याएको 20 लाख पनि फ्रिज हो
15: पहिलो सरकार उनीहरूले अलिकति काम गर्न अलिकति गाह्रो देऊ गएर सरकार आएपछि अलिकति स्वास्थ्य राख्नुभएको छ. हामी चाहिँ त्यो बाइकतिर अरू केही थाहा छैन, अहिले भन्नु पनि होला. हामीले हिजो हामी सुरु गर्दा आएदेखि नै सबै कामहरू अनलाइनबाट कुनै सिफारिस चाहियो त्यहाँ फर्मबाट अनलाइन गरेर पठाइदिने हामीले कारवाही गर्छौँ. हरेक कुरा अनलाइनबाट सिस्टम अगाडि गर्छ. तपाईँलाई तार सिकेको चार्जको भर्तीको बिरामीले कुनै औषधि के कति क्यापिटल खाने हामी यहाँ बसेर हेर्ने बाटो सिजन गरेर स्वास्थ्य हाम्रो लागि हरेक कुरा हामीले सहज रूपमा अगाडि बढाइरहेको छौँ. यहाँबाट चाहिँ भएर खान्छ कतिको कुरा चाहिँ अलिकति व्यक्तिको चाहिँ स्वभावशैलीले गर्दा काम गर्नु असल हुने कहिले अलिकति कुरा नबोल्थे मधेसी भाषा बोल्ने साथीहरू आउँदाखेरि पब्लिक स्कुल समय कुरा बुझाउन नखोज्दाखेरि नसक्दाखेरि त्यो सधैँ अरू त्यस्तो साथी आउँदाखेरि कति काम गर्नु धेरै समस्या गरेको छ. त्यो गर्दा हामी त्यो कुरालाई सुधार गर्नुपर्ने हुन्छ. र यो जिल्ला प्रशासन अनुमान मैले पहिला पनि भनेको थिएँ कि पुलिस रिपोर्टहरू पाउनु ठिक छ. त्यहाँ नियम कानुनले अब यो समय बनायो भने के भनेर छोटो के सुन्दा गर्ने सहयोग छ. तर पहाडी एरियामा त्यो धेरै खर्च गरिन्छ अवस्था अलिक पहिला पनि अलिकति सहज भएको थियो. जस भएको थियो अलिक पहिला मैले कुरा पनि राखिरहेको थिएँ. अलिक पहिला के भने एकजना चाहिँ काठी जस्तो अहिले अब अपाङ्ग छ मोबाइलहरूको भोलि एकजना मैला श्रीमान जनाएको थियो. बच्चाहरूको चाहिँ एउटा बन्द परिकाले आमाको पनि बन्द गर्नु आमाको बन्द बच्चाहरू पनि बनाउँदैन यसले पढाइदिँदैन. पढाइदिन्छ भने फेरि पुलिस मुस्किल आउँछ. साठी वर्षको घाटी मान्छे पुलिस मुस्किलका अब आयस रूप चाहिँ थिएन. छोराको नाटो हुन्छ, छोरीको नाटो हुन्छ. बाबु आमा पाँच सयमा जाऊ 2500 आऊ अब 2012 छ. फेरि अर्को दिन जाऊ गर्दै 8-10 हजार खर्च एउटा नाटो बन्दै जब एक पैसा मात्र नाटो हुँदैन. त्यो खालको चाहिँ अवसर भयो. तर मैले त्यति बेला पनि एकचोटि चाहन्छु तपाईँले यो अनुहार हेर्नु एउटा पक्राउटो जिम्मेदारी चाहिँ अनुहार चाहिँ अबङ्ग मान्छे छ. धेरै खालको यसले नाटो लिएन लिएको त्यो त हाम्रो सुकै प्रकारमा छिडसाली भएन. यो भएन तपाईँले सर्जन गर्नु पठाउनु चाहिँ यो उपयुक्त हुनु भनेर मैले त्यहाँ कुद्दा बाह्र पनि छिडसाल्नु त्यो बेला मैले भने त्यो हुँदैन. हिजो त यसमा बुझेर चाहिँ गभर्नर अध्यक्ष भएको त्यसपछि आउनुपर्ने त बनाउनु भएन. फेरि मलाई त्यहाँ जाएर डकुमेन्ट साथीबाट पनि हुँदैन. म घरै सम्झिनु थियो तर म एकजना एड्रेस चलाउनु भएको छ. त्यहाँ नाटो पानी छोड्नु पनि छ. त्यो चारजनाजना परिवार जोड्नु पऱ्यो. अहिले त के भयो अलिकति सहज नै भइरहेको. मैले अस्ति विभिन्न कामहरू यहाँ छ जो ठोकिरा हुन्छ त्यो नागरिकता हुन्छ. मैले जनमन्त्री डबलाएको छैन. पाउनु सम्बन्ध देखिन्छ. अब जनमन्त्री सम्बन्ध राम्रो मैले बच्चा पनि बच्चा छैन. अब नागरिकता कहाँ जाने समस्या छ. नाटक छुट्टी गर्नु छ नि त. त्यसो मैले कोर्डिनेसन गरेर अब यहाँ जागरको लागि धेरै नै बताउँछु. यहाँ हुन्छ उहाँको सबै कमिसन गर्दा चाहिँ त्यो जियो खर्चको मान्छे हुँदैन. समस्या भयो त्यहाँबाट मान्छे सुनेर पठाएको भएपछि ठ्याक्क आइरहेको छ. उहाँबाट त्यो मान्छेले गएर त्यहाँ गएर खोजेर नाम लिनु पऱ्यो नि त. एकल फोनको भरमा काम हुने बाटो चाहिँ गरेको थियो. त्यसको लागि चाहिँ म धन्यवाद पनि जान्छु. सर जब अघि सुरुवातमा पनि भएको छ यो अनुसारले मैले फेरि पनि विभिन्न ठाउँमा भनेको छु. हामी चाहिँ शासक हुनु सेवक हुनु हामी सेवा गर्दा आफ्नो शासन गर्दा आएको होइन. त्यसले त हामी शासकको रूपमा म यसरी गर्न आएको यसरी घोषितमा म यसरी लोकसेवा बजारको होइन कि हामी जे जे गरेर आए पनि घोषित आएन लोकसेवाचित आए पनि हामी सेवा गर्न हामी अनुवादन गर्छौँ भने त्यही समस्या हुँदैन. त्यो अलिक पहिला पहिला त्यस्तो त्यो अहिले त त्यो प्रब्लम भइरहेको छ. अर्को यो फेरि यहाँ अलिक बाटोको कुरा भयो भने चाहिँ बाटोको कुरा यो फेरि त्यो अलिक अलिक कुरा जोड्यो. बाटो कुरा चाहिँ अलिकति समय थियो. त्यो तपाईँको टिमको पनि छ यो यहाँ हाम्रो पाण्डित हुन्छ. त्यो जग्गा भएको जग्गा किनेर बाटो दिएर अर्को टिमले बाटो पनि छैन. मलाई सजिलो गरेको छ भने त्यो बनाएपछि यहाँ सट्टा गरिदिन्छ. बाटोमा त्यहाँ माथि बाइक पनि सिक्नु छैन. हाम्रो जानेको छ नि कम्ती हाम्रो पालिकाको अरूपट्टि पनि उतापट्टि पालिको बासिन्दाहरू पनि त्यो 14 वर्षसम्म मोटर बाटो गइरहेको हुन्थ्यो भन्ने भएको छ. त्यही गर्दा त भनेको थियो अहिले धनङ्गाको सट्टा गरेर फेरि मोटर बाटो बन्द गरिदिनु मिलेन. त्यो जग्गा चाहिँ किनेर मूल्य छिरिसकेको जग्गा जम्मै बाटो नै एउटै छिर्दि सुरुमा जग्गा उहाँले बेच्नुभयो अनि अर्को यतापट्टि बिहार हो अरू भोक कुनै छ नि यतापट्टि मेरो जग्गाबाट बाटो दिनु अर्को आउँदैन चाहिँ अर्को घटेको छ दिनको मेरो साथी नजिक मात्रै बन्द बाटो हुँदैन त्यही हो प्रति मतलब त्यो बाटो पनि छैन अब त्यो अलिक मोटर रूपमा चल्थ्यो अहिले चाहिँ मान्छे हिँड्दैन हाम्रो चाहिँ मोटर रूपमा पढेर बनाउनु पाए हुन्थ्यो भने अझै पनि खुसी हेरिहाल्छ अहिले त्यो जग्गामा तलबाट त बाटो खोलिदिनु अहिले यिनीहरूले चाहिँ फेरि दिन्छ म त्यहाँ फेरि लिएर किन्छु नतोर्नु भन्ने पनि मलाई कुरा आउँथ्यो होइन मैले यदि त्यो कुरो पुग्यो भने त्यो पैदल हिँड्नुबाट होइन क्या अर्को चाहिँ गर्ने कुरामा हामी लाग्छौँ अनि अहिले हाम्रो यहाँ सबै जनजातका कुरा हरेक कुरा उठाउनु भएको छ मैले अलिक खोलिरहेको थिएँ कस्तो समस्या छ भने अब विवाह भयो एकजनासित मान्छेसित बाहिर गयो कहिले कहिले चाहिँ गरौँ बस्यो अर्कोजनाको छुट्यो गरौँ बसी त छुट्यो नि त बाबामा पहिला पनि गर्व बस्यो आमा चाहिँ अर्कोतिर बिहामा गयो त्यो गर्व बसेर बस्यो भने फेरि अर्को चाहिँ सुरमित भएको थिएन पाँचजना बस्यो त्यसको कथा थुप्रो छैन अनि त्यो कसरी बनाउनु कति अनुभव भएर आमातिर पनि आमा अर्कोतिर बिहा गर्नेछु बाउतिर बनाउने बाउ चाहिँ अब अर्कैको बाउ छ कसरी बनाउने कता चाहिँ अर्कैको बाउको पऱ्यो त्यो सानो समस्या पनि यहाँ आफ्नो विकास नै थियो त्यसले कसरी सट हुन्छ चाहिँ अब जन्मको आधारमा पाइन्छ जनसङ्ख्या भनिन्छ त्यो बाउलाई के उल्लेख गर्नु हुँदैन त्यो बाउ थाहा नभएर बाउ थाहा छैन बाउ थाहा छ थाहा भएनलाई मिल्यो त्यो खालको अवस्थामा कसरी त्यसले त्यसलाई चाहिँ अलिकति सट हुन्छ त्यो एउटा त्यो समस्या छ त्यसलाई चाहिँ कुरा पनि चाहिँ अन्त एउटा नानीको त भएन स्कुलमा भगाउनु परेको छ हेर्छ आएर आउनु चाहिँ समस्या त्यो छ अर्को एकदमै के गर्छ नि तपाईँ बाइक मिस्टेक के भन्छ भने श्रीमान

0: मैले मन गएर फिल्टर पाउँछ नि चाहिँ छ आवाज ठिक छ तपाईँले माछा मार्न खेल्न पाइयो ड्रइल खेल्नुहोस् बच्ची खेल्नुहोस् चार खेल्नुहोस् मार्नुहोस् तर खडा ढाबाले पाइने फिसाउनु पाइन पम्प पर्वाउनु पाइन पहिले गेमबेल बनाएर चार बेला पनि हुन्छ तपाईँले छोडिमाथि फोन खराब छोरी फोन आउने बिहानसम्म पढाउने फोन विभिन्न खालको चाहिँ तपाईँलाई घोटाले गयो पखाला चौराइ सबै सबै आयो तर मैले छोडेको चौराइ छोरी चाहिँ राखिएका त्यसपछि चाहिँ के भयो भने करेन्ट पनि रोक्यो अनि अर्को एक हप्ता पन्ध्र दिन पछाडि चाहिँ के भयो भने फ्याक्ट्री खोलामा करेन्ट हाल्ने मान्छे करेन्ट नगर्दै मरे मेरो कुरा प्रब्लम हो माछा पनि कहाँ ठिक होला तपाईँको पन्ध्रमा के हुन्छ भनेर मैले एक भने पहिला एक हप्ता दस दिन पहिला तर दस आठ दिन पहिला चाहिँ आफ्नो मान्छे करेन्ट नगर खोलामा रातिमा मऱ्यो त्यसपछि पल्ला यही अन्तर्जी भइरहेको ठिक छ मान्छे मर्नु छ जानु भने चाहिँ अलिकति कम्ती भएको छ अझै पनि निकै ठिक राखेर भएको छ साथीको पानी के हो भने भोलिपल्ट बिहान फेसबुक हाल्ने कुरा हो कि दुःख नगर्नु हामीले हेर्नु उठेर फोन गर्नु पऱ्यो नि त फर्स्ट लिनु त नदेखि त्यहाँ तपाईँले त काम गर्दाखेरि एक पल्ट आयो भन्नु जान सकिन्छ मुटिसिपी पाइएन उसले विचार गरेर माछा पनि खाने त्यसो भोलिपल्ट अरू चाहिँ फेसबुकमा लिएर तपाईँ गर्छन् त्यो खालको वातावरण गर्दा एउटा पालिका गर्दा तिन एउटा पुलिस प्रशासन एउटा सिडियल किन गर्छ सबै टिमहरू पनि यो पालिका भनेको एउटा पालिका जसरी म पाँच वर्षमा आएँ अर्को पाँच वर्षमा हाम्रो मात्रै हेर्ने कि हजुर पालिकाको जीवन सबैको बराबर हुन्छ सबै जनताको सबै लागि गर्ने माछा बाह्र लगाउन सकिन्छ पाँचलाई कारवाही गर्न सकिन्छ सकिँदैन एउटाले गर्दै गर्ने एउटा छेउकै गतिमा मात्रै काम लाग्छ त्यसले गर्दा टिम वर्क हुनुपर्छ सबैको चाहिँ सरकारी कर्मचारीदेखि जनताको पनि हुनुपर्ने हुन्छ त्यसले गर्दा चाहिँ हामीले चाहिँ अलिकति हाम्रो भाव राखिने सबै सरकारले गर्दोस् पालिकाले गर्दोस् प्रशासनले गर्दोस् हामी घरको मान्छे पनि हामी हटाउनुपर्छ सबै हामीले गर्ने बाबा गर्नुपर्ने हुन्छ अनि एकदम त्यो जग्गा आउँछ त मैले चाहिँ अब सबै पनि छैन ढिलो पनि सुरु भयो एउटा कुरा लाग्छ हुन्छ मैले हामी चाहिँ एकदम त्यो कानुनी कुरामा चाहिँ निर्दयी हुनै पर्छ तर विवेक बनाउनु हुन्छ निर्दय हुनै पर्छ विवेक बनाउनु मेरो मलाई भनेको त्यो छ दायाँ नयाँ गर्दै मेरो सर मेरो भाइ मेरो भतिजा फाइलले जो कारवाही अगाडि बढ्दैन हामी निर्णय लिनु सकेनौँ तर विवेक हुनुहुन्छ त अन्याय परेको मान्छे छोटो भएको पऱ्यो अन्याय अन्याय परेको मान्छेलाई चाहिँ न्याय दिनै सकिन्छ होइन अन्याय गरे मान्छे छोड्नु हुँदैन यो दिने ठुलो तरिकाबाट काम गर्यो भने त्यो कोही छोड्दैन छोड्दैन कानुन पनि हुन्छ नपर्ने दबाएकै हुन्छ त्यसले गर्दा पनि कुरा गर्न चाहन्छु र म यो पालिकामा जुन कार्यक्रममा आगमन गर्ने गर्छु हाम्रो निरापरण गरेर अरू अनि अहिले भने अन्तर गरेर चाहिँ कुराहरू सुनाउनु पर्ने अवस्था हुन्छ नि यहीँ सुनाउने अवसर पनि प्रदान गर्नुभयो म आज जिल्ला हार्दिक धन्यवाद दिन चाहन्छु यहाँ जिल्लाका सुरक्षा निकाय अब जिल्ला प्रशासन भवन लगाएको सम्पूर्ण जिल्ला हार्दिक धन्यवाद दिने मेरो भनाइ लिन चाहन्छु धन्यवाद
1: हस् धन्यवाद देवीका पालिका अध्यक्ष विकास अधिकारी दाईले र हामी काठमाडौँ धेरै धेरै अन्त्यतिर आइसकेका छौँ धेरै विषयवस्तुहरू उठेका छन् समय सान्दर्भिक र कुनै प्रायः कुराहरू उठेका छन् जसलाई सम्बोधन पनि गर्नुभएको छ सम्बन्धित निकायले र अब हामी घरि घरि कार्यक्रम कम्तीतिर आइसकेका छौँ कार्यक्रम अन्त्य गर्नुभन्दा अगाडि हामी यहाँ बस्ने सम्पूर्ण महानुभावहरूलाई हाम्रो तर्फबाट धेरै धेरै धन्यवाद पनि दिन चाहन्छौँ र हामीले खाजाको पनि व्यवस्था गरेका छौँ अब क्यान्टिनमा गरेको खाजा मा पनि सहभागी भइदिनु र आफ्नो यहाँ पनि गर्दछु केही बाँकी सम्बोधन संसदीय कार्यक्रमलाई समापन गरिदिनको लागि जिल्ला प्रशासन कार्यक्रम चाहिँ

0: مرسنگ دی پیم 95 میگا هرتز.
1: इस कार्यक्रम में उपस्थित विभिन्न क्षेत्र उपस्थित सार्वजनिक सुनवाई कार्यक्रम में अपना गुनासा अपना भनाई राखन को सुझाव राखन उपस्थित विभिन्न सेक्टर उपस्थित संपूर्ण आदरणीय दाजू भाई तथा दीदी बहनी जी लगाय संपूर्ण उपस्थिति यहाँ शिक्षक वर्ग भी विभिन्न सेक्टर कार्य सहभागी यहाँ हमी यहाँका कुरा सुन्नको लागि हामी उपस्थित भएका छौँ। म सहायक प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ, त्यसपछि हामी सुरक्षा अधिकारीका टिएसपी साहब र शिक्षा प्रणालीको टिएसपी साहब पनि हुनुहुन्छ। किनभने जिल्ला प्रशासन कार्यालय नै गर्ने सार्वजनिक सुनवाई भनेको जिल्ला प्रशासनको जताकतै ठोकिएको हुन्छ, यहाँ त थाहा छ रहेछ। त्यसले गर्दाखेरि एउटा नायिका दिदी र ऊ गर्ने मात्रै भनौँ न, जिल्ला प्रशासनले गर्ने कोर काम मात्रै नभएर अरू कामहरू पनि यहाँ धेरै कुरो ठोकिने भएको हुनाले हामी सबै सेक्रेटरी टिम सहित यहाँसँग आएका हौ। र मैले यसमा धेरै कुराहरू भन्न चाहिँ किनभने जस्तै सुरक्षाका सवालमा उठेका विषयहरू यसभन्दा अगाडि यहाँ जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिले सबै सविस्तार भनिसक्नु भएको छ र सहायक प्रमुख जिल्ला अधिकारीले जिल्ला प्रशासन कार्यालयले गर्ने कामहरू र काम कसरी गरिरहेको छ र के सुधार गरेका छौँ र कतिसम्मको प्रगति छ भनेर सबै कुरो चाहिँ उहाँले भनिसक्नु भएको। तथापि हामी यहाँ अहिले सार्वजनिक सुनवाई गर्नुको मुख्य उद्देश्य के भने हामी नियम कानुन विधि आफ्नो प्रक्रियाले सबै बाँधिएका छौँ, तर बाँधिएर मात्रै पनि के हुन्छ भने सबै विधि विधान नियम कानुनले काम गर्दाखेरि त्यसको परिणाम चाहिँ के हुन्छ भने कहिलेकाहीँ के हुन्छ भने सोझे जस्तो हुँदैन, इम्प्याक्ट राम्रो हुँदैन। जस्तै यसभन्दा अगाडि उदाहरणको लागि सबै यो सनाखले गर्ने नागरिकता दिने अथवा जेल बस्ने सबै सबै कुराहरू जुन एक नियम र त्यहाँ हाम्रो निर्देशिकाले भनेको छ नि सबै कुरा परिपाटी पुर्याउने हो भने यहीँ जन्मेर यहीँ हुर्केको व्यक्तिले पनि नागरिकता नपाउने अवस्था छ। तर के छ भने हामी दुई किसिमबाट चाहिँ काम गरिरहेको हुन्छौँ र हामी जिल्ला प्रशासन कार्यालयलाई लगायत यहाँ सहायक प्रमुख जिल्ला अधिकारी हुन्छ, हाम्रो टिमले के सोचेको छ भने व्यक्ति नेपाली नागरिक हुनु पर्यो र व्यक्ति नेपाली नागरिक छ भने हामी जसरी भए पनि त्यसलाई नागरिकता विहीन गराएर राख्दैनौँ भन्ने हामी यो एउटा जिल्ला प्रशासन कार्यालयको प्रणय जस्तो छ। र हामीले के गरेका छौँ भने यसमा फेरि जिल्ला प्रशासन कार्यालयले के गर्न सक्छ भने यसको सहजीकरण गर्ने भनेको नितान्त स्थानीय निकाय वडा कार्यालयदेखि लिएर स्थानीय निकाय र स्थानीय व्यक्तिहरू यहाँहरू नै हुन्छ। अब मैले यहाँलाई उदाहरण भनौँ, जस्तै अब कुनै सिरेसाको पालामा एउटा नागरिकता दिइयो, दिइसकेपछि अब सिचुएसन के थियो, अब बाउ नभएको हुनाले अब के अरे बाउ नभएको हो कि अथवा कुनै कारणले सनाखत गर्ने व्यक्तिहरू बस्ने र त्यहाँ उहाँहरूले दिनुभयो। दिइसकेपछि व्यक्ति त अनागरिक गरी नागरिक नै हुनुहुन्छ अनि त्यो विषयलाई चाहिँ फेरि अहिले आएर फेरि अलिकति होइन यो यस्तो गलत भएछ भनेर पनि आउनुहुन्छ। त्यसले गर्दाखेरि के हामी मकसदमा राखौँ भने सबै नियम कानुनले जाने भने अब जिल्ला प्रशासन कार्यालयले गर्दाखेरि नियम कानुन हेर्ने भने कम्तीमा बाउ नै हुनुपर्छ, त्यसरी जन्माएको हुनुपर्छ, बाउको वंशजको आधारमा नागरिकता छ कि छैन, ती प्रक्रियाहरू सबै हाम्रा नागरिकता सम्बन्धी निर्देशिका नागरिकता सम्बन्धी ज्ञानले सबै बढाएको छ। र त्यसले गर्दाखेरि के भने हाम्रो सबै सर्भिस चाहिँ यो हामीले जुन डेलिभरी गर्ने सर्भिस गरे त्यसको लागि यहाँहरूको पनि राम्रो भूमिका हुनुपर्छ भने भन्नको यहाँ कारण के भने केही उजुरी कहिलेकाहीँ के हुन्छ भने स्थानीय तहमा कहिलेकाहीँ पञ्चायतले पनि सेटल गर्छ, कहिलेकाहीँ पालिकाले पनि सेटल गरिरहेको हुन्छ। यस्ता सेटल गरिसकेका विषयहरूलाई र त्यसको कानुनी चर खोजेर त्यसलाई उजुरबाजी गर्ने व्यक्तिहरू पनि हामी सेवा पनि सहज गर्दैन। तर कुनै कारणले सेवा सहज भएको अवस्था छ भने कोही विषयलाई कसैले उचित मनले भनौँ न राम्रो मनले चाहे कसैलाई केही सिफारिस गरिदिएको विषय छ भने फलनाले गलत सिफारिस गरे हुनाले त्यसलाई कारवाही गरी पाऊँ भन्ने आएको हुन्छ। त्यसले गर्दाखेरि अलिकति चाहे धेरै चाहे सर्भिस डेलिभरीमा धेरै हामीलाई जाने दुविधा पर्ने गरेको पनि छ। तथापि यो जिल्लामा धेरै नागरिकताका इस्यु छैन र त्योभन्दा अगाडि उहाँले भन्नुभयो काकाको विषय रहेछ, अब त्यसलाई के छ काकाले सुनाखेल गरेर हामी दिएकै छौँ र घर एका घर परिवारले आफ्नो नायिकता राखेर काका भतिजा जो पाइन्छ एभाइलेबल हुन्छ उहाँलाई राखेर हामी नायिकता दिनलाई हामी रेडी नै छौँ। त्यसले गर्दा केही समस्याको विषय छैन. केही अप्ठ्यारो पऱ्यो भने सर्जरी हामी बुझ्छौँ कस्तो भने धेरै अप्ठ्यारो पऱ्यो भने के हो त भन्दा सर्जरी खुल्ने गरिन्छ र सकेसम्म हामी सर्जरी गरेर व्यक्तिले हामी पठाएका छैनौँ र व्यक्तिले नायिका लिने विषयमा यो भने मैले. त्यो बाहेक अब अरू फकिका विषयहरू धेरै साथीले साथी सबै भनिसक्नु भएको त्यति भन्नै परेन. यो कस्तो हुन्छ भने केही केही कुराहरू अलिकति थोरै जाने हामीले नजरअन्दाज पनि गर्नुपर्ने अवस्था आइरहेको छ. यो जिल्लाको हदमै म भन्छु. जस्तै म त्यहाँ छँदाखेरि पर्पु जिल्ला अधिकारीले चाहिँ यो पेन्सनको लागि सिफारिस गर्न पर्ने भनेर भन्छ. त्यसमा र मैले र सायद पर्पु जिल्ला अधिकारी नभएर सायद पर्पु जिल्ला अधिकारी गर्नुहुन्छ. त्यसमा हामी कुनै डकुमेन्ट हेर्याउनु किनभने व्यक्तिले बाहिर चाहिँ गएर के अरे विदेशमा बसेर के अरे त्यहाँको चाहिँ सुरक्षा सेवामा बसेर उसले खटेर चाहिँ पेन्सन पाएको हुन्छ. उहाँ एउटा नाम भएको हुन्छ, त्यो व्यक्तिको नाम एउटा हुन्छ, जन्मविधि फरक परेको हुन्छ, उहाँ ग्रुप भनेर राखेको हुन्छ, यहाँ क्षेत्रीय हुनसक्छ. अब त्यो व्यक्ति त्यस्तो व्यक्तिहरूलाई समस्या परिरहेको हुनाले सबै नियम कानुन नहेरिकन हामी जब पाउने हो भने यो सेवा सुविधा परियोजनाको लागि भनेर यो पालिकाबाट सिफारिस आएपछि हामी केही पनि नहेरिकन गरेका छौँ. किनभने किन केही केही कुराहरूमा नजरअन्दाज गर्न चाहने गर्नुपर्दो रहेछ. त्यसले गर्दाखेरि त्यो डकुमेन्टहरू हामी हेरेर पनि हेर्दैनौँ. यी विषय अलिकति हामीले चाहिँ सुधार गर्नु परेको विषय छ. र अब र अर्को कुरो के छ भने जिल्ला प्रशासन कार्यालयमा कुनै कर्मचारी नभएको कारणले अथवा सिडियो नभएको कारणले अथवा सायद पर्व जिल्ला अधिकारी नभएको कारणले अथवा कुनै अधिकृत नभएको कारणले कसैको सेवा सबै कम्पनी छ भने अवरुद्ध हुँदैन. त्यो कुरामा हामी कमिटमेन्ट गरेका छौँ र अहिलेसम्म हामी त्यो पनि गरेका छौँ. म यहाँ आउनुको लागि ढिलो भएको कारण के भने सायद पर्व जिल्ला अधिकारी यहाँ आउनुभयो, आइसकेपछि केही चाहिँ त्यहाँ इस्युहरू आए त्यसलाई उहाँहरूको बैठकपट्टि सबै डेलिभरी गर्नुपर्छ भन्ने हिसाबले हामी त्यो प्रति मर्जा टुङ्गाउँदाखेरि अलिकति लेट भयो. त्यसले गर्दाखेरि हामीले आएको व्यक्तिलाई कुनै कारणले पनि नफर्काउने गरी चाहिँ हामीले त्यस्तो व्यवस्था गरेका छौँ र सेवा प्रवाहको हिसाबमा अब हामी गर्छौँ. त्योभन्दा पनि अलिकति जिल्लामा सबभन्दा उठेको विषय के छ भने अब अहिले सम्पूर्ण समस्या दिएको भनेको यो निर्माण छ. अब यसलाई अलिकति थोरै चुनौती छ साथीहरूले भनिसक्नु भएको. एक त के छ भने अहिलेको यो मध्यपूर्वको चाहिँ त्यसले गर्दाखेरि महँगीमा गइरहेको छ. महँगो भएको हुनाले हामी काम गर्न सक्दैनौँ भनेर चाहिँ उहाँहरू चाहिँ एक प्रकारको आन्दोलन गर्नुभएको छ. आन्दोलन भन्दा चाहिँ उहाँहरूको केन्द्रमै नेटवर्कबाट लाइक गर्नुभएको छ. तर के भने नियम कानुनले त्यसरी जाने सबै कुरो भन्दैन. ठेक्का लिइसकेपछि उसले कसरी यो जसरी गर भनेर भन्छ र यो ठेक्का लगाएर अलिसभन्दा अगाडि भर्खर यहाँ म बस्दाखेरि नै हाम्रो मर्सेनी गाउँपालिका अध्यक्षले भर्खर फोन गर्नुभएको थियो. त्यहाँ पनि एकजना ठेकेदारले अलिकति काम गरेर जानुभएको थियो. म अस्ति फोन गरेपछि उहाँ आउँछु भनेर भन्नुभयो तर अहिलेसम्म आउनुभएको छैन. त्यसपछि उहाँलाई तपाईँले कारवाही हुनेछ भनेर भनेको छु. र यी विषयहरू अहिले अलिकति थोरै समस्याका विषय छन्. किनभने यो अहिले यिनीहरूले सबैले हामी के अरे यो मगेको कारणले हामीलाई चाहिँ यो के अरे मूल्य समायोजन गरेर दिनुपर्छ पेमेन्ट गर्दाखेरि भन्ने छ. तर मूल्य समायोजन गर्नको लागि सबैलाई अलिकति समस्या परेको विषय छ. ती समस्या परेको विषयले गर्दाखेरि यो जहाँ विकास निर्माण काममा भएको त्यही पनि त्यहाँले जुन उठाउनु भएको छ त्यो विषयलाई मैले नेतापूर्वक लिएर मबाट हुन सक्ने सम्बन्धमा म चाहिँ गर्ने पूरण गर्न चाहन्छु. त्यस्तै अब विद्युतको विषयमा पनि अस्ति हामी कार्यक्रम मिटिङ पनि छलफल गऱ्यौँ. किनभने विद्युत त अब मलाई पनि थाहा हुन्छ. अब विद्युत गएको गई भाग हुनाले त्यहाँ हामीले त्यही कार्यक्रमको मिटिङमा आउनुभएको थियो. विद्युत कारणले उहाँलाई चाहिँ तपाईँ किन हो समयमै किन बुझ्नु भएको थिएन के भइरहनु भनेको थियो. र यसलाई उहाँले केही टेक्निकल कुराहरू पनि चाहिँ भनेर भन्नुभयो. टेक्निकल कुराले गर्दा हो र हामी चाहिँ गर्छौँ भनेर भन्नुभएको छ. त्यो बाहेक अन्य कुराहरू पनि छन् जिल्लाका विभिन्न कुराहरू चाहिँ इस्युहरू आएका हुन्छन्. र यी सबै विषयहरू अब यो सार्वजनिक सुनवाईको मैले थोरै यहाँलाई मकसद गरेँ. त्यति हातै काम त गरिरहेको छ तर त्यो सार्वजनिक सुनवाई भनेको अलिकति थोरै इफेक्टिभ यहाँहरूले पोलिसीका विषयहरूमा पनि उनीहरूको समस्या ल्याउनु भयो. समस्यालाई एउटा नीति निर्माणमा पनि सहयोग गर्छ. त्यसले गर्दाखेरि के भने यहाँहरूले दिएका कुराहरू यहाँहरूले भनेका कुराहरूले एउटा हाम्रो काममा सुधार त हुन्छ नै काममा सुधार. त्योभन्दा फेरि यहाँ भएका नियम नीति कानुनले गर्दाखेरि अलिकति थोरै चाहिँ समस्या परेको विषयहरूलाई पनि हामीले एड्रेस गर्ने हिसाबले अलिकति इफेक्टिभ रूपमा यहाँको चाहिँ यस्तो सार्वजनिक सुनवाई कार्यक्रममा राम्रो सहभागिता भयो भने त्यसले अर्थपूर्ण पनि राख्छ. किनभने सबै कुरो थाहा हुँदैन र कुरोलाई गरेको एउटा हुन्छ, नियम कानूनले एउटा भने हुन्छ र त्यसलाई कसरी सामञ्जस्य गर्ने भन्ने विषयमा अलिकति हामी अहिले ऐन कानून नियम संशोधनको लागि पनि आइरहेको हुनाले हामी यो कार्यक्रम गरेका हौ। यहाँ जति उपस्थिति भयो त्यसको लागि सम्पूर्णलाई धन्यवाद दिन चाहन्छौँ र विषय धेरै अब जिल्ला प्रशासनदेखि जिल्ला प्रहरी र स्थानीय तहसँग पनि धेरै भयो र म पहिलो कुरा के भन्छु भने जस्तै यो माछा करेन्ट लाएर माछा मार्ने भन्ने छ नि, योलाई रोक्नलाई वास्तवमा स्थानीय सरकार सबभन्दा सक्षम सरकार हो, किनभने उसको वडासम्म पनि हुन्छ र उसले थाहा पाएको पनि हुन्छ। अब एउटा केस म कहाँ आएको थियो, आज ल्याउनु भएको थियो जिल्ला प्रहरी कार्यालयबाट, अलिकति त्यो त्यस्तै करेन्ट लाएर चाहिँ माछा मारेको विषय रहेछ, त्यो भएको हुनाले अनि त्यसलाई कसरी केस लिएर जाने, कसरी स्टिक गरेर लिएर जाने भनेर म खोज्दै गएँ। त्यहाँदेखि त्यसमा एउटा फैसलाको विषय गरेर उहाँहरूलाई मैले टुङ्गाइदिएको छु र अब यस पछाडि यो कुरालाई हामी चाहे निप्लाउ भएर लाग्छौँ र यस्तो चाहिने विषय छ भने स्थानीय तहले जरिमाना बढाएर हुन्छ कि। अब समस्या के छ भने प्रमुख जिल्ला अधिकारीले 3 महिना कैद वा 5,000 जरिमाना भनेको छ, त्यो फेरि अनुसन्धान गरेर त्यो केस लिएर गएर केसको हिसाबमा गयो तपाईँ 5,000 बोलो यहाँ पालिकाले कति 10,000 जरिमाना गर्नु भयो, त्यो अलि धेरै त्यो अलि राम्रो हो। त्यसले गर्दाखेरि कि जरिमाना बढाएर पनि गर्न सकिन्छ र यो कुरालाई के भने हामी सुधार पनि भनेको के भने यहाँले हामीलाई करेक्सन गरेर यहाँहरू राम्रो र राम्रो सुझाव र सुझाव दिनु भने तपु बिचबाटै हामी बनाए हुन्छ, किनभने हाम्रो काम हाम्रो सेवा हाम्रो सेवा प्रवाह भनेको यहाँहरूको सोचाइ यहाँले यहाँको चाहिने सोसाइटी यहाँको चाहिने भनौँ न त्यसको लागि रेस्पोन्स गर्ने क्षमता रेस्पोन्स गर्ने कला र सही रेस्पोन्स गर्ने बिहेभियरले गर्दाखेरि हामी पनि सुध्रिन्छौँ। त्यसले गर्दाखेरि यहाँहरूले आफूले दिनुपर्ने कुराहरूमा राम्रो रेस्पोन्स दिनुभयो र सही दिनुभयो भने हामीलाई पनि सुधार गर्ने गर्दछौँ र यहाँ उठाएका विषयहरूलाई हामीले कसरी हुन्छ हामीले त्यसलाई केही विषय भन्छौँ। जस्तै अब सेक्युरिटीका विषयहरू अलिकति कम छ, अब समस्या के छ भने अब दर्पणले अनुसारको चाहिँ हामीलाई सुरक्षाकर्मी छैन, सुरक्षाकर्मी नभएको हुनाले जहाँ गए पनि मलाई सुरक्षाकर्मी चाहियो अलिकति पठाइदिनुहोस् कि एउटा मन्दिरमा पनि भन्ने गर्नु भएको थियो अनि अरू समस्या त्यसले गर्दाखेरि अलिकति कम छ। तर कम भए पनि के भने कम भयो भन्दैमा हामी अपराध हुन छोड्दिन हुँदैन, त्यसले गर्दाखेरि यो कुरालाई के भने यहाँ फेरि अपराध नियन्त्रण भनेको पुलिसले र प्रशासनले मात्रै गर्न सक्दैन, यहाँहरूबाट सही सूचना सही तथ्य यहाँहरूले चाहिँ दिनुभयो र यसको समाधानका उपायहरू पालिकासँग बसेर सफल गरेर चाहिँ आउनुभयो भने जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरीकाहरूलाई यहाँ हुने अपराधिक गतिविधि यहाँ हुने चाहिँ विभिन्न दुर्घटनाका विषयहरू र अन्य कुराहरूमा पनि हामी चाहिँ सुधार हुन तत्पर छौँ भन्दै यस कार्यक्रममा उपस्थित हुनुभयो, यसको लागि समय दिनुभयो। विशेष गरी हाम्रो पालिकाका अध्यक्षज्यू र गायत्री सम्पूर्ण सहभागीहरूलाई यस जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक सुनवाईमा उपस्थित भई आफ्ना कुरा राख्नुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद दिँदै समय गइसकेको छ। त्यो भन्दै यो सार्वजनिक सुनवाई कार्यक्रम पनि यही समाप्त भएको घोषणा गर्छु। हस्, धन्यवाद, नमस्कार। Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोखतौल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो यता कता पाइन्छ होला
0: हाम्रै बेसीसर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
2: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर दिलीप श्रेष्ठ
3: एएस किचन हाउस बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856 74486
4: सबैजना यस्तो मजाले हाँसेका छन् यो रबिनालाई चाहिँ के भयो
5: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
0: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोपाइटर दीपक पौडेल बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665240497
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ

0: ढिलाइ दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वकर्ण नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9573-13375।
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: अनि तयो कागज के मेची वा
7: झिल्काई
6: के पर्सनल नम्बर ब्लक लै वा दिए?
7: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर भए अफिस तरी आएर ब्लक लै र खलखाई।
6: अनि बैंगरी
7: बैंगरी
6: चढ
7: चाहिँ तली लगपर्दी
6: समलपटी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई भिसा आफै न ब्याङ्क दे बिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
7: सतर्क तना ठगी तब्द क्या जोगिना
8: सिद्धार्थ ब्याङ्क क्याले जनहितरी जारी सन्देश
9: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
10: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
11: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
10: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
11: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
12: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
13: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
13: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845-13236 र 9840-58261।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665520973, मोबाइल 97463061।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Extreme energy drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसिसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856 46 244।
4: होइन हो दिदी बहिनी, हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
5: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
4: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
5: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
4: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
5: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउने छौ।
6: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
7: हेलो, मर्सङ्गदी FM 95 MHz

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिषहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
2: जय श्री राम, जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
1: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98464 95074 र 98065854।
6: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी विशेषहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। विशेषहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो, तसर्थ देशेसह नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ। विशेषहर नगरपालिका, लमजुङ।
7: ए, माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा टिकटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
8: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
9: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
10: लमजुङ कालिका फर्निचर उद्योग, बेसिसर साथ, लमजुङ।
11: आल्मुनियमका लागि बेसिसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि, लमजुङ।
10: प्रोप्राइटर रेशमलाल श्रेष्ठ, सम्पर्क फोन 0665205532, मोबाइल 9846909301, 9846074065।
12: नोट, फल सिलिङ, कारेस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
13: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुला चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए
14: अरू किन खोज्ने?

0: भनेपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर।
5: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा
4: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्।
6: जाँच हुने रोगहरू दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
5: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
4: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
5: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 9849068924, 9845086780।
4: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
5: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
7: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
8: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
8: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ कहाँ जाने होला है?
7: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसार, पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924, 9845086780।

0: Mania?
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुसी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532।
2: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: the
1: extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रो फाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
9: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
8: थप जानकारी लागि सम्पर्क 0665909999 9847769229 सेवा मोडल हस्पिटल प्राली बेसी सर स्वाद सानी

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज
1: माया त नसोचे लगाइयो अब यो निर्णय चाहिँ सोचेर गर्दैछु
2: म पनि यो बन्धनमा बस्न चाहन्न जहाँ मेरो मायाको सम्मान र कदर नै छैन

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
6: बेसीसहर नगरपालिकाको जरुरी सूचना। बेसीसहर नगरपालिकाको सहकारी ऐन 2074 दफा 52 अनुसार सहकारी संस्थाहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको 3 महिनाभित्र तपसिल बमोजिमका विवरणहरू सहितको प्रतिवेदन दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नुपर्ने बेहोरा अवगत नै छ। हालसम्म पनि कतिपय सहकारीले उक्त प्रतिवेदन पेश नगरेको हुँदा 10 दिनभित्र गत आर्थिक वर्ष 81-82 प्रतिवेदन उपलब्ध गराउनु हुन अनुरोध गरिन्छ। साथै उक्त विवरणहरू र यस आर्थिक वर्ष 82-83 मासिक, चौमासिक वित्तीय विवरण तथा वार्षिक साधारण सभा प्रतिवेदन विवरणहरू यस नगरपालिकाको कार्यालयमा उपलब्ध गराई सहकारी विभागको सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीमा समेत प्रविष्ट गर्नुहुन अनुरोध गरिन्छ।
7: बुझाउनु पर्ने कागजातहरू, कारोबारको चौमासिक र वार्षिक प्रतिवेदन तथा लेख परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम नीति तथा योजना, खुद बचत सम्बन्धी नीति तथा योजना, संचालकको नाम तथा बाँकी कार्यविधिको सूची, साधारण सभाको बैठक सम्बन्धी जानकारी, शेयर सदस्य संख्या र शेयर पूँजी, संचालक वा सदस्यले लिएको ऋण तिर्न बाँकी रहेको रकम।
6: मनोज सिंह बोरा, निमित्त प्रमुख प्रशासकीय अधिकृत, बेसीसहर नगरपालिका नगर कार्यपालिकाको कार्यालय बेसीसहर लम्सुङ।

0: Mania Extreme Energy Drink.
1: सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 चिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
5: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
6: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
5: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा म्याट, तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7 मनाङ्गी चौतारा लमजुङ।
6: सम्पर्क मोबाइल 9846019018 9846019018।
3: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
7: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
7: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि।

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
5: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
5: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
6: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
7: जय बुद्ध ज्वेलरी, बेसी सहर लम्जुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665230 वा 590370 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लम्जुङ कालिका यातायात प्राली, लम्जुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
10: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटेको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
11: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक, लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, गर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
12: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्जुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9841 23284 र 9291 80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
4: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 0665204497।

0: Mania.
1: Extreme energy drink.
2: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीशहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीशहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीशहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
3: बेसीशहर नगरपालिका, लमजुङ।
4: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
5: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
4: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
5: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार, लम्जु।
7: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएर आएको सर्वोत्तम सिमेन्ट।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई। नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने। प्रधानमन्त्री एक हप्ता भित्रै संसदमा उपस्थित हुने रासोपाको भनाई।
0: रोल्पामा हावाहुरीले ढालेको रूखले च्यापेर दुईजनाको ज्यान गयो। झापा गुल्मी लगायतका जिल्लामा क्षति। लुम्बिनी पूर्वको तराईमा आज पनि हावाहुरीको जोखिम। पश्चिम तराईमा चर्को गर्मी कायमै।
1: बजारमा क्यान्सरको औषधि नपाउँदा बिरामीको नियमित उपचारमा समस्या। औषधि व्यवस्था विभाग र आयातकर्तालाई सम्पर्क गर्न आग्रह।
2: म देशभरिका नागरिकलाई के अनुरोध गर्न चाहन्छु भने म पवन आचार्यको नम्बर र किरण सुन्दर बज्राचार्यको फोन नम्बर औषधि व्यवस्था विभागको वेबसाइटमा राखेका छ। हामीले सामाजिक सञ्जालमा पनि जताततै प्रेषित गरेका छौ।
0: सामाजिक सञ्जाल बाल बालिकाका लागि धूम्रपान जत्तिकै हानिकारक रहेको बेलायती डाक्टरको भनाई। सरकारले प्रतिबन्धबारे छलफल गर्दै।
1: र क्यानका प्रवक्ता लामालाई राखेपछि फिर्ता बोलायो। आईपीएलको फाइनल पुग्न आज राति बेंगलुरू र गुजरात खेल्दै।
3: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटीईभीटी अन्तर्गत एचए ल्याब टेक्निसियन रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
3: सिटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
4: सम्पर्क फोन नम्बर 98570-3578 98570-3540 98635-67788।
5: एयरटेल अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
4: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
4: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
4: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेपाली नागरिकको जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। काठमाडौँ र नयाँ दिल्लीमा रहेका युरोपेली संघ ईयू तथा सदस्य राष्ट्रका राजदूत र अन्य देशका राजदूतहरूसँग प्रधानमन्त्री कार्यालयमा भएको संयुक्त भेटवार्तामा उहाँले आफूहरूलाई सुम्पिएको जिम्मेवारीको पूर्ण बोध रहेको जानकारी गराउनु भएको हो। प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटमा प्रधानमन्त्री शाहले हालैको चुनावले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने बताउनुभयो। नागरिकका लागि नयाँ अवसर सृजना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको, लगानी प्रक्रियालाई सहज बनाउँदै नवप्रवर्तन र दिगो विकासप्रति प्रतिबद्ध रहेको पनि उहाँले स्पष्ट पार्नुभयो। प्रधानमन्त्री शाहले सन्तुलित एवं व्यावहारिक विदेश नीतिको निरन्तरता दिने बताउँदै सबै विकास साझेदार र मित्र राष्ट्रहरूप्रति आभार व्यक्त गर्नुभयो। साथै व्यापार लगानी हरित ऊर्जा जलवायु र पर्यटन लगायत प्रमुख क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउन नेपाल लागि परेको उहाँको भनाई छ। भेटमा राजदूतहरूले नेपालसँग सहकार्य र लगानीका लागि आफूहरू तयार रहेको जानकारी दिएका प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाह सम्भवत एक हप्तामै संसदमा उपस्थित हुने बताउनु भएको छ। आफूले प्रधानमन्त्रीको सचिवालयमा कुरा पनि गरेको भन्दै उहाँले सम्भवत एक हप्ताभित्रै प्रधानमन्त्री संसदमा आउने कुरा सभामुख मार्फत सदनलाई जानकारी गराउन चाहेको बताउनुभयो। प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाब दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस एमाले र नेकपा सहितका राजनैतिक दलहरूले प्रतिनिधि सभाको बैठक अवरूद्ध गरिरहेका छन्। आजको बैठकमा पनि प्रतिपक्षी दलले बैठकमा अवरोध जनाएपछि बैठक स्थगित गरेर सभामुख डोल प्रसाद अर्यालले दलका सचेतकहरूसँग छलफल गर्नुभएको थियो। छलफलमा रासोपाले सदनमा प्रधानमन्त्री आउने प्रतिबद्धता जनाए पनि पछि बैठकमा बोल्ने बेलामा मिति नतोकी एक हप्ताभित्र भनेको हो। विपक्षी दलले रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीको प्रतिबद्धता अनुसार रूलिङ गर्न माग गरेका छन्। एमाले बैठकमा भएको सहमति सभामुखले कार्यान्वयन नगरेको बताउनुभयो। विपक्षले भनाइराखेपछि अहिले बैठक चलिरहेको छ।
0: यसैबीच प्रतिनिधि सभाका सांसदहरूले वर्षा हावाहुरी र पहिरोका कारण विभिन्न जिल्लामा भएको क्षतिप्रति सरकारको ध्यान आकर्षण गराएका छन्। आज बसेको बैठकको आकस्मिक समयमा सांसदहरूले बागलुङमा विद्यालय र घरका छाना उडेको, गुल्मीको मालिका गाउँपालिकामा हावाहुरीबाट क्षति भएको, ताप्लेजुङ र पाँच थरमा विपज्जन्य घटना घटेको र अछामको रामा रोशनमा 200 भेडा मरेको विषय उठाउँदै पीड़ितलाई राहत तथा क्षतिपूर्ति दिन माग गरेका हुन्। बीपी राजमार्ग र मध्य पहाड़ी लोकमार्गमा बाढ़ी र पहिरोबाट सड़क अवरूद्ध भएको तथा प्युठान, रोल्पा, अर्खाँची र झापामा विद्युत आपूर्ति प्रभावित भएको प्रति पनि सांसदहरूले चिन्ता व्यक्त गरेका छन्। सांसदहरूले विपद जोखिम व्यवस्थापनमा सरकार थप गम्भीर हुनुपर्ने र पूर्व सचेतना कार्य प्रभावकारी बनाउनु पर्ने सुझाव पनि दिएका छन्।
1: रोल्पाको थवाङमा हावाहुरीले ढालेको रूखले च्याम्पिएर दुईजनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा थवाङ गाउँपालिका दुई हेलो वाङकी 60 वर्षीय रुजु झाँक्री र 50 वर्षीय मनोबोजी झाँक्री रहेका रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभयो। उहाँका अनुसार रुजुको घटनास्थलमै र मनोबोजीको उपचारका क्रममा कास्की पोखरातर्फ लैजाने क्रममा ज्यान गएको हो। उनीहरू दुवैजना हिजो बेलुकी थवाङ आधारभूत अस्पतालमा बिरामी भेट्न गएका थिए। बिरामी भेटेर घरतर्फ फर्किने क्रममा बेलुकी हावाहुरी सहितको पानी पर्दा बाटोमाथिबाट 29 रूख ढलेपछि उनीहरूलाई च्यापेको थियो।
0: यसैबीच झापामा हावाहुरी र वर्षा कारण किरा खेतीमा ठूलो क्षति पुगेको छ। बारादशी गाउँपालिका वडा नम्बर 7 32 बिघा लगायत क्षेत्रमा व्यावसायिक रूपमा लगाएको किरा खेतीमा हावाहुरीले नोक्सान पुर्याएको हो। किसानहरूका अनुसार झण्डै 60 बिघा क्षेत्रफलमा लगाएका किराका बोटहरू हावाहुरीले ढालेर नष्ट गर्दा 3 करोड़ रूपियाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ। यस्तै गुल्मीको मालिका गाउँपालिकामा गैराती चलेको हावाहुरीले सयौं घरगोट तथा संरचनामा क्षति पुर्याएको छ। मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अरियालका अनुसार 150 भन्दा बढ़ी घरमा क्षति पुगेको विवरण संकलन भइसकेको र 200 भन्दा बढ़ी हुन सक्ने अनुमान छ। यस्तै आज पनि विभिन्न क्षेत्रमा हावाहुरी चलिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार झापा, मोरङ, बारा, पर्सा, सर्लाही, धनुषा, मकवानपुर, चितवन, तनहुँ, नवलपुर, रूपन्देही लगायत जिल्लामा हावाहुरीको सम्भावना छ। महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ।
1: यसैबीच आज पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको तराई क्षेत्रमा चर्को गर्मी भएको छ। पश्चिम तराईका धेरैजसो जिल्लाको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपास पुगेको छ। आज पनि पश्चिम तराईमा पानी परेको छैन। आज दिउँसोपछि गण्डकी प्रदेशका केही ठाउँमा पानी परेको छ। यस्तै झापाको चन्द्रगढ़ीमा 1 घण्टामै 42 मिलिमिटर पानी परेको छ। पछिल्लो 24 घण्टामा गण्डकी प्रदेशदेखि पूर्वका सबैजसो ठाउँ र पश्चिम पहाड़का पनि केही ठाउँमा पानी परेको छ। तर केही दिनदेखि चर्को गर्मी सहँदै आएको पश्चिम तराईमा भने पछिल्लो 24 घण्टामा पनि पानी परेको छैन।
0: यसैबीच जलवायु परिवर्तन र विपद व्यवस्थापनलाई अलग अलग विषयका रूपमा हेर्ने विद्यमान परिपाटीले जोखिम बढ़ाएको भन्दै विज्ञहरूले नीतिगत र कार्यगत सामञ्जस्यता हुनुपर्नेमा जोड़ दिएका छन्। काठमाडौँमा आज आयोजित कार्यक्रममा जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीले जलवायु परिवर्तन, जैविक विविधतामा आएको ह्रास र प्रदूषणले विपद निम्त्याउने बताउनुभयो। तराईमा देखिएको तातो हावाको लहरको उदाहरण दिँदै उहाँले तापक्रम र यसले मानव जीवन, पशु पक्षी तथा कृषिमा पार्ने असरबारे वैज्ञानिक बुझाइको कमी रहेको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिव प्रकाश सिंह थापाले जलवायु परिवर्तनका असर अब वास्तविक जीवनको अपरिहार्यता बनेको उल्लेख गर्दै विपदको समयमा समुदाय नै पहिलो प्रतिकार्यमा उत्रिने निकाय भएकोले पालिका तहमै काम गर्न आवश्यक रहेको बताउनुभयो। सुर्खेतको सिम्ता, मुस्ताङ, हुम्ला र बाजुरामा घटेका बाढ़ी पहिरोका घटनाले विपदलाई जलवायु परिवर्तनको कोणबाट हेर्नुपर्ने आवश्यकता थप पुष्टि गरेको भन्दै कार्यक्रमले तिनै तहका सरकार, गैर सरकारी संस्था र विकास साझेदारी बीचको सहकार्य अपरिहार्य भएको निष्कर्ष निकालेको छ।
1: सरकारले विदेशमा रहेका नेपाली नागरिकका लागि कन्सुलर सेवा थप सहज, सरल र प्रविधि मैत्री बनाउने उद्देश्यले मोफा मित्र एप सञ्चालनमा ल्याएको छ। कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले एप शुभारम्भ गर्नुभएको हो। अब मोफा मित्र एप मार्फत विदेशमा रहेका नेपाली तथा उनका आफन्तले आफू रहेकै ठाउँबाट अनलाइन निवेदन दर्ता गर्न, गुनासो राख्न र सम्बन्धित नेपाली निकायसँग, नियोगसँग सहज सम्पर्क तथा समन्वय गर्न सक्नेछन्। विदेशमा रहेका नेपालीको यकिन तथ्याङ्क नहुँदा उद्धार तथा सहायतामा समस्या भएको उल्लेख गर्दै परराष्ट्र मन्त्री खनालले विभिन्न सरकारी निकाय, गन्तव्य देश र स्वयं व्यक्तिबाट प्राप्त विवरणका आधारमा तथ्याङ्क संकलन शुरू गरेको जानकारी दिनुभयो। विदेशमा रहेका नेपालीले अप्ठ्यारो अवस्थामा सरकार नजिक रहेको अनुभूति गर्न सक्नु हुन् भन्ने उद्देश्यले मोफा मित्र एप विकास गरिएको उहाँले बताउनुभयो। मन्त्री खनालले लीगल नेपाल कन्सुलर जीओभीएनपी अनलाइन प्रणाली स्थापना गरी संचालनमा ल्याएको पनि जानकारी दिनुभयो। उहाँका अनुसार अहिले यो प्रणाली सबै प्रदेश जिल्ला प्रशासन कार्यालय विदेशमा रहेका नेपाली नियोग तथा झण्डै 500 पालिकामा विस्तार भइसकेको छ। चालू आर्थिक वर्षको अन्त्यसम्ममा सबै 753 पालिकामा सेवा विस्तार गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। क्यान्सरको उपचारका लागि आवश्यक औषधि अभाव बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
6: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
4: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
6: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576114314 सम्पर्क गर्नुहुन अनुरोध छ।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
12: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई, प्रधानमन्त्री एक हप्ताभित्र संसदमा उपस्थित हुने राष्ट्रपाको भनाई, रोल्पामा हावाहुरीले ढालेको रूखले च्यापेर 2 जनाको ज्यान गयो, झापा गुल्मी लगायतका जिल्लामा पनि हावाहुरीको कारण क्षति, तराईमा चर्को गर्मी कायमै, विदेशमा रहेका नेपाली नागरिकलाई कन्सुलर सेवा थप सहज सरल र प्रविधि मैत्री बनाउन मोफा मित्र एप सञ्चालनमा लगायतका खबर प्रस्तुत गर्यो।
1: क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि अभावले देशभरका अस्पतालमा उपचार सेवा प्रभावित भएको छ। किमोथेरापीमा प्रयोग हुने जीवरक्षक औषधि कार्बोप्लाटिन र सिसप्लाटिनको अभाव बढ़ेपछि पिरामीको बिचल्ली भएको चिकित्सकले बताएका छन्। यी दुई औषधि सबैजसो प्रकारका क्यान्सरमा प्रयोग हुने अत्यावश्यक किमोथेरापी औषधि हुन्। नेपालमा यी औषधि उत्पादन हुँदैनन्, पूर्ण रूपमा विदेशबाट आयात हुन्छ। अरू आयात हुने औषधि बजारमा रहे पनि यिनीहरूको अभाव शुरू भएको लामो समय भयो। क्यान्सरको औषधि लामो समयदेखि अभाव हुनुको कारण के हो भनेर सम्झना साथी सम्झना महर्जनले नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यलाई सोध्नु भएको छ।
2: सरकारले 11 वर्ष पहिले 2072 सालमा 96 प्रकारका औषधिको मूल्य नियन्त्रण गरेका थियो। त्यो मूल्य नियन्त्रण गर्ने बेलामा कार्बोप्लाटिन र सिस्प्लाटिन लगायत 96 प्रकारका औषधिहरू थिए। तर के हुन्छ भने हामीले यी औषधिहरू भारत र बंगलादेशबाट आयात गर्ने गर्छौ। भारत र बंगलादेशबाट आयात गर्दै गर्दा त्यहाँको उत्पादकहरूले हामीलाई दिने मूल्य भन्दा हामीले यहाँ बेच्नु पर्ने मूल्य नै कम भइसक्यो। हामीले यहाँ कम मूल्यमा बेच्नुपर्छ, त्यहाँबाट हामीले बढी मूल्य खरिद गर्नुपर्ने अवस्था छ। किन भयो भन्दा भारत बंगलादेशमा हरेक वर्ष औषधिको मूल्य समायोजन हुन्छ। मूल्य समायोजन भने के हो भन्ने चासो हुन सक्छ नागरिकलाई। मूल्य अन्तर्राष्ट्रिय बजारमा औषधिको कच्चा पदार्थ लगायत विभिन्न फ्याक्टरहरू छ, डलरको एक्सचेन्ज रेटदेखि लिएर विभिन्न फ्याक्टरहरू छ, त्यसको आधारमा मूल्य घट्दा घट्नुपर्ने र बढ्दा

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर नै कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841454448।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै देशी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
10: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: नमस्कार, म वसन्ता रेडियो मर्सङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गदी .org मा साँझ 6:35 बजेको मर्सङ्गदी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: गाधीखोला करिडोरका युवाहरू आन्दोलित, सड़क स्तर उन्नतिसँगै सुखयाममा खोलामा नियमित 10% पानी छोड्नु पर्ने माग। दोर्दीमा जिल्ला प्रशासन कार्यालय लमसुङको सार्वजनिक सुनवाई। शान्ति सुरक्षा व्यवस्थापन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन स्थानीयको आग्रह। विद्यार्थीहरूलाई उद्यमशीलता विकासका लागि 15 दिने आधारभूत हाउस वायरिङ तालिम सञ्चालन। र चक्री अन्नपूर्ण पदमार्गमा एक अट्याक शुरू, 11 देशका 28 जना सहभागी।

0: निर्णय गरिएको उल्लेख छ। यसै गरी निर्माण सम्पन्न जलविद्युत कम्पनीहरूले मुख्य खोलामा 10% नियमित पानी छोड्नुपर्ने माग गरेका छन्। स्थानीय बासिन्दाले नदी तथा खोलाको प्राकृतिक अवस्था जोगाउन र वातावरणीय प्रभाव न्यूनीकरणका लागि न्यूनतम पानी बहाव सुनिश्चित गर्नुपर्ने बताएका हुन्। स्थानीयको अर्को प्रमुख माग भनेको प्रभावित क्षेत्रका बासिन्दालाई प्राथमिकतामा राखेर 10% सेयर उपलब्ध गराउनु रहेको छ। समितिले गाँधीखोला करिडोर क्षेत्रमा बसोबास गर्ने अति प्रभावित स्थानीयलाई प्राथमिकताका आधारमा सेयर बाँडफाँड गर्नुपर्ने निर्णय गरेको जनाएको छ। चपेन्द्र अधिकारीको संयोजकत्वमा गठित संघर्ष समितिले आफ्ना सम्पूर्ण निर्णय कार्यक्रम र मागहरू सम्बन्धित निकायमा बोधार्थ समेत पठाएको जनाएको छ। मंगलबार मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङलाई मागपत्र बुझाएको समितिले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सम्बन्धित वडा कार्यालय र पालिका स्थित निर्माण सम्पन्न तथा निर्माणाधीन विभिन्न 9 जलविद्युत आयोजनाहरूलाई आफ्ना माग तथा निर्णय पठाएको समिति सचिव राजु गुरूङले बताउनुभयो। जिल्ला प्रशासन कार्यालय लमजुङले दोर्दी गाउँपालिकाको नौथरमा सार्वजनिक सुनवाई गरेको छ। प्रशासन कार्यालयको सेवा प्रवाह सम्बन्धी नागरिक गुनासो तथा सुझाव सुनवाई एवं सम्बोधनका लागि सार्वजनिक सुनवाई भएको हो। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालको अध्यक्षतामा भएको सो कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमले जिल्ला प्रशासन कार्यालय लमजुङबाट हुने सेवा प्रवाह जिल्लाको शान्ति सुरक्षा व्यवस्थापनका लागि प्रशासन कार्यालयले कार्यालयको भूमिका सँगै नागरिकका अपेक्षा लगायतका विषयमा प्रस्तुतिकरण राख्नु भएको थियो। कार्यक्रममा सहायक प्रज्ञा गौतमले राख्नुभएको प्रस्तुतिकरण र सेवाग्राहीले प्रशासन कार्यालयबाट सेवा लिने क्रममा लिएका अनुभवका आधारमा गुनासो तथा सुझाव राखेका थिए। विशेष गरी जिल्ला प्रशासन कार्यालय लमजुङबाट सेवा प्रवाहमा समस्या नभएको तर जिल्लाको शान्ति सुरक्षा व्यवस्थापनका सन्दर्भमा जिल्ला प्रशासन कार्यालय लमजुङबाट अपेक्षित ध्यान नपुगेको स्थानीय नागरिकहरूको गुनासो रहेको थियो। कार्यक्रमका सहभागीहरूले जिल्लाको बजारी क्षेत्रसँगै ग्रामीण क्षेत्रमा पनि सम्भावित अपराध नियन्त्रणका लागि प्रहरी गस्ती बढ़ाउनुपर्ने, यातायात व्यवस्थापन तथा ट्राफिक चेकदार कड़ाई गर्नुपर्ने, भाड़ा परिमार्जन एवं कार्यान्वयनका लागि अनुगमन हुनुपर्ने, मदिरा लागू पदार्थ सेवन, बाल विवाह जस्ता विषयमा कड़ाईका साथ कानूनी कार्यवाही गर्नुपर्ने, विकास निर्माणका कामहरूमा अनुगमन गरिनुपर्ने, महँगी तथा कालो बजारी नियन्त्रण हुनुपर्ने लगायतका विषयमा प्रशासनको ध्यानाकर्षण गराएका थिए। कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी खनालले नागरिकको आवश्यकता र कानूनी आधारमा कुनै पनि नागरिकलाई प्रशासनिक सेवा लिन कुनै समस्या नहोस् भन्ने उद्देश्यसहित प्रशासन लागि परेको उल्लेख गर्नुभयो। कर्तव्य पालनाका सिलसिलामा कहीँ कतै कमी कमजोरी भएमा सरकार र नागरिक मिलेर समस्या समाधान गर्दै आम नागरिकलाई सहज हुने किसिमले सेवा प्रवाह गर्ने प्रज्ञा खनालको प्रतिबद्धता थियो। कार्यक्रममा दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत लगायतले सेवाग्राहीका गुनासोको सम्बोधन गर्नुभएको थियो। दोर्दी गाउँपालिका उपाध्यक्ष विश्वबहादुर खले, सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी, दोर्दी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफले, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नवराज शर्मा, दोरंगा लगायत विभिन्न वडाका वडाध्यक्षहरू, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न संघ संस्थामा आबद्ध व्यक्ति तथा सर्वसाधारणहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सामुदायिक रेडियो मर्स्याङदीको सहजीकरणमा भएको हो। लमजुङको मध्य नेपाल नगरपालिका नम्बर 4 स्थित भैरवकाली माध्यमिक विद्यालयले विद्यार्थीहरूको उद्यमशीलता विकास गर्ने उद्देश्यले सिपमूलक तालिम सञ्चालन गरेको छ। शिक्षा विकास तथा समन्वय इकाई लमजुङको सहयोगमा विद्यार्थी उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत 15 आधारभूत हाउस वायरिङ तालिम सञ्चालन भएको हो। वैशाख 29 गतेदेखि शुरू भएको तालिम जेठ 19 गतेसम्म सञ्चालन हुनेछ। विद्यार्थीहरूलाई सिपमूलक तथा व्यावहारिक शिक्षा प्रदान गर्दै स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक हरिश्चन्द्र लम्सालले बताउनुभयो। तालिममा कक्षा 8, 9 र 10 30 विद्यार्थी सहभागी छन्। सहभागी विद्यार्थीहरूलाई घरायसी विद्युत जडान, वायरिङ सम्बन्धी आधारभूत ज्ञान, सुरक्षा उपाय तथा व्यावहारिक अभ्यास गराइएको छ। यस्ता सिपमूलक तालिमले विद्यार्थीहरूलाई अध्ययनसँगै व्यावसायिक क्षमता दक्षता हासिल गर्न मदद पुग्ने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिवाकर शर्माले बताउनुभयो। तपाई अहिले सुन्दै हुनुहुन्छ मर्स्याङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, लमजुङ एजुकेशन सेन्टर र सुबारू कन्सल्टेन्सीको संयुक्त आयोजनामा लमजुङ जिल्ला स्तरीय मावि एकल छात्र छात्रा ब्याडमिन्टन प्रतियोगिता 2083
2: मावि तह कक्षा 9 देखि 12 सम्म हाल यसै परीक्षा दिएको तथा
1: कक्षा 12 को परीक्षा दिएर बसेका विद्यार्थीहरूले पनि सहभागी हुन पाउनेछन्। तर विद्यालयको सिफारिश अनिवार्य आवश्यक हुनेछ।
2: पुरस्कारहरू छात्र छात्रा दुवै तर्फ। प्रथम पुरस्कार नगद रु 6,000 मेडल र प्रमाण पत्र। द्वितीय पुरस्कार नगद रु 4,000 मेडल र प्रमाण पत्र। तृतीय पुरस्कार नगद रु 2,000 मेडल र प्रमाण पत्र।
1: कार्यक्रम हुने मिति 2083 जेठ 15 र 16 गते। स्थान बेसी सहर 8 फिटनेस कम्प्लेक्स कबाड हल। टीम दर्ता अन्तिम मिति 2083 जेठ 13 गते बेलुका 5 बजेसम्म। टीम दर्ता निशुल्क रहेको छ।
2: थप जानकारीका लागि कर्ण गुरुङ 9556602900, राजकुमार धिताल 9461052091, विनोद तामाङ 9556033366।
1: सम्पूर्ण छाला यौन कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर।
3: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा।
1: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाघले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत चाया पोतो धुबी लुतो एलर्जी कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
3: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
1: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
3: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 9849068924, 9845086780।
1: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
3: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।

0: बैंक वित्तीय संस्था वा वॉलेट मा संपर्क गर्नुहोस्। मोबाइल बैंकिंग एप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट एप बाट नेपाल पे क्यूआर मा सजिले भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर नेपालको आफ्नै क्यूआर।
1: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी विशेषर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीशहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ देशेसह नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोगचलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
2: बेसीसर नगरपालिका लम्सु
3: मर्सेङ एफएम 95 मेगाहर्ज।
4: विश्रामपछि स्वागत छ अब बाँकी समाचार। कृषि वन तथा पर्यावरण मन्त्रालयले किसानलाई क्षेत्रफलका आधारमा रासायनिक मल वितरण गर्ने भएको छ। मन्त्रालयले धान खेती गर्ने किसानलाई रासायनिक मल अभाव हुन नदिन उनीहरूको खेती गर्ने जमीनको क्षेत्रफल तथा उत्पादनको अनुपातमा मल उपलब्ध गराउन लागेको हो। झण्डै 1,45,000 मेट्रिक टन रासायनिक मल मौजात रहेको र धान खेतीलाई लक्षित 40,000 मेट्रिक टन मल छिट्टै आयात गरिने प्रक्रिया अघि बढ़ाएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठका अनुसार सड़क मार्ग भएर 4,585 मेट्रिक टन मल आउने क्रममा रहेको छ। सरकारले चालू आर्थिक वर्षमा 6,00,000 मेट्रिक टन मल ल्याउने लक्ष्य राखेको, त्यसका लागि 28,82,14,00,000 रूपियाँ विनियोजन गरेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो। विश्वकै कठिन र उच्च हिमाली माउन्टेन बाइक रेस मध्य चर्चित एक अट्याकको 18 संस्करण सोमबारदेखि सक्रिय अन्नपूर्ण पदमार्गमा शुरू भएको छ। नेपाललाई साहसिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा प्रवर्धन गर्ने उद्देश्यसहित आयोजित प्रतियोगितामा 11 देशका 28 साइकल धावक सहभागी छन्। माउन्टेन बाइकिङ वर्ल्ड वाइड लिमिटेड बेलायतको आयोजनामा भइरहेको प्रतियोगिताको व्यवस्थापन माउन्टेन बाइकिङ वर्ल्ड वाइड प्रणाली नेपालले गरेको छ। सहभागी मध्ये 21 विदेशी र 7 नेपाली खेलाड़ी छन्। भारतका 5 पुरूष खेलाड़ी सहित विभिन्न देशका प्रतिस्पर्धी सहभागी भएका छन् भने 60 वर्षमाथिका 2 विदेशी खेलाड़ीले पनि चुनौतीपूर्ण रेसमा सहभागिता जनाएका छन्। प्रतियोगितामा गत संस्करणका विजेता खुशीमान घरती मगर र धुलीखेल अस्पतालका डाक्टर विकास पराजुली पनि प्रतिस्पर्धामा छन्। नेपाल, भारत, बेलायत, जर्मनी, आयरल्याण्ड, अस्ट्रिया, ब्राजिल, स्वीडेन, इजरायल र स्पेनका खेलाड़ी सहभागी छन्। प्रतियोगिता व्यवस्थापक अजय पण्डित छेत्रीका अनुसार खेलाड़ीले करिब 250 किलोमिटर दूरी पार गर्नेछन्। लमजुङ सदरमुकाम विशेषबाट शुरू भएको रेस चामी, मनाङ, थ्रोङला हुँदै मुस्ताङको कागबेनी र कालो पानीसम्म पुगेर समापन हुनेछ। खेलाड़ीले 5,416 मीटर उचाइको थ्रोङला पास पार गर्नुपर्नेछ, जसलाई विश्वकै अग्ला हिमाली फन्जाङ मध्ये एक मानिन्छ। मे 31 पोखरामा समापन हुने प्रतियोगितामा पुरूष तथा महिलातर्फ विजेताले 75,000 रूपियाँ, उपविजेताले 50,000 र तेस्रो हुनेले 20,000 रूपियाँ नगद पुरस्कार पाउनेछन्। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 उत्पादन वृद्धि, रोजगारी सृजना, पर्यटन प्रवर्धन, पूर्वाधार विकास र सुशासनलाई केन्द्रमा राख्ने बताएको छ। आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकताका विषयलाई उल्लेख गरेको हो। आर्थिक मामिला मन्त्री जीत शेरचनले प्रदेश सभामा प्रस्तुत गरेको विनियोजन विधेयक 2083 सिद्धान्त तथा प्राथमिकतामा आत्मनिर्भर र समुन्नत प्रदेश सुखी प्रदेशवासीको लक्ष्य हासिल गर्ने गरी बजेट केन्द्रित गरिने उल्लेख छ। प्रदेश सरकारले संघीयता सुदृढ़ीकरण, जनमुखी सेवा, सामाजिक न्याय, समन्वय र साझेदारी, वातावरण मैत्री, पूर्वाधार, राजस्व सुधार तथा बजेट अनुशासनलाई आगामी बजेटका मूल आधार बनाएको छ। सेवा प्रवाहलाई प्रविधि मैत्री, पारदर्शी र नागरिक मैत्री बनाउने, एकीकृत तथा नमूना सेटेलाइट कार्यालय संचालन गर्ने तथा नागरिक सहभागिता बढ़ाउने नीति लिएको छ। आर्थिक क्षेत्र सुदृढ़ीकरण अन्तर्गत उत्पादन, उत्पादकत्व र रोजगारी बढ़ाउने, स्टार्टअप, नवप्रवर्तन र प्रविधि मैत्री कार्यक्रमलाई प्राथमिकता दिइने भनिएको छ। निजी क्षेत्रसँगको साझेदारीमा लगानी प्रवर्धन तथा सार्वजनिक निजी साझेदारी मोडेलका परियोजना अघि बढ़ाइने जनाइएको छ। राजस्व वृद्धि गर्न नयाँ स्रोतको खोजी, विद्युतीय राजस्व संकलन प्रणाली, कर चुहावट नियन्त्रण तथा आन्तरिक ऋण परिचालनका लागि कानूनी व्यवस्था गरिने अर्थमन्त्री शेरचनको भनाइ छ। कृषि क्षेत्रमा व्यवसायीकरण, यान्त्रिकरण, जलवायु मैत्री प्रविधि, कृषि एम्बुलेन्स, कृषि बीमा र न्यूनतम समर्थन मूल्यको व्यवस्था गरिने अर्थमन्त्री शेरचनले बताउनुभयो। उहाँले रैथाने बाली, कृषि स्टार्टअप र निर्यातमुखी उत्पादनलाई पनि प्राथमिकता दिइने सिद्धान्त र प्राथमिकता दिने पनि जनाएका छन्। पर्यटनतर्फ पोखरा जाउँ, प्रकृति र संस्कृतिसँग रमाऊ भन्ने अभियान संचालन गर्दै पर्यटकीय गन्तव्यको डिजिटल नक्साङ्कन, ब्रान्डिङ, पूर्वाधार विकास र प्रचार प्रसार गरिने बजेटका सिद्धान्त र प्राथमिकतामा उल्लेख छ। यस्तै एक पालिका एक गन्तव्य र आदर्श ग्राम कार्यक्रमलाई पनि निरन्तरता दिइनेछ। सरकारले औद्योगिक तथा औषधिजन्य प्रयोजनका लागि गाँजा खेतीको कानूनी व्यवस्था गर्ने घोषणा गरेको छ। साथै स्थानीय मदिरा उत्पादन तथा बिक्री वितरणलाई व्यवस्थित र नियमन गर्ने अर्थमन्त्री शेरचनले बजेटका प्राथमिकतामा पेश गर्नुभएको छ। स्वास्थ्य क्षेत्रमा मानसिक स्वास्थ्य, अटिजम भएका बालबालिकाको उपचार, उच्च हिमाली स्वास्थ्य सेवा र आयुर्वेद चिकित्साको विस्तारमा जोड़ दिएको छ। शिक्षामा ल्याब, डिजिटल शिक्षा, सिक्दै कमाउँदै कार्यक्रम तथा प्राविधिक शिक्षाको विस्तार गर्ने बताइएको छ। युवा तथा रोजगारी क्षेत्रमा उद्यमशीलता, खेलकुद, श्री विकास, रिटर्नी आप्रवास, विपुन एकीकरण तथा रोजगारी विनियम सेवा संचालन गरिनेछ। सड़क, पुल, खानेपानी, सिंचाई, विद्युतीय सवारी प्रवर्धन, राइड शेयरिङ सेवा र उज्यालो गण्डकी प्रदेश अभियानलाई पनि प्राथमिकतामा राखिएको छ। प्रदेश सरकारले आगामी बजेटलाई उत्पादनमुखी, परिणाममुखी र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने खालको बनाउने प्रतिबद्धता जनाएको छ। वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका 70 नेपाली ड्राइभरहरू काम नपाएर झण्डै 4 महिनादेखि अलपत्र परेका छन्। काठमाडौँ महानगरपालिका 4 चण्डोलमा रहेको अल शहीद ओभरसिजबाट साउदी पुगेका उनीहरू अलपत्र परेका हुन्। उक्त ओभरसिजले साउदीमा अनुभव भएका 50 जना र नेपाली लाइसेन्स भएका 150 जना चालकको माग ल्याएको थियो। कामदारसँग करारनामा पत्र साउदीको मिहन ह्युमन रिसोर्स कम्पनीको प्रतिनिधिको रूपमा यहाँ अल शहीद शाहिद ओभरसिजले गरेको थियो। साउदीको विहन ह्युमन रिसोर्स कम्पनीका हेभी ड्राइभरको रूपमा गएका करिब 70 जना नेपाली अहिले काम नपाएर अलपत्र परेका हुन्। गत फेब्रुअरीमा श्रम स्वीकृति लिएर साउदी पुगेका उनीहरूले अहिलेसम्म काम नपाएको बताएका छन्। साउदीबाट सम्पर्कमा आएका उनीहरूले न काम न त तलब पाएको भन्दै समस्या समाधानका लागि पहल गरिदिन समेत आग्रह गरेका छन्। उनीहरूलाई समूह बनाएर विभिन्न ठाउँमा राखिएको खबर प्राप्त भएको छ। साउदी तथा खाडी देशको हेभी ड्राइभर लाइसेन्स भएका केहीलाई मात्रै काममा लगाइएको छ। तर नेपाली लाइसेन्स भएका तर साउदीको हल्का सवारी लाइसेन्स लिएकालाई समेत अहिलेसम्म काममा नपठाइएको जानकारी प्राप्त भएको छ। मोर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
3: मुख्य समाचारका प्रायोजक
5: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
4: खोर्साङदी गाउँपालिका स्थित गाँधी खोला करिडोरका युवाहरू आन्दोलित, सड़क स्तर उन्नतिसँगै सुखैयाममा खोलामा नियमित 10% पानी छोड्नु पर्ने माग। दोर्दीमा जिल्ला प्रशासन कार्यालय लमजुङको सार्वजनिक सुनवाई। शान्ति सुरक्षा व्यवस्थापन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन स्थानीयको आग्रह। विद्यार्थीलाई उद्यमशीलता विकासका लागि 15 दिने आदर्भ हाउस वायरिङ तालिम संचालन र चक्रीय अन्नपूर्ण पदमार्गमा एक अटक शुरू। 11 देशका 28 जना सहभागी। साँझ 6:35 बजे मर्स्याङदी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म बसन्ता विदा हुन्छु। रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्सेङ एफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि ल अब दुलाले दुलाले सिन्दूर हाल्ने
2: ओ अस्मि हेर्न दुलैले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपराइटर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801677246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको आकर्षक ज्वेलरी सुनचाँदी पसल
8: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
9: अब धेरैजनाले खोज्ने गरेको त बेसीसहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
10: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
8: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीका लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
11: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: Bunnia. Extreme energy drink.
1: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
2: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
3: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: excuse me.
1: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
2: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
3: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
4: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
3: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: Mania.
1: Extreme energy drink.
2: स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, लमजुङ एजुकेशन सेन्टर र सुबारू कन्सल्टेन्सीको संयुक्त आयोजनामा लमजुङ जिल्ला स्तरीय मावि एकल छात्र छात्रा ब्याडमिन्टन प्रतियोगिता 2083
3: मावि तह कक्षा 9 देखि 12 सम्म हाल यसै परीक्षा दिएको तथा कक्षा 12 को परीक्षा दिएर बसेका विद्यार्थीहरूले पनि सहभागी हुन पाउनेछन्। तर विद्यालयको सिफारिश अनिवार्य आवश्यक हुनेछ।
2: पुरस्कारहरू छात्र छात्रा दुवै तर्फ। प्रथम पुरस्कार नगद रु 6,000 मेडल र प्रमाण पत्र। द्वितीय पुरस्कार नगद रु 4,000 मेडल र प्रमाण पत्र। तृतीय पुरस्कार नगद रु 2,000 मेडल र प्रमाण पत्र।
3: कार्यक्रम हुने मिति 2083 जेठ 15 र 16 गते। स्थान बेसी सहर 8 फिटनेस कम्प्लेक्स कबाड हल। टीम दर्ता अन्तिम मिति 2083 जेठ 13 गते बेलुका 5 बजेसम्म। टीम दर्ता निशुल्क रहेको छ।
2: थप जानकारीका लागि कर्ण गुरुङ 9556602900, राजकुमार धिताल 9441052091, विनोद तामाङ 9556033366।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेटार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
5: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9556046257 र 9840067787।
6: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
7: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
6: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
7: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
6: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
7: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9556046244।
8: होइन हौ दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
9: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
8: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
9: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
8: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
9: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
10: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
11: हेलो, म सङ्गीत FM 95 मेगाहर्ज

0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: बेसी सहर नगरपालिकाको जरुरी सूचना। बेसी सहर नगरपालिकाको सहकारी ऐन 2074 दफा 52 अनुसार सहकारी संस्थाहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको 3 महिनाभित्र तपसिल बमोजिमका विवरणहरू सहितको प्रतिवेदन दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नुपर्ने बेहोरा अवगत नै छ। हालसम्म पनि कतिपय सहकारीले उक्त प्रतिवेदन पेश नगरेको हुँदा 10 दिनभित्र गत आर्थिक वर्ष 81-82 प्रतिवेदन उपलब्ध गराउनु हुन अनुरोध गरिन्छ। साथै उक्त विवरणहरू र यस आर्थिक वर्ष 82-83 मासिक चौमासिक वित्तीय विवरण तथा वार्षिक साधारण सभा प्रतिवेदन विवरणहरू यस नगरपालिकाको कार्यालयमा उपलब्ध गराई सहकारी विभागको सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीमा समेत प्रविष्ट गर्नुहुन अनुरोध गरिन्छ।
5: बुझाउनु पर्ने कागजातहरू कारोबारको चौमासिक र वार्षिक प्रतिवेदन तथा लेख परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम नीति तथा योजना, खुद बचत सम्बन्धी नीति तथा योजना, संचालकको नाम तथा बाँकी कार्यविधिको सूची, साधारण सभाको बैठक सम्बन्धी जानकारी, शेयर सदस्य संख्या र शेयर पूँजी, संचालक वा सदस्यले लिएको ऋण तिर्न बाँकी रहेको रकम।
4: मनोज सिंह बोरा निमित्त प्रमुख प्रशासकीय अधिकृत बेसी सहर नगरपालिका नगर कार्यपालिकाको कार्यालय बेसी सहर लमसुङ। यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
7: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
9: हाम्रो शाखा बेसी सहर नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

बद्ध हुन आज आफ्नो बैंक वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल बैंकिंग एप वालेट कनेक्ट आईपीएस तथा इन्टरनेशनल पेमेंट एप बाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर नेपालको आफ्नै क्यूआर।

0: Bunnia. Extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665 370 वा 590 370 जानकारी गराउनुहोस्.
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ.

0: द्वारा सदनमा सभामुखको भूमिका प्रति प्रश्न, मर्यादा पालकको व्यवहारका कारण सदनभित्र तनाव, प्रतिपक्षीको विरोधले कानून निर्माणले गति लिन नसकेको सत्तापक्षको सांसदहरूको आरोप,
1: क्यासिनो सम्बन्धी कयौं कुराहरू छन्, यसलाई संसदमा मात्रै नभएर गम्भीर रूपमा समिति र उपसमिति मार्फत लगेर गहिरो अध्ययन गरियोस् भन्ने पनि म अनुरोध गर्न चाहन्छु।
0: वीरगंजका मेयर सिंह विरूद्ध पक्राउ पूर्जी जारी, 15 बुधे सहमतिपछि मधेस सरकारको राजनैतिक गाँठो फुक्यो, आजै तीन दलका नयाँ मन्त्रीहरूको शपथको तयारी,
2: बिरामी हुन्छन् मर्न थाल्छन् तुरन्त उहाँहरूले बिरामी कुखुराहरूलाई अलगै राख्छन्।
0: नेपालगंजमा फोहोर मैलाको संकट बढ़दै गएपछि फोहोर व्यवस्थापन प्रभावकारी, नेपालमा फैलिँदै बर्ड फ्लूको बिरामी, कोशीदेखि काठमाण्डौसम्म उच्च सतर्कता अपनाइएको, कुखुराहरूलाई उच्च सतर्क अपनाए कुखुराहरू नष्ट गरिएको सरकारवालाको भनाई।
2: बिरामी हुन्छन् मर्न थाल्छन् तुरन्त उहाँहरूले बिरामी कुखुराहरूलाई अलगै राख्नु पर्यो, यसरी उहाँहरूले चाहिँ आफ्नो कुखुरालाई रोग लाग्न नदिन यस्ता उपायहरू अप्नाउनु पर्छ जस्तो मलाई लाग्छ।
0: र विश्वमा शान्तिको कामना गर्दै संयुक्त राष्ट्रसंघको सक्रियता तीव्र।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: नेपालले प्राकृतिक स्रोतको उपयोगमा छिमेकी तथा अन्तर्राष्ट्रिय क्षेत्रसँग साझेदारी, पर्यटन र धार्मिक क्षेत्रको प्रवर्धनमा सहकार्य गर्दा धेरै फाइदा हुने देखिन्छ। नयाँ सरकारले यी विषयमा छिमेकी राष्ट्रहरूसँग कूटनीतिक पहल गर्नुपर्दछ। छिमेकी राष्ट्रहरूको आर्थिक प्रगतिको फाइदा लिन दुई देशका बजारको उपयोग गर्ने र नेपालमा दुवै देशबाट धार्मिक पर्यटकहरू भित्राउने नीति लिन सकिन्छ। अब खबर सुशीला श्रेष्ठबाट।
4: नेपालमा गत दुई महिना यता बर्ड फ्लूको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि सरकार, किसान र उपभोक्तामा चिन्ता बढ़ेको छ। दुई महिना अघि विशेष गरी कोशी प्रदेशका मोरङ, सुनसरी र झापा जिल्लामा शुरू भएको संक्रमण अहिले चितवन, बारा र नवलप्रासी पश्चिम हुँदै काठमाण्डु उपत्यकासम्म संक्रमण पुष्टि भएपछि सतर्कता अझ कड़ा बनाइएको छ। पशु सेवा विभागका अनुसार हालसम्म 33 पोल्ट्री फार्ममा बर्ड फ्लू पुष्टि भइसकेको छ। संक्रमण नियन्त्रणका लागि 1,30,000 भन्दा बढ़ी कुखुरा तथा पंक्षी नष्ट गरिएको छ भने लाखौं अण्डा र दाना पनि नष्ट गरिएको विभागले जनाएको छ। यसले पोल्ट्री व्यवसायमा ठूलो आर्थिक क्षति पुर्याएको छ। हिजो सार्वजनिक भएको विवरण अनुसार काठमाण्डुको गोकर्णेश्वर नगरपालिकाका 3 वडामा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। गोकर्णेश्वर नगरपालिकाले वडा नम्बर 2, 3 र 4 संक्रमण भेटिएकाले फर्ममा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नगरपालिकाले यो भाइरस मानिसमा समेत सर्न सक्ने जुनेटिक प्रकृतिको र उच्च जोखिमयुक्त भएकाले संक्रमण देखिएका क्षेत्रमा हाँस, कुखुरा, बट्टाई, लौकाट, अण्डा र दाना लगायतका वस्तुहरूलाई सुरक्षित तवरले नष्ट गरी विसर्जन गरिसकेको जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम नारायण गौलीले पंक्षी फार्महरूमा अनावश्यक व्यक्ति तथा सवारी साधनको प्रवेशमा पूर्ण रोक लगाइएको CIN बताउनुभयो।
5: भइरहेको छ होइन, गर्दा गरेको एक हप्ता हुन थाल्यो, त्यो चाहिँ देखिन थालेको होइन। त्यसो हेर्दाखेरि चाहिँ हामीले अस्ति सुरुवात निकाल्दाखेरि चाहिँ के अरे गर्दाखेरि तपाईँको चाहिँ 2 दिन अगाडि भइसकेको थियो। थप संक्रमण नहोस् भन्नको लागि हामीले चाहिँ त्यसलाई रोक्नको लागि सूचना निकालेर रोक लगाएका छौँ होइन। अहिले चाहिँ नयाँ केस चाहिँ तत्काल आएको छैन, बाँकी केसमा चाहिँ अगाडि बढिरहेका छौँ। 2, 3, 1 चाहिँ विशेष गरेर बढी देखिएको छ। त्यो गर्दाखेरि चाहिँ हामीले चाहिँ त्यो तुरन्त रेस्पोन्स गरेर हामीले त्यसलाई सूचना प्रवाह गरेको कारणले गर्दाखेरि पनि भएको छ। त्यो थप नफैलिस् भन्नको लागि चाहिँ हामीले संस्थापनाको कारणले गर्दाखेरि अलिक थप फैलिने क्रम चाहिँ अगाडि बढेको छैन।
4: नेपालमा फैलिँदै गएको बर्ड फ्लूले अहिले पशु स्वास्थ्य, जनस्वास्थ्य र अर्थतन्त्र तीनै क्षेत्रमा चुनौती थपेको छ। संक्रमण नियन्त्रणमा सरकारको सक्रियता र नागरिकको सावधानी दुवै उत्तिकै आवश्यक रहेको विज्ञहरूले बताएका छन्। सरकारले नियन्त्रणका लागि के गरिरहेको छ? CIN कुरा गर्दै पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले भन्नुभयो,
6: प्रभावकारी न भ्याक्सिन छ न अरू कुनै पनि रोग नियन्त्रणको चाहिँ भनौँ न औषधि नभएको कारणबाट चाहिँ यसलाई देखिनासाथ तत्कालै पंक्षी र पंक्षी पदार्थको नष्ट गर्नुको विकल्पै छैन होइन। जसले गर्दाखेरि हामीले चाहिँ नमुना प्राप्त हुनासाथ त्यो भनौँ न त्यसलाई परीक्षण गरेर रोग पनि देख्ने

0: त्यही तत्कालै प्रदेश सरकारको समन्वय र स्थानीय सरकारको समन्वय पश्चिमबाट शाखाको समन्वय त्यसलाई नष्ट गर्ने व्यवस्था गरेका छौँ। चाहिँ पूर्वबाट यो पूर्वमा धेरै समय लगभग नियन्त्रित अवस्थामा आएको छ र काठमाडौँ उपत्यका केही क्षेत्रमा देखिएको अवस्थाहरू छ जहाँ जैविक सुरक्षा अलिक कम हुन्छ अथवा त्यति फार्मलाई त्यति राम्रो सुरक्षामा राख्नु भएको छैन त्यसमा अलिक बढी देखिएको अवस्थाहरू छ र मैले भनिहालेँ त्यो रोग देखिन साथ तत्काल नियन्त्रणको लागि चाहिँ हामी समन्वय गरेर अगाडि बढेका छौँ।
1: बढ़दो संक्रमण नियन्त्रणका लागि किसानले गर्नुपर्ने कामबारे सीआईएनसँग कुरा गर्दै वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठले भन्नुभयो,
2: यस्तो बेलामा कुखुराहरूको अथवा कुखुराजन्य पदार्थहरूको ओसार पसारलाई रोक्नु पर्यो। नत्र एउटा फार्मबाट एउटा गाडीले दाना बोकेर जान्छ वा अण्डा बोकेर जाँदाखेरि उसले अण्डा वा कुखुरा मात्रै लाँदैन कि त्यस्तो बेलामा विषाणु पनि लिएर जान सक्छ र उसले अर्को फार्ममा त्यो विषाणुहरू सारिदिन सक्छ। अर्को भनेको दैनिक रूपमा उहाँहरूले सरसफाई तथा निसंक्रमणका कार्यहरू गरिरहनु पर्यो। अरू बेलामा भन्दा यो बेलामा बढ़ी निसंक्रमण गरिरहनु पर्यो र खोरभित्र वा बाहिर निस्किँदाखेरि उहाँहरूले चुनालाई टेकेर वा बजारमा पाइने विभिन्न व्यावसायिक रूपमा पाइने निसंक्रामक औषधिहरू स्प्रे गरेर मात्रै छिर्नु पर्यो किनभने हात र खुट्टा कुखुरासँग सम्पर्क हुने वा कुखुराको खोरसँग सम्पर्क हुने भएको हुँदाखेरि हात र खुट्टाबाट रोगहरू सर्दै सक्ने सम्भावना रहँदाखेरि यो कुरालाई उहाँहरूले बढ़ी ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ। र अर्को भनेको यस्तो बेलामा कुखुराहरू बिरामी हुन्छन् मर्न थाल्छन् तुरन्त उहाँहरूले बिरामी कुखुराहरूलाई अलग्गै राख्नु पर्यो यसरी उहाँहरूले चाहिँ आफ्नो कुखुरालाई रोग लाग्न नदिन यस्ता उपायहरू अप्नाउनुपर्छ जस्तो मलाई लाग्छ।
1: संक्रमण पुष्टि भएका क्षेत्र वरपर कुखुराको मासु र अण्डाको व्यापार समेत प्रभावित भएको छ। कतिपय ठाउँमा उपभोक्तामा डर बढ़दा माग घटेको व्यवसायीहरूले बताएका छन् तर विज्ञहरूले राम्रोसँग पकाइएको कुखुराको मासु खान सुरक्षित रहेको बताएका छन्। प्रतिनिधि सभाका विपक्षी दलका सांसदहरूले सदनमा सभामुखको भूमिकाप्रति प्रश्न उठाएका छन्। सदनलाई निष्पक्ष रूपमा सञ्चालन गर्नुपर्ने जिम्मेवारीबाट सभामुख सुकेको आरोप लगाउँदै विपक्षी दलका सांसदहरूले कार्यव्यवस्था परामर्श समितिमा भएका सहमतिहरूको कार्यान्वयन नै प्रभावकारी नभएको बताएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा नेकपा एमाले सांसद पद्मा अर्यालले सभामुखले सत्तापक्ष र विपक्षी सांसदलाई समान व्यवहार गर्न नसकेको आरोप लगाउँदै सहमतिहरूलाई इमानदारीपूर्वक कार्यान्वयन नगरेको टिप्पणी गर्नुभयो।
3: सभामुख महोदयले बिहान जुन खालको कार्यव्यवस्थाको बैठक राख्नुभयो त्यहाँ निर्णय भएका कुरालाई कार्यान्वयन गर्ने सन्दर्भमा जुन इमानदारीताका साथ प्रस्तुत हुन पर्थ्यो त्यो देखिएन। भित्र गएर एक खालको सहमति भएपछि पनि त्यो सहमतिलाई यहाँ व्यक्त गर्ने भन्दा फेरि आफ्नै शैलीमा एक ढंगले ठेलेर लैजाने खालको जुन प्रवृत्ति हामीले देख्यौं सम्माननीय सभामुख महोदयलाई म हार्दिकतापूर्वक भन्न चाहन्छु हामी सभामुख महोदय मार्फत यो संसद सञ्चालन गर्नको निम्ति सहमति र सहकारीकै आधारमा चलौं हामीले बारम्बार यो कुरा दोहोर्याइरहेछौं तर सभामुख महोदयले हाम्रो यो जे खालको भावना हो त्यो भावनालाई कुल्चेको हामीले महसुस गरेका छौं।
1: नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाहलाई संविधान भन्दा माथि नठान्न आग्रह गर्नुभएको छ। बैठकमा सांसद दुलालले संसदबाट जन्मिएको प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन्नुपर्ने धारणा राख्नुभयो।
4: प्रतिनिधि सभा नियमावलीको धारा नियम 38 एकको सुविधा लिने सरकारले त्यो अधिकारको प्रयोग गर्ने सरकारले सोही प्रतिनिधि सभा नियमावली 56 कर्तव्य चाहिँ पूरा गर्नुपर्छ कि पर्दैन यो संसदमा यो जवाब हामीले खोज्नु जायज हो कि नाजायज हो। यो संसदीय व्यवस्थामा अथवा प्रजातन्त्र लोकतन्त्र डेमोक्रेसीमा बहुमत भन्ने कुरा वास्तविक बहुमत पनि होइन। भलै अहिले सत्तारूढ़ दल बहुमतमा छ त्यो हामीले स्वीकार गरेका छौं तर सँगसँगै आधा जनसंख्याको आधा नागरिकको प्रतिनिधित्व गर्ने प्रतिनिधि प्रतिपक्षको बेन्चमा पनि हुनुपर्छ भन्ने कुराको हेक्का यो संसदले राख्नुपर्छ।
1: सदनभित्रको तनावबीच नेपाली कांग्रेसले आफ्ना सांसद गीता कुमारी सेङदाङलाई बैठक कक्षबाट बाहिर निकालिएको घटनाप्रति आपत्ति जनाएको छ। कांग्रेस सचेतक निष्कल राईले फोटो खिचेको विषयलाई आधार बनाएर सभामुखको स्पष्ट आदेश बिना मर्यादा पालकले सांसदलाई बाहिर निकालेको दावी गर्दै तत्काल जवाफ माग गर्नुभयो।
5: हाम्रो पार्टीको सांसद गीता सेङदाङलाई फोटो खिचेको न्यूमा मर्यादा पालकज्यूहरूले यस अघिको बैठकबाट बाहिर निकालेका छन्। सभामुखले सांसदलाई पहिलो सचेत गराउने हो। हाम्रो नियमावलीको नियम 30 त्यही भन्छ सभामुख महोदय यदि सचेत गराउँदा नियम नमानेमा नियम 31 अनुसार आदेश गर्ने हो तर सभामुखको आदेश बेगर नै हाम्रो पार्टीको सांसदलाई तीनजना मर्यादा पालकले घेरेर बाहिर निकालेको छ। नियमावलीमा फोटो खिच्न र भिडियो खिच्न पाइँदैन भन्ने व्यवस्थाबारे जानकारी छ तर सभामुखको आदेश बेगर गरिएको गतिविधि यो सदनमा सही हुँदैन सभामुख महोदय।
1: पछिल्लो समय विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री र सभामुखको भूमिकामाथि प्रश्न उठाइरहँदा संसद समेत प्रभावित बनिरहेको छ। यसले संसदको मुख्य काम कानून निर्माणले नै गति लिन नसकेको भन्दै सत्तापक्षका सांसदहरूले असन्तुष्टि जनाएका छन्। आजको बैठकमा बोल्दै सांसद जगदीश खरेलले भन्नुभयो,
6: सम्माननीय सभामुख महोदय, मलाई आज गहिरोसँग महसुस भयो, त्यो के भने आठवटा अध्यादेश सरकारले किन ल्याउनु पर्यो भनेर आज महसुस भइरहेको छ। मलाई किन ल्याउनु पर्यो भनेर महसुस भइरहेको छ सभामुख महोदय। संसद यसै गरी चलेर विगत 10 वर्षदेखि हामीले 72 सालमा बनेको संविधानपछि जति ऐन र कानूनहरू संसदले बनाउनु पर्थ्यो त्यो कानून किन बन्न सकेन भनेर यो तमासाले देखाइरहेको छ। त्यसकारणले संसदीय तमासा जुन रूपमा हामीले देखाइरहेका छौं सधैँ सकारात्मक मात्रै हुँदैन। जनताका सवालमा कानून निर्माण गर्ने सवालमा सत्ता पक्ष र प्रतिपक्ष विपक्षी दलहरू त्यही रूपमा जवाफदेही र जिम्मेवार बन्नुपर्छ भनेर म विपक्षी दलका मान्य सांसदहरूलाई हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु। आज यहाँहरूलाई म स्मरण गराउन चाहन्छु, आधा शताब्दी भएछ पर्यटन सम्बन्धी ऐन नबनेको, 48 वर्ष भएछ, 48 वर्षदेखि बन्न नसकेको ऐन हामी बनाउने प्रक्रियामा अगाडि बढ़िराख्दाखेरि तपाईँ एउटा प्रधानमन्त्री उपस्थित हुने या नहुने कुराले आधा शताब्दीदेखि बन्न नसकेको तपाईँको यो ऐन बनाउने प्रक्रियालाई तपाईँले हलो हल्काउन मिल्छ? मिल्दैन, मिल्दैन सम्माननीय सभामुख महोदय। त्यसैले म यहाँहरूलाई आग्रह गर्न चाहन्छु, संसद विपक्षीहरूले अवरोध गर्ने थलो त हो तर संसद कानून बनाउने थलो पनि हो, संसद कानून बनाउने थलो पनि हो, यो स्मरण गराउन चाहन्छु। र हामी 48 वर्षदेखि बन्न नसकिरहेको यो कानून बनाउनको लागि, ऐन बनाउनको लागि विधेयकमाथिको छलफलमा छौं र पर्यटनसँग सम्बन्धित यो विधेयकलाई अगाडि बढाउने सन्दर्भमा म विपक्षी दलहरूलाई सहयोग गर्नको लागि अनुरोध गर्दछु।
1: यसैबीच सत्तारूढ़ दल रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाहले एक हप्ताभित्र संसदलाई सम्बोधन गर्ने बताउनु भएको छ। प्रतिनिधि सभामा विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा कहिले सम्बोधन गर्ने भन्दै विषय उठाएपछि सभामुख डोल प्रसाद अर्यालले बुर्लाकोटीलाई बोल्ने समय दिनुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले छिमेकी विकास साझेदार तथा मित्र राष्ट्रहरूसँगको सम्बन्ध पारस्परिक सम्मान सार्वभौम समानता र साझा समृद्धिको सिद्धान्तका आधारमा अघि बढ़िरहेको बताउनु भएको छ। काठमाण्डु र नयाँ दिल्ली स्थित युरोपेली संघ सदस्य राष्ट्रका राजदूत तथा कूटनीतिक नियोग प्रमुखसँग आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको संयुक्त भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यवहारिक परराष्ट्र नीतिलाई पुनः दोहोर्याउनु भएको हो। प्रधानमन्त्री शाहले नेपालको विकास प्रयासमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सहकार्य अझ सुदृढ़ हुने विश्वास व्यक्त गर्नुभयो। यसैबीच यूका प्रतिनिधिले नेपालको विकासका विषयमा आफूहरू गम्भीर रहेको बताएका छन्। विभिन्न देशका राजदूतहरूले जेएनजी आन्दोलनपछि देखिएको राजनीतिक परिवर्तन नेपालको विकासमा यू सँगै सहकार्यका लागि प्रतिबद्ध रहेको विभिन्न देशका राजदूतहरूले उल्लेख गरेका थिए। साझा खबरमा अब खेल खबर। नेपालकी युवा टेनिस टेबल टेनिस खेलाड़ी योङ्गी पौडेलले दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो स्थान हासिल गर्नुभएको छ। दक्षिण कोरियाको इन्चोनमा जेठ 2 गतेदेखि आजसम्म आयोजना गरिएको प्रतियोगितामा अन्तर्राष्ट्रिय प्रशिक्षण शिविर अन्तर्गतको प्रतियोगितामा पौडेलले 19 वर्ष मुनिको विधामा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थान हात पार्नु भएको हो।
2: सुशीला श्रेष्ठ। प्लास्टिक जन्य फोहोरका कारण पछिल्ला वर्षहरूमा समस्या बढ़दै गएपछि सचेतना अभियान
7: नकुहिने चीजहरूलाई त्यसरी गर्नु भएको छ। कुहिने चीजहरू चाहिँ आफ्नै मल खादाहरूमा राख्ने होइन, मलको पछि मलको प्रयोग गर्ने पनि गरिराख्नु भएको छ।
2: बाँकेको राप्ती सोनारीमा सरसफाई अभियान रिपोर्टसँगै सम्वाद श्रृंखला हेलो मौसम पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
9: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
10: रामे दाईको कुरा त ठिकै हो,
9: तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
10: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
11: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
12: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
11: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
12: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
9: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
13: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
9: एकीकृत पर्वतीय विकास केन्द्र इस्ट मोड, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
15: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। दोस्रो विश्वयुद्धले गरेको व्यापक जन नरसंहार र जनधनको क्षतिले सिकाएको पाठको नतिजा स्वरूप 79 वर्ष अघि स्थापना भएको विश्व संस्था संयुक्त राष्ट्र संघले अहिले विश्वमा फैलिएको अशान्तिमा काम नगरेको भनेर आलोचना भइरहेको अवस्थामा अधिकारीहरूले भने अब विभिन्न देशमा भइरहेको युद्ध र अशान्ति रोक्नको लागि पहल गर्ने बताएका छन्। मेलमिलाप र एकताको माध्यमबाट विश्वमा भातृत्व सन्तुलित राख्नको लागि भूमिका खेल्ने बताएका हुन्। नेपालमा प्लास्टिक जन्य फोहोरको अवस्था पछिल्ला वर्षहरूमा तीव्र रूपमा जटिल बन्दै गएको छ। यसले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पारेको छ। बाँकेको राप्ती सुनारी गाउँपालिकामा मात्र पछिल्लो 4 वर्षमा 50 भन्दा बढ़ीलाई फोहोरकै कारण क्यान्सर देखिएको छ। यही चिन्ताका बीच वड़ा नम्बर 6 भने सरसफाई तथा प्लास्टिक जन्य फोहोर न्यूनीकरण अभियान शुरू भएको छ।
16: नेपालमा पछिल्लो समय प्लास्टिक जन्य फोहोर बढ्दै जाँदा वातावरण मात्र होइन मानव स्वास्थ्यमा समेत प्रत्यक्ष असर देखा परेको छ। यसको असर न्यूनीकरणका लागि बाँकेको राप्ती सुनारी गाउँपालिका 6 औपचारिक कार्यक्रम मार्फत अभियान शुरू गरेको छ। अभियानपछि स्थानीयहरू उत्साहित देखिएका छन्।
17: सरसफाई अभियानले गर्दा हाम्रो घर वरिपरि हरेक ठाउँहरू सरसफाई पनि हुन पाइयो भनेर खुसी सुन्यौं।
18: अब यो जुन अभियान शुरू गरिसकेपछि हाम्रो बस्तीमा, टोल टोलमा, घर घरमा होइन हामीले पनि पर्सनल घरमा, कोठामा पनि डस्टबिनहरू राख्ने, डस्टबिन नहुँदाखेरि हामीले चाहिँ दप्तीहरूको पनि रूमहरूमा प्रयोग गर्ने भन्ने अभियान वडा पालिकाले गरेको एकदम धेरै खुसी लागेको छ।
16: नयाँ सृजनशील सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष गंगा चन्दले घर परिवारबाटै सरसफाईको अभ्यास शुरू गर्नुपर्ने बताउनुभयो। गाउँपालिकाभित्र रहेका 70 सहकारीलाई समेत अभियानमा जोडेर सचेतना फैलाइने उहाँको प्रतिबद्धता छ।
18: सहकारी मार्फत हामीले एउटा मात्रै राप्ती सुनारीमा एउटा मात्रै सहकारी 70-75 सहकारीहरू छ। यसको यहाँ सिकेका कुराहरू हामी अन्य दिदीबहिनीहरूसँग पनि छलफल गरेर अन्य वडामा पनि 15 अभियानहरू गरेर सरसफाई राख्नेछौँ र हामी रोगबाट मुक्त हुनेछौँ।
16: स्थानीयहरूले अभियानलाई दिगो बनाउन विशेष गरी नकुहिने फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन्। टोल विकास समिति कमैया डाँडाकी कोषाध्यक्ष लक्ष्मी कुमारी कुमालले गुटका, सुर्ती खाएर जथाभावी फोहोर फाल्ने प्रवृत्ति रोक्न चोक चोकमा सचेतनामूलक बोर्ड राख्न सुझाव दिनुभएको छ।
17: हाम्रो चोक चोकमा हामीले बोर्ड अभियान राखिदियो भने त्यो बोर्डमा यस ठाउँमा फोहोर फाल्दा यो जरिमान छ भनेर त्यो बोर्ड हजुरहरूले हामीलाई उपलब्ध गराइदिनु भएकोमा त्यस ठाउँमा फाल्नलाई पनि अलिकति मान्छेहरू हितकचा जस्तै लाग्छ नि। अलिकति यस ठाउँमा त फाल्नु हुँदैन भनेर अलिकति अनुभव हुन्छ। त्यस्तो पनि भइदिएको भए त्यो अझै राम्रो हुन्थ्यो भन्ने चाह छ।
16: अभियान अन्तर्गत विद्यालय समुदाय वन उपभोक्ता समिति सहकारी महिला स्वास्थ्य स्वयंसेविका लगायत महिला स्वास्थ्य स्वयंसेविका मार्फत सरसफाई बारे जनचेतना फैलाउने डस्टबिन वितरण गर्ने तथा फोहोर वर्गीकरण बारे प्रशिक्षण दिने काम भइरहेको छ। महनपुरकी महिला स्वास्थ्य स्वयंसेविका लक्ष्मी घरती थापाका अनुसार अहिले कुइने फोहोरबाट मल बनाउने र नकुइने फोहोर छुट्याएर व्यवस्थापन गर्ने अभ्यास शुरू गरिएको छ।
7: हामीले चाहिँ डस्टबिनमा जम्मा गर्ने त्यसपछि त्यही डस्टबिन नै जलाउने नकुइने चिजहरूलाई त्यसरी गर्नु भएको छ। कुइने चिजहरू चाहिँ आफ्नै मल खाताहरूमा राख्ने होइन मलको पछि मलको प्रयोग गर्ने पनि गरिरहनु भएको छ।
16: फतेपुर गाविस हुँदा खुला दिशामुक्त क्षेत्रमा पहिलो बनेको स्मरण गर्दै सिद्धेश्वर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अस्माली पुनमगरले अहिले पनि सरसफाईमा उदाहरणीय बन्नुपर्ने बताउनु भएको छ।
19: सायद प्लास्टिक व्यवस्थापन पनि महिला दिदी बहिनीहरूले नै गर्नुपर्छ किनभने हामी घरैसी काममा बॉडी केन्द्रित हामी नै हुन्छौं।
16: राप्ती सुनारी गाउँपालिकामा पछिल्लो चार वर्षमा 66 जना क्यान्सर मृगौला पीड़ित लगायतका दीर्घ रोगीलाई सिफारिश गरिएको छ। यस तथ्याङ्कले स्थानीयलाई थप चिन्तित बनाएको बताउँदै वडा नम्बर 6 वडाध्यक्ष लवराज खरेलले प्लास्टिक जन्य फोहोर न्यूनीकरणमा सबैको सहभागिता आवश्यक रहेको बताउनु भएको छ।
20: प्लास्टिकको फोहोरको स्रोत मैले भने हामीले घरबाट व्यवस्थापन गर्न सक्यौँ भने प्लास्टिक बाहिर छैन। फतेपुर गाविसमा एकजनालाई एक नम्बरमा कसैलाई क्यान्सर भयो भने पूरा फतेपुर डरले थरथर कान्थ्यो। आज घर पछि टोल पछि क्यान्सरको बिरामी बढ़िरहेको छ। त्यहाँ हामीलाई कसैले बाहिरको मान्छेले हामीलाई क्यान्सर लगाइदिएको होइन। तपाईँ हाम्रो आनी बानी, तपाईँ हाम्रो जुन बानी हामीले परिवर्तन गर्यौं त्यो बानीले आज क्यान्सर पीड़ित भइरहेका छौं। फलानुलाई छ, फलानुलाई क्यान्सर छ भन्दा भन्दै कुन दिन हामीलाई क्यान्सर लाग्छ त्यो थाहा छैन।
16: अभियानलाई सफल बनाउन स्थानीयहरूले हस्ताक्षर गरेर प्रतिबद्धता समेत जनाएका छन्। निशु जोशी, सीआईएन, कृष्ण सारेफएम, नेपालगंज, बाँके।
15: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मौसम र माटो हेरेर खेतीपाती लगाएमा फाइदा लिन सकिने
21: आईटीको सेक्टरमा मौसम मात्रै होइन उस्तै भएर सूचनै पनि त्यहाँ बाहिर नआउने अवस्था पनि छन्।
15: संवाद श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
22: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
23: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
15: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब साप्ताहिक श्रृंखला हेलो मौसम। आजको श्रृंखलामा मौसम र माटो हेरेर खेतीपाती लगाएमा फाइदा लिन सकिने अनुभव बोक्नुभएका किसान कमल घिमिरेसँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
21: सुन्तला पनि हुन्छ, पहिल्यैदेखि एक दुई बोट कागती हुन्छ, दुई चार बोट मौसम लगाएको हुनुहुन्छ, केराको रुखहरू हुन्छ होइन, कहीँ चाहिँ कफी पनि हुन्छ, पहिल्यैदेखि लगाउनु भएको एक दुई बोट चाहिँ कसैले धेर लगाउनु भएको हुन्छ हाम्रो बुवाहरूले बुवा पुस्ताहरूले, अनि त्यति बेला चाहिँ त्यहाँ सबैभन्दा राम्रो के भइरहेछ भनेर पनि हामी त्यसबाट पनि अध्ययन गर्न सकिन्छ। पालिका स्तरमा पनि थुप्रै प्राविधिकहरू हुनुहुन्छ होइन, स्थानीय सरकार छ त्यहाँ चाहिँ थुप्रै प्राविधिकहरू राख्नु भएको छ, उहाँहरूलाई लिएर गएर हामीले त्यो माटो अनुसार पनि हामीले यहाँ सबैभन्दा सुइटेबल हुने खेती के हो त भनेर माटो परीक्षण पनि गर्न सकिन्छ। सबैभन्दा वैज्ञानिक कुरा त्यो भयो। पैसा भन्ने कुरा कृषिमा के छ भन्नुहुन्छ भने कृषिमा चाहिने भनेको धैर्यता हो, धैर्यता नै पैसा हो,
24: कुर्न सक्नु पर्यो,
21: कुर्न सक्नु पर्यो। बिहान काम गरेर मलाई साँझ पैसा चाहियो भन्यो भने त्यो चाहिँ सम्भव छैन होइन। नत्र भने तपाईँको कृषिमा चाहिँ कसरी केरा खेती नै गर्नुभयो, एउटा केराको बोटला तपाईँ कति पर्यो, उसलाई 85 रुपियाँ परेछ अरे एउटा केराको बोटला, एक्जाम्पल दिएँ मैले। अब तपाईँको 100 बोटला आयो भने तपाईँ कति पर्यो, 5000 त पर्यो, त्यो 5000 लगानीलाई त हामीले त्यसो लगानी त देख्नु भएन नि त। अरू क्षेत्रमा हेर्नुभयो भने एउटा कफी सप खोल्दा कति पैसा लगानी हुन्छ, सामान्य कफी सप खोल्दा कति लगानी हुन्छ, एउटा सैलुन खोल्दा कति लगानी हुन्छ होइन। त्यसको तुलनामा चाहिँ कृषिमा चाहिँ त्यति धेरै पैसा चाहिँ खर्च गर्नु पर्दैन, तर त्यहाँ चाहिँ धैर्यता हुनु पर्यो, अनि निरन्तरता हुनु पर्यो.
0: हाम्रो अघिल्लो पुस्ता अथवा बुवा बाजे अथवा आमा होइन हजुरआमाहरूलाई कुरा सुन्दाखेरि चाहिँ अलि भिरालो धेरै भयो अथवा चिस्यान धेरै भयो खडिरपन धेरै भयो भन्ने बारेमा त्यो परम्परागत ज्ञान र सिप हाम्रो अघिल्लो पुस्ताले अलि बढी हासिल गर्यो र कहाँ कस्तो खेती लगाउने के लगायो भने चाहिँ आमदानी हुन्छ भन्ने कुरा अलि बढी त्यो गरेको आधारमा थाहा हुने स्थिति थियो भने अहिले पनि गाउँघरमा त्यही हाम्रो अनुभवकै आधारमा चल्छ कि अलिक वैज्ञानिक अथवा अब विज्ञ बोलाउने माटो परीक्षणको कुरा पनि आइसक्यो सिंचाइ कति चाहिन्छ कति आमदानी होला के फल्ला भन्ने कुरा त्यो मिश्रित रूपमा अगाडि बढिरहेका पाउनुहुन्छ.
21: 40 वर्ष जति पहिला जति पनि नेपालीहरू हुनुहुन्थ्यो उहाँहरूलाई अन्नकै आवश्यकता थियो. उहाँहरूले अन्न उत्पादन गर्न सक्नुभयो भने आफ्नो सन्तानको पेट भर्न सक्नुभयो. त्यति बेला सुन्तला उत्पादन गर्दा त्यसको कुनै अर्थ थिएन. तर 50-60 वर्षको अगाडि कुरा गर्नुहुन्छ भने अहिले जस्तो टमाटर कति खान्छ कति बिक्री हुन्छ अहिले अकबरे खोर्सानी कुरा छ त अकबरे खोर्सानी अहिले देश नभएर विदेशसम्म गइरहेछ. पहिला र अहिले फरक के छ भने पहिला जस्तो छुकै ठाउँ भए पनि तपाईँको जौ छर्ने कि गहुँ छर्ने कि होइन मकै छर्ने कि कोदो छर्ने कि पहाड़ी एरियामा त्यही थियो
0: अनुभवको आधारमा
21: त्यो त्यति बेला आवश्यकता पनि त्यही
0: आकाश हेरेर पनि आज पानी पर्छ कि पर्दैन भने त्यस्तो खालको स्थिति थियो.
21: अनि अब अहिले हामीलाई सजिलो के छ भन्दा एउटा अब मोबाइलमा हामीले गएर सजिलैसँग माथि बादल लगाएको देखे मात्रै भएन. जस्तो बुवाले अहिले पनि घरमा ला बादल लगाएको छ आज पानी पर्छ कि भन्नुहुन्छ नि त तर हामीले एप्समा हेर्दा त्यहाँ पानीको पनि सम्भावना छैन. होइन कहिले कहीँ टन्टलापुर घाम लागिरहेको हुन्छ अनि भोलि यति बजेदेखि राति यति बजेदेखि पानी भनेर देखाएको हुन्छ होइन. यसले गर्दा चाहिँ हामीलाई चाहिँ बुवाहरूको त पालामाभन्दा हामीलाई धेरै सजिलो छ अहिले
0: प्रविधिको कारणले.
21: तर के छ भन्दा बुवाहरूको पालामा जस्तो भए पनि अन्नै उत्पादन गर्न पर्थ्यो र त्यो खेती अहिले तपाईँको एडभान्स हुँदै हुँदै हुँदै गएर अहिले चाहिँ तपाईँले अन्न बाहिरबाट ल्याएर खान पाउनुभयो अरूले उत्पादन गरे हैन त अन्न त र तपाईँले फलफुल उत्पादन गरेर बेच्न पाउनुभयो हरेक तरकारी उत्पादन गरेर बेच्न पाउनुभयो हरेक कुरा त्यहाँ जे हुन्छ अहिले तपाईँको त्यो अमरिसो भन्नेहरूलाई थाहा छैन. अमरिसोको त्यो असारमा अमरिसोको बोट मात्र राम्रो पुरै तपाईँको जंगलभरि अथवा खरबारीभरि अमरिसो छ भने त्यो अमरिसाको बेर्न बेचेर मात्रै पनि तपाईँले चाहिँ राम्रो तरिकाले त्यो केटाकेटी पाल्ने मात्रै होइन तपाईँले 2-4 पैसा कमाउनै सक्नुहुन्छ.
0: त्यो हुनुको कारण हामीले खेती प्रणालीमा अथवा यो मौसममा सिंचाईमा प्रविधिको प्रयोग गरेर हो कि अथवा नयाँ नयाँ खालको बिउ बिर्नाको विकास भएर त्यो बारेको अध्ययन अनुसन्धान भएर हो.
21: एउटा चाहिँ तपाईँको बिउ के भयो भने मैले पहिले भनिसकेँ पहिला जो कुरा बिग्दैन थियो अहिले त्यो कुरा बिग्छ. पहिला अमरिसा तपाईँको अमरिसाको जंगलै भए पनि तपाईँ त्यहाँ बेर्न बिग्छ यस्तो गर्छ भने तपाईँ पनि सानो थाहै थिएन मलाई पनि थाहा थिएन किन बिग्दै बिग्दैन थियो. अनि अहिले चाहिँ तपाईँको त्यो अमरिसो खोजी खोजी आउनुहुन्छ अनि त्यो कुचोको लागि फेरि माथिको फुल लिन आउनुहुन्छ होइन आउनुहुन्छ नि त. अहिले त उत्पादन गरेर घर राख्ने भने बेच्न जान पनि पर्दैन घरै घरै आउनुहुन्छ बजारले गर्दाखेरि बजारमा के डिमान्ड छ त भन्ने कुरा.
0: जति पनि स्थानीय सरकार अथवा प्रदेश सरकार संघीय सरकार र प्राविधिक रूपमा जुन खालको पहुँच किसानमा बढ़िरहेका छ वातावरणको स्थिति अथवा मौसम बिउ बेर्नामा राम्रै सहयोग पुगिरहेको छ किसानलाई अथवा केही अझै पनि त्यस्तो अभाव
21: हजुरले रिपोर्टै मैले हजुरलाई अनुरोध गरे बनाउनलाई जुन पालिकाले जुन स्थानीय तहले कृषि क्षेत्रमा तपाईँको चाहिँ दिल खुलेर त्यस लगानी गरेको छ र दिल खोलेर कृषकहरूलाई प्रेरणा दिइरहेको छ कि तपाईँले यो गर्नुहोस् हामी सहयोग गर्छौं सबैभन्दा बढी तपाईँको आमदानी भनेको त्यो पालिकाको कृषि क्षेत्रमा लगानी गरेको पालिका सफल पनि छ र त्यहाँ सबैभन्दा धेरै मान्छेहरू रोजगारीमा आबद्ध पनि छन्.
15: नेपालमा गत 2 महिना यता बर्ड फ्लूको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि सरकार किसान र उपभोक्तामा चिन्ता बढ़ेको छ. सांसदहरूले सदनमा सभामुखको भूमिकामा प्रश्न उठाएका छन्. सत्तारूढ़ दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाहले एक हप्ताभित्र संसदलाई सम्बोधन गर्ने बताउनु भएको छ. मध्य प्रदेशमा लामो समयदेखि देखिँदै आएको सत्ता गठबन्धनभित्रको तनाव 15 बुधे सहमतिसँगै टुंगिएको छ. वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह विरूद्ध पक्राउ पूर्जी जारी भएको छ र नेपालकी युवा टेबल टेनिस खेलाड़ी योंगी पौडेलले दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो स्थान हासिल गर्नुभएको छ. अवस्था आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी रवि दितालाई धन्यवाद. भोलि जेठ 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

नमस्कार, कृषि विकास कार्यालय लमजुङको सहकार्यमा सामुदायिक रेडियो मर्सेङ्गदी 95 मेगाहर्जको प्रस्तुति कार्यक्रम कृषिका कुरा लिएर म लक्ष्मी घले उपस्थित भइसकेको छु। कार्यक्रम कृषिका कुरा दोस्रो भागमा यहाँलाई स्वागत छ। यो कार्यक्रम तपाईँले एफएम ब्याण्डको 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गदी .org, हाम्रो पात्रो र रेडियो मर्सेङ्गदीको फेसबुक पेजबाट पनि प्रत्यक्ष सुन्न सक्नुहुनेछ। हरेक मंगलबार बिहान 7 बजे कृषि सम्बन्धी किसानहरूले जान्नै पर्ने विषय लिएर विभिन्न विषय लिएर हामी आएका छौं। आशा छ यो कार्यक्रमले तपाईंलाई कृषि उत्पादन वृद्धि गर्न र उत्पादनका क्रममा तपाईंलाई परेका प्राविधिक समस्या समाधानका लागि पनि विशेष सहायता पुग्नेछ। यो कार्यक्रम बिल्कुल कृषक केन्द्रित कार्यक्रम हो। हामी यो कार्यक्रममा मौसम अनुसारको कृषि जानकारी राख्नेछौ। कृषकहरूका विभिन्न समस्याहरूलाई सम्बन्धित व्यक्तिसम्म पुर्याउने, कुनै पनि जिज्ञासा वा प्राविधिक सल्लाहका लागि कृषि विज्ञको परामर्श पनि यो कार्यक्रममा राख्नेछौ। मौसम अनुसारका खेती प्रणाली बारे जानकारी दिनु यो कार्यक्रमको मुख्य विषय हो। कार्यक्रम अन्तर्गत अघिल्लो हप्ता हामीले मकै खेतीका बारेमा जानकारी राखेका थियौं। मकै खेती गर्दा ध्यान दिनुपर्ने कुराहरू, बिउ छनौटदेखि रोग किरा व्यवस्थापनका विषयमा तपाईंले धेरै जानकारी पाउनुभयो भन्ने हामीले विश्वास गरेका छौं। आजको कार्यक्रममा भने हामीले बिल्कुलै नयाँ विषय लिएर आएका छौं। आज हामी तपाईंलाई प्रांगणिक खेतीका विषयमा महत्वपूर्ण जानकारी राख्नेछौं। प्रांगणिक खेतीको परिचय। प्रांगणिक खेती भन्नाले रासायनिक मलखाद र विषादी प्रयोग नगरी गरिने खेती बुझिन्छ भने प्रांगणिक कृषि एउटा समग्र उत्पादन प्रणाली हो, जसमा कृषि वातावरण तथा मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने मल बिउ, विषादी सामग्री, विधि तथा व्यवहारको प्रयोग नगरिकन स्वस्थ, सभ्य र स्वच्छ तरिकाले कृषि उत्पादन अभ्यास गरिन्छ। विशेष गरी प्रांगणिक खेतीबाट कृत्रिम तरिकाबाट बनाइएका रासायनिक मलखाद, विषादी, कीटनाशक, रोगनाशक विरोधका वृद्धि नियन्त्रक रसायनहरू, हर्मोन, एन्टिबायोटिक्स, जैविक परिवर्तन गरी बनाइएका जीवहरू, रात्री मल आदिको प्रयोग गर्न निषेध गरिएको हुन्छ। यस प्रविधिले प्रति इकाई जग्गामा बढ़ी उत्पादन गर्ने भन्दा दिगो कृषि उत्पादनमा जोड़ दिन्छ। साथै प्रांगणिक खेतीले कम्पोस्ट वनको बढ़ी प्रयोग, प्राकृतिक रोग व्यवस्थापन, बाली विविधीकरण, वातावरणीय प्रदूषण न्यूनीकरण, स्थानीय स्रोतको सदुपयोग आदि पक्षलाई बढ़ी जोड़ दिएको हुन्छ। यसको नारा स्वस्थ माटो उत्पादन, स्वस्थ बिरूवा, पोषणयुक्त खाना, स्वस्थ जीवन रहेको छ। बढ़दो जनसंख्या वृद्धिको साथसाथै बढ़ेको खाद्य सामग्रीको मागले गर्दा रासायनिक विषादी मल र अन्य विभिन्न रसायनहरूको व्यापक प्रयोग गरी कृषि उत्पादन र उत्पादकत्व बढ़ाउने होड विश्वभरि नै चलिरहेको छ। रासायनिक मलको प्रयोगले उत्पादनमा टेवा त पुग्यो नै, तर यसको जथाभावी प्रयोग हुँदा वातावरण तथा मानव स्वास्थ्यमा धेरै हानिकारक असरहरू देखा पर्दै आएका छन्। विक्रम सम्म 2023 सालमा पहिलो पटक नेपाल भित्रिएको रासायनिक मल र योसँगै अत्याधिक मात्रामा प्रयोग गरिएका घातक विषादीले गर्दा माटोको उर्वर शक्ति समेत घटिरहेको छ। निरन्तर रूपमा अव्यवस्थित तरिकाले रासायनिक मलको प्रयोग हुँदा माटोको अम्लीयपन बढ़ने, कड़ा हुने, माटोको पानी अवशोषण गर्ने क्षमतामा कमी आउने, बोट बिरूवाको लागि चाहिने सूक्ष्म पोषक तत्वहरूमा कमी आउनुका साथै माटोमा पाइने फाइदाजनक सूक्ष्म जीवाणुहरूका लागि अनुकूल वातावरण नहुने हुँदा यी जीवाणुहरूको संख्यामा समेत ह्रास आउने हुन्छ, जस अनुरूप माटोमा रोग व्याधि फैलाउने सूक्ष्म जीवहरू सक्रिय भई विभिन्न प्रकारका रोगहरू
रोगहरूको संक्रमण बढ़ाउने गर्दछन्। यसरी दीर्घकालीन रूपमा खेतीयोग्य जग्गामा माटोको उर्वर शक्तिमा ह्रास आउँदा बोट बिरूवाहरू राम्रोसँग नहुर्किने र उत्पादनमा कमी आउने गरेको पाइन्छ। तसर्थ तत्कालीन रूपमा रासायनिक मलको प्रयोगले उत्पादनमा सुधार भई उपज फातै बढ़े तापनि दीर्घकालीन रूपमा भने माटोको भौतिक जैविक तथा रासायनिक गुणमा गिरावट आई कुल मिलाएर सम्पूर्ण माटोकै गुणस्तर घट्दै जाने एवं खेतीयोग्य जमीनको उत्पादन घट्दै जाने समस्या आइपर्छ। अत रासायनिक मलका यिनै नकारात्मक असरहरूलाई न्यूनीकरण गर्दै माटोको गुणस्तरलाई कायम राख्नका निमित्त प्राङ्गणिक खेतीका विभिन्न विधिहरू अभ्यासमा आएका छन्। प्राङ्गणिक खेतीले घुम्ती बाली प्रणाली, बाली विविधीकरण एवं बाली व्यवस्थापनलाई बढ़ावा दिनुका साथै पाहुना बोट र शिकारी किराहरूको सम्बन्धलाई समेत सन्तुलन गर्न मदत गर्दछ। खेतमै उत्पादन भएका जैविक अवशेषहरू र पोषक तत्वलाई पुनः माटोमै प्रयोगमा ल्याउने कार्य गर्दछ। यस खेती प्रणालीले सुरक्षित, पौष्टिक र गुणस्तरीय खाद्य उत्पादनहरूसँगै पारिस्थितिक सन्तुलन र यसको स्थिरता कायम गर्न मदत गर्दछ, जसका लागि यो पद्धतिमा स्थानीय स्तरमा पाइने जैविक वनस्पतिहरू जस्तै असुरो, तस्तेपाती, खुर्सानी, सुर्ती, वनमारा, सिस्नो, बोझो, टिमुर आदि बिरूवाको मिश्रणबाट तयार गरिएको प्राङ्गणिक विषादीहरूको प्रयोग गरिन्छ।

प्रांगरिक खेतीको इतिहास। नेपालको कृषि इतिहास नियालेर हेर्दा परपूर्व कालदेखि नै प्रांगरिक खेतीको कयौं उदाहरणहरू देख्न सकिन्छ। हाम्रा पूर्वजहरूको पालादेखि नै नेपाली किसानहरूले स्वयंको प्रयोगका लागि मात्र खेती किसानी गर्ने गर्दथे। सानो क्षेत्रमा विभिन्न प्रकारका बिरूवाहरूको उत्पादन गरी आफ्नो र आफ्नो परिवारको खाद्य आवश्यकता पूरा गर्दथे र बाँकी रहेको केही उत्पादन मात्र बेच्नको लागि बजारमा लग्ने गर्दथे। विस्तारै छिमेकी राष्ट्रहरू र अन्तर्राष्ट्रिय समुदायसँग व्यापारिक सम्बन्ध बढ़दै गएपछि र खेती किसानीको नयाँ पद्धतिको देशमा प्रवेश भए पश्चात व्यावसायिक खेतीको विकासले गति लिँदै गयो। सन् 1950 पश्चात नै नेपालमा रासायनिक पदार्थहरूको प्रवेश कृषि क्षेत्रमा भएको विश्वास गरिन्छ। त्यसअघि मल तथा विषादीको लागि प्राकृतिक पदार्थहरू जस्तै गोबरमल, पात पतिंगर, गौमूत्र इत्यादिको प्रयोग गरेर नै कृषि आवश्यकताहरू पूरा हुँदै आएका थिए। सन् 1966 कृषि सामग्री कम्पनीको स्थापना सँगै व्यावसायिक कृषिमा विकासको क्रम अघि बढ़न थालेको थियो। तर केही दशक अघिदेखि सारा विश्वमा प्रांगरिक खेतीको महत्वबारे बहस बढ़दै गएसँगै नेपालमा पनि यस पद्धतिको विस्तारै प्रवेश भयो। नेपालमा व्यावसायिक प्रांगरिक कृषि सन् 1990 शुरू भएको हो। यसको कारण विश्व जगतमा प्रांगरिक कृषिको बढ़दो लोकप्रियता मात्र नभई विश्वमा रासायनिक मल र विषादीको बढ़दो मूल्य पनि भएको देखिन्छ। प्रांगरिक कृषिको महत्व। प्रांगरिक कृषि दिगो पर्यावरण र पारिस्थितिकीय प्रणाली, सुरक्षित गुणस्तरीय तथा पोषणयुक्त खाना, प्राणी जातिको कल्याण र सामाजिक न्यायका लागि कृषि प्रणालीमा प्रयोग हुने निश्चित प्रक्रियाहरूको एकीकृत उपागम हो। प्रांगरिक कृषि प्रणालीमा बाहिरी स्रोत तथा लगानीको न्यूनतम उपयोग गरिन्छ र बाली उत्पादन कार्यमा कृषि प्रणालीका केही उत्पादन सामग्री तथा प्रक्रियाहरूको उपयोगलाई निकालिन्छ। यसबाट पर्यावरणीय सन्तुलन कायम राख्न र यसको निरन्तरताको लागि सहयोग हुन जान्छ। हालको परिदृश्य नियाल्दा विश्वको जनसंख्या आकाशिँदै गएकाले खाद्यान्नको माग पूरा गर्नु एक चुनौतीपूर्ण कार्य बनेको छ। दिगो खेती एवं उत्पादनको माध्यमबाट सम्पूर्ण मानव समुदायको खाद्य मागको आपूर्ति गर्नु नै वर्तमान युगको प्रमुख आवश्यकता बनेको देखिन्छ। लाभांश घट्दै जाने र लाभ दिगो हुन नसकेका कारणले गर्दा हरित क्रान्ति र यसको रासायनिक आधारित टेक्नोलोजीले पुनरावृत्ति गुमाउँदैछ। त्यसै गरी जीवाश्म इन्धन आधारित रसायनको प्रयोगको कारणले पनि प्रदूषण र जलवायु परिवर्तन जस्ता नकारात्मक समस्या आइपरेका छन्। रासायनिक तथा बाह्य स्रोतमा आधारित उत्पादन सामग्रीको बढ़दो प्रयोगले कृषि प्रणाली, पर्यावरणीय स्थिति तथा मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने भएको र नेपालमा कृषि क्षेत्रमा प्रयोग गरिने यस्ता सामग्रीहरू आयात गरिनुपर्ने र भौगोलिक विकर्तको कारण वितरण कार्य जटिल र खर्चिलो भएकोले स्थानीय स्रोतहरूको व्यवस्थापन र सदुपयोग गरी कृषि उत्पादकत्व वृद्धि गर्ने नीति लिनु उचित हुन्छ। परम्परागत ज्ञान तथा सिपलाई समय सापेक्ष रूपमा परिवर्तन गरी प्रांगरिक कृषि प्रणाली अवलम्बन गर्दा प्रति इकाई भूमिबाट अधिक उत्पादन हुनुको साथै सो क्षेत्रको वातावरण सन्तुलन राख्न सहयोग हुन्छ। प्रांगरिक खेती प्रणालीको महत्व र फाइदा बुझिसकेका किसानले नेपालमा पनि कफी, चिया र अन्य केही बालीहरूमा यो पद्धति शुरू गरी उपभोक्ताहरूलाई सुरक्षित र गुणस्तरीय खाद्य वस्तु उपलब्ध गर्न थालिसकेका छन् र प्रांगरिक कृषिको क्षेत्रमा क्रमिक वृद्धि भइरहेको छ। स्थानीय प्राकृतिक स्रोत साधनको संरक्षण, सम्वर्धन र सन्तुलित उपयोग गरी दिगो कृषि व्यवस्थापन मार्फत कृषि क्षेत्र एवं मुलुकको आर्थिक विकास गर्ने लक्ष्य हासिल गर्नमा प्रांगरिक कृषि प्रणालीले महत्वपूर्ण टेवा पुर्याउने विश्वास गर्न सकिन्छ। यस सन्दर्भमा प्रांगरिक कृषि प्रणालीको विकासका लागि यसका आधारभूत सिद्धान्त तथा प्राविधिक आधारहरूको यकिन गरी प्रांगरिक उपजहरूको गुणस्तर निर्धारण, मापन र प्रमाणीकरणका लागि प्रक्रियागत व्यवस्था हुनु अति महत्वपूर्ण हुन जान्छ। यी नै समस्याको न्यूनीकरण र समाधान गर्नका निमित्त प्रांगरिक खेतीका विधिहरू अपनाउन उचित हुन्छ। यी विधि अपनाउनु पर्ने मुख्य कारणहरू निम्न सूचित अनुसारका छन् पौष्टिक तत्वहरूको फाइदा लिन।
व्यवस्थित र दिगो अभ्यासहरूको प्रयोगले अर्गानिक फार्म पोषित हुने हुँदा खानाहरू पारम्परिक फार्मको तुलनामा भिटामिन, इन्जाइम, खनिज र अन्य सूक्ष्म पोषकहरू जस्ता पोषक तत्वहरूले भरिएका हुन्छन्। वास्तवमा केही विगतका अन्वेषकहरूले जैविक फार्म र पारम्परिक फार्महरूबाट तरकारी, फलफूल र अन्नहरू संकलन र परीक्षण गरे जसबाट अर्गानिक फार्मका खाद्य वस्तुहरूमा व्यावसायिक वा परम्परागत फार्मबाट भन्दा बढ़ी पोषक तत्वहरू भएको निष्कर्ष निस्कियो। प्राकृतिक र उत्तम स्वाद। विभिन्न अध्ययनहरूले अर्गानिक फार्मबाट उत्पादित खाद्य वस्तुको स्वाद प्राकृतिक र उत्तम भएको देखाउँदछ। यस प्रकारको उत्कृष्ट स्वाद राम्रो सन्तुलित र पौष्टिक माटोबाट उत्पन्न हुन्छ। अर्गानिक किसानहरूले सधैँ मात्रामा गुणस्तरलाई प्राथमिकता दिने हुँदा यी खाद्य वस्तु उपयुक्त हुन्छन्। कृषि विविधता संरक्षणका निमित्त वर्तमान समयमा विभिन्न प्रजातिहरू लोप भएको समाचार आउनु कुनै असामान्य कुरा होइन। अघिल्लो शताब्दीमा मात्र करिब 75% जति कृषि विविधता बोक्ने बाली लोप भएको कुरा अध्ययनले जनाउँछ। एउटै बाली लगातार लगाउँदा किरा एवं रोगहरूको प्रकोप बढ़दै जाने र यस्तै क्रम वृद्धि हुँदै जाँदा अत्याधिक नकारात्मक प्रभावले बाली नै लोप हुने सम्भावना बढ्छ। प्रांगारिक खेतीमा भने घुम्ती बाली प्रणाली अपनाइन्छ जसले कृषि विविधता संरक्षणमा टेव पुर्याउँछ। प्रांगारिक खेतीका विशेषताहरू। जैविक सामग्रीको प्रयोग गरेर माटोको गुणस्तरलाई जोगाउने र जैविक क्रियाकलापलाई प्रोत्साहित गर्ने, माटोको सूक्ष्म जीवहरू प्रयोग गरेर बालीको पोषणको अप्रत्यक्ष प्रावधान गर्ने, कोषे बालीको प्रयोगबाट नाइट्रोजन फिक्सेसन वृद्धि गरी माटोको उर्वर शक्तिमा सुधार, झार र कीट नियन्त्रण फसल घुम्ती बाली प्रणाली, जैविक विविधता, प्राकृतिक सिकारी, जैविक मल र उपयुक्त रासायनिक थर्मल र जैविक हस्तक्षेप जस्ता विधिहरूमा आधारित हुन्छ। प्राकृतिक वातावरण र वन्य जन्तुहरूको ठूलो वातावरण र संरक्षणको लागि हेरचाह गर्ने। प्रांगारिक कृषिको दृष्टिकोण। दिगो प्रकृति भावी पुस्तालाई सुम्पिने कुरामा कुनै सम्झौता नगरी अहिले चाहिने खाद्य तथा अन्य कृषि उत्पादनको लागि सम्पूर्ण जैविक जीवनमा प्रतिकूल प्रभाव नपर्ने उपयुक्त कृषि प्रणाली अपनाइनेछ। रसायन विषादी र अन्य कृत्रिम रसायनमा आधारित सामग्रीहरूको प्रयोग बिना गरिने स्वच्छ कृषिबाट स्वच्छ र पोषणयुक्त खानेकुरा र मानव जीवनमा बहुउपयोगी कृषि उपजको उत्पादन गर्न सक्षम कम भन्दा कम बाह्य स्रोतको उपयोग गरी दिगो कृषिका आधारभूत सिद्धान्तमा आधारित कृषि प्रणाली अपनाउनु यसको मूल ध्येय हुनेछ। यसका अतिरिक्त मुलुकलाई खाद्यमा आत्मनिर्भर बनाउने र तुलनात्मक लाभका कृषि उपजको प्रवर्धनबाट आयात प्रतिस्थापन, रोजगारी र आमदानीमा वृद्धि गर्न सक्षम बनाउने, सबै नागरिकका लागि रसायनमा आधारित विषादी र अन्य कृत्रिम रसायन रहित कृषिबाट पर्याप्त पोषिलो खानेकुराको उपलब्धता र पहुँच बढ़ाउने र आर्थिक रूपले सबल, सामाजिक न्याय र समानतामा आधारित र दिगो पर्यावरणका सिद्धान्तको आधारमा कृषि क्षेत्रलाई उत्पादनशील र प्रतिस्पर्धी बनाउँदै लैजाने दूरदृष्टि प्रांगारिक कृषिको हुनेछ। प्रांगारिक खेतीको सम्भाव्यता। प्रांगारिक खेतीबाट उत्पादन गरिएका सबै कृषि उपजहरू मानवीय स्वास्थ्यका लागि महत्वपूर्ण भएकोले यसको माग दिन प्रतिदिन बढ़िरहेको अवस्था रहेको छ। विश्व जनसंख्याको बढ़दो क्रम र खेतीयोग्य जमीनमा आएको रासले गर्दा कृषिमा विविध चुनौतीहरू थपिएका छन्। विद्यमान मागलाई पूर्ति गर्न यस प्रांगारिक खेतीको दायरालाई बढ़ाउँदै उत्पादनमा पनि अनुपातिक वृद्धि आवश्यक देखिन्छ। हावापानी भूभनोट अनुसार कृषि पकेट क्षेत्रको घोषणा गरी त्यही अनुसार सुहाउँदो प्रांगारिक खेतीमा उपलब्ध स्रोत साधनका लागि गर्न सक्ने वातावरण प्रशस्त रहेको पाउन सकिन्छ। आज हामीले कार्यक्रम कृषिका कुरामा प्रांगारिक खेतीको प्रकार र प्रयोगका विधिका बारेमा तपाईंलाई जानकारी गरायौं। कार्यक्रमको अर्को भागमा पनि हामी कृषिसँग सम्बन्धित विभिन्न विषयमा धेरै भन्दा धेरै जानकारी लिएर आउनेछौ। कार्यक्रम कृषिका कुरा प्रत्येक साता मंगलबार बिहान 7 बजे सामुदायिक रेडियो मर्सेङ्गी 95 MHzमा निरन्तर प्रसारण हुनेछ। कार्यक्रमलाई अझै प्रभावकारी बनाउन तपाईंको सुझाव, सल्लाह र प्रतिक्रियाको
हामी अपेक्षा गर्छौ। आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी साता पुनः नयाँ विषय लिएर आउने वाचा गर्दै कार्यक्रमबाट विदा माग्ने बेला भएको छ। प्राविधिक मित्र दिलु तामाङलाई विशेष धन्यवाद दिँदै आजका लागि कार्यक्रमबाट म लक्ष्मी विदा माग्छु। रेडियो मर्स्याङ्गले सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: दिदी अल्मालाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
2: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
1: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर,
3: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा।
4: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू, दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
3: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
4: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
3: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 9849068924, 9845086780।
4: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
3: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
5: समीची हूँ चौदह के में बोधे लोटी पर दी रो बैंक ने विवरण पी भी है मुई खाता लिखे हमरो
6: खाई खाई बहु कोई लोटरी भर दिलवा
7: आंगी समी जो लोटरी पर दी छापताई गुदी
6: भर दी आ भर दी लोटरी खाली पर दी बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खन बने खाई विषय खाई मई विश्वास आनंद फोन खाले पनी आप विवरण खाई मई आपिन खबई बनी वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप बनी आरी
8: सतर्क
7: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेजरी जारी सन्देश
9: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
10: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिष्ट नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-520-209।

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
1: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
2: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
3: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लम्सुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942
1: हाम्रो शाखा बेसीसार नगरपालिका साथ NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: दिने
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9573-13375,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: हेलो मर्सिङ एफएम 95 मेगाहर्ज

0: खाता हुन आजै आफ्नो ब्याङ्क वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आईपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर नेपालको आफ्नै क्यूआर।
1: हैन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
2: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
1: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
2: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
1: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
2: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउने छौ।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
4: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
5: स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, लमजुङ एजुकेशन सेन्टर र सुबारु कन्सल्टेन्सीको संयुक्त आयोजनामा लमजुङ जिल्ला स्तरीय मावि एकल छात्र छात्रा ब्याडमिन्टन प्रतियोगिता 2083।
6: मावि तह कक्षा 9-12 हाल यसै परीक्षा दिएको तथा कक्षा 12 परीक्षा दिएर बसेका विद्यार्थीहरूले पनि सहभागी हुन पाउनेछन्। तर विद्यालयको सिफारिस अनिवार्य आवश्यक हुनेछ।
5: पुरस्कारहरू छात्र छात्रा दुवै तर्फ। प्रथम पुरस्कार नगद रु 6,000 मेडल र प्रमाण पत्र। द्वितीय पुरस्कार नगद रु 4,000 मेडल र प्रमाण पत्र। तृतीय पुरस्कार नगद रु 2,000 मेडल र प्रमाण पत्र।
6: कार्यक्रम हुने मिति 2083 जेठ 15 र 16 गते। स्थान बेसी सहर 8 फिटनेस कम्प्लेक्स कबाड हल। टीम दर्ता अन्तिम मिति 2083 जेठ 13 गते बेलुका 5 बजेसम्म। टीम दर्ता निशुल्क रहेको छ।
5: थप जानकारीका लागि कर्ण गुरुङ 9560602990, राजकुमार धिताल 9841652091, विनोद तामाङ 9560303366।
7: कार्यक्रम विपद तथा स्वास्थ्य सरकार।
8: विपद र स्वास्थ्य संवेदनाका विषयमा तयार पारिएको सचेतनामूलक कार्यक्रम विपद तथा स्वास्थ्य सरकार।
7: मानव विकास तथा सामुदायिक सेवा एसडिसिएसको उत्पादन रेडियो मर्स्याङ्गदी, रेडियो लमजुङ, रेडियो चौतारी र रेडियो भोटे ओडारबाट एकैसाथ प्रसारण
8: प्रत्येक शनिबार बिहान 7:30 बजे सुन्न नभुल्नुहोला।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा विपक्षी दलहरूको चर्को विरोध पश्चात प्रधानमन्त्री छिट्टै संसदमा आएर जवाफ दिने सभामुखको आश्वासन।
1: सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो संवाद भइरहेकै छ। सम्माननीय प्रधानमन्त्रीज्यू आउने तयारी गरिरहनु भएको छ।
0: इबोला फैलिएको कंगोमा खटिँदै आएको नेपाली सेनाले अहिले कस्तो सजगता अप्नाउँदैछ?
2: कुनै पनि व्यक्तिहरू नेपाल आउनुपर्ने अवस्थामा 21 दिनको आइसोलेसन बस्नुपर्ने गरी नै मिलाइएको अवस्था छ।
0: अनि अमेरिकाद्वारा दक्षिण इरानमा ताजा आक्रमण, जवाफी कार्यवाही गर्ने आफ्नो अधिकार रहेको इरानी सेनाको भनाई। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकाले इरानी क्षेप्यास्त्र केन्द्र र बारूदी सुरुङ बिछ्याउन प्रयोग हुने डुंगाहरू लक्षित आक्रमण गरेपछि इरानको इस्लामिक रेभोल्यूशनरी गार्ड कर्प्सले युद्ध विराम उल्लंघन विरूद्ध प्रतिकार गर्ने अधिकार आफूसँग रहेको बताएको छ। इरानी सेनाले आफ्नो रक्षा इकाईले अमेरिकी ड्रोन खसालिदिएको र इरानी हवाई क्षेत्रमा प्रवेश गरेको एउटा लडाकू विमानमाथि गोली चलाएको बताएको छ। अमेरिकाले यसको पुष्टि गरेको छैन। इरानको पछिल्लो प्रतिक्रिया अघि देशका सर्वोच्च नेता मुस्तफा खामेनेईले अमेरिकी सैन्य अखडाका लागि खाड़ी राष्ट्रहरू सुरक्षित आश्रय स्थल नहुने चेतावनी दिएका थिए। इरानी अधिकारीहरूले अमेरिकासँग सम्भावित सम्झौताबारे कतारमा छलफल जारी राखेका छन्। बीबीसीका कूटनीतिक संवाददाता जेम्स ल्यान्डेल भन्छन्, इरानका सर्वोच्च नेता मुस्तफा खामेनेईको स्वास्थ्य अवस्था र उनी कहाँ छन् भन्ने कुरा स्पष्ट छैन। उनले सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै खाड़ी क्षेत्र अमेरिकी फौजका लागि सुरक्षित स्थान नहुने बताएका छन्। बीबीसी संवाददाता जेम्स ल्यान्डेलको भनाई। ब्रिटेनका प्रधानमन्त्री कियर स्टारमरले सरकारले सामाजिक सञ्जालमा बालबालिकाहरूको सुरक्षाका लागि आमूल परिवर्तनको नयाँ नीति ल्याउन लागेको बताएका छन्। उनले ठूला सामाजिक सञ्जाललाई नियमनका लागि छिट्टै कदम चालिने बताए। यसअघि ब्रिटेनका प्रमुख डाक्टरहरूले करिला उमेरका मानिसहरूका लागि सामाजिक सञ्जाल धूमपान जत्तिकै जोखिमपूर्ण रहेको बताएका थिए। भारतमा अत्यधिक गर्मी बढेसँगै राजधानी दिल्लीमा खटिएका ट्राफिक प्रहरीहरूलाई सौर्य ऊर्जाबाट चल्ने वातानुकूलित हेलमेट दिइएको छ। दिल्लीमा यो वर्ष मे महिनाको तापक्रम औसत भन्दा धेरै देखिएको छ। गर्मीको असर पूरै भारतभरि परेको छ। यसको सबैभन्दा ठूलो मारमा श्रमिकहरू परेका छन्। दक्षिण राज्य तेलंगानामा मात्र यो वर्ष लूका कारण कम्तीमा 16 जनाले ज्यान गुमाएका छन्। गर्मीका कारण महाराष्ट्रमा सबैभन्दा महँगोमा बिक्री हुने अल्फोन्सो आँप नपाकी सड्न थालेका छन्। वैज्ञानिकहरूले दक्षिण एसियाली क्षेत्रमै रातको समयमा पनि न्यूनतम तापक्रम बढ़ी देखिएको बताएका छन्। इबोला संक्रमणको केन्द्रबिन्दु मानिएको कंगो गणतन्त्रको इतुरी प्रान्तका सैन्य गवर्नरले भाइरस नियन्त्रणका लागि जारी संघर्षलाई स्रोत साधनको अभावमा लड्नु परेको युद्धसँग तुलना गरेका छन्। उक्त प्रान्तमा विनाशकारी अवस्था रोक्नका लागि प्रयासहरू तीव्र बनाउन पनि उनले स्वास्थ्य अधिकारीहरूलाई आग्रह गरेका छन्। उनले डीआर कंगोले इबोला नियन्त्रणमा गरिरहेको प्रयास अनुगमनका लागि आउन लागेका विश्व स्वास्थ्य संगठनका प्रमुखसँग पनि कुरा गरेका थिए। र ब्रिटिश पेट्रोलियम बीपीका अध्यक्ष नियुक्तिको एक वर्ष नपुग्दै पदबाट हटाइएका छन्। उक्त कम्पनीका एकजना स्वतन्त्र निर्देशकले स्वीकार गर्न नसकिने समस्या देखिएका कारण संचालक समिति उक्त निर्णयमा पुगेको बताएका छन्। यो निर्णयको खबरसँगै बीपीको शेयर मूल्यमा 6% गिरावट आएको छ। यो बीबीसी नेपाली सेवा हो। साझापखमा यहाँलाई स्वागत छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह छिट्टै संसदमा जवाफ दिन आउने तयारी भइरहेको बताएका छन्। सत्ताधारी दल रासोपाका प्रमुख सचेतकले प्रधानमन्त्री एक हप्ताभित्रै आउने जानकारी दिए। केही समय यता विपक्षी दलहरूले प्रधानमन्त्री संसदमा प्रश्नोत्तरका निम्ति उपस्थित हुनै पर्ने भन्दै विरोध प्रकट गर्दै आएका छन्। एक रिपोर्ट। केही दिन यता लगातार विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गर्दै विरोध चर्काउने क्रम आज पनि जारी रह्यो। विपक्षीहरूलाई सम्झाउन आज सभामुखले उनीहरूले प्रधानमन्त्रीबाट जवाफ चाहनु संविधान र नियमसम्मत भएको भन्दै यसबारे प्रधानमन्त्रीसँग आफूले संवाद गरेको र अब छिट्टै आउने तयारी भइरहेको पनि भने।
1: सत्ता पक्षका मुख्य सचेतक लगायतसँग पनि मेरो संवाद भइरहेको छ। त्यति मात्रै होइन, स्वयं सरकारसँग सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो संवाद भइरहेकै छ र मैले यहाँहरूलाई दोहोऱ्याइरहेको छु। सम्माननीय प्रधानमन्त्रीज्यू आउने तयारी गरिरहनु भएको छ। मैले योभन्दा अगाडि पनि यहाँहरूलाई भनेको थिएँ, उहाँले सदनमा भइरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ, सरकार जानकार छ, सामान्य प्रधानमन्त्रीज्यू स्वयं जानकार हुनुहुन्छ।
0: तर त्यसले विपक्षीहरूको चित्त बुझेन। सभामुखले प्रधानमन्त्री आउने मिति तोक्न नसकेपछि उनीहरूले चर्को विरोध जारी राखे। सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुल्लाकोटीले प्रधानमन्त्री एक हप्ताभित्रै सदनमा आएर जवाफ दिने बताए।
3: वास्तवमा यो संसद वाद विवाद भन्दा पनि छलफल सैद्धान्तिक छलफलबाटै निकास निकाल्नुपर्ने र परिणाम दिनुपर्ने हो भन्ने हामी सबैलाई अवगत नै छ। सोही कुरालाई मध्यनजर गरी यो छलफललाई अगाडि बढाउने सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ र सम्भवत एक हप्ताभित्रै सदनमा आउने कुरा म सदनलाई जानकारी गराउन चाहन्छु।
0: विरोधकै बीच सभामुखले पर्यटन मन्त्रीलाई पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न दिएका थिए।
4: सम्माननीय सभामुख महोदयको अनुमतिले पर्यटन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
0: प्रतिनिधि सभामा आज शुरूमा 2 घण्टा भन्दा बढ़ी विशेष समयमा विभिन्न सांसदहरूले आफ्नो कुरा राखे पनि विधेयक पेश हुने कार्यसूचीमा प्रवेश गर्न साथ विपक्षीहरूले उभिएर विरोध जनाएका थिए। शुरूमा नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले बहुमतले दम्ब देखाएको आरोप लगाइन्। प्रधानमन्त्रीकै कारण संसद र संसदीय समितिहरू प्रभावकारी हुन नसकेको उनले बताइन्।
5: सरकार बहुमतको दम्बमा संसदको गरिमा र प्रतिपक्षको भूमिकालाई कमजोर बनाउने दिशातर्फ उन्मुख देखिएको छ। प्रतिपक्षको अवरोध बीच विधेयकहरू पास गर्दा किन बहुमतको दम्ब देखाउनुभयो? सम्माननीय प्रधानमन्त्री र प्रधानमन्त्रीका कारणले संसदीय समितिहरू प्रभावकारी रूपमा काम गर्न सकिरहेको छैन।
0: नेकपा एमालेका सचेतक ऐन बहादुर महरले राष्ट्रपतिलाई अपमान हुने काम भइरहेको आरोप पनि लगाए।
6: अघि यहाँ कुराहरू उठ्यो, संविधान संशोधन सम्बन्धी बहस चाहिँ एउटा कार्यदल बन्दैछ, के गर्न खोज्यो, कस्तो बहस सिर्जना गर्न खोजिरहेको? राष्ट्रपति संस्थालाई रेस्पेक्ट गरेर त्यसलाई चाहिँ बाइपास गरेर सुनिँदैछ। गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने भन्ने कुरा सुनिँदैछ। त्यसो भएको हुनाले यो गम्भीर प्रश्न छन्, यी गम्भीर प्रश्नका जवाब प्रधानमन्त्रीले यो संसदमा दिनुपर्नेछ।
0: आजको बैठकको पहिलो सत्र केही बेर स्थगन गरेपछि बसेको अर्को बैठकमा पनि सुरुमा विरोध भएको थियो भने पछि विपक्षी सांसदहरूले पनि विधेयकमाथिको छलफलमा भाग लिएका थिए। अब अर्को विषय छोटकरीमा, प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु नभएको बताएका छन्। प्रधानमन्त्री कार्यालयमा आज काठमाण्डु र दिल्ली स्थित युरोपेली संघ ईयू तथा त्यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाण्डु स्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताएको सो कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्रीले नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमान योग्य हुने सुनिश्चित गर्दै लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएको त्यसमा उल्लेख छ। प्रधानमन्त्री शाहले नेपालले सन्तुलित एवं व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पारेको विज्ञप्तिमा उल्लेख छ। भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विश्वका विभिन्न भूभागहरूमा द्वन्द्वले निरन्तर प्रभाव पारिरहेको बेला सर्वसाधारण नागरिकहरूले नै सबैभन्दा बढ़ी पीड़ा भोग्नु परेको भन्दै शान्ति कायम गर्न सैन्य मुठभेड़भन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानूनले प्राथमिकता पाउनुपर्नेमा जोड़ दिएको जनाइएको छ। फेरि अर्को विषय, अफ्रिकी मुलुक कंगोमा अहिले इबोला भाइरसको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्यको आपतकालीन अवस्था आइपरेको भनेको छ। विभिन्न देशहरूले संक्रमण रोक्न विभिन्न कदमहरू चाल्न थालेका छन्। उक्त देशमा शान्ति सैनिकका रूपमा नेपाली सेना निरन्तर खटिँदै आएको छ। यसै सन्दर्भमा साथी पवनराज पौडेलले नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतलाई सम्पर्क गरी इबोला संक्रमण वितरण नदिन सेनाले कस्ता उपाय अप्नाइरहेको छ भनेर सोधेका छन्।
2: कंगोमा तैनात भएको नेपाली शान्ति सैनिक छन्, उहाँहरूको लागि सुरक्षा प्रोटोकल पालना गर्नको लागि चाहिँ निर्देशन दिइसकेको अवस्था छ। अब यो सुरक्षा प्रोटोकल भन्नाले मुख्य गरी चाहिँ यो हाम्रो 3 स्थानमा शान्ति सैनिकहरू तैनात छन्। इतुरी प्रोभिन्सको बेनी, पुनिया र माबिबी भन्ने स्थानहरूमा, र यो मध्ये चाहिँ पुनिया भन्ने स्थान चाहिँ अलिकति बढी संक्रमितहरू रहेको अवस्था छ। यसले गर्दाखेरि नेपाली सेनाको पेट्रोललाई चाहिँ बाहिरभित्रको मुभमेन्टहरू गर्दाखेरि पनि यो आइसोलेसनमा राख्ने गरी नै मिलाइएको अवस्था छ। र नेपालको हकमा चाहिँ नेपाली सेनाले स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालयसँग आवश्यक समन्वय गरेर इमिग्रेसनमा पनि छुट्टै हेल्प डेस्कको स्थापना गर्ने र कुनै पनि व्यक्तिहरू चाहिँ नेपाल आउनुपर्ने अवस्थामा पनि 21 दिनको आइसोलेसन छ, त्यसमा बस्नुपर्ने गरी नै यो मिलाइएको अवस्था छ।
7: यो सन्दर्भमा चाहिँ जुन त्यो अहिले संक्रमण फैलिएको सम्बन्धित देशको हामीले कुरा गर्यौं, त्यहाँबाट नेपाली शान्ति सेनामा गएका सैनिकहरूको त्यहाँको उपस्थिति कस्तो छ र उनीहरूको नेपाल आइजाएको दर चाहिँ सामान्यत कस्तो रहने गर्छ?
2: अब विशेष गरी अहिले यो नेपाली शान्ति सैनिक चाहिँ जुन मनुष्यको मिशन कङ्गोमा तैनात भएको चाहिँ तीन महिना अगाडि चाहिँ यो हाम्रो रोटेशनहरू समापन भइसकेको अवस्था छ र त्यहाँ हाम्रो चाहिँ 970 प्लस चाहिँ नेपाली शान्ति सैनिकहरू तैनात छन् र यो नर्मल अवस्थामा अहिले कुनै पनि आइजाई कुनै पनि छैन र कुनै पनि विशेष अवस्थामा चाहिँ यो नेपाल आउनु पर्ने भयो भने यो एक त हाम्रो मिशन इलाकामै हामीले सेक्युरिटी प्रोटोकल पालना गर्छौ त्यो भनेको उसलाई चाहिँ पहिल्यै छुट्टै राखेर त्यो आइसोलेसनमा राखेरै मिलाउँछौ र त्यो सँगसँगै नेपाल आउने अवस्थामा पनि हामीले चाहिँ त्यो व्यक्ति चाहिँ 21 दिनको क्वारेन्टाइन चाहिँ राख्ने व्यवस्था गरिएको छ त्यो राखेर मात्रै उसको चाहिँ सबै स्वास्थ्य परीक्षण गरेर र हाम्रो चाहिँ यो जुन नेपाली सेनाको चाहिँ आर्मी हस्पिटलले त्यो सम्बन्धित व्यक्तिसँग 21 दिनसम्म निरन्तर समन्वय गरेर मोनिटर गरेर नै हामी उसलाई चाहिँ 21 दिन आइसोलेसनमा राख्ने गर्ने व्यवस्था मिलाएका छौँ।
7: त्यो आइसोलेसनमा बस्ने चाहिँ उनीहरू घरै गएर आफै सतर्कता अप्नाएर बस्ने हुन् कि आर्मीकै कुनै स्वास्थ्य केन्द्रमा अथवा यहाँले
2: कुनै पनि एउटा स्थान तोकेरै उहाँहरूलाई राख्छौँ किनभने अहिले हामीसँग कोही पनि आउने अवस्था छैन त्यही कुनै पनि इमर्जेन्सी अवस्थामा आउन पर्ने भएको अवस्थामा हामीले उसलाई चाहिँ छुट्टै एउटा स्थानहरूमा ट्रान्जिट क्याम्पमा राखेर र उसको निरन्तर स्वास्थ्य परीक्षण र मोनिटर गरेर मात्रै 21 दिन पश्चात केही पनि नभएको अवस्थामा मात्रै हामीले चाहिँ घर जान दिने अवस्था हुन्छ। हाम्रो त्यहाँ मिशन इलाकामा तयार भएका सम्पूर्ण फौज चाहिँ अहिले सुरक्षित रहेको यहाँलाई जानकारी गराउन चाहन्छु।
0: उनी थिए नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत साथी पवनराज पौडेलसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राज्य अमेरिकाले आज दक्षिण इरानमा ताजा आक्रमणहरू गरेको छ। ती आक्रमण इरानी क्षेपास्त्र र समुद्रमा बारूद बिछ्याउन लागेका डुंगाहरू लक्षित थिए। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले आत्मरक्षा र इरानी फौजबाट आफ्ना सैनिकलाई जोगाउनका लागि आक्रमण गरिएको जनाएको छ। इरानी सेनाले जवाफी कार्यवाही गर्ने अधिकार रहेको बताएको छ। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
8: इरानको इस्लामिक रेभोल्युशनरी गार्ड कर्प्सले अमेरिकी ड्रोन खसालिदिएको र इरानी हवाई क्षेत्रमा प्रवेश गरेको एउटा लड़ाकू विमान अनि अर्को एउटा ड्रोनमाथि गोली चलाएको इरानी सरकारी संचार माध्यमले जनाएको छ। तर यो घटना कहिलेको हो भन्नेबारे खुलाइएको छैन। अमेरिकी युद्ध विराम उल्लंघन विरूद्ध प्रतिवाद गर्ने वैध र स्पष्ट अधिकार आफूसँग रहेको इरानी पक्षले उल्लेख गरेको छ। तर अमेरिकी सेन्टकमका प्रवक्ता टिम हकिन्सले युद्ध विरामका समयमा संयम अपनाउँदै अमेरिकी फौजले आफ्नो प्रतिरक्षा जारी राख्ने बताएका छन्। न्यूयोर्क टाइम्सले उनलाई उद्धृत गर्दै बताए अनुसार अमेरिकी आक्रमणको निशानामा होर्मुज जलमार्ग क्षेत्रको इरानी जलसेनाको अखडा रहेको बन्दर अब्बास थियो। इरानी सरकारी संचार माध्यमले त्यस क्षेत्रमा विस्फोटको आवाज सुनिएपछि अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाएका छन्। अमेरिकी आक्रमणले इरानसँगको सम्भावित शान्ति सम्झौतामा असर गर्छ वा गर्दैन भन्ने स्पष्ट भइसकेको छैन। उक्त आक्रमणपछि अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानसँगको सम्झौता अझै सम्भव रहेको बताए। उनले आज मात्रै इरानका प्रमुख वार्ताकार र कतारका प्रधानमन्त्रीबीच वार्ता भएको जानकारी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्झौताका लागि व्यग्र रहेको उनको टिप्पणी छ। अमेरिकाले होर्मुज जलमार्ग खुलाइनुपर्ने बताउँदै आएको छ। यसैबीच इरानका सर्वोच्च नेता मुस्तफा खामेनेईले मध्य पूर्वका देशहरूले अमेरिकी सैन्य अखडाका लागि लामो समय सुरक्षित आश्रय नदिने बताएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
1: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेषिसार नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

0: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसिसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: समीची हूँ चौदह के में बोधे लोटी पर दी रो बैंक ने विवरण पी भी है मुई खाता लिखे हमरो
8: खाई खाई बहु कोई लोटरी भर दिल
9: आई समीज लोटरी पर दू छाई गुरी
8: भर दी आ भर दी लोटरी खाली पर दी बा सैली मैसेज व्हाट्सएप फेसबुक भाइबर खनई बने खाई बिसा खाई मई विश्वास आनंद फोन खाले पनी आप विवरण खाई मई आपिन खबई बनी वित्तीय संस्था कोई पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप बनी आरी
10: सतर्क
11: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेजरी जारी सन्देश
12: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
13: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
14: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
13: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
14: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
13: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123 4021224, मोबाइल 9841454848।

0: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058260।
2: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
3: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
4: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: हिमालयन ब्रदर ग्रुप प्राली बेसिसर नगरपालिका 7 युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
5: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: California. Extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665370 वा 590370 जानकारी गराउनुहोस्.
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ.
3: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो. हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि.
4: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि.
5: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ.
4: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ. सम्पर्क 9841626344, 9841626344.

0: होइन खुसी के खान्छौ आजकल त धनै फुर्तिलो र स्वस्थ देख्छु त
1: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
1: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ
1: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
0: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
1: महको सेवन स्वस्थ र दीर्घ जीवन
3: होइन दिदी बहिनी आजको किसान मिटिङमा के गन्थन हुँदैछ
4: ए हुनु नि साइला दाई धानको बिउ राख्ने समय भयो कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दै छौ नि
3: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ खानमा मिठो पाक्नलाई छिटो हल्का बाँच्नदार हावाले नडल्ने उत्पादन पनि धेरै भएको गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी
4: ओहो यो धान त असाध्यै राम्रो पो रहेछ
3: हो त नि नानी त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं
4: हस् त दाई धेरै धेरै धन्यवाद तपाईँलाई हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ
5: नेपाली माटोले रोजेको किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ खोजी खोजी लगाऊ
6: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर
7: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा
6: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
1: जाँच हुने दिन र समय यही डेट 16 गते शनिबारका दिन बिहान 9 बजेबाट
6: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 98477269229
8: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नुभयो
9: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
8: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुहोस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खनुहोस् है सँगै जाने नि
9: ल भइहाल्छ नि नानी
10: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
11: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
10: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसीसर 7 भीमसेन थान चोक फोन 0665201120 मोबाइल 98460077745
12: लमजुङका लागि सामसङ कोनका गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर

0: ठिलाइ दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665210083,
6: सम्पर्क मोबाइल नम्बर 9856133375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज। एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
2: आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौ। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।

0: ख्याजालो
1: झोरले
0: लास्तो फ्याकुल्ला
2: जो
0: जो जो लप्पा
3: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्सङ्गी 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईको दिन शुभ रहनेछ।